शिवप्रभा तत्संपन्न आदरणीय श्रोताओं एफएम 103.5 मेगाहर्ट्ज साथ ही न्यूजन एआईआर ऐप अनि दार्जिलिंग को एफएम 110.2 मेगाहर्ट्ज मा यहाँहरुले सुनिरहनु भएको छ आकाशवाणी को खरसाङ केन्द्र र अब उसो यहाँहरुले हाम्रो कार्यक्रमहरु प्रसार भारती ओटीटी वेब्स प्लेटफर्म मा पनि सुन्न सक्नुहुनेछ त आज हो आइतबार सन् 2026 सालको जुलाई 26 तारिक तदनुसार नेपाली क्यालेन्डर अनुसार विक्रम सम्वत 2083 सालको सावन 10 गते समय यस बेला बिहानको 6:26 भइरहेको छ भने हामी पनि यहाँहरु समक्ष उपस्थित भइसकेका छौं आजको अधिवेशन लिएर सर्वप्रथम नमस्कार साथै हार्दिक अभिवादन उद्घोषिका म शिरिङडोमा साथमा प्राविधिक मित्र जनरलार ब्राह्मण र उहाँका साथीहरू अनि प्रसारण सहयोगी नमिता गुरुङको तर्फबाट

मन वचन अनि कर्ममा पवित्रता मानिसको अन्तर्निहित गुण हो। यी पवित्र भए आफै धर्म अनि नैतिकताको जन्म हुने गर्दछ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

आदरणीय श्रोता, आजको अर्चना कार्यक्रममा हामी आध्यात्मिकताद्वारा सम्पूर्ण विश्व एक परिवार विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नको निम्ति आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ

0: दार्जिलिङ निवासी वन्दना चामलिङ ज्यू त श्रोताहरू अबको क्रममा सुनौ उहाँको प्रस्तुति।
1: आध्यात्मिकताद्वारा सम्पूर्ण विश्व एक परिवारको बोध। भारतवर्षलाई योग भूमि, त्याग भूमि, तपोभूमि भनिन्छ। प्रसिद्ध अमेरिकी लेखक मार्क ट्वाइनको शब्दमा भारतवर्ष भनेको धर्महरूको भूमि हो, मानव जातिको कोक्रो, मानव वाणीको उद्गम स्थल, पुरा कथाकी बुढियामा र परम्पराकी हजुरआमा। मानव इतिहासमा उपलब्ध सर्वाधिक मूल्यवान साथै सर्वाधिक ज्ञानवर्धक सामग्री भारतवर्षमा नै सुरक्षित छन्। आध्यात्मको शिखरमा पुगेका ऋषि मनीषीहरूले अनुभव गरेका सर्वोच्च ज्ञानको गङ्गा वेद उपनिषद र कैयौँ शास्त्रहरूको माध्यमद्वारा अति आन्तरिक तृष्णालाई तृप्त पार्न मानव जातिलाई अमृत स्वरूप प्रदान गरे। सारा विश्व एक परिवार, यी नै मनीषी ऋषिहरूले अनुभव गरेका दिव्य अनुभूतिको परिकल्पना हो, सम्प्रत्यय हो। यसैलाई वसुधैव कुटुम्बकम भनेर महा उपनिषद्हरूमा यसरी उल्लेख गरिएको छ। अयम् बन्धुरयम् नेति गणना लघु चेतसाम् उदारचरितानाम् तौ वसुधैव कुटुम्बकम्। यो मेरो आफ्नो सम्बन्धी, त्यो मेरो अजनबी, यस्तो चिन्तन संकीर्ण हृदयको उपज हो। जो उदार चित्तका छन्, जो उच्च नैतिक उदात्त चरित्रका छन्, उसको निम्ति सम्पूर्ण विश्व नै एक परिवार हो। साँच्चै यो कति सर्वोच्च विचार! वास्तवमा सम्पूर्ण सृष्टि नै ईश्वरको विस्तार हो। यसैलाई छन्दोग्य उपनिषद्मा एकोऽहम् बहुशाम् भनेर वर्णन गरिएको छ, जसको अर्थ हुन्छ म एक छु, म अनेक बन्न चाहन्छु। यसरी सृष्टिको विस्तार भयो। यस प्रसङ्गले सुस्पष्ट बताउँदछ कि सारा ब्रह्माण्ड ईश्वरको परिवार हो अनि सम्पूर्ण प्राणी उहाँको सन्तान। आज विश्वमा जुन अशान्ति छ, अराजकता छ, अस्तव्यस्तता छ, विशृङ्खलता छ, त्यसको मूल कारण हो हामीभित्रको विभाजन। जाति, धर्म, रङ्ग, आस्था र विश्वासको आधारमा वैचारिक अनि राजनैतिक रूपमा आज विज्ञानले जुन उचाइ छोएको छ, त्यसको अनुपातमा के विश्वमा सुख र शान्तिको वृद्धि भएको छ? के पृथ्वीलाई स्वर्ग बनाउन सम्भव छ? यसको उत्तर जति गहिरो छ त्यति सरल पनि छ। केवल आध्यात्मको आधारमा मात्र यो सम्भव छ। आध्यात्म अर्थात् हामी सबै एक हौँको भाव, वास्तवमा हाम्रो आन्तरिक अवस्थामा हामी सबै एउटै आत्मा हौँ। यही बोधद्वारा मात्र साँचो सुखी र खुसीले परिपूर्ण परिवारको जन्म हुन्छ। यस्तो परिवारहरूको समूहले सुखमय समाज, यस्ता समाजहरू मिलेर सुखमय देश अनि देश देश मिलेर सुखी र खुसी विश्वको निर्माण सम्भव हुन्छ। त्यसै अवस्थामा विश्व एक परिवार बनिन्छ, वसुधैव कुटुम्बकम्।

यसैले भनिएको छ, जब हृदयमा धार्मिकता अर्थात् सत्यता हुन्छ, जब चरित्रमा सुन्दरता हुन्छ, जब चरित्रमा सुन्दरता हुन्छ तब घरमा सद्भाव हुन्छ, जब घरमा सद्भाव हुन्छ तब राष्ट्रमा सुव्यवस्था हुन्छ, जब राष्ट्रमा सुव्यवस्था हुन्छ तब विश्वमा शान्ति हुन्छ। त्यसैले विश्व शान्तिको निम्ति प्रत्येक हृदयमा धर्मको ज्योति बलेको हुनपर्छ, अनि धर्मको ज्योति आध्यात्मले मात्र प्रज्वलित पार्न सक्दछ। यसै कारण आध्यात्म नै विश्व शान्तिको मूल आधार हो। विश्वमा शान्तिको अर्थ हुन्छ एक अर्कामा प्रेम, विश्वास, सहयोग, सहनशीलता अनि स्वीकृति हुनु। यही नै हो साँचो परिवारको अर्थ। हामी सबै एक ईश्वरका सन्तान हौँ। जब हामी भन्छौँ फादरहुड अफ गॉड एन्ड ब्रदरहुड अफ म्यानकाइन्ड, ईश्वरको पितृत्व अनि मानव जातिको भातृत्व, तब सम्पूर्ण विश्व एक बृहत् परिवारमा परिणत हुन्छ। विभिन्न प्रकारका रङ्ग बिरङ्गी फुलहरू एउटै बगैँचामा फुले झैँ हामी पनि ईश्वरको विश्व बगैँचाका फुलहरू हौँ। बाहिरी आवरणमा आकार अलग, तर हामी सबै एउटै बगैँचाका सुन्दर फुलहरू हौँ अनि भगवान स्वयं यसको माली हुनुहुन्छ। हाम्रो परिवारभित्र कहिलेकाहीँ केही भेद हुन सक्छ, अमेल हुन सक्छ, हाम्रो दृष्टिकोणमा फरक हुन सक्छ, यो स्वाभाविक हो। तर यसको अर्थ विभाजित हुनु होइन। यस्तो अवस्थामा केवल अध्यात्मले मात्र मार्गदर्शन दिन सक्छ। कसरी? विविधतामा एकता खोजेर, युनिटी इन डाइभर्सिटी, भेदहरूमा अभेद तत्वको अनुभव गरेर। यही नै हो आध्यात्मिकता। जसरी गहनाहरू अलग अलग देखिए तापनि धातु सुन त एउटै हुन्छ, आकाशमा ताराहरू अलग अलग देखिए तापनि आकाश त एउटै हुन्छ, त्यसरी नै मानिसहरू अलग अलग देखिए तापनि आत्मा त एउटै हुन्छ। आध्यात्मले यही एकता भावको निव अर्थात् बुनियाद राख्दछ, बोध गराउँदछ। तब हामी विश्वमा सौहार्दपूर्ण जीवन जिउन सक्छौँ, तब विश्व परिवार बन्दछ। सितारको विभिन्न तारहरूबाट एक कुशल सङ्गीतज्ञको स्पर्शले दिव्य सङ्गीत उत्पन्न भए झैँ आध्यात्मको स्पर्शले हाम्रो हृदयबाट जब मधुर दिव्य सङ्गीत प्रेम स्वरूप उत्पन्न हुन्छ तब विश्व परिवार बन्द। आदर्श परिवार कस्तो हुन्छ त? यसको उदाहरण हामी भारतीय संस्कृति र आध्यात्मिकतामा पाउँछौँ। भगवान शिवको परिवार एक दिव्य आदर्श परिवारको प्रतीक हो। भगवान शिव करुणा सागर सदा आनन्दमा प्रलिप्त, अत्यन्तै सरल र भोला, सबैको प्यारो एक महायोगी, परम ज्ञानी, परम तपस्वी। उहाँ पिता हुनुहुन्छ, परम पिता शिव। माता पार्वती सम्पूर्ण सद्गुणहरूको खानी, मातृत्वको सार, त्रिपुर सुन्दरी। उहाँ हुनुहुन्छन् माता, परम माता, परम जननी, प्रकृति। दुई पुत्रहरू कार्तिके जो महान योद्धा अनि परम योगी, श्री गणेश या गजानन जो परम बुद्धिमानी अर्थात ज्ञानी पनि थिए। शिवको वाहन नन्दी अर्थात बैल, माता पार्वतीको वाहन सिंह। सिंह र बैल साधारण त मिलेर बस्न सक्दैन, तर शिव परिवारमा उनीहरू सौहार्दपूर्ण ढङ्गमा जिउँछन्। मयूर कार्तिकेयको वाहन अनि मूषक मुसा श्री गणेशको वाहन पनि शिव परिवारमा पूर्ण सौहार्दताको साथ जिउँछन्, मिलेर बस्छन्।

सर्प जस्तो विषपूर्ण प्राणी पनि शिवको प्रतापले शान्त भएर बस्छन्। यस्तो विभिन्नता विपरीत विरोधी स्वभाव हुँदा हुँदै पनि मिलेर बस्नु आदर्श परिवारमा मात्र सम्भव छ। जब हामी यसको रहस्य सठिकतासँग बुझ्छौँ, सम्पूर्ण विविधतालाई हामी स्वीकार गर्न

सक्छौँ तब हामी यो अनुभव गर्न सक्छौँ कि सम्पूर्ण विश्व नै एक परिवार हो। वसुदैव कुटुम्बकम। ओम शान्ति शान्ति

एटिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको अर्चना कार्यक्रममा श्रोताले सुन्नुभयो आध्यात्मिकताद्वारा सम्पूर्ण विश्व एक परिवार विषयमा एक आध्यात्मिक चिन्तन, जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नुभयो दार्जिलिङ निवासी वन्दना चामलिङ ज्यूले। साथमा सुन्नुभयो विभिन्न भक्तिमय सङ्गीतहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति अर्चनाको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै प्रस्तुतिहरूलाई लिएर आउने नै छौँ। तितिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद बितोस् भन्दै हजुरहरूबाट ओझेल पर्दछु।

सम्पूर्ण श्रोताहरूलाई फेरि पनि शुभप्रभात भन्दै कार्यक्रम शुभप्रभातको आजको अङ्कमा लिएर आएका छौं केही आधुनिक गीतहरू। कार्यक्रमको यो पहिलो गीत देवनारायण प्रधानको स्वरमा यहाँहरू समक्ष राखिरहेका छौं, स्वीकार्नुहोस्।

र आजको यस कार्यक्रममा हाम्रा कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति लिएर आएका छौँ खेतीपाती बारे सल्लाह अन्तर्गत अलैचीको खेती सम्बन्धी केही जानकारी। अलैची मसलाहरूको रानी आफ्नो स्वाद र सुगन्धको निम्ति विश्वमा विख्यात छ। विभिन्न प्रकारका खाद्य वस्तु मिठाई आदिमा सुगन्धको निम्ति र औषधिको काममा प्रयोग गरिन्छ अलैची। अलैची दुई थरीका हुन्छन्, बडा अलैची र छोटा अलैची। छोटा अलैचीको खेती दक्षिण भारतका राज्यहरू जस्तै केरला, कर्नाटक र तामिलनाडुको पश्चिमी घाटमा गरिन्छ अनि बडा अलैचीको खेती निम्न हिमाली क्षेत्र, सिक्किम, दार्जीलिङ र केही मात्रामा उत्तर पूर्वी राज्यहरूमा गरिन्छ। बाहिरका देश जस्तै नेपाल, भूटानमा पनि धेरै मात्रामा अलैचीको खेती गरिन्छ। बडा अलैची यस अञ्चलको मुख्य नगदी फसल हो। भारतवर्षमा सबैभन्दा ज्यादा उत्पादन सिक्किममा हुन्छ, त्यसपछि आउँछ दार्जीलिङ जिल्ला। दार्जीलिङ, पूर्वी नेपाल, भूटान र उत्तर पूर्वीय राज्यहरूमा अलैची सिक्किमबाट नै फैलिएको हो भन्ने विश्वास छ। अलैचीलाई चिसोनी ठाउँ चाहिन्छ। मलिलो, लिसालो, सधैँ चिसो रहने माटो जहाँ प्रशस्त मात्रामा जंगली पत्करहरू कुहेर मिसिएका हुन्छ, त्यस ठाउँमा अलैची खुबै राम्रो सप्रन्छ। पानी जम्ने ठाउँ र सिममा अलैची सप्रन्दैन, तसर्थ अलैचीको निम्ति पानी बग्ने ठाउँ अथवा जमिन चाहिन्छ। यसलाई सिंहाल वा छारी चाहिन्छ। जंगली रुखका छारीमा यो बढ्छ। छारीको लागि उत्तिस, कौलो, पिप्ली, कपासी, खरानी, जिगेनी, धुरपिस र नेभारो अनि खनिउका रुखहरू असल हुन्छन्। 600 मिटरदेखि लिएर 2000 मिटरसम्म जहाँ वार्षिक वृष्टिपात 1500 मिलिमिटर र 3500 मिलिमिटरसम्म हुन्छ, त्यस ठाउँमा अलैचीको असल खेती हुन्छ। बेसी तुसारो र असिना अलैचीले सहँदैन। तुसारो र असिनाले अलैचीलाई क्षति पुर्याउँछ। त यहाँहरूले जानकारी पाउनुभयो अलैचीको खेती सम्बन्धी।

सुन्दै हुनुहुन्थ्यो माया देवी ढुङ्गेलको स्वरमा यो आधुनिक गीत। र आजको यस आधुनिक गीतको कार्यक्रममा शब्द निसङ्गीत थियो बसन्त छेत्रीको।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा म छिरिङ डमाको तर्फबाट श्रोता भक्ति संगीत केवल गीत संगीत मात्र होइन यो त्यो तागत हो जसले मनलाई शान्त र आनन्द दिलाउनुको साथसाथै सुविचार सुस्वास्थ्य राख्नमा पनि सहयोग पुर्याउँदछ यसैले यहाँहरूलाई पनि यही आनन्द दिलाउन हेतु सुनाइरहेका छौँ भजन स्वीकार्नुहोस्

0: भजन सुन्दै हुनुहुन्थ्यो सोनु राईको स्वरमा। शब्द थियो धीरज राई निसाकर र पी देवानको, अनि संगीत बसन्त छेत्रीको। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ। तब समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा छेत्रीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राज्य सरकारसित सहमति बनेपछि ककरोच जनता पार्टी सीजेपीले आफ्नो आन्दोलन फिर्ता लिएको छ। केन्द्रीय गृहमन्त्री प्रह्लाद जोशीलाई नयाँ शिक्षा मन्त्री बनाइएको छ। सरकारले भोलि लोकसभामा लोक परीक्षा, अनुचित साधनहरूको रोकथाम संशोधन विधेयक 2026 पेश गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा प्रसारित हुने मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्नुहुनेछ। र मौसम विभागले मध्य महाराष्ट्र अनि उडिसामा आज अत्याधिक वर्षाको रेकर्ड अलर्ट रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। सरकारसित सहमति बनेपछि ककरोच जनता पार्टी सीजेपीले आफ्नो आन्दोलन फिर्ता लिएको छ। नयाँ दिल्लीमा हिजो केन्द्रीय मन्त्री जेपी नड्डा अनि डाक्टर जितेन्द्र सिंहले सीजेपी प्रतिनिधि मण्डलसित तेस्रो चरणको वार्ता गर्यो। बैठकमा परीक्षा व्यवस्थामा सुधार अनि पेपर लिक रोक्ने उपायहरूमाथि विस्तारसित चर्चा गरियो।

संयुक्त प्रेस वार्तामा केन्द्रीय मन्त्री जेपी नड्डाले बताउनुभयो सरकारले सीजेपीको मांगहरूमाथि सहमति व्यक्त गरेको छ। उहाँले भन्नुभयो प्रदर्शनकारीहरू विरूद्ध कुनै कार्यवाही गरिने छैन अनि उनीहरू विरूद्ध कुनै प्राथमिकी दत्ता गरिने छैन। यदि कुनै प्रदर्शनकारी विरूद्ध अघिबाटै प्राथमिकी दत्ता भएको खण्डमा यसलाई फिर्ता लिइनेछ तथा एफआईआरको प्रतिहरू पनि उपलब्ध गराइनेछ। नेट यूजी पेपर लिक पछि आत्महत्या गर्ने अभ्यार्थीहरूका परिवारहरूलाई क्षतिपूर्तिको मुद्दामा श्री नड्डाले भन्नुभयो सरकारको पूर्ण संवेदना उनीहरूसित छ अनि नियमहरू अनुसार अधिकतम सम्भव सहायता सुनिश्चित गरिनेछ। परीक्षा सुधारहरूलाई लिएर सीजीपीको तर्फबाट दिएको 5 सूत्रीय सुझावहरूमा केन्द्रीय मन्त्रीले भन्नुभयो सरकारले यी सबै सुझावमाथि गम्भीरतासित विचार गर्नेछ अनि सीजीपीसित चर्चा पनि अघिको कार्यवाही गरिनेछ। अर्कोतर्फ सीजीपीका प्रमुख प्रवक्ता सौरभ दासले सहमति बनेको शर्तहरूलाई यस तय समय सीमामा लागू गरिने आशाको साथमा आन्दोलनलाई फिर्ता लिएको बताएका छन्। केन्द्रीय मन्त्री प्रह्लाद जोशीलाई नयाँ शिक्षा मन्त्री नियुक्त गरिएको छ। उहाँलाई आफ्नो वर्तमान विभागका साथै शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिएको छ। प्रह्लाद जोशीले हाल उपभोक्ता मामला खाद्य तथा सार्वजनिक वितरण र नवीन तथा नवीनकरणीय ऊर्जाको जिम्मेवारी सम्हालिरहेका थिए। यसैबीच राष्ट्रपति द्रौपदी मुर्मूले केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानको केन्द्रीय मन्त्री परिषदबाट दिनुभएको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मू मोल्डोभा उत्तरी मेसेडोनिया र रोमानियाको राजकीय भ्रमण पूरा गरेर आज बिहान नयाँ दिल्ली फर्कनुभयो। भ्रमणका क्रममा राष्ट्रपतिले तीन देशका राष्ट्र प्रमुखहरू प्रतिनिधिमण्डल स्तरीय वार्ता गरी दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा व्यापार शिक्षा डिजिटल प्रविधि नवप्रवर्तन र नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गर्नुभएको थियो। यो कुनै पनि भारतीय राष्ट्रपतिको मोल्डोभा र उत्तरी मेसेडोनिया को पहिलो राजकीय भ्रमण थियो जबकि तीन दशकभन्दा बढी अवधिमा कुनै भारतीय राष्ट्रपतिको रोमानियाको पहिलो राजकीय भ्रमण थियो। राष्ट्रपतिले व्यापारिक मञ्चहरूलाई पनि सम्बोधन गर्नुभयो र भारतीय समुदायसँग भेट गर्नुभयो। रोमानिया बुखारेस्ट युनिभर्सिटी अफ इकोनोमिक स्टडिजले पनि राष्ट्रपतिलाई मानार्थ सम्मान प्रदान गरेको छ। भ्रमणका क्रममा राष्ट्रपतिले तीन देशका राष्ट्र प्रमुखसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गरी दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा व्यापार शिक्षा डिजिटल प्रविधि नवप्रवर्तन र नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अपरान्ह 4:30 बजे भिडियो कन्फरेन्स मार्फत विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 का सहभागीहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। देशका सबै राज्य र केन्द्र शासित प्रदेशहरूको प्रतिनिधित्व गर्ने 400 भन्दा बढी युवाहरूले प्रधानमन्त्रीसँग अन्तर्क्रिया गर्नेछन्। विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम 2026 गत महिना 4 देखि 30 जुनसम्म दुई चरणमा आयोजना गरिएको थियो। यसले लद्दाख हिमाचल प्रदेश र उत्तराखण्डका 74 भाइब्रेन्ट गाउँहरू समेटेको थियो। कार्यक्रमका लागि सहभागीहरू देशव्यापी अनलाइन क्विज प्रतियोगिताको माध्यमबाट छनौट गरिएको थियो जसमा 3 लाख भन्दा बढी युवाहरूले भाग लिएका थिए। कार्यक्रममा सहभागीहरूले स्थानीय समुदायसँग रहेर स्वच्छता अभियान सरकारी योजनाहरूको जागरूकता अभियान युवा सम्मेलन सांस्कृतिक आदान प्रदान वृक्षरोपण मिनी नमूना पञ्चायत जस्ता गतिविधिहरूमा भाग लिएका थिए। उहाँले स्थानीय कारीगरहरूसँग अन्तर्क्रिया गर्नुभयो र सामरिक रूपमा महत्वपूर्ण संस्थाहरूको भ्रमण पनि गर्नुभयो। यस पहलबाट युवाहरूले सीमावर्ती क्षेत्रको सामाजिक आर्थिक अवस्था सांस्कृतिक सम्पदा र विकासको सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाए साथै समुदायको सहभागिता राष्ट्रिय एकता र सीमावर्ती गाउँको रणनीतिक महत्वबारे उनीहरूको समझदारी पनि बलियो भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सरकारले भोलि लोकसभा लोक परीक्षा अनुचित साधनहरूको रोकथाम संशोधन विधेयक

0: लगातार 26 पेश गर्नेछ यो विधेयक भोलि सोमबारको लागि लोकसभाको कार्यसूचीमा सामेल छ केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले यस विधेयकलाई सदनमा प्रस्तुत गर्नुहुनेछ यसको उद्देश्य लोक परीक्षा अनुचित साधनहरूको रोकथाम अधिनियम 2024 संशोधन गर्न हो गत शुक्रबार केन्द्रीय मन्त्रीमण्डलले प्रश्नपत्र लीक अनि परीक्षामा अनियमितताको मामलामा त्वरित सुनवाईको लागि फास्ट ट्र्याक अदालतहरूको स्थापना तथा दोषीहरूका लागि अझ कडा दण्डको प्रावधान गर्न सम्बन्धी मसौदा विधेयकलाई स्वीकृति दिएको थियो प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीबाट प्रसारण हुने मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्नुहुनेछ यस मासिक रेडियो कार्यक्रमको यो 136 संस्करण हुनेछ यस कार्यक्रमको प्रसारण आकाशवाणी र दूरदर्शनको सबै नेटवर्क एआईआर न्यूज वेबसाइट तथा न्यूज अन एआईआर मोबाइल एपमा प्रसारण गरिनेछ यसका साथै एआईआर न्यूज डीडी न्यूज प्रधानमन्त्री कार्यालय र सूचना एवं प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा पनि यसको सिधा प्रसारण गरिनेछ हिन्दी प्रसारणको तुरन्तै पछि आकाशवाणीको यस कार्यक्रमका प्रसारण विभिन्न क्षेत्रीय भाषाहरूमा पनि गरिनेछ कारगिल विजय दिवस आज सम्पूर्ण देशमा मनाइन्दैछ यस अवसरमा वर्ष 1999 कारगिल युद्धमा देशको रक्षा गर्दै सर्वोच्च बलिदान दिने भारतीय सैनिकहरूलाई श्रद्धाञ्जलि अर्पण गरिनेछ यो दिन अपरेशन विजयको सफल अनि कारगिल युद्धमा पाकिस्तानमाथि भारतको ऐतिहासिक विजयको प्रतीक हो यस अभियानको अवधि भारतीय सशस्त्र बलहरूले जम्मू अनि कश्मीरको कारगिल जिल्लामा ती क्षेत्रहरूलाई पुनः प्राप्त गरेको थियो जसमाथि पाकिस्तानी सैनिक अनि आतंकवादीहरूले घुसपैठ गरेको थियो मुख्य कार्यक्रम लद्दाखको द्रास स्थित कारगिल युद्ध स्मारकमा आयोजन गरिँदैछ
1: The Kargil War Memorial at Draz is witnessing solemn and patriotic ceremonies as the nation marks the 27th Kargil Vijay Diwas. Union Defence Minister Rajnath Singh is leading the commemoration by paying floral tributes at the Kanapath in honour of the brave heart of Operation Vijay at Kargil War Memorial.
0: मौसम विभागले मध्य महाराष्ट्र अनि ओडिसामा आज अत्याधिक वर्षाको रेड अलर्ट जारी गरेको छ छत्तीसगढ गुजरात कोकण अनि गोवामा पनि आज अनि भोलि दुई दिनको अवधि भारी वर्षा हुने सम्भावना छ तटीय आन्ध्र प्रदेश पूर्व मध्य प्रदेश पश्चिम बंगालको गंगोई क्षेत्र हिमाचल प्रदेश जम्मू कश्मीर लद्दाख झारखण्ड उत्तराखण्ड पश्चिमी राजस्थान अनि उत्तर पूर्वी भारतका केही भागहरूमा आज भारी वर्षा हुने आशंका छ सब जुनियर पुरुष हकी टोलीले एफआईएच युथ हकी 5 एसियाली च्याम्पियनसिपको उपाधि जितेको छ यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि सरकारसित सहमति बनेपछि कक्रोच जनता पार्टी सीजेपीले आफ्नो आन्दोलन फिर्ता लिएको छ केन्द्रीय मन्त्री प्रह्लाद जोशीलाई नयाँ शिक्षा मन्त्री बनाइएको छ सरकारले भोलि लोकसभामा लोक परीक्षा अनुचित साधनहरूको रोकथाम संशोधन विधेयक 2026 पेश गर्नेछ प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा प्रसारित हुने मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्नुहुनेछ र मौसम विभागले मध्य महाराष्ट्र अनि ओडिसामा आज अत्याधिक वर्षाको रेड अलर्ट जारी गरेको छ आकाशवाणीबाट समाचार पूरा भयो अघिल्लो समाचार लिएर हामी 9 बजे प्रस्तुत हुनेछौँ सुन्दै गर्नुहोस् आकाशवाणी

रोमा सनामको यो गीत यहाँहरू समक्ष राख्यौं। कार्यक्रमको पहिलो कोसेली स्वरूप भने शब्द थियो केसाङ लामाको अनि संगीत चन्दन लोमजेलको र यो गीत सँगै अब पनि शुभारम्भ गरिरहेका छौं आजको कार्यक्रम संगीत प्रभा र यसै कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष राखिरहेका छौं सुविना सिंहको स्वरमा संगीत महेश्वर लामाको

श्रोता, हामी कार्यक्रमको अन्ततिर छौ र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौ विद्या शर्माको स्वरमा, शब्द नि संगीत सदेव चामलिङको। र यो अन्तिम गीत यहाँहरूलाई सुम्पिँदै अहिलेलाई भने हामी यहाँहरूबाट बिदा लिन चाहन्छौ आजको यस कार्यक्रमबाट, कार्यक्रम संगीत प्रभा।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक दिव्यतम अधिकारी। विषय छ रोमानिया युरोपेली संघभित्र भारतको लागि एउटा महत्वपूर्ण साझेदार राष्ट्रपति द्रौपदी मुर्मूको भनाई। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू मोल्डोभा, उत्तर मेसेडोनिया र रोमानियाको आफ्नो राजकीय भ्रमणको अन्तिम चरणमा जुलाई 23, 2026 रोमानियाको बुखारेस्ट पुग्नुभएको थियो। विमानस्थलमा आइपुग्दा रोमानियाकी विदेश मन्त्री सुश्री ओना सिल्भिया त्योसुइलले उहाँलाई न्यानो स्वागत गर्नुभयो। लगभग 3 दशकमा रोमानियाको यो भारतीय राष्ट्रपतिको पहिलो राजकीय भ्रमण हो। उपभोक्ता मामिला, खाद्य अनि सार्वजनिक वितरण राज्यमन्त्री सुश्री निमुबेन जयन्ती भाई बम्भानिया र सांसद सदस्यहरू डाक्टर दिनेश शर्मा र श्री विजय बघेल राष्ट्रपतिको साथमा छन्। राष्ट्रपति मुर्मूले रोमानियाका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय कोट्रो सेनी दरबारको भ्रमण गर्नुभयो। रोमानिया गणराज्यका राष्ट्रपति श्री निकुसोर डानले उहाँलाई न्यानो स्वागत गर्नुभयो। उहाँलाई औपचारिक स्वागत र सम्मान गार्ड प्रदान गरियो। भेटघाट र प्रतिनिधिमण्डल स्तरीय वार्ताको क्रममा दुई नेताहरूले भारत रोमानिया द्विपक्षीय साझेदारीका सबै प्रमुख आयामहरूलाई समेटेर उत्पादक र अग्रगामी छलफल गरे। उनीहरूले दुई देशका लागि प्राथमिकता क्षेत्रहरूमा सहयोगलाई अझ गहिरो बनाउन सहमति जनाए। राष्ट्रपति मुर्मूले भन्नुभयो कि भारत र रोमानियाले 7 दशकभन्दा बढी समयदेखि न्यानो र स्थायी मित्रता साझा गरेका छन्, जुन पारस्परिक विश्वास, सम्मान र बलियो जनतामाझ सम्बन्धमा आधारित छ। उहाँले अझ भन्नुभयो, हाम्रो साझेदारी निरन्तर बलियो हुँदै गएको छ र अब ठूलो महत्वाकांक्षा बलियो सहयोग र भविष्यको लागि साझा दृष्टिकोणले चिन्हित नयाँ चरणमा प्रवेश गरिरहेको छ।

0: राष्ट्रपतिले अझ भन्नुभयो कि आर्थिक सहयोग भारत रोमानिया साझेदारीको एक महत्वपूर्ण स्तम्भ बनेको छ। दुई नेताहरूले व्यापार र लगानीलाई प्रवर्धन गर्न, लचिलो आपूर्ति श्रृङ्खलालाई बलियो बनाउन र हाम्रा दुई देशका व्यापारिक समुदायहरू बीचको घनिष्ठ सहकार्यलाई प्रोत्साहन गर्न सम्मत भए। उनीहरूले आगामी तीन वर्षमा हाम्रो द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने दिशामा काम गर्न पनि सहमत भए। राष्ट्रपतिले अझ भन्नुभयो कि रोमानिया युरोपेली संघभित्र भारतको लागि एउटा महत्वपूर्ण साझेदार हो। उहाँले जोड दिँदै भन्नुभयो कि भारत ईयू मुक्त व्यापार सम्झौताले दुई देशका उद्योग र दक्ष पेशेवरहरूका लागि अभूतपूर्व अवसरहरू खोल्नेछ। राष्ट्रपतिले शिक्षा, संस्कृति र जनता बीचको सम्पर्क भारत रोमानिया सम्बन्धको जग बनेको बताउनुभयो। यी क्षेत्रहरूमा तीन महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको अनि यसमा उहाँ खुसी भएको पनि बताउनुभयो। राष्ट्रपतिले भारत र रोमानियाले विज्ञान र प्रविधिमा सहयोग कार्यक्रम अन्तर्गत संयुक्त अनुसन्धान र विकास विस्तार गर्ने कुरामा टिप्पणी गर्नुभयो। भारतीय सांस्कृतिक सम्बन्ध परिषद आईसिसिआरको सहयोगमा बुखारेस्ट विश्वविद्यालयमा भारतीय अध्ययन अध्यक्ष स्थापना भइरहेको छ। भारत सरकारले भारतीय प्राविधिक तथा आर्थिक सहयोग आइटिईसी कार्यक्रम अन्तर्गत रोमानियाका लागि तालिम अवसरहरूको संख्या दोब्बर गर्ने निर्णय गरेको छ। राष्ट्रपतिले भन्नुभयो कि भारत र रोमानियाले 2028 कूटनैतिक सम्बन्ध स्थापनाको 80 वार्षिकोत्सव मनाउ तयारी गर्दै गर्दा दुवै पक्षले यस अवसरलाई भारत रोमानिया नवप्रवर्तन वर्षको रूपमा मनाउन सहमत भएका छन्। दुवै राष्ट्रपतिले क्षेत्रीय र विश्वव्यापी विकासका बारेमा पनि विचार आदान प्रदान गर्नुभयो। उहाँहरूले साझा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न शान्ति, संवाद र अन्तर्राष्ट्रिय कानूनको सम्मान प्रतिको आफ्नो साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति डान, रोमानिया सरकार र रोमानियाका जनतालाई उनीहरूको न्यानो आतिथ्यको लागि धन्यवाद दिनुभयो। उहाँले थप्नुभयो कि उहाँ निकट भविष्यमा राष्ट्रपति डानलाई नयाँ दिल्लीमा स्वागत गर्न उत्सुक हुनुहुन्छ। अन्तमा दुवै राष्ट्रपतिले प्रेसलाई बयान जारी गरे।
1: अब के छन्मा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार। त यसको निम्ति के छन् प्रतीक्षा साँच्नुहोस्।

लिपा साधुले उनको उपचार गर्न सुरु गरे। केही दिनपछि नै महाराजाको रोग निको भयो। महाराजा रोग पूर्ण रूपले निको भएको देखेर खुसी भए आफ्नो राज्यको नाम उनै साधुको नाममा ग्वालियर राखिदियो। ग्वालियर सहर आज ऐतिहासिक मन्दिर, किल्ला, स्मारक अनि संग्रहालयको कारण संसारमा र विश्वमा नै प्रसिद्ध छ। हरेक वर्ष नै लाखौं पर्यटकहरू ग्वालियर सहर हेर्न र घुम्न आउँदछन्। यो सहर प्राकृतिक रूपमा पनि अति नै सुन्दर देखिन्छ। यो सहर पहाडी क्षेत्रमा समुद्र तटबाट लगभग 200 मिटरको उच्चाइमा बसेको छ। आज ग्वालियर सहर विकसित भारतको प्रसिद्ध पर्यटकीय क्षेत्रहरूमा गनिन्छ। ग्वालियरलाई भारतको इतिहासमा सर्वश्रेष्ठ स्थान प्राप्त छ। यहाँ धेरै महान राजाहरूले शासन गरेका थिए। भनिन्छ तोमर वंश, मुगलहरू र मराठाहरू जस्ता राजवंशले यस सहरमा राज गरेका थिए। यो सहरले आफूले आफैलाई एउटा महत्वपूर्ण इतिहास समेटेको छ। 18 औं शताब्दीमा जब ग्वालियरमा सिन्धिया परिवारको शासन सुरु भयो, तब सिन्धिया परिवारले ब्रिटिसहरूलाई साथ दिएको थियो। यसको घोर विरोध महारानी लक्ष्मीबाईले गरेकी थिए। सेनाहरूले पनि महारानी लक्ष्मीबाईलाई सहायता गरे। पछि 1857 सालमा ठूलो युद्ध भयो महारानी लक्ष्मीबाई र अङ्ग्रेजहरू माझ, र यसै युद्धमा लक्ष्मीबाईले वीरगति प्राप्त गरेकी थिइन्। आज पनि ग्वालियरमा वीरङ्गना लक्ष्मीबाईको गुणगान गरिन्छ अनि उनको सम्झनामा उनको शालिग तथा स्मारक पनि यो सहरमा अवस्थित छ। धेरै सन्त, कवि, संगीतकारहरूले ग्वालियरको धरतीमा जन्म लिएका छन्। मुगल साम्राज्यमा अकबरको शासनकालमा 9 रत्नमध्ये 1 रत्न प्रसिद्ध संगीतकार तानसेनको जन्म पनि यसै धरतीमा भएको थियो। भनिन्छ कि तानसेनको सुर र तालमा मानिसहरू मात्र होइन पशुहरू समेत मन्त्रमुग्ध हुन्थे। यसैले ग्वालियरलाई संगीतको सहर पनि भन्ने गरिन्छ। संगीत क्षेत्रमा ग्वालियरलाई सर्वश्रेष्ठ मानिन्छ। यहाँ हरेक वर्ष तानसेन संगीत सम्मेलन आयोजित गरिन्छ, जसमा देश विदेश विभिन्न ठाउँहरूबाट संगीतकारहरू आफ्नो प्रस्तुति दिन आउने गर्दछन्। संगीत प्रेमीहरूको लागि यो स्थान अत्यन्तै महत्वपूर्ण रहेको छ। यस क्षेत्रमा तानसेनको जन्म भएको कारण उनको समाधि पनि यहाँ नै अवस्थित छ। अचम्मको कुरा के छ भने, तानसेनको समाधिको नजिक एउटा तित्तिरीको रुख छ। यो 600 वर्ष पुरानो हो भन्ने मान्यता पनि छ। तित्तिरीको पत्ता खाँदा स्वर खुलिन्छ र सुरिलो हुन्छ भन्ने कथन पनि रहिआएको छ। तानसेन 5 वर्ष पुग्दासम्म पनि बोल्न सकेको थिएन। उनको पिताले उनलाई मोहम्मद गौसकोमा लिएर गए। उनले तित्तिरीको रुखबाट केही पत्ताहरू निकालेर तानसेनलाई खानु दिए। तित्तिरीको पत्ता खाएर तानसेन बोल्न मात्र होइन, आफ्नो सुरिलो स्वरले संसारमा नै आफ्नो अलग्गै स्थान ओगट्न सफल भए भन्ने कथा पनि रहेको छ। यसैले होला यहाँ तित्तिरीको रुखलाई खास मानिन्छ। लाखौं पर्यटकहरू, विशेष गरी संगीत प्रेमीहरू तानसेनको समाधि हेर्न र तित्तिरीको रुखको पत्ता खान भए पनि ग्वालियर आउने गर्दछन्। संगीतज्ञ जावेद अख्तरको जन्म पनि ग्वालियरमा नै भएको थियो। संगीतलाई श्रेष्ठ स्थानमा राख्ने ग्वालियर सहरलाई संगीतको सहर त्यसै भनिएको कहाँ हो र? ग्वालियर सहर घुम्नको निम्ति अत्यन्तै मनोरम सहर मान्ने गरिन्छ। विशेष गरी ऐतिहासिक धरोहरको रूपमा यो सहरलाई महत्वपूर्ण मानिन्छ। यहाँ प्रसिद्ध ऐतिहासिक स्मारक र महल बनेको छ। यसमा ग्वालियर फोर्ट अर्थात किल्ला सबैभन्दा प्रसिद्ध किल्ला हो। यो ऐतिहासिक कला र संस्कृतिको एक बेजोर नमुना पनि हो। यसलाई हेर्नको निम्ति निकै उकालो चढाई चढ्नुपर्छ। यो किल्ला हेर्ने यात्रामा माझमा पर्वतको किनारमा जैन धर्मसित सम्बन्धित धेरै प्रतिमाहरू बनेको देख्न पाइन्छ अनि जसलाई हेर्दा पहाडको चट्टानहरू काटेर बनाएको भान हुन्छ। ग्वालियर किल्ला विभिन्न अलग अलग भागमा बाँडिएको छ। यसको निर्माण 30वीं शताब्दीमा भएको मानिन्छ।
यसमा अवस्थित मन मन्दिर प्यालेस सम्पूर्ण किल्लाहरूको सबैभन्दा सुन्दर स्थान हो, जसको निर्माण राजा मानसिंहले

गरेको थियो। गुजारी महल पनि यस स्थानको दार्शनिक स्थान हो। किल्लाको एक ठाउँमा गुरुद्वारा पनि बनेको छ, जसको नाम दाता बन्दी छोर साहेब गुरुद्वारा हो। यसको साथै यहाँ सास बहु मन्दिर पनि देख्न पाइन्छ। साथै यहाँ सिन्धिया स्कुल नामको स्कुल पनि सञ्चालन गरिन्छ। ग्वालियरको दोस्रो प्रसिद्ध ठाउँ हो जय विलास प्यालेस। यसलाई सिन्धिया महल पनि भनिने गरिन्छ। यहाँ 400 कोठाहरू छन्, जसमा 35 कोठाहरूलाई संग्रहालयमा परिवर्तन गरेको छ, अनि यसको निर्माण सन 1874 सालमा भएको थियो। यहाँ दरबार हलमा दुईवटा ठुल्ठुलो झुमर लगाएको छ, जसको ओजन 2-2 टन रहेको छ, जो जयविलास प्यालेसको आकर्षकीय केन्द्रबिन्दु हो। यो प्यालेसको छत एकदमै मजबुत छ। यसको छतको मजबुती नाप्नुको निम्ति 10 हात्तीलाई 1 हप्तासम्म छतमा राखिएको थियो भन्ने मान्यता पनि रहिआएको छ। यसको साथै ग्वालियर चिडियाखाना पनि ग्वालियरमा रहेको एक लोकप्रिय पर्यटन स्थल हो। यसलाई गान्धी प्राणी उद्यान पनि भनिन्छ। यो ग्वालियर किल्ला नजिकै अवस्थित छ। गोपाचल पर्वत पनि ग्वालियरको प्रमुख धार्मिक तीर्थस्थल हो। यहाँ प्राचीन समयका जैन धर्मसँग सम्बन्धित मूर्तिहरू र गुफाहरू देख्न पाइन्छन्। यो स्थान धार्मिक र ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। ग्वालियरमा एक स्वर्ण मन्दिर पनि अवस्थित छ। यो पनि जैन धर्मको प्रमुख मन्दिर हो। यस बाहेक सूर्य मन्दिर ग्वालियरको एक सुन्दर र शान्त धार्मिक स्थल हो, जहाँ प्राचीन शैली र आधुनिक निर्माणको संयोजन देख्न पाइन्छ। ग्वालियरमा उत्कृष्ट प्राकृतिक सौन्दर्यको पनि आनन्द उठाउन सक्नुहुन्छ, जसमा माधव राष्ट्रिय निकुञ्ज अर्थात् माधव नेसनल पार्क रहेको छ, जहाँ वन्य प्राणी र शान्त वातावरणको अनुभव बटुल्न सक्नुहुन्छ। यसको अतिरिक्त तानसेनको समाधि टम्ब अफ तानसेन, इटालियन शैलीमा बनिएको बगैँचा, इटालियन बगैँचा, टाइगर बाँध, उषा किरण प्यालेस, रानी लक्ष्मीबाई मेमोरियल आदि ग्वालियरमा घुम्नको निम्ति मुख्य स्थानहरू हुन्। ग्वालियर रेल मार्ग, हवाई मार्ग, सड़क यातायातद्वारा पनि संसारको सबै देशहरूसँग जोडिएको छ। ग्वालियर भारतको प्रमुख रेल जङ्सनहरू मध्ये एक हो। ग्वालियरको प्रमुख रेल स्टेशन नै ग्वालियर जङ्सन हो। राजमाता विजय राजे सिन्धिया यहाँको एकमात्र एयरपोर्ट हो। ग्वालियरमा राष्ट्रिय राजमार्ग मार्फत राम्रो सडक जडान गरिएको छ, यसैले यहाँ सरकारी र निजी बस सेवा पनि उपलब्ध छ। ग्वालियर सहर आफ्नो इतिहास मात्र होइन स्वादिष्ट खानाका लागि पनि धेरै प्रसिद्ध छ। यहाँ उत्तर अनि दक्षिण भारतीय परिकारको मिश्रण पाइन्छ। यहाँको खाना सरल तर धेरै स्वादिलो हुन्छ। यहाँको पोहा, जलेबीदेखि कचौरी र लस्सीसम्म सबै परिकार पर्यटक र स्थानीय दुवैका लागि मन पर्नेछ। ग्वालियर घुम्ने सबैभन्दा असल समय भनेको फरवरी र मार्चको समय हो। तपाईँहरू पनि कम्ती खर्चमा लोकप्रिय, सुन्दर र मनोरम स्थलको भ्रमण गर्न चाहनुहुन्छ भने ग्वालियर तपाईँहरूको लागि एकदमै रोचक र असल ठाउँ हो। तपाईँहरूले यहाँ उचित मूल्यमा होटल र धर्मशाला पनि बस्नको निम्ति पाउन सक्नुहुनेछ, अनि ग्वालियरको सम्पूर्ण ठाउँहरू घुम्नको निम्ति मात्र 3 दिन पर्याप्त हुनेछ। इतिहास, संगीत, किल्ला र संस्कृतिको अनुपम संगम भएको एक प्रमुख आकर्षक र मनोरम सहर ग्वालियर घुम्न अवश्य नै जानुहोला श्रोता। त मध्य प्रदेशको एक प्रमुख सहर ग्वालियरको यात्रा यहाँहरूलाई आज गरायौं। कार्यक्रम रङ बिरङको संसारमा भने के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनु होला। कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङ डोमा अहिलेलाई भने ओझल भइरहेका छौ। नमस्ते।

0: हिरावाइवाको शर्मा यहाँहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो यो लोकगीत।
1: के तपाईँको दृष्टि धमिलो छ?
2: यसलाई लापरवाही नगर्नुहोस्।
1: सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
0: भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेयर तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 102.2 मेगाहर्ज अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ कार्यक्रम योजना। अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा आज भने यहाँहरूलाई स्मार्ट सिटी योजना विषयमा केही जानकारी दिनेछौँ, साथमा केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। त कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

0: बोल बोल के थक गया।
1: क्या हुआ?
0: नया किडबैग चाहिए।
1: तो पहले कैप्टन से बोलो, नहीं सुना तो मैनेजर से।
2: करेक्ट। तो ऐसे ही पहले शिकायत बैंक से करें, 30 दिनों में जवाब या समाधान ना मिलने पर CMS पोर्टल पर शिकायत करें। तो पहले बैंक फिर CMS पोर्टल, नहीं तो शिकायत होगी नामंजूर।
1: चले ले आ गया नया किडबैग।
3: RBI कहता है
4: पहले अपना बैंक फिर RBI ओम्बुड्समैन।
5: अब जानकारी तरफ लगाऊं। आज कभी से स्मार्ट सिटी मिशन अथवा स्मार्ट सिटी योजना। स्मार्ट सिटी योजना आधुनिक प्रविधि, दिगो विकास र प्रभावकारी शहरी व्यवस्थापनमा आधारित एक योजना हो। यसको मुख्य उद्देश्य नागरिकलाई गुणस्तरीय जीवन, सुरक्षित वातावरण, आधुनिक सुविधा तथा सहज सार्वजनिक सेवा उपलब्ध गराउनु हो। सूचना तथा संचार प्रविधिको प्रयोग गरेर शहरलाई अझ व्यवस्थित स्मार्ट सिटी बनाउनु नै यसको मुख्य विशेषता रहेको छ। स्मार्ट सिटीमा आधुनिक यातायात व्यवस्था, स्वच्छ खानेपानी, भरपर्दो विद्युत सेवा, प्रभावकारी फोहोर व्यवस्थापन, हरियाली क्षेत्रको संरक्षण, डिजिटल शिक्षा, आधुनिक स्वास्थ्य सेवा तथा ई शासनको व्यवस्था हुन्छ। नागरिकले अधिकांश सरकारी सेवाहरू अनलाइन मार्फत प्राप्त गर्न सक्छन्, जसले समय र खर्च दुवै बचत गर्छ। स्मार्ट सिटी मिशनले आर्थिक विकासलाई गति दिन्छ, रोजगारीलाई अवसर सिर्जना गर्छ र लगानी आकर्षित गर्छ। यसले वातावरण संरक्षण, ऊर्जा बचत तथा प्रदूषण नियन्त्रणमा पनि सहयोग पुर्याउँदछ। साथै प्रविधिको प्रयोगबाट सुरक्षा व्यवस्था मजबूत हुन्छ र सार्वजनिक सेवाहरू छिटो तथा पारदर्शी रूपमा उपलब्ध हुन्छ। निष्कर्षमा भन्ने हो भने स्मार्ट सिटी योजना भविष्यको दिगो र समृद्ध समाज निर्माण गर्ने महत्वपूर्ण अभियान हो। प्रविधिको सही उपयोग, वातावरण संरक्षण र नागरिकको सक्रिय सहभागिताबाट मात्र स्मार्ट सिटीको लक्ष्य सफल बनाउन सकिन्छ। यसले नागरिकको जीवन स्तर बढाउनको साथै देशको समग्र विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँदछ।

0: मनोरञ्जन पूर्ण गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो स्मार्ट सिटी योजना विषयमा आजको कार्यक्रम योजनामा। त अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। सरकारसित सहमति बनेपछि कक्रोच जनता पार्टी सीजेपीले आफ्नो आन्दोलन फिर्ता लिएको छ। नयाँ दिल्लीमा हिज केन्द्रीय मन्त्री जेपी नड्डा अनि डाक्टर जितेन्द्र सिंहले सीजेपी प्रतिनिधिमण्डलसित तेस्रो चरणको वार्ता गरे, जसमा परीक्षा व्यवस्थामा सुधार अनि पेपर लिक रोक्ने उपायहरूमाथि विस्तारसित चर्चा गरियो। केन्द्रीय मन्त्री प्रह्लाद जोशीलाई नयाँ शिक्षा मन्त्री बनाइएको छ। उहाँलाई उहाँको वर्तमान विभागहरू साथै शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी सुम्पियो। यसैबीच राष्ट्रपति द्रौपदी मुर्मूले केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानको केन्द्रीय मन्त्री परिषदबाटको राजीनामालाई तत्काल प्रभावदेखि स्वीकार गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीबाट प्रसारित हुने मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्नुहुनेछ। यो यस मासिक रेडियो कार्यक्रमको 136 संस्करण हुनेछ। सरकारले भोलि लोकसभामा लोक परीक्षा संशोधन विधेयक 2026 पेश गर्नेछ। यसको उद्देश्य लोक परीक्षा अधिनियम 2024 संशोधन गर्नु रहेको छ। आज कारगिल विजय दिवसको अवसरमा रक्षा मन्त्री राजनाथ सिंह, केन्द्रीय गृहमन्त्री अमित शाह अनि विदेश मन्त्री डाक्टर एस जयशंकरले देशको रक्षामा सर्वोच्च बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। अमेरिकाले इरानमाथि लगभग 2 हप्तासम्म बमबारी गरेपछि हवाई हमला रोकिदिएको छ। संघर्ष रोक्नका लागि राजनयिक प्रयास तीव्र गरिएको छ। भारतका युवा स्क्वास खेलाडी अनाहत सिंहले इतिहास रच वर्ल्ड स्क्वास जुनियर च्याम्पियनसिप 2026 उपाधि आफ्नो नाम गरेका छन्। फाइनल म्याचमा अनाहतले मिश्रको रुकैया सलेमलाई सोझै 3 गेममा 11-3, 11-7 अनि 11-9 पराजित गरेका छन्। अनि मौसम विभागले मध्य महाराष्ट्र अनि ओडिसामा आज अत्याधिक वर्षाको रेड अलर्ट जारी गरेको छ। छत्तिसगढ गुजरात कोंकण अनि गोवामा पनि आज अनि भोलि 2 दिनको अवधि भारी वर्षा हुने सम्भावना छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

प्रस्तुत फिल्मी गीतहरू सुनेर यहाँहरूले अवश्य पनि आनन्द त लिनुभयो होला भन्ने हामी आशा राखेका छौँ र यही आशाको साथमा अब पनि केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौँ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार. त्यसपछि यस केन्द्रको प्रादेशिक समाचार यहाँहरूले सुन्न सक्नुहुनेछ.

यो घोषणा राज्य विधानसभाको बजेट सत्रको अन्तिम दिन हिज शनिबार गरिएको हो। मुख्यमन्त्रीले भन्नुभयो कि भविष्यमा परिसीमन अनि महिला आरक्षण लागू भएपछि विधानसभाको वर्तमान 294 सदस्यीय क्षमता बढेर 400 भन्दा अधिक हुन सक्नेछ। यस्तोमा वर्तमान विधानसभा भवन पर्याप्त हुने छैन। उहाँले अध्यक्षसित प्रस्तावित भूमिको सर्वदलीय प्रतिनिधिमण्डलसित निरीक्षण गरी निर्माणको प्रारम्भिक योजना तयार गर्ने आग्रह समेत गर्नुभयो। उहाँले भन्नुभयो नयाँ भवनको निर्माणमा वित्तीय संसाधनहरूको कुनै कमी हुने छैन अनि सरकारले यस परियोजनालाई प्राथमिकताको आधारमा अघि बढाउनेछ। मुख्यमन्त्रीले अझ भन्नुभयो कि वर्तमान विधानसभा भवनको ऐतिहासिक अनि सांस्कृतिक महत्व बनिरहनेछ। स्वतन्त्रताभन्दा अघि निर्मित यो भवन पश्चिम बङ्गालको संसदीय परम्पराको महत्वपूर्ण साक्षी रहेको छ। दार्जिलिङ प्रेस गिल्डको नयाँ कार्यकारी समिति हिजो गठन गरिएको छ। हिजो शनिबार दार्जिलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा सम्पन्न भयो। सोही सभामा पुरानो समितिलाई विघटन गरी नयाँ समिति गठन गरिएको हो। समितिमा पत्रकार दीप गजमेर सभापति निर्वाचित भएका छन्। यसै गरी विनय शङ्कर सचिव तथा सुनिल शङ्कर कोषाध्यक्षको पदमा निर्वाचित भएका छन्। नयाँ नेतृत्वले पत्रकारहरूको हित संरक्षण, प्रेस स्वतन्त्रताको प्रवर्धन तथा दार्जिलिङ प्रेस गिल्डलाई अझ सक्रिय र सशक्त बनाउँदै लैजाने अपेक्षा गरिएको छ। निर्वाचन सम्पन्न भए साथै दार्जिलिङ प्रेस गिल्डले नयाँ नेतृत्वको साथमा आगामी कार्ययोजनाहरू अनि अघि बढाउने जनाएको छ। भारतीय नेपाली साहित्यका मूर्धन्य साहित्यकार डाक्टर जसयन्जन प्यासीका साहित्यिक कर्ममा आधारित कृति एउटा खुल्ला किताब कीर्तिवृत्तमा जसयन्जन प्यासी अभिनन्दन ग्रन्थको लोकार्पण आज हुने भएको छ। सम्बोधन पब्लिकेसन सालुगढाको प्रकाशनमा रहेको उक्त अभिनन्दन ग्रन्थ आज 26 जुलाई 2026 आइतबारको दिन सिलगढीको देवकोटा सङ्घमा लोकार्पण गरिने भएको छ। उक्त पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता साहित्य अकादमी पुरस्कार प्रापक वरिष्ठ स्रष्टा विन्ध्या सुब्बाको अध्यक्षता र सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोले प्रमुख अतिथिको रूपमा उपस्थित रहने भएका छन्। उक्त लोकार्पण कार्यक्रममा सबैलाई उपस्थित भइदिने अनुरोध सम्बोधन पब्लिकेसनले गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: नमस्कार। आजको मनका कुरामा एकजना यस्ता कलाकार जसलाई हामी यसो भनौँ, उमेरले यहाँलाई छेकेन, यहाँको हावभावमा अनि यहाँको सङ्गीतप्रतिको जुन चाहिँ एउटा साधना छ त्यसलाई पनि छेकेन। आउनु श्रोता, हामीसित हुनुहुन्छ दार्जिलिङका एकजना वरिष्ठ सङ्गीतकार बसन्त छेत्रीज्यू। आज हामीसित मनका कुरामा हुनुहुन्छ। नमस्कार छेत्रीज्यू।
1: नमस्कार।
0: यो कार्यक्रम मनका कुरा हो। तपाईँले आफ्नो मनमा गाँठो परेका कुराहरू खोलेर भन्न सक्नुहुन्छ। यो कार्यक्रमको स्वरूप त्यस्तो छ।
1: हजुर।
0: सुरुमा मैले उमेरको कुरा गरिहालेँ नि तपाईँलाई। किन हो यस कलाकारहरूलाई उमेरले छेक्दैन, क्या हो, के हुन्छ?
1: अब उमेरको भन्दाखेरि विशेष हाम्रो बसाइ बोलाइ सङ्गत गराई यो जुन चाहिँ अहिलेको युवाहरूसँग ज्यादा घनिष्ठता भएकोले गर्दा सायद उनीहरूको उमेरसँगै हाम्रो उमेर पनि सँगसँगै दौडेकोले गर्दाखेरि होला।

0: आदरणीय श्रोतामीसित मनका कुरामा हुनुहुन्छ वरिष्ठ सङ्गीतकार बसन्त छेत्रीज्यू। सहरभित्र के को हल्ला मेरी माया लु आउने बेलामा भन्ने गीत जुन चाहिँ अति नै चल्यो त्यो बेलामा, मिरमिरे बिहान सूर्यको दर्शन पवन गोलेज्यूले गाउनुभएको अर्को गीत
1: ज्यू
0: त्यत्तिकै चलेको, यस्ता गीतहरू धेरै छन् सूची, झन्डै झन्डै 500 अधिक यहाँले सङ्गीत रचनाहरू गरिसक्नु भएको छ गीतहरूमा। यस्ता गीतहरूका सङ्गीतकार बसन्त छेत्रीज्यू हामीसित हुनुहुन्छ। कसो भयो तपाईँको बेलामा कि होइन म चाहिँ सङ्गीत संरचनातिर लाग्नु पर्यो, त्यति बेला त गाउनेहरूकै दाम बेसी थियो होला नि।
1: पार्साज्यू के हो भने दार्जिलिङमा त्यस समय 2-4 खालि कलाकार थिए, जस्तै एकजनाको नामै लिनु पर्दाखेरि जस्तो कर्मयुञ्जन कुमार सुब्बा भन्ने उहाँहरूको एक एकजना सिङ्गर थियो। त्यस समय मेरो त कुनै सिङ्गर पनि थिएन अनि आफै गाउँथे।

0: सायद मलाई युवा सम्झेर होला, कसैले पनि गीतहरू पनि त्यस्तो दिँदैन थिए,
1: पत्याएनन् त्यो,
0: पत्याएनन् त्यसमा, अनि आफै गीत पनि लेख्थेँ र आफै गाउँथेँ। र सर्वप्रथम मेरो गीत त्यस समयमा प्राय जस्तो प्रोग्राम पनि हुँदैन थियो, अनि एउटा प्रसारणको केन्द्र खालि थियो युवावाणी कार्यक्रम
1: आकाशवाणीको।
0: अन्त सर्वप्रथम त्यति बेला चाहिँ यो गाडीमै आएर उनीहरूले यो स्टुडियोमा आउने चलन थिएन, जहाँ बोलायो उनीहरू एउटा जीप गाडी लिएर आउनु हुनुहुन्थ्यो। त्यो समयमा हिमालय कला मन्दिरमा र हाम्रा मनमधुर मुखिया अनि अर्जुन प्रसाद ज्यूले मलाई निम्ताउनु भयो एउटा युवा कार्यक्रममा, अनि त्यस समय मैले आफै आफ्नै शब्द सङ्गीतमा मैले सर्वप्रथम गाएर यस अलिन्द रेडियोबाट नै फर्स्ट प्रसारण गरेको गीत हो। अनि पछि त्यस्तै प्रकारले दाउगेलमोसँग मेरो भेट भयो र उहाँलाई मेरो कम्पोजिसन दिन थाले र त्यसले निकै ख्याति प्राप्त पनि गरायो मलाई पनि र एउटा सङ्गीतकारको रूपमा चिनायो र त्यसरी नै अहिलेसम्म म सङ्गीतकार रूपमै चिनिँदै आएको छु।
1: धवा गेल्मोज्यूले गाउनुभएको रात गहिरिँदै जान्छ कल्पनाको सागरमा माया धेरै हुन्छ भन्ने गीत, त्यो राम्रो गीत तपाईँले त्यसको सङ्गीत संरचना गर्नुभयो, अनि हामीले थाहा पाए अनुसार त्यो तपाईँको प्रथम प्रसारित गीत भन्दै
0: हुनुहुन्छ,
1: अलिकति त्यसको कथा सुनौ।
0: के भयो भने हिमालय कला मन्दिरमा म एउटा गायक सङ्गीतकारको रूपमा जब जान थालेँ र सर्वप्रथम एउटा कार्यक्रम यो महाराज महेन्द्र वीर विक्रम शाहदेवको जन्म जयन्तीमा एउटा भनौँ मेरो एउटा सौभाग्य मैले त्यहाँ भाग लिन पाएँ र तीन चारवटा गीतहरू मेरो कम्पोजिसनमा मैले दाउगेलमा सिकाएको थिएँ। तर त्यो भव्य कार्यक्रममा एउटै गीत, त्यो गीत त्यहाँ भनौँ त्यहाँको भिआइपीहरूलाई सुनाउने मौका पाएँ, अनि त्यस समय म सानै थिएँ, दाउगेलमा पनि सानै, अनि सङ्गीतकारहरूमा हामीलाई साथ दिनेमा गोपालञ्जनले फ्लुटमा बजाउनु भएको थियो, अनि गणेश शर्माले भयोलिनमा, अनि मङ्गलसिंह दर्नाल उहाँले तबेलामा, र भिआइपीहरू महाराजदेखि लिएर जति पनि मन्त्रीगणहरूले त्यो गीत फरमाइज गरेर एउटा प्रोग्राममा चारपल्टसम्म पनि गाउनु पर्यो, अनि उनीहरूकै अनुरोधमा रेडियो नेपालमा रेकर्ड गरियो, जुन रेकर्ड भएपछि झन् त्यसले एउटा चर्चामा आयो।
1: आदरणीय श्रोता, हामीसित मनका कुरा गर्दै हुनुहुन्छ वरिष्ठ सङ्गीतकार बसन्त छेत्रीज्यू, आकाशवाणी खरसाङका एकजना मान्यता प्राप्त सङ्गीतकार। यहाँले नेपालका विभिन्न सङ्गीत रेकर्डिङ केन्द्रहरूमा आफ्नो सङ्गीत रचना दिइसक्नु भएको छ, रेडियो नेपाल अनि दार्जिलिङका सङ्गीत र कलासँग सम्बन्धित विभिन्न संस्थाहरूमा यहाँ जोडिनुहुन्छ, गोर्खा कला संस्थान, हिमालय कला मन्दिर, दार्जिलिङ सिक्किम मैत्री सङ्घ इत्यादि सङ्घ संस्थानहरूसित यहाँको सम्बन्ध छ। अर्को एउटा गीत छ नि यहाँको, मुटुभरिका मायाहरू जिन्दगीका आस्थाहरू सबै सबै रक्सीको गुटसित पिएर तिमीले के पायौ मायालु, लेख्नु भएको यो गीत, अनि उहाँको आफ्नो अन्तर्वार्तामा पनि यो गीतको चर्चा गर्नुभएको थियो
0: यो गीत चाहिँ अब उहाँ दिदीको आफ्नै एउटा कथा व्याथा हो है, र दार्जिलिङमा सर्वप्रथम यस्तो कुनै एउटा स्टुडियो पनि बनिएको थिएन, र एउटा हाम्रो एउटा सल्लाह भयो साथी भाइहरूको कि एउटा दार्जिलिङभित्र एउटा त्यति बेला अब त्यस्तो मिसिनहरू पनि थिएन, सानियोको 2-in-1 क्यासेट प्लेयर थियो, र अहिले जुन चाहिँ हाम्रो विक्रम सुब्बा हुनुहुन्थ्यो उहाँ अहिले स्वर्गवास हुनुभयो भर्खरै मात्र, उहाँलाई बोलाएर एउटा रेकर्डिस्टको रूपमा राख्यौँ, र कुमार सुब्बा, डेजी बराइली, रमेश बरदेवा, राम विष्ट आदि कलाकारहरूलाई क्यासेट गर्ने एउटा हाम्रो सल्लाह भयो, र यो मुठुभरिका मायाहरू यो गीत चाहिँ मैले डेजीलाई सर्वप्रथम, हुन त उहाँसँग म धेरै हिँडेँ, यो गीत चाहिँ मेरो कम्पोजिसनमा उहाँले सर्वप्रथम गाउनु भएको गीत हो, र यो गीत गीतामृत क्यासेटबाट निस्कियो, र यो गीतले पनि दार्जिलिङमा निकै राम्रो मान्यता पायो।

0: तपाईँले नेपाली सङ्गीत जगतका चर्चित गायक गायिकाहरूलाई आफ्नो गीत दिनुभएको छ होइन, ओम विक्रम विष्टर भए, दीप श्रेष्ठ, दावा ग्याल्मो, शङ्कर गुरुङ, अरुणा लामा, कुन्दन सुब्बा, पवन गोली, नर्देन रुम्बा,
1: प्रेमदोष प्रधान,
0: प्रेमदोष प्रधान थुप्रै छन्, अनि अहिले नयाँ थुप्रै कलाकारहरूलाई तपाईँले सङ्गीत दिनुभएको छ। कसले चाहिँ तपाईँलाई साह्रै सन्तुष्टि दिएको जस्तो लाग्छ, कुन कलाकारले चाहिँ?
1: हुन त अब सबैको आफ्नो आफ्नै को भन्दा कोही कम छैन, उनीहरूले आफ्नो आफ्नो परिचय

0: गलामा दिइसकेका छन् अनि जहाँसम्म सबै कलाकारले नै मलाई सन्तुष्टि दिइरहेको छ नै र उनीहरूले मेरो सङ्गीतलाई मन पराएर मैले भने जस्तो उहाँले गाइदिएर उहाँहरूकै हात होला मलाई अहिले तपाईँहरू समक्ष यसरी अन्तर्वार्ता दिने बोल्ने मौका दिनुभएको।
1: हामी कलाकारहरूलाई सोध्ने गर्छौँ नि अनि विशेष गरेर शब्दकार सङ्गीतकारहरू
0: ज्यू
1: उहाँहरूलाई चाहिँ कति बेला चाहिँ त्यस्तो सुर आउँछ अथवा त्यस्तो जोजन मिल्छ जति बेला चाहिँ उहाँले यस प्रकारको रचनाहरू गर्नुहुन्छ होला विशेष गरेर सङ्गीतकारहरू किनभने एउटा ट्युन होइन मनभित्र पालेर त्यसलाई उतार्नु सङ्गीत त्यो पनि हिसाब किताबसँग उतार्नु अनि त्यसपछि गायकलाई सिकाउने काम तपाईँहरू गर्नुहुन्छ गायक गायिकालाई त्यसको कुनै सायद बेला बखत हुन्छ कि हुँदैन
0: त्यसको कुनै सायद हुँदैन सर्वप्रथम सङ्गीतकार स्वस्थ हुनु पर्यो बिरामी भएर त केही पनि सकिँदैन स्वास्थ्य नै उसको मुड हो
1: मानसिक रूपले पनि
0: मानसिक रूपले स्वास्थ्य एकदम हुनु पर्यो हगि जस्तो अब के हुन्छ भने यति मात्र हो कोही गीतहरू त्यस बेलामा यसो पढ्दाखेरि केही जस्तो लाग्दैन त्यसलाई थन्काएर राखिन्छ तर महिना दिनमा भयो वर्ष दिनमा पनि त्यो फेरि त्यो गीत हेर्दाखेरि त्यति बेला फेरि आफूले त्यो गीतलाई खिचेर ल्याउँछ त्यति बेला चाहिँ कम्पोजिसन गर्दाखेरि चाहिँ एकदमै आफूले भनेको जस्तो जुन चाहिँ सङ्गीत निस्कन सक्छ।

0: कोही बेला यस्तो हुन्छ वसन्तज्यू कि पहिलेबाटै तपाईँहरू ट्युन पाल्नुहुन्छ?
1: त्यस्तो चाहिँ के हुन्छ भने एउटा त्यो प्रकारले पनि गरिन्छ, ट्युन गरेँ मैले, ट्युन गर्दाखेरि जुन चाहिँ लिरिसिस्टले त्यो ट्युन बुझेर चाहिँ लेख्न सक्नु पर्यो है, त्यो पनि एउटा अर्को एउटा के भन्नु शब्दकारको एउटा अर्को ट्यालेन्ट हो त्यो चाहिँ, कि सङ्गीतलाई बुझेर उसले लेख्न पर्ने, तर प्राय
0: शब्दकारमाथि पनि एउटा चुनौती
1: आएको छ, त्यो एउटा अर्कै हो। प्राय जस्तो त्यो बम्बईतिर खालि गरिन्थ्यो है, अहिले अहिले पनि गरिन्छ त्यस्तै प्रकारले गरिन्छ, पहिला ट्युन, किनभने मैले जस्तो सलिल चौधरी उहाँसँग पनि मेरो भेट भयो, उहाँलाई पनि मैले गीतहरू सुनाएँ धेरै, सुदिन दास गुप्त उहाँ बङ्गाली हाम्रो म्युजिक डाइरेक्टर हुनुहुन्थ्यो, उहाँसँग म धेरै गीतहरू मैले उहाँलाई सुनाएँ, र उहाँले गर्दाखेरि चाहिँ भन्नुहुन्थ्यो पहिला हामी त ट्युन गर्थ्यौँ त्यहाँबाट फेरि लेख्ने, हाम्रो त शब्दकारहरूले त्यो ट्युनमाथि चाहिँ लेख्छ, कतिवटा हामी सँगसँगै पनि गर्छौँ काम भन्नुहुन्थ्यो।
0: हर रात बन्द कोठारमा एक्लै एक्लै सम्झन्छु भनेर तपाईँले अर्को एउटा गीत लेख्नु पनि भयो अनि त्यसको सङ्गीत रचना पनि गर्नुभयो, कुमार सुब्बाज्यूले गाउनुभएको, कसो भएर लेख्नु भयो त्यो गीत?
1: त्यति म गीतकारको रूपमा त थिइनँ, तर मान्छेको एउटा गीतकार भनेर एउटा फिलिङ्स त रहेछ सबैभन्दा ठुलो कुरो है। जब म एग्रिकल्चर डिपार्टमेन्टमा म पसेँ, एउटा सहरको केटो म एकचोटि एउटा बस्तीमा गएर काम गर्न पुगेँ म, र त्यो बस्तीमा न बत्ती थियो, गाडीहरू पनि त्यति चल्दैन थियो त्यस समयमा, अब दिनभरि काम गर्यो, बेलुका कमरामा आयो,
0: एक्लै
1: एक्लै यसो ल्याम्पहरू जलायो, बस्यो, के गरौँ भन्दाखेरि बोल्ने साथीहरू पनि सङ्गीतको त्यति सङ्गीहरू भेटिएन त्यति बेला, अनि बस्दाखेरि होइन आफ्नो मनको कुरो बरु यसो केही न केही त गरौँ लेखौँ भनेर त्यति बेला चाहिँ आफ्नो फिलिङ्सहरू मैले पहिले लेखिपठाएँ, जुन गीत फेरि कुमार सुब्बालाई मैले यो गीतामृत क्यासेटमै उहाँले गाउनुभएको गीत हो।

0: अहिले अब सङ्गीतमा बेसी भूमिका त सङ्गीतकारहरूकै छ जस्तो लाग्छ नि. सङ्गीतको स्वरूप बदलिँदै बदलिँदै बदलिँदै बदलिँदै आएर अहिले त कहाँ पुगिसक्यो होइन. अब तपाईँको झन्डै सङ्गीतको यात्रा हेऱ्यो भनेदेखि हामीले अब एउटा पुस्ता छ, एउटा कहाँ आइपुग्यो जस्तो लाग्छ सङ्गीत
1: के छ भने

0: भित्र के को हल्ला भन्ने गीत रचना गर्ने मान्छेले अहिले आएर अघि मात्र हामीले थाहा पायौँ शिवानी भन्ने गीत नै गर्नुभयो होइन। अब यसरी मान्छेको अथवा श्रोताहरूको रुचि अथवा पुस्ताहरूको रुचि भनौँ न सङ्गीतप्रति यसरी परिवर्तन हुँदै आउँदैछ होइन। मैले अघि सोध्न खोजेको कुरा पनि त्यही थियो, कसरी त्योसित सँगसँगै हिँड्नुहुन्छ तपाईँहरू?
1: एउटा के हो भने सिङ्गर आफ्नो एउटा के छ भने यो फिजिकल को कुरा आयो, एउटा गलाको कुरा आयो। जसरी मानिसको उमेर ढल्किँदै जान्छ त्यसरी उसको गलाको कामहरू, उसको गलाको जति पनि स्वरहरू उमेर सँगसँगै ढल्दै जान्छ। तर सङ्गीतकारहरूको जुन चाहिँ कम्पोजर उनीहरूको चाहिँ के हुन्छ भने जहिले पनि कम्पोजिसन गर्ने उयो चाहिँ क्षमता चाहिँ जहिले पनि रहिरहेको हुन्छ। जसरी गोली खेल्ने र कोचमा धेरै भिन्नता पर्छ, कोचहरूले बुढेसकालसम्म कोच गर्न सकिन्छ, एउटा प्लेयरले खेल्नु सकिँदैन। त्यस्तै प्रकारले कम्पोजरहरू जहिले पनि, अनि त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भने हामीलाई पनि अब अहिलेको त्यो जुन चाहिँ जमानासँग दौडिने क्षमता पनि हुन्छ, हामीले सोच्ने शक्ति त्यहाँ पनि हुन्छ। त्यसरी नै अब अहिलेको यो कलाकारले लिएर अहिलेको जुन चाहिँ नयाँ आधुनिक टेक्निकल चिजहरूमा काम गरौँ त भनेर हामी पनि यसो हेर्दाखेरि, अन्त उनीहरूसँगै अब त्यो पुरानो गीतहरू जस्तो गरेर भएन, अहिले त नयाँ टेक्निकलसँग यसो काम गर्दाखेरि लौ त यो प्रकारको गीत गरौँ न कस्तो हुन्छ, एउटा नेपालीमा छैन भन्ने प्रकारले गर्दाखेरि चाहिँ हामीले यस्तो आइटम गीत राख्यो।
0: मिरमिरे बिहान सूर्यको दर्शन पवन गोले अनि रिमला मुक्तानीमा शब्द सायद पुष्प राईको
1: पुष्पराईज्यू,
0: यो गीत पनि निकै चल्यो नि,
1: एकदमै चल्यो,
0: एउटा यहाँको पर्यटनसँग एउटा गीत। यो गीतको जति बेला सङ्गीत रचना गर्नुभयो त्यसको अलिकति कथा भनिदिनुहोस्।
1: यो गीत के थियो भने मैले एउटा सहिद चौधरीको एउटा गीत सुनेको थिएँ टाइगर हिलको विषयमा, जुन चाहिँ एकदम सूर्योदय हिँड्नुलाई सबजना एकदम रमाउँदै रमाउँदै रमाउँदै टाइगर हिलमा जान्छ, त्यहाँ बादल राखेर सूर्योदय देख्दैन, फेरि उनीहरू तर निराश छैन तर एउटा आनन्द लिएर पनि नदेखे तापनि उनीहरू फर्किरहेको एउटा गीत सुने मैले लताले गाउनु भएको। र टाइगर हिल देखिन्छ एउटा सुरु गरेर एउटा गीत बनाऊ भन्ने मेरो विचार भयो, अनि त्यति बेला उहाँ दिदीसँग मेरो भर्खर चिनाजना भएको थियो, अन्त हाम्रो हिमाला बहिनी उहाँले चिना परिचय गराइदिनु भयो, र उहाँलाई मैले एउटा थिएँ थिएँ टाइगर हिलदेखि चाहिँ एउटा गीत चाहिँ लेखिदिनुहोस् न भन्दाखेरि चाहिँ उहाँले यो गीत लेखिदिनु भएको। अनि यो गीत पनि काठमाडौँमा रेकर्डिङ गरेँ मैले, काठमाडौँमा एकदमै राम्रो चल्यो, दार्जिलिङमा पनि एकदमै राम्रो।

0: आदरणीय श्रोता, हामीसित मनका कुरा गर्दै हुनुहुन्छ वरिष्ठ सङ्गीतकार बसन्त छेत्री। सङ्घ आत्मा बोधीद्वारा यहाँ सम्मानित भइसक्नु भएको, अपना उत्सव मुम्बई राष्ट्रमा मुख्यमन्त्रीद्वारा यहाँ सम्मानित भइसक्नु भएको, त्यसरी नै डोरेमी कला एकाडेमी दार्जिलिङ, वैष्णवी प्रोडक्सन दार्जिलिङ, हिमालय कला मन्दिर, गोधुली साङ्गीतिक कार्यक्रम दार्जिलिङ, स्वर सिक्किम खुल्ला गीत लेखन प्रतियोगितामा पनि यहाँ सम्मानित भइसक्नु भएको, अनि विभिन्न सङ्गीत प्रतियोगिताहरूमा यहाँलाई हामी निर्णायकको रूपमा पाउने गर्छौँ, अनि आकाशवाणी खरसाङमा पनि धेरैचोटि यहाँको अडिसनमा निर्णायकको रूपमा आउनुभएको। तपाईँको मैले आफै भन्नु हो भनेदेखि चाहिँ मेरो विचारमा तपाईँको पराकाष्ठ गीत चाहिँ अर्को एउटा छ नि, पवन गोलेज्यूले गाउनु भएको नर्देन रुम्बाको शब्दहरूमा कहीँ तिमीलाई नभिटेको भए पनि।
1: यो गीतको एउटा मिठो कहानी छ। हिमालय कला मन्दिरमा अब हामी बेलुका 4 बजीतिर यसो सधैँ प्र्याक्टिस गर्थ्यौँ है, अन्त नर्देन रुम्बासँग चाहिँ हाम्रो चिनाजना थियो। अन्त एक दिन त्यति बेला हिमालय कला मन्दिर र अगाडिपट्टि चाहिँ स्टेट ब्याङ्क, म चाहिँ स्टेट ब्याङ्कमा काम गर्नुहुन्थ्यो। एक दिन मेरो साथी र म आउँदै थियौँ कला मन्दिरमा, हिमालय कला मन्दिरको अगाडिपट्टि नर्देन रुम्बा बसिरहेको रहेछ, अन्त बसिरहेको थियो, अन्त हामीलाई देख्ने भित्रो भाइहरू तिमीहरूलाई पर्खिरहेको म त भनेर भन्नुभयो। किन दाजु भने, एउटा बहिनी भित्र पसेको छ है हिमालय कला मन्दिरभित्र, साह्रो मन पर्यो मलाई त्यो बहिनी भने को रहेछ भनेर। अब हामी त अब कला मन्दिरकै आर्टिस्ट को रहेछ लु जो न दाई भनेर पस्यौँ भित्र। पसेको त एकजना डान्सर बहिनी रहेछ, चक्रवर्ती बहिनी है, डान्सर हेर्दा सुन्दरी देखाउने त ऊ बहिनी नि हो, आमा साह्रै मन पर्यो नि हो भाइ भन्नुभयो। लुन्छ एउटा यसो कलम पाउन हो भन्नुभयो। अन्त हतार मेरो साथीले कलम र पन्ना ल्याइदिनु भयो, त्यहीँ बसेर उसले कहीँ तिमीलाई नदेखेको लेख्नु भए है, लेख्नुभयो, लेखेर लु भाइ एकदम राम्रो गीत होस् है भन्नुभयो। अन्त फेरि उहाँ त म त अफिसबाट भर्खर आएको, यही देखेर म बसिरहेको थिएँ, झन् भाइलाई भेटिहालेँ, खुसी लाग्यो भाइ, फेरि भेट्छु है म भरे भन्नुभयो। जानुभयो अफिस, ब्याङ्क जानुभयो, त्यहाँबाट उसलाई मैले गीत सुनाएँ, त्यहाँबाट रेकर्डिङ भयो। पवन गोलालाई मैले दिएँ यो गीत, रेकर्डिङ भयो, अनि मैले भने दाजु यो गीत चाहिँ तपाईँको
0: रेकर्डिङ भइसकेँ।
1: लु भाइ कहिले बस्नु न, सुन्नु हो भाइ, लु तपाईँ जहिले भन्नुहुन्छ तपाईँ सुनौँ, हामी सन्डे चाहिँ हाम्रो फुर्सद हुन्छ, सन्डे चाहिँ हामी चाहिँ बसेर सुनौँ न। अन्त भाइ त्यो आवा एड गरिमा एउटा मेरो साथी घर छ, त्यहाँ आउनुहोस् न, त्यहाँ त एकदम राम्रो खालके टेपहरू पनि छ, त्यहाँ बसेर मजाले खाँदै पिउँदै यसो सुनौँ न। साथी र म क्यासेट लिएर गयौँ है हामी, एकदम भित्र साथीहरू सबै जम्मा गरेर, स्टाफहरू जम्मा गरेर बसिरहेको रहेछ, हामीले पुग्ने बित्तिकै अन्त बस्नुहोस् भाइ, लुन त गीत सुनौँ न त। टेप लगाएँ, टेप लगाएपछि चाहिँ ठक्कै सुन्छ, गीत सुन्छ, फेरि भाइ रिमाइन्ड गरौँ एकपल्ट भन्छ, सुनिसकेर चारपल्ट सुन्यो जवाबै दिँदैन, कस्तो लाग्यो दाजु, भाइ मैले त केटी बिर्सेँ नि हो भन्यो, किन हो राम्रो लाग्यो दाजु ट्युन गरेको, कहाँ त्यो कुरा होइन नि, म त त्यो केटी बिर्सेर त अझै गीत म त झन् सुन्दरी अर्को पनि देखेँ त मैले भन्नुभयो क्या। सबजना हाँस्यो, अन्त हाँसेर त्यो दिन चाहिँ अब फेरि उनले फेरि होइन यस यो खुसीमा पनि पार्टी गरौँ भनेर बेलुकासम्म हामी बस्यौँ। अनि यो गीत चाहिँ साँच्चै नै जति पनि सङ्गीत शब्दकार श्रोताहरूले चाहिँ साह्रै मन पराए गीतहरू चाहिँ।
0: यहाँले शब्दकारहरूकै कुरा गर्दाखेरि विश्ववल्लभ
1: ज्यू,
0: राजेन्द्र थापा,
1: चन्द्रमित
0: लक्षम, मदन ओझा है, नर्देन रुम्बा, त्यसपछि मीरा राणा, अनि डाक्टर जोशीन्जन प्यासिकर, गीतहरू पनि यहाँले सङ्गीत रचना गर्नुभयो। सङ्गीत शब्दकारहरू पनि होला नि त तपाईँको, कि जसको शब्दलाई चाहिँ तपाईँले सङ्गीत भर्नु निकै मजा आउने अथवा सजिलो हुने त्यस्तो केही होला नि?
1: त्यस्तो केही छैन, कसैको कुनै अब जस्तो सम्झिनुहोस् 10 गीतमा एउटा गीत उहाँको जुन चाहिँ गीत जतिको राम्रो हुन्छ अरूको हुँदैन, फेरि भावनामा सबै उत्कृष्ट छन्, मलाई कुनै पनि लाग्दैन कि यो भन्दा यो राम्रो भन्ने चाहिँ आएन, मतलब आफ्नो आफ्नो भावनामा सबै आफ्नो धनी छ।
0: अघि हामीले अलिकति तकनिकीको कुरा गर्दै थियौँ नि, अब त सङ्गीतकारहरू विशेष गरेर यो तकनिकीसित सँगसँगै जानुपर्ने भइराखेको छ होइन, एउटा सङ्गीतकार फेरि म्युजिक अरेन्जर पनि हुनुपर्ने स्थितिहरू कतिको कठिन छ जस्तो लाग्छ तपाईँलाई?
1: अहिले त कठिन छैन, कस्तो हो भने अहिले त काम बाँडिएको छ, पहिले त अब भने अघि मैले भनिहालेँ सङ्गीतकारले अब एउटा गीत पाएदेखि त्यस बेला त अब यस्तो शब्दकारहरू पनि थिएन, ज्यादा थिएन पनि, र आफै शब्द पनि लेख्नुपर्छ सङ्गीतकारले, तर सङ्गीतकारले फेरि कम्पोजिसन गरेर सिङ्गरलाई सिकाएर प्रत्येक म्युजिसियनलाई पनि सिकाएर धेरै कुरा हेर्नुपर्छ, तर अहिले त्यो छैन। अहिले कस्तो छ भने सङ्गीतकार कम्पोजिसन गर्यो, गीत सिकाइदियो, प्रोग्राम गर्नेलाई दियो, जुन प्रोग्रामिङ गर्नेले उनीहरूले नै तिमीबाट साँझ बाजेहरूको सबै सिकाइदिन्छ, खालि सङ्गीतकारले कस्तो गाए गाएन त्यति खालि हेर्ने हो, कहाँ के गर्नुपर्ने खालि हेर्ने गर्नुपर्ने हो, त्यति अहिले चाहिँ त्यति असुविस्ता छैन त्यति।
0: डाक्टर जसरञ्जन प्यासीको शब्दहरूमा टुङ्नाको तार तपाईँले सङ्गीत रचना गर्नुभयो, अनि यो गीत पनि अब कुमार सुब्बाज्यूले त्यतिकै मिठो गाउनु भएको छ।

0: होइन, अलिकति यसको बारेमा पनि बताइदिनु।
1: मेरो साथी हो जसिन्जन, हामी सँगै कलेजमा सँगै पढ्यौँ, अनि जहाँसम्म प्रायः मेरोमा उहाँका गीत धेरै छन्। जुन समय चाहिँ उहाँ चाहिँ कलेज मेरो साथी थिए, त्यस समयमा उहाँले मलाई धेरै गीतहरू दिनुभएको छ। ती गीतहरू मध्येमा यो गीत चाहिँ कुमार सुब्बालाई मैले सुनाएँ, कम्पोजिसन गरेर कुमार सुब्बाले साह्रै मन पराउनु भयो। यो गीतलाई मैले धेरै वर्ष बाद रेकर्डिङ गर्ने मौका पाएँ र 83 मा मैले चाहिँ यो गीतलाई चाहिँ गीतामृत क्यासेटमा हालेँ।
0: 83 साल
1: 83 साल

0: आदरणीय श्रोता, हामीसित मनका कुरा गर्दै हुनुहुन्छ वरिष्ठ सङ्गीतकार बसन्त छेत्रीज्यू। सोधिदिऊ प्रश्नहरू बेहिसाब भएर, कुमार सुब्बाज्यूले गाउनुभएको नर्देन रूपमाकै शब्दहरूमा फेरि।
1: यो के थियो भने, एउटा गीत मैले कम्पोजिसन गरेको थिएँ, बेङ्गला गीत, जुन चाहिँ लिरिक त मेरो थिएन। एकजना हाम्रो राम सुन्दास, उहाँ सेन्ट्रल ब्याङ्कमा म्यानेजर हुनुहुन्थ्यो, उहाँले लेख्नुभएको गीत। कम्पोजिसन चाहिँ मेरो थियो, कुमार सुब्बाले बेङ्गला गीत गाएर हिँड्नुहुन्थ्यो नर्थ बेङ्गाल, यता युनिभर्सिटीतिर पनि उहाँले धेरै त्यो गीत गाउनु भयो। अन्त कुमार सुब्बाले भने, यति राम्रो ट्युन छ, यस्ता किन नेपालीमा पनि एउटा नगरौँ भन्ने कुरा गर्नुभयो मलाई। र मैले पनि, हुन्छ तपाईँलाई ट्युन मन पराउनु भयो भने हुन्छ, नेपाली पनि यसमा गरौँ भन्दाखेरि चाहिँ, यो गीत मैले सर्वप्रथम नर्देन रूपमाको लिरिकमा फर्स्ट मैले गीत गरेको यो गीतै हो, जुन चाहिँ अब यो पनि मैले गीतामृत क्यासेटमै हालेँ।

0: धेरैवटा सङ्गीतको संस्थानहरूसित तपाईँ जोडिएको हुनुहुन्छ होइन, के छ अहिले कलाकारहरूको गुनासो चाहिँ दार्जिलिङमा, के भएन भन्नुहुन्छ कलाकारहरूले?
1: अब तपाईँको हेरी त अहिले त धेरै नै, पहिला त अब त्यति स्कोपहरू पनि थिएन, स्कोप भन्दाखेरि पेसा भनौँ
0: न एउटा
1: थिएन पनि, तर अहिले त धेरै स्टुडियोहरू बन्यो है, सबै राम्रो छ। तर एउटा के छ भने गुनासो चाहिँ के हो भने चाहिँ हाम्रो यहाँनिर त्यस्तो कुनै एउटा प्रसारण गर्ने, जस्तो अब काठमाडौँमा हेऱ्यो भने या यी हाम्रै वेस्ट बेङ्गालमा हेऱ्यो भने बेङ्गला गीत, म कलकत्ता हेर्छु, कलकत्तामा कतिवटा च्यानल छ, कतिवटा एफएम छ, तर हाम्रो यहाँ दार्जिलिङ भेकमा चाहिँ कुनै पनि एउटा एफएम छैन पनि, यस्तो कुनै एउटा टेलिभिजन छैन कि यहाँको लोकल्ले आफ्नो ट्यालेन्टलाई देखाउने। यो एउटा अलिकति कलाकारको मनमा चाहिँ एउटा दुःख भनौँ न, यसलाई दुःख नै भइरहेको छ, अझ फड्किरहेको छ कि हाम्रो पनि आफ्नै एउटा च्यानल भए राम्रो हुन्थ्यो, हाम्रो एउटा एफएमहरू भए राम्रो हुन्थ्यो भन्ने चाहिँ गुनासो एउटा उनीहरू।
0: अब बसन्त छेत्रीले, हामीले उमेरको कुरा गरिसकेका छौँ, अब तपाईँको अझै धेरै काम गर्ने जोस र आयु त छ, हामी देखिरहेका छौँ, के गर्न पाएको हुन्थ्यो जस्तो लाग्छ?
1: अब यसरी नै अब गर्दैछौँ अहिले है, यस्तो फिल्महरू पाउँछु, रन गरिदिइहाल्छु, म्युजिक चाहिँ मैले जबसम्म स्वास्थ्य ठिक रहन्छ तबसम्म म्युजिक चाहिँ गरिरहँ भन्ने चाहिँ मेरो एउटा जुन चाहिँ प्रार्थना छ भनौँ न यसलाई चाहिँ।

0: जाँदा जाँदै अब एकजना वरिष्ठ कलाकारको नाताले अब उभ आउँदै गरेका हाम्रा नवोदित कलाकारहरू के भन्न चाहनुहुन्छ?
1: सर्वप्रथम म त तपाईँलाई धन्यवाद दिन्छु मनका कुरामा निम्ताउनु भयो, अनि श्रोतावर्गलाई पनि धन्यवाद दिन्छु जसले सुनेर बसिरहनु भएको छ। र म अहिलेका युवा अनि नानीहरूलाई पनि सङ्गीतको विषयमा के भन्न चाहन्छु, साँचो सङ्गीत सुन्ने अनि आफ्नो भाषाको गीतहरूलाई जहिले पनि माथि राखेर सङ्गीतलाई अघि बढाउने सल्लाह दिन्छु। यही नै
0: धन्यवाद। यो कार्यक्रमको मनका कुराको उद्देश्य पनि यही हो, हामी यो कार्यक्रमको मार्फत हाम्रा अग्रज कलाकारहरूको मनभित्रको कुराहरू बुझ्न चाहन्थ्यौँ अनि उहाँहरूका सुझावहरू नवोदित कलाकारहरूलाई दिन चाहन्थ्यौँ। यहाँले त्यो सो दिनुभयो, आइदिनु भयो, धेरै धेरै धन्यवाद छ यहाँलाई।
1: धन्यवाद।

नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। सरकारसित सहमति बनेपछि कक्रोच जनता पार्टीले आफ्नो आन्दोलन फिर्ता लिएको छ। केन्द्रीय मन्त्री प्रह्लाद जोशीलाई नयाँ शिक्षा मन्त्री बनाइएको छ। उहाँलाई उनको वर्तमान विभागहरू साथै शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ। यसैबीच राष्ट्रपति द्रौपदी मुर्मूले केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानको केन्द्रीय मन्त्री परिषदबाटको राजीनामालाई तत्काल प्रभाव देखि स्वीकार गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीबाट प्रसारित हुने मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्नुहुनेछ। यो यस मासिक रेडियो कार्यक्रमको 136 संस्करण हुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले प्राचीन बौद्ध स्थल सारनाथलाई युनेस्को विश्व धरोहर सूचीमा सामेल गरिन गर्वको क्षण रहेको बताउनु भएको छ। उहाँले सारनाथलाई ज्ञान, करुणा अनि सद्भावको प्रतीक बताउँदै यसले सम्पूर्ण मानवतालाई प्रेरणा दिने बताउनु भएको छ। आन्ध्र प्रदेश सरकारले भोगापुरममा अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन अघि उत्तरार्ध कला लक्कु रेकल्लु नामले अभियान सुरु गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 1 अगस्तमा यस हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ। आन्ध्र प्रदेशमा प्रधानमन्त्री सूर्य घर मुफ्त बिजुली योजना अन्तर्गत हालसम्म 50,114 रुफटप सोलर कनेक्सन विद्युत ग्रिडसित जोडिसकिएको छ। यसको कुल स्थापित क्षमता 180 मेगावाट छ। आज कारगिल विजय दिवसको अवसरमा रक्षा मन्त्री राजनाथ सिंह, केन्द्रीय गृहमन्त्री अमित शाह अनि विदेश मन्त्री डाक्टर एस शङ्करले देशको रक्षामा सर्वोच्च बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। अमेरिकाले इरानमाथि लगभग 2 हप्तासम्म बमबारी गरेपछि हवाई हमला रोकिदिएको छ। सङ्घर्ष रोक्नका लागि राजकीय प्रयास तीव्र गरिएको छ। अनि मौसम विभागले मध्य महाराष्ट्र अनि ओडिसामा आज अत्याधिक वर्षाको रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

0: यो रमाइलो गीतसँगै हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामामा, र यो कार्यक्रम यहाँहरूले एफएम 103.5 मेगाहर्ज साथै न्युजन एआईआर एप अनि दार्जिलिङको एफएम 102 मेगाहर्जमा सुन्दै हुनुहुन्छ। र यो कार्यक्रम यहाँहरूले प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। र आजको यस कार्यक्रममा यहाँहरूसित कुराकानी गर्नुको निम्ति हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ। म छिरिङडमा अनि मेरो साथमा हुनुहुन्छ
1: म देवेन्द्र,
0: र हामी दुईको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक अभिवादन साथै दुई करजोरी नमस्कार आजको यस कार्यक्रममा।
1: त श्रोताहरू, हजुरहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र हाम्रो नम्बर रहेको छ 0354299931 0354299931
0: र यस नम्बरमा झट्टैभन्दा झट्टै हामीलाई फोन गरिदिनुहोस्। हामी तपाईँहरूकै फोनको प्रतीक्षामा बसिरहेका छौँ। र आजको विषय भन्नुपर्दा आज रहेको छ इन्टरनेट बिनाको एक दिन। साँच्चै हामी इन्टरनेट बिना एक दिन पनि बस्न सक्दैनौँ। इन्टरनेट भनेको इन्टरनेट अहिले हाम्रो जीवनमा एउटा अभिन्न अङ्ग नै भइसकेको छ। जस्तो कि देवेन्द्र भन्नपर्दा उदाहरणको रूपमा लिउँ न, हाम्रो शरीरमा एउटा अङ्ग पनि नि नचल्दाखेरि हामी कस्तो अपाई जस्तो हुन्छौँ
1: होइन।
0: हामी एउटा के भन्नु खल्लो नि एउटा के भन्छ त्यसलाई नि
1: जीवनको एउटा अंशै हराएको
0: जस्तै हुन्छ नि। त्यस्तै प्रकारले इन्टरनेट नहुँदा हाम्रो जीवनको एउटा अङ्ग नै हराएको जस्तो हुन्छ। एउटा शरीरको अङ्ग समान भइसकेको छ इन्टरनेट।

0: Neler de
1: Hacı,
0: bencil.
1: hacı, avşi, bak kaynay. Bak kaynay. Hacı, yasari internet बिनाको एक दिन है अब त्यसमा इन्टरनेट नभएपछि हाम्रो जीवनमा के असर पर्छ त है जस्तो कि एक दिन इन्टरनेट नभए नहुँदाखेरि विद्यार्थीहरूको लागि पढाइ है अहिले त प्राय विद्यार्थीहरूले पनि इन्टरनेटबाट अनलाइनबाट होइन धेरैवटा आफ्नो प्रश्नको धेरैवटा समाधानहरू सबै इन्टरनेटबाटै खोज्ने गरेको छ है त्यो मात्रै नभएर धेरैवटा मनोरञ्जनको साधन अब हेरौँ श्रोताहरूबाट बुझौँ है
0: बुझौँ के नि कस्तो कस्तो छ इन्टरनेट बिनाको एक दिन तपाईँहरूले जिउनु सक्नुहुन्छ कि हुँदैन बस्न सक्नुहुन्छ कि हुँदैन तपाईँहरूबाट हामी यसको विचार हामी जान्न चाहन्छौँ तपाईँहरूको विचार साझा गर्नुहोस् हामीलाई नि र हाम्रो फोन नम्बर रहेको छ फेरि एकपल्ट सुनाइरहेका छौँ
1: 0354-299-9993917
0: र हामीसित एकजना श्रोता जुडिनु भएको छ र उहाँ को हुनुहुन्छ होला सुनौ है त
1: हेलो
2: हेलो
1: हेलो
2: हेलो
1: हजुर नमस्कार
2: हजुर नमस्कार दुईजनालाई
1: हजुर कहाँदेखि बोल्नुहुँदैछ अनि को बोल्नुहुँदैछ
2: म शेखर बोल्दैछु तदा क्यान्टोनमेन्ट दार्जिलिङबाट
0: नमस्ते शेखरज्यू
2: नमस्कार कस्तो हुनुहुन्छ होला
0: हजुर हामी पनि एकदमै ठिकठाकै छौँ तपाईँ कस्तो हुनुहुन्छ
2: हजुर म पनि ठिकठाकै छु हो तपाईँहरूको प्रोग्रामको प्रतीक्षामा बसिरहेको थिएँ हो
0: हजुर
2: अन्त
0: तपाईँले हजुर रेडियो सुन्दै हुनुहुन्छ भने र हाम्रो आजको विषय पनि सुनिसक्नुभयो होला
2: हजुर हजुर इन्टरनेटको विषयमा हजुर
0: हजुर तपाईँलाई कस्तो लाग्छ एक दिन इन्टरनेट बिना बस्न सक्नुहुन्छ
2: अन्त यो इन्टरनेट छैन भने केही कुरो त छैन अहिले सबै काम अब ठप्पै भइरहेको हुन्छ हो अन्त अझ हामी त इन्टरनेट बिना त अब केही कामै गर्नु सक्दैनौँ अहिले
1: अवश्य नै
2: त्यसले गर्दा अन्त अब हामीले वर्ल्डसँग नै अब यो इन्टरनेट कनेक्ट भएकोले गर्दाखेरि अब हरेक कुरोमा हामीलाई इन्टरनेट नै चाहिन्छ अहिले होइन अन्त पढाइ लेखाइ लिएर देखेर अब अफिसियल वर्कदेखि लिएर इच एन्ड एभ्रिथिङमा त अहिले हाम्रो इन्टरनेटै त छ अब
0: हजुर भनौँ भने हामी देश विदेशसँग नै जोडिएका छौँ यो इन्टरनेटको माध्यमबाट होइन र
2: हजुर तर अब यो इन्टरनेटले गर्दा हाम्रो कतिवटा नेचुरल शक्ति नेचुरल अब प्राकृतिक सोच्ने शक्ति हराइसकेको छ
1: हजुर
2: त्यस्तो लाग्छ हजुर अन्त अब हामीले बातै पछि हामीले इन्टरनेटको सहाराले गर्दाखेरि कतिवटा अब हामीले अब हाम्रो नेचुरलनेस चाहिँ हराउँदै जाँदैछ क्या अन्त अब एजुकेसनमा पनि हेर्नुहोस् अब पहिला हामीले अब त्यो एउटा नोट्सहरू खोज्नुको लागि कति त दुःख गर्नु पर्थ्यो किताबबाट होइन र अहिले चाहिँ अब एकैछिनमा त्यो भइहाल्छ क्या त्यो नोट्सहरू खोजिरहनु पर्दैन नेट सर्च गर्यो भइहाल्छ
0: हजुर सबै क्षेत्रमा नै अहिले त इन्टरनेट नै जरुरी छ र इन्टरनेट बिना तपाईँ कुनै एक दिन बस्नु भएको छ तपाईँले अनुभव गर्नुभएको छ
2: तर हतत बुझा त अब इन्टरनेट त त्यति साह्रो युज गर्दिनँ तर पनि अब फोन एक दिन फोन छैन भने कस्तो कस्तो लाग्दो रहेछ क्या अन्त कसैको फोनहरू नहुँदा पनि कस्तो कस्तो लाग्छ क्या त्यसले गर्दा त हुन त अहिले त अब इच एन्ड एभ्री सेक्टरमा चाहिँ इन्टरनेट चाहिँ इम्पोर्टेन्टै छ अहिले होइन तर हामीले यसलाई अब यसको सदुपयोग त हामीले नै अब गर्नु सिक्नु पर्यो नि हामीले नै
1: हजुर एकदमै सही कुरा गर्नुभयो शेखरज्यू अनि हजुरको भन्नुको तात्पर्य चाहिँ इन्टरनेट एक दिन छैन भने है विद्यार्थीहरूलाई धेरै सरकारी कार्यहरू होइन सबै ठप्प भएर जाने हजुरको हजुरसँग बात गरेर धेरै आनन्द आयो र आजको हाम्रो प्रमुख उद्देश्य पनि है यही हो कि श्रोताहरूबाट हामी बुझ्न चाहन्छौँ कि एक दिन इन्टरनेट बिनाको बिना श्रोताहरूलाई कस्तो अनुभव हुँदो रहेछ त भन्ने होइन त छिरिङ
2: साथीहरूलाई सम्झाउन चाहन्छु हाम्रो देउराली तिमीको मनोजज्यू हाम्रो मिरिक निङ्गालेको कल्याणज्यू अब हाम्रो सतीश पाण्डे भाइ अन्त सबैजनालाई सम्झना छ र सँगसँगै म आफ्नो साथीहरूसँग अब कोही साथीहरू मसँग भेट

0: कार्यक्रम कुरै कुरामा म यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु र हाम्रो फोन नम्बर फेरि पनि यहाँहरूलाई बताइरहेका छौँ, छिट्टो नोट गर्नुहोस्। र हाम्रो फोन नम्बर रहेको छ 0354299931703 5429993 17। र यो फोन नम्बर झट्टैभन्दा झट्टै हामीसित सम्पर्क गर्नुहोस्, हामीसित कुराकानी गर्नुहोस्। र हामीसित एकजना श्रोता जोडिनु भएको छ र हामी उहाँ को हुनुहुन्छ सुनौ।
1: गुड मर्निङ, नमस्ते।
2: हेलो, नमस्कार। हेलो
0: हेलो
2: हेलो
0: हेलो
1: हेलो
2: नमस्कार
1: नमस्कार
2: हजुर, कहाँ हुनुहुँदैछ?
1: सोजाङ
2: शेर्पा। हजुर,
1: सोजाङ शेर्पा।
2: कहाँदेखि बोल्नु हुँदैछ त?
1: पपरैली। हेलो
0: हेलो,
1: के गर्नु हुँदैछ?
0: हाम्रो आवाज सुन्नु हुँदैछ तपाईँले?
1: हजुर।
0: नमस्ते, तपाईँ कहाँ को बोल्नु हुँदैछ र कहाँबाट? तपाईँको आवाज हामीले स्पष्ट रूपमा सुन्न सकेको छैन र फेरि बताइदिनुहोस् न।
1: अपरेलिङ्ग।

0: हेलो
1: हेलो दाजु, नमस्ते दाजु। म मालबजारबाट अजय धनुकर भन्दैछु।
0: अजय धनुकरजी, नमस्कार। अजय धनुकरजी, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: नमस्कार भैया, नमस्कार। एक दिन इंटरनेट नहीं रहने से ना भैया, मैं बोलूंगा मानसिक तनाव लोग आजकल लोग जैसे पड़े रहते हैं ना मोबाइल को लेके।
0: जी
1: हाँ,
0: जी,
1: तो मैं बोलूंगा जो मानसिक तनाव बहुत कम जाएगा, क्योंकि इसके बारे में मुझे तो कुछ भी मालूम नहीं है भैया। मैं ब्लाइंड हूँ
0: जी
1: हाँ, मैं कीपैड मोबाइल ही चलाता हूँ।
0: जी
1: लेकिन इतना मैं जरूर बोलूंगा, जितना मुझे मतलब आइडिया है,
0: जी
1: लोग की ना मानसिक तनाव बहुत ही कम जाएगी, ये मैं बोलूंगा।
0: ओ, इंटरनेट न होने से मानसिक तनाव बहुत कम होगा, आपका यही
1: हाँ
0: कहना है?
1: हाँ हाँ हाँ लेकिन अब तो ऐसा युग आ गया ना, मतलब नहीं रहने से मतलब पांच में वो लोग को जीना मुश्किल हो जाएगा, ऐसा हो गया।
0: जी, एकदम आदत हो गया है ना अजय धनकर जी,
1: हाँ
0: इंटरनेट
1: हाँ
0: का।
1: हाँ
0: जी,
1: और कितने लोग भी सुन रहे हैं मुझे, मैं सबको फ्रेंड्स को याद कर रहा हूँ। हाँ,
0: जी
1: और सब फ्रेंड से एक मेरी रिक्वेस्ट है, एकदम हाथ जोड़ के
0: जी
1: लंबी बात ना करें, विशेष
0: जी जी
1: करके
0: जी
1: जैसे एक ये कक्षांक के हमारे आशीष थापा नाम के, मैं गए कि उनका नाम भी बोलो, एक शिमला के हैं राकेश नाम के,
0: जी
1: एक दिन में बहुत लंबी बात करते हैं। अभी आप भी आप लोग भी ब्रेक लगा दिया कीजिए प्लीज,
0: नहीं, ऐसा है ना
1: आप लोग ऐसे
0: जी।
1: बोल दिया कीजिए तो आज आज के लिए इतना ही, सामने तब तक फिर कॉल कीजिए, क्योंकि चाबी काटी आपके हाथ में है।
0: जी अजय धनकर जी, ऐसा है ना, आप लोग सभी हमसे इतना प्यार करते हैं, हम भी ये नहीं बोल सकते कि रखो, है ना। आप सब आपके तरफ से हम सभी श्रोताओं को यही निवेदन करते हैं कि अपना सब बातें थोड़ा कम रखा कीजिए, क्योंकि सभी लाइन पे रहते हैं। जी ठीक है, अजय धनकर जी नमस्कार। तो यहाँ हुनुहुन्थ्यो अजय धनकर जी है, र हामीसँग यसरी नै अर्को
2: श्रोता पनि जोडिनु भएको छ र उहाँको हुनुहुन्छ होला, हेरौँ है त। हेलो हेलो,
3: कोमल कोमल हातहरूमा चुराहरू छङछङ गर्दै बजिरहोस्, ती कोमल हातहरूमा चुराहरू छङछङ गर्दै बजिरहोस्, रङ्गी बिरङ्गी हातको मेहन्दीहरू जस्तो भाग्य चम्किरहोस्। नमस्कार,
2: दामी सुरुवात तपाईँको, हामीले तपाईँलाई चिनिहाल्यौँ र श्रोताहरूको निम्ति तपाईँको नाम र तपाईँ कहाँबाट बोल्नु हुँदैछ फेरि एकपल्ट तपाईँले बताइदिनुहोस् न।
3: म तपाईँहरूको एकदम रेगुलर लिसनर मिरिक थर्मनिङ्गालीबाट कल्याण राई बोल्दैछु। हजुर
2: कल्याणज्यू, कस्तो हुनुहुन्छ?
3: म एकदम फिट एन्ड फाइन छु अहिले घरिमा। हजुर तपाईँहरू त कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदम फिट एन्ड फाइन छौँ है,
2: तपाईँको भाषामा भन्नु पर्दा।
3: हजुर तपाईँहरू,
2: हजुर तपाईँले हाम्रो विषय त सुनिहाल्नु भयो होला।
3: हजुर हजुर हजुर,
2: तपाईँको अनुभव के छ यस विषयमा?
3: यो इन्टरनेट चाहिँ अब एक प्रकारले भने त, तर अब एक प्रकारले अहिले समयको माग अनुसार ठिकै छ, तर इन्टरनेटमा ज्यादा छ, इनर नेटमा चाहिँ अलिकति घटेको जस्तो लाग्छ। हाम्रो भाइचारामा चाहिँ छैन, यसै मात्रै ध्यान दिएर गर्दा अहिलेको जति पनि अहिलेको अब जेनेरेसनहरूको चाहिँ स्टुमिना चाहिँ अलिक घटेको जस्तो लाग्छ, किनभने उहाँहरूले कामहरू केही पनि गर्नु सक्दैन, हार्डवर्कहरू हो, सबै इन्टरनेटमा गर बसेको हुन्छ दिनैभरि। अन्त त्यसले गर्दा चाहिँ अहिले यहाँनिर चाहिँ अलिकति अब कसै बिमारहरू भए पनि हेर्नु नआउने प्रविधिहरू गेट विल सुन भनेर लेखिदिन्छ फेसबुकमा, सकियो हो गेट विल सुन भएर त्यो त्यो चाहिँ आउँछ। अन्त सबैलाई आयो भने यस मलाई त्यस्तोले पनि यस्तो भन्यो भने, तर त्यसले गर्दा हाम्रो त्यो नाता त्यो सम्बन्ध चाहिँ टुटिँदै जाँदैछ क्या हो, किनकि ऊ अगाडि छेउमै आयो भने त त्यस्तो भारले ठ्याङ्ली बोल्नु पनि सक्दैन फेरि अहिलेको नानीहरू। अन्त यो कुराहरू ध्यान दिएर हामीले अब समयको मागले चलि नै हाल्छ, तर पनि अब पढ्ने नानीहरूलाई म चाहिँ भन्छु, अलिक सबै क्वेसनहरू हेऱ्यो भने एन्सरहरू सबै एआईमा खोज्ने बानी भएको, त्यहाँ चाहिँ नगर्नु, आफ्नो दिमाग चाहिँ त्यसले गर्दा खास दिमाग आफ्नो हुँदैन क्या, रटेको जस्तो त्यो उसले पिछेको पल्ट त्यो कुरै याद गर्नु हुँदैन, बिर्सिहालेको हुन्छ, पिछे सोध्नुपर्छ त्यही कुरा याद हुँदैन। अहिले अब अस्ति मैले एकजना नानीलाई चाहिँ पाँचको गुनालु भन्दा पनि सिम्पल भनेको नेपालीमा पाँचको गुना भन्दा त छैन, जान्दैन, उसले क्यालकुलेटर जोडिहाल्छ, पाँच गुना सुन्छ, पाँच एक पाँच, पाँच दो दस, पाँच तिन पन्ध्र, पाँच चार बिस, पाँच पाँच पच्चिस, पाँच छत्तिस, पाँच दस पैँतिस, पाँच आठ चालिस, पाँच नौ पैँतिस, पाँच दस पचास, पाँच एघार पचपन्न, पाँच बाह्र साठी भन्थ्यो उसले। अन्त यो कुराहरू चाहिँ याद गर्नुपर्छ, यो कुराहरू चाहिँ हामीले

0: एकदम रटाउनु पर्छ होइन हुनुपर्छ तर त्यो पनि हामीलाई अब समयको माग चाहिन्छ तर ठिकैमा हामीले लिमिट जे पनि टु मच एभ्रिथिङ इज ब्याड त्यो चाहिँ नहोस् है गुण पनि ज्यादा खाने गुली त्यो गुलियोहरू तितै भइदिन्छ त्यसले पनि त्यसले गर्दा चाहिँ यो कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्छ हाम्रो भाइचारा सम्बन्धहरू चाहिँ हराइसक्यो अन्त अहिले फल्न आएछ यसलाई ढोकर भन्दा पनि त्यो एकदम घोप्टिराख्यो भने मान्छे नै चिन्दैन यो कुराहरू चाहिँ हामीले याद गर्नुपर्छ इन्टरनेटले गर्दा हाम्रो चोरी चक्करीहरू ढाक्ने छल्नेहरू पनि पुरा बढेर गएको छ अहिले इन्टरनेटमा किसिम कुराको नाना भातीको कसै बाजी पनि राखेको हुन्छ तर उनीहरूले रियालीमा त्यो कामहरू केही पनि गर्नु सकेको हुँदैन इन्टरनेटमा बोल्नु मात्रै सबै फेसबुकतिर बोल्नु मत यो कुराहरू चाहिँ हामीले याद गरेर हामीले अब चलाइहाल्नुपर्छ ठिकैको गर्नुपर्छ ज्यादा चाहिँ नचलो हाम्रो भाइचारा चाहिँ नहटेर गोस् हाम्रो इन्टरनेटमा चाहिँ हामीले अलिकति आध्यात्मिकतिर या त भजन कीर्तनहरूतिर पनि धाइँदै अनि हामीले चाहिँ के कुराहरूले चाहिँ हामीलाई ज्यादा मानसिक तनाव गर्छ भने यो छैन अनि मानसिक तनाव हुनु थालेको छ अहिले म चाहिँ अस्ति मैले एकै दिन फेसबुकहरू नचल्नु बस्थेँ कस्तो हुँदो रहेछ भनेर क्या त हेर्छु अफिसमा पनि अर्को पनि कुनामा बसेर चलाएर म सिङ्गल बास भनेको पनि छैन त्यो भइसकेको छ कि अन्त पहिला त बातहरू म्याचिङ हामी मजाले हो मजाले अन्त सल्लाहहरू गर्छौँ त्यो सल्लाहहरू चाहिँ हाम्रो हराइसकेको छ यो कुराहरू चाहिँ हामीले भुल्नु हुँदैन भाइचारा सम्बन्ध भनेको चाहिँ सम्बन्ध नै हुन्छ इन्टरनेटमा मात्रै गेट विल सिन भनेर हुँदैन शिक्ष स्वास्थ्य लाभको कामना भनेर पठाएर हुँदैन नि आफ्नो आफ्नो मान्छेलाई त हेर्नु नै जानुपर्छ नि बिमारीले यसो भेट्नु गयो होइन हल्का हुन्छ त है आयो मेरो मान्छे भनेर म दृष्टिबिन मान्छे त आफ्नोमा कोही बिमार भयो भने साथीभाइ भने भेट्नु जान्छु भनेदेखि तपाईँहरू तपाईँहरू चाहिँ एकदमै नै आँखा देख्ने दुईवटा हात दुईवटा खुट्टा सही चल्ला मान्छेहरूले कहाँ फेसबुकमा चाहिँ गेट विल्स भन्छौँ भनेर हुँदैन नि हाम्रो भाइचारा हाम्रो सब टुटिन्छ है यस्तो चाहिँ नगर्नु न हाम्रो सम्बन्ध चाहिँ बिगरोस् भन्ने चाहिँ म चाहन्छु है कसैले यसलाई अन्यथा नसम्झिनु होला प्लिज यो सन्देश हो
1: होइन होइन हजुरको एकदमै कुरा
2: सही कुरा नै गर्नुभयो नि इन्टरनेटले गर्दाखेरि हाम्रो हाम्रो सम्बन्ध टुटिसकेको छ होइन नानीहरू पनि विद्यार्थीहरू पनि अब इन्टरनेट छ भन्दामै आफ्नो प्रश्नको उत्तरहरू इन्टरनेटमा नै खोज्ने गर्दछ होइन आफूले आफ्नो मस्तिष्क दिमागको प्रयोग नै गर्दैन एउटा एकदमै सजिलो माध्यम भइसकेको छ इन्टरनेट चाहिँ नि त्यसले गर्दा हजुर इन्टरनेट त चलाउनु पर्छ अब सठिक प्रयोग चाहिँ गर्नु पर्यो
0: विद्यार्थीहरूले त्यो हामीलाई नेगेटिभ र पोजिटिभ भाइब चाहिँ हुन्छ त्यसको त्यो याद गरेर चलाने हामीलाई त्यो ठिकै छ है तर अब हामीले भाइचाराको सम्बन्धहरू चाहिँ कहिले पनि नटुटौँ अब त्यो हामीले अब झन् यो आमा बाबा हुनेवालाहरूले त ज्यादा इन्टरनेटमा चलाउनु हुँदैन उसको दिमाग हेर्नु उसले राम्रो राम्रो कुराहरू गरेर नराम्रो कुराहरू स्लाइङ वर्डहरू नबोक्ने एकदम राम्रै कुराहरू मात्रै हामीले समाजमा कसरी मास्नुपर्छ भन्ने कुराहरूमा बातहरू मार्दा माऱ्यो भने चाहिँ एकदम त्यो नानी पनि प्रेमी भएर चाहिँ शिशुहरू जन्मिनेवाला पनि यो कुराहरू चाहिँ बुझेर हामीले इन्टरनेटहरू चलाउँ किनकि नानी नै नानीलाई चाहिँ हकारिरहेको हुन्छ आमाले चलाइरहेको हुन्छ यो कुरा अलिकति मलाई मन परेको छ बाबाले चलाइरहेको हुन्छ त्यसले गर्दा चाहिँ यो कुराहरूले मलाई म जहिले पनि सचेत गराउँछु अन्त फेमिलीले नै चलाएपछि न नानीले चलाइहाल्छ नि त्यो उसको छेउमा नचलाइदिनु भनेर भन्ने यो कुराहरू हामीले बुझ्नुपर्छ नि एकदम अभिभावक गार्जेनहरू गार्जेनहरू भए यो कुराहरू बुझ्दा नानीलाई चाहिँ हकार्दै गरेको हुन्छ आफूले बिहानै हातमा पक्रिरहेको हुन्छ गुड मर्निङ पठाइहाल्छ त्यहाँ गुड मर्निङ छ हो रात बेलुका गुड नाइटको हालिहाल्छ पोस्टहरू अनि यो कुराहरू त्यसो नगर बुढा अलिकति लुकेर गरिदियो भने उनीहरूले नदिएको त्यो देखेपछि त चलाउनु मन हुन्छ त कस्तो हुँदो रहेछ म पनि एक प्रयोग गर्छु भन्ने त नानीहरूको दिमागमा त पोसिहाल्छ त्यो कुराहरू याद गरौँ चलाउनु त अब चलाइहाल्नुपर्छ अन्त भन्ने चाहिँ छैन यो कुराहरू चाहिँ बुझेर हामीले गरिन्छ हाम्रो सम्बन्ध चाहिँ बिगरोस् हामीले समाज कसरी बनाउनुपर्छ भन्ने कुराहरू पनि बुझ्नुपर्ने हुन्छ यसले हाम्रो समाज चाहिँ बनेको छैन खास भने इन्टरनेटमै मात्रै हुँदैछ अहिले कसै एकजना चाहिँ केही पर्यो भने त्यहाँ मान्छे नै आउँदैन इन्टरनेटमा मात्रै हुन्छ अन्त त्यहाँ आएर यता त्यता गरिदिने मान्छे नै हुँदैन कामहरू गरिदिने यो कुराहरू बुझ्नु चलाउँ सबै ठिकै छ है अन्त अरूलाई पनि मौका दिनु पऱ्यो अहिले हाम्रो सचिव दिदी सुनिरहनु भयो होला हाम्रो लक्ष्मी बडी दस्तु बडीले पनि सुनिरहनु भएको छ हाम्रो शेखरजी मनोज दाजुले सुनिरहेको छ अस्तो खड्का दाजुले पनि सुनिरहनु भएको होला हाम्रो अजय भाइले पनि सुनिरहनु भएको छ सतीश भाइ अन्त सबै तपाईँलाई हाम्रो लैला बडीहरूले पनि सुनिरहनु भएको होला कसैलाई पनि मैले बिर्सेको छैन भन्दै चाहिँ कलिना बहिनीले सुनिरहनु भएको होला अन्त कसैलाई मैले बिर्सेको छैन भन्दै तपाईँहरूको माथिबाट आज शुभ रहोस् भन्दै शान्ता नानालाई सम्झिँदै आज तपाईँहरूको माथिबाट शुभ रहोस् भन्दै खुसी हुनुहुन्छ हवस् नमस्कार हुन्छ थ्याङ्क यू
2: नमस्ते धन्यवाद कल्याणज्यूलाई नि कल्याणज्यूले एकदमै सही कुरा गर्नुभयो होइन फेरि पनि हामीसित अर्को श्रोता जोडिनु भएको छ र उहाँलाई सुनौ
1: हेलो नमस्कार
2: तपाईँ कस्तो हुनु

0: আচ্ছা, হ্যালো
1: হ্যালো,
0: হ্যালো, আমরা আওয়াজ শুনুদেছ?
1: হ্যালো,
0: হাজুর, কস্তো হুনুহুন্छ? ফিট এন্ড ফাইন নে হুনুহুন्छ নি? র আমরা আজকে বিষয় তো শুনিহাল্নু ভয় হলা, ইন্টারনেট বিনাকো এক দিন চাই তপাইলে অনুভব গর্নু ভাইকো छ?
1: समयमा त अब पहिला पहिलाको त्यो चिठी बनाएर मान्छे पुग्नु पर्थ्यो, अहिले त फोन गर्दा पनि हुन्छ, फोनले पनि भइहाल्छ हो। अन्त फेरि होइन, वाट्सएप गर्दा पनि हुन्छ, त्यो वाट्सएपमा फेसबुकमा हेरौँ भन्दा पनि भइगयो। हजुर हजुर,
2: कस्तो कस्तो चाहिँ असर पर्छ होला त पासाङज्यू, एक दिन यदि इन्टरनेट छैन भने तपाईँको जीवनमा चाहिँ कस्तो असर पर्छ त?
1: अब होइन, त्यो फोन खेलाउने बानी भएपछि त अब त्यो असर त पर्छ रहेछ कि। फोन छैन भने त अब
0: यसको अनुभव गर्नुभएको छ तपाईँले?
1: नेट नजाएको त अब कस्तो चाहिँ हुन्छ मान्छेलाई अब भन्ने चाहिँ अब अनुभव त हुन्छ नि मान्छेलाई।
0: हजुर, कस्तो अनुभव गर्नुभएको छ?
1: नेट नेट नजाँदाखेरि त मलाई त पुरै अब कस्तो हुन्छ नि अब त्यो फोन खेलै बस्ने बानी भएर कि पक्ला जस्तो हुन्छ,
0: आफ्नो एउटा अङ्ग नै नचलेको जस्तो भान हुन्छ होला, अनुभव हुन्छ।
1: हजुर हजुर
0: हजुर,
1: त्यस्तो हुन्छ मलाई चाहिँ। अन्त त्यहाँ ब्याङ्कतिर जाँदा पनि त अब इन्टरनेट चलेन भने त अब केही काम त हुँदैन। ब्याङ्कतिर भयो अब त फेरि त्यो अहिले त त्यो रासन कार्डमा सिङ्गार व्यवहार हुँदैन।
0: हजुर, अहिले सबै कुरा नै हजुर इन्टरनेटबाट, इन्टरनेटको माध्यमबाट नै हुने गर्दछ, अनि त्यसैले गर्दा इन्टरनेट चाहिँ आवश्यक छ भन्नुभएको तपाईँको विचारमा चाहिँ?
1: पहिला पहिला त अब त्यस्तो भन्ने थिएन।
0: हजुर,
1: अहिले त अब त्यो नेट व्यवहार त हुँदैन त, केही व्यवहार इन्टरनेट छैन भने त।
2: हजुर हजुर, अहिले त हामीलाई इन्टरनेटले आदत बनायो नि त है पासाङज्यू।
1: हजुर हजुर, अहिले टाढो टाढो जाँदाखेरि मलाई पैसा हालिदिनु भन्दाखेरि हालिदिइहाल्छ हो।
2: हजुर,
1: पहिला पहिला त अन्त पासबुक पैसा छ भने ब्याङ्कमा निकाल्नु पर्ने, पासबुक छ भने।
0: हजुर,
1: अहिले त सजिलो सजिलो छ नि त, टाढो टाढो हुँदाखेरि पैसा मलाई यति हालिदियो भने भइगयो।
0: हजुर हजुर, एकदमै सजिलो माध्यम नै इन्टरनेट भइसकेको छ अहिले चाहिँ, जुन चाहिँ यो हाम्रो आधुनिक युगमा चाहिँ।
1: हजुर हजुर
0: हजुर,
2: तपाईँलाई के लाग्छ त यसको राम्रो पक्षहरू छ कि इन्टरनेटको नराम्रो पक्ष पनि छ कि? एक दिन इन्टरनेट बन्द बन्द हुँदा हजुरले है आफ्नो परिवारलाई समय दिन सक्नुहुन्छ, होइन कुनै रहल आफ्नो रहेको कामहरू गर्न सक्नुहुन्छ। अहिले त काम थातीमा परिरहेको हुन्छ है, हातमा मोबाइलको त है छिरिङज्यू, काम छोडेर काम कुरा एकातिर कुम्लो बोकै ठिमीतिर भनेको जस्तो है। धेरैवटा राम्रो पनि छ नराम्रो पनि छ है पासाङज्यू, पासाङज्यूलाई आज हाम्रो एकदमै राम्रो विचार राख्नु भएकोमा धेरै धेरै धन्यवाद है। यसरी नै हाम्रो आकाशवाणी खरसाङलाई माया दिइरहनु होला, अनि अर्को हप्ता पनि अवश्य कल गर्नु होला है पासाङज्यू।
0: धन्यवाद पासाङज्यूलाई। देवेन्द्र, साँच्ची नै नि इन्टरनेट छैन भने केही पनि छैन भने जस्तो छ नि इन्टरनेटको, तर इन्टरनेटको सही प्रयोग चाहिँ हामीले गर्नुपर्छ, किनभने इन्टरनेटले गर्दा बौद्धिक विकासमा कमी आएको छ, हाम्रो नानीहरूले पढ्नुमा पढ्नुमा उनका उनीहरूको बुद्धि विकास भएको छैन, होइन? र हामीसित अर्को श्रोता जोडिनु भएको छ। हेलो
2: हेलो, नमस्कार, हेलो, कुनै तक्निकी खराबीको कारण उहाँसँग हाम्रो सम्पर्क हुन सकेन।
0: हेलो
2: हेलो
0: हेलो,
2: नमस्कार
3: नमस्कार, बाजार से मोहम्मद शरीफ आरजू।
2: मोहम्मद शरीफ आरजू जी, आपको कार्यक्रम में बहुत बहुत स्वागत है
3: भाई। देवेंद्र जी, प्यारे दीदी श्रीम डोमा जी,
2: जी
3: आप दोनों के साथ साथ आकाशवाणी परिवार को मेरे तरफ से हार्दिक हार्दिक बधाई।
2: जी आपको भी।
3: आज का विषय के बारे में तो मैं यही कहना चाहूंगा कि इंटरनेट का जमाना,
0: जी
3: आजकल बच्चे से लेके बूढ़े तक को इंटरनेट चाहिए, क्योंकि हम तो इंटरनेट पे कोई चीज देखते ही नहीं, अगर जो भी सुनते हैं हम तो सिर्फ रेडियो से।

0: हाँ, इंटरनेट बिना।
1: जी।
2: तो अगर ये समझे कि आपके फोन पे एक दिन के लिए इंटरनेट बंद हो गया, तो आप पे क्या क्या असर पड़ेगा?
1: अगर एक दिन का जो इंटरनेट बंद हो गया असर, सबसे पहले तो ये असर पड़ेगा क्योंकि ये तो हमें सबसे पहले जो फ्रेंड रिक्वेस्ट होते फ्रेंड से जो दोस्त से दूर हो जाएंगे, ये भी असर
2: जी
1: पड़ेगा क्योंकि हम सबसे पहले तो हम क्या देखते हैं कि हमें कितने लोगों ने फॉलो किया है या कितने लोगों ने लाइक किया, लेकिन हम जो है इस चीज पे ध्यान देते
0: जी,
1: जी
2: क्या कमेंट आया है ना राकेश
1: क्या जी जी
2: जी,
1: क्या कमेंट आया है
2: किस किसने लाइक
1: और
2: किया?
1: किसने लाइव किया, जब ध्यान इसलिए रहता है। लेकिन जब हम जेंट्स लोग हैं, हम ज्यादा जो
0: जी
1: है जैसे कि आजकल गेम जो है ऑनलाइन होती है, इस पे ज्यादा ध्यान रहता है।
0: जी जी
2: राकेश जी, आपसे बात करके बहुत
0: बहुत
2: अच्छा
0: अच्छा
2: लगा।
0: लगा ना
2: ऐसे ही अभी प्यार देते रहिएगा और अगले सप्ताह जरूर कॉल कीजिएगा।
1: बिल्कुल बिल्कुल बिल्कुल, धन्यवाद।
2: ठीक है, मैं
0: हाँ, शुक्रिया,
2: तैयार हुनुहुन्थ्यो राकेश जी है सिमलाबाट।
0: एकदमै राम्रो कुरा गर्नुभयो नि।
2: हजुर
0: इन्टरनेट त छैन भने हामी पनि छैनौँ, इन्टरनेट नै सबै कुराले गरिहाल्छ, इन्टरटेनले नै होइन।
2: हजुर,
0: र हामीसित अर्को श्रोता जोड्नु भएको छ र उहाँको हुनुहुन्छ, हेलो
2: हेलो, नमस्कार।
3: हेलो, नमस्ते।
0: नमस्ते, को बोल्नु हुँदैछ?
3: हजुर, म कुटुम क्याबरीबाट कलिना खनाल बोल्दैछु।
2: कलिना
0: कलिना
2: खनाल,
0: खनालज्यू, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
3: थ्याङ्क यू।
0: कस्तो हुनुहुन्छ?
3: हजुर, म ठिकै छु। हजुर, कस्तो हुनुहुन्छ?
0: आज हामी पनि ठिकठाक
2: ठिकै
0: नै छौँ
2: छौँ।
0: है। र तपाईँले हाम्रो कार्यक्रम त सुनिरहनु भएको होला?
3: हजुर,
0: हजुर, हाम्रो
3: सुनिरहेको
0: विषय पनि सुन्नुभयो होला?
3: छु। हजुर,
0: हजुर, तपाईँले अनुभव गर्नुभएको छ इन्टरनेट बिनाको एक दिन?
3: हजुर, म त इन्टरनेट चलाउँदिन है।
0: ए, चलाउनु हुँदैन?
3: हजुर,
0: हजुर
3: चलाउँदिन, मेरोमा सानो फोन छ है।
0: हजुर,
3: इन्टरनेटको लागि चाहिँ मलाई केही थाहा छैन, तर पनि अहिले अहिलेको जमाना अनुसार इन्टरनेट नै इम्पोर्टेन्ट छ भन्न चाहन्छु।
2: हजुर,
3: हजुर, इन्टरनेटको साथसाथै हामीले घरमा सामान परिवारहरूसँग मिल्ने, परिवारसँग मिलजुल गर्ने, परिवारको कुरा सुन्ने पनि गर्नुपर्छ।
2: अन्त कलिना खनालजी, हजुरले दिन चाहिँ कसरी बिताउनुहुन्छ त? अरूले त अब जसले इन्टरनेट चलाउँछ उनीहरूले त है इन्टरनेटमा
0: चलाएर
2: चलाएर बिताउँछ
0: नै
2: है,
0: बिताइहाल्छ हजुर
2: हजुरले चाहिँ
0: दिनहरू।
2: कसरी बिताउनुहुन्छ त?
3: हजुर, म चाहिँ रेडियो सुन्छु प्रायः है।
2: हजुर
0: हजुर
3: हजुर, सुनेर बिताउँछु मेरो दिनहरू चाहिँ रेडियोबाट नै बित्छ भन्न चाहन्छु।
0: हजुर,
2: काम
0: रेडियोमा
2: गर्दै
0: पनि
2: रेडियो
0: तपाईँले
2: सुन्दै है,
0: हजुर जानकारी प्राप्त गर्नुहुन्छ, मनोरञ्जनहरू
3: हजुर
0: लिनुहुन्छ।
3: अनि
0: हजुर
3: इन्टरनेट चलाउँदाखेरि पनि है राम्रो नराम्रो बुझ्नुपर्छ है।
2: हजुर,
3: इन्टरनेटले गरेको छ कतिको परिवारहरूमा फाटो ल्याएको छ, कहाँ छोरा छोरीमा है,
0: हजुर
3: पैसा रुपियाँको अभाव हुन्छ, अन्त पुरा सामान मानव बेचबिखनहरू भइरहेको छ अहिले। त्यही कारणले गर्दाखेरि, पैसा रुपियाँको कारणले गर्दाखेरि है, यो चाहिँ बुझ्नुपर्छ कि परिवारले अब आफ्नो आमा बाउले मेरो नानीले के चलाउँदैछ, के हेर्दैछ, के गर्दैछ भनेर चाहिँ बुझ्नुपर्छ है। हेर्नुपर्छ नानीहरूलाई, गाली गरेर होइन, उसलाई सम्झाएर सम्झाएर गर्दैछ, नानी यस्तो हेर्नु हुँदैन, उस्तो हेर्नु हुँदैन भनेर त्यसो सिकाउनुपर्छ है। गेमहरू बेसी खेल्नुहुन्छ, गेमहरू नखेल्नु भनेर सिकाउनुपर्छ, घरको दुःख देखाउनुपर्छ, त्यही भन्न चाहन्छु। इन्टरनेट नराम्रो होइन, इन्टरनेट राम्रो,
2: त्यसलाई प्रयोग गर्नु सिक्नु पर्यो होइन कलिनाज्यू?
3: हजुर, त्यसलाई प्रयोग गर्नु चाहिँ सिक्नुपर्छ, हामीले आमा बाबा र गुरुजनलाई सम्मान गर्नुपर्छ।
0: हजुर, किनभने इन्टरनेटको
3: गुरुको चाहिँ गुरुहरूलाई म सम्मान गर्न चाहन्छु।
0: हजुर, इन्टरनेटको प्रयोगको भन्नुपर्दा त आफ्नै हातमा नै छ नि, आफूले नै कसरी प्रयोग गर्नुपर्ने, अब राम्रो नराम्रो होइन, नराम्रोपट्टि गयो भने अब नराम्रैपट्टि जान्छ होइन। इन्टरनेट चाहिँ अब यस्तो माध्यम हो जसले चाहिँ अब हामीलाई केही कुराको जानकारी पनि दिन्छ, हामी देश विदेशसँग जोडिन सक्छौँ होइन, धेरै कुराको सजिलो पनि छ, राम्रो पनि छ। तर यसको प्रयोग चाहिँ हामीले नराम्रो प्रकारले गर्यो भने चाहिँ हामी त्यसमा नै हामी धस्दै जान्छौँ भनौँ न नि। इन्टरनेटमा अब राम्रो पनि छ, नराम्रो पनि छ,
3: नानीहरूलाई राम्रो गर्नुहुन्छ है।
0: हजुर, तर यो यसो
3: गरिब दुःखीकोहरूले कसरी अब पुरा गरिदिनुहुन्छ है? त्यही कारणले नानीहरू अब पुरा गर्नुको लागि नै अहिले बेसबिसन भइरहेको छ कतिवटा नानीहरू है
0: हजुर
3: तिनीहरू शिक्षित हुन्छ।

0: पर्ने टाइममा अर्काको घरमा गएर कामहरू गर्छ, देश बिखान भइरहेको छ, नानीहरू एकदमै देश बिखान हुँदैछ अहिले।
1: हजुर हजुर सही कुरा हो,
0: मानव देश बिखान जस्तो ठुलो पाप केही होइन भन्न चाहन्छु है रेडियोको मार्फतबाट।
1: हजुर हजुर, विशेष गरेर हामीले युवा जमातलाई चाहिँ हामीले सुधार्नुपर्छ यो इन्टरनेटको उयस माध्यमबाट नि। यो राम्रो पनि छ नराम्रो पनि छ, तर यो युवा जमातलाई हाम्रो विद्यार्थीहरूलाई चाहिँ विशेष गरेर गुरुजनले हाम्रो आमा बाउले होइन परिवारले ठुलो थालोले चाहिँ एकदमै याद गरेर तिनीहरूले के गर्दैछ, कस्तो प्रकारले चलाउँदैछ, कस्तो प्रकारले प्रयोग गर्दैछ इन्टरनेट, त्यो चाहिँ हामीले नै याद गर्नु चाहिँ जरुरी छ होइन।
0: हजुर, यसको चाहिँ लागि चाहिँ समाज पनि दायित्व छ भन्न चाहन्छु है।
1: हजुर पक्का पनि,
0: फलनाको छोरा त हो, फलनाको छोरी त हो, त्यो बिग्रेकै हुन्छ, मेरो राम्रो हो, मेरो अघि बढोस् भन्नु हुँदैन है, सबैलाई सम्मान गर्नुपर्छ भन्न चाहन्छु।
2: हजुर हजुर, करिना खनाल चाहिँ हजुरसँग बात गरेर आनन्द आयो है, साह्रै राम्रो राम्रो विचार राख्नुभयो, र हाम्रोमा अलिकति समयको पनि कमी भएकोले गर्दा हजुरसँग हामी बिदा लिँदैछौँ। अनि एउटा कुरा के भने नि छिरिङज्यू, अहिले हामीले जति पनि सुन्यौँ है, एउटा भनेको जस्तै जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि भनेको जस्तै, जहाँनिर इन्टरनेटको जसको जसको मनमा पुगेको छैन त्यहाँ चाहिँ आकाशवाणी चाहिँ पुगेको रहेछ है।
1: र आकाशवाणी चाहिँ एकदमै जरुरी भएको रहेछ, आवश्यक जहाँ चाहिँ इन्टरनेट छैन।
2: हजुर, अनि आज हामीसँग हामीलाई सम्पर्क गर्नेहरूको नाम पढेर सुनाइदिउँ होला है।
1: हजुर,
2: र आज हामीसँग यस कार्यक्रममा फोनमा जोडिने श्रोताहरू हुनुहुन्थ्यो, शेखरज्यू तक्दा क्यान्टोमेन्टबाट, योगेश जाङ्लेज्यू छत्तिसगढबाट, जसोदाज्यू, अजय धनुकरज्यू कल्याण रायज्यू मिरिकबाट, पासाङ शेर्पाज्यू अप्पर रेलिङबाट, मोहम्मद शरीफ आर्जुज्यू, राकेशज्यू सिमलाबाट, अनि हाम्रो अन्तिम कलर हुनुहुन्थ्यो कलिना खनेलज्यू पुटुङ चियाबारीबाट।
1: र यहाँ श्रोताहरूले धेरै राम्रो राम्रो जानकारीहरू दिनुभयो नि, आफ्नो विचारहरू साझा गर्नुभयो, त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आजको यस कार्यक्रममा सहयोग गरिदिनुहुने हाम्रा प्राविधिक मित्रहरू लगायत हाम्रो प्रसारण सहयोगी नमिता गुरुङ, अनि हामी देवेन्द्र र म छिरिङडोमा पनि यहाँहरूबाट अहिलेलाई भने बिदा लिन चाहन्छौँ आजको हाम्रो कार्यक्रम कुराई कुरामाबाट। र तपाईँहरूबाट बिदा लिनु अघि हामी तपाईँहरूलाई सुम्पिरहेका छौँ एउटा छोटो मिठो गीत।

0: कि माननीय प्रधानमंत्री के इस प्रसारण के बाद मन की बात के क्षेत्रीय भाषा में अनुवाद का प्रसारण आकाशवाणी और दूरदर्शन के संबद्ध प्रादेशिक केंद्रों से तथा संस्कृत भाषा में अनुवाद का प्रसारण आकाशवाणी दिल्ली के इंद्रप्रस्थ चैनल मीडियम वेव 366.3 मीटर अर्थात 819 किलोहर्ट्ज और एफएम गोल्ड 100.1 मेगाहर्ट्ज पर अभी किया जाएगा। मन की बात के क्षेत्रीय भाषाओं का पुनः प्रसारण आज रात 8 बजे आकाशवाणी के संबद्ध प्रादेशिक केंद्रों से और अंग्रेजी अनुवाद का प्रसारण एफएम रेनबो 102.6 मेगाहर्ट्ज पर किया जाएगा।
1: क्या आप परेशानियों से घिरे हैं? मन भारी है और कोई रास्ता नजर नहीं आ रहा? याद रखें, समाधान आपके पास है। टेलीमानस के निशुल्क नंबर 14416 पर कॉल करें। कहीं से भी कभी भी 24 घंटे यह सुविधा उपलब्ध है। यहाँ आपकी बात सुनी जाती है, समझी जाती है और आपको सही दिशा दी जाती है। आप अकेले नहीं है, मदद बस एक कॉल दूर है।
0: ये कार्यक्रम आकाशवाणी के दिल्ली केंद्र से प्रसारित किया गया।
2: ये आकाशवाणी दिल्ली है, लीजिए सुनिए माननीय प्रधानमंत्री श्री नरेंद्र मोदी के मन की बात का संस्कृत अनुवाद।
3: मम प्रियाः देशवासिनः नमस्कारः। अस्माकं जीवने केचन दिनांकाः तादृशाः भवन्ति येषां स्मरणार्थं दिनदर्शिका न अवलोकनीया भवति। अद्य तादृशः एव जुलाई मासस्य 26 दिनांकः अस्ति। अद्य कारगिल विजय दिवसः अस्ति। एषः दिवसः अस्मान् गर्वान्वितान् करोति। एतत् दिनम् अस्माकम्
4: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरू अब प्रस्तुत छ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषा अनुवाद यस केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा।
5: मेरा प्यारा देशवासीहरू नमस्कार। हाम्रो जीवनमा केही मितिहरू यस्ता हुन्छन् जसलाई सम्झनका लागि क्यालेन्डर हेर्नु पर्दैन। आज 26 जुलाई यस्तै एउटा मिति हो। आज कारगिल विजय दिवस हो। यस दिनले हामीलाई गर्वले भर्छ। यस दिनले हामीलाई आफ्ना वीर जवानहरूको अद्भुत साहसको सम्झना दिलाउँछ। कारगिलका अग्ला अग्ला चुचुराहरू, कठिन मौसम, दुश्मनको चुनौती, हरेक परिस्थिति हाम्रा सैनिकहरूका अगाडि थियो। तर उनीहरूको हौसला हरेक चुनौतीभन्दा ठूलो थियो। उनीहरूले माता भारतीको रक्षाका लागि आफ्नो सर्वस्व अर्पण गरे। आज कारगिल विजय दिवसमा म सबै वीर शहीदहरू र वीर सैनिकहरूलाई श्रद्धापूर्वक नमन गर्दछु। साथीहरू, आजको भारतले आफ्ना वीरहरूलाई मात्र सम्झँदैन बरु नयाँ पुस्तासम्म उनीहरूको गाथा पनि पुर्याउँछ। यही भावनाले यस वर्ष एक विशेष शौर्य विजय यात्रा निकालिएको छ। 14 जुलाईमा दिल्लीको नेसनल वार मेमोरियलबाट सुरु भएको यो मोटरसाइकल यात्रा द्रासको कारगिल वार मेमोरियलसम्म पुग्नेछ। यसको सन्देश हो वान राइट वान नेसन वान सेल्युट। यो यात्राले हामीलाई सम्झाउँछ कि राष्ट्रका लागि दिएको बलिदान कहिले भुलिने छैन। साथीहरू, आज भारतले आफ्ना सैनिकहरूको साहससँगै आफ्ना प्राविधिक क्षमतालाई पनि लगातार बलियो बनाउँदैछ। केही दिन अघि भारतीय नौसेनामा आइएनएस महेन्द्रगिरी समावेश गरियो। यो आधुनिक जङ्गी जहाज भारतमै डिजाइन गरिएको हो, भारतमै बनेको हो। यसमा 75% भन्दा बढी स्वदेशी सामग्रीको प्रयोग भएको छ। यो आत्मनिर्भर भारतको बढ्दो शक्तिको प्रतीक हो। यही महिना डिआरडिओले पिनाका लङ रेन्ज गाइडेड रकेटको पनि सफल परीक्षण गर्यो। यस सफलता पछाडि हाम्रा वैज्ञानिकहरू र इन्जिनियरहरूको सामूहिक परिश्रम छ। 2-3 दिन अघि नै डिआरडिओले कुसा मिसाइलको पनि सफल परीक्षण गरेको छ। साथीहरू, आज रक्षा उत्पादन होस्, रक्षा निर्यात होस् वा मित्र राष्ट्रसँग राजनीतिक सहयोग, भारत लगातार नयाँ उचाइतिर बढिरहेको छ। यस महिनाको सुरुमा म इन्डोनेसियामा थिएँ जहाँ ब्रह्मोस र अस्त्र मिसाइलहरूका लागि एउटा ठूलो सम्झौता भएको छ। संसारको विश्वास भारतका रक्षा उपकरण र प्रविधिमा बढिरहेको छ। आउनुहोस्, यस कारगिल विजय दिवसमा हामी आफ्ना अमर शहीदहरूलाई नमन गरौँ र एक सुरक्षित, सक्षम र आत्मनिर्भर भारतको निर्माणको आफ्नो संकल्प अझ बलियो बनाऊ। मेरा प्यारा देशवासीहरू, मन की बातको पछिल्लो एपिसोडमा मैले तपाईँसँग क्याच द रेन अभियानको चर्चा गरेको थिएँ। मैले आग्रह गरेको थिएँ कि वर्षाको हरेक थोपा जोगाउने यस

अभियानलाई जन आन्दोलन बनाउनुहोस्। क्याच द रेनको सन्देश धेरै सिधा छ। जहाँ वर्षा पर्छ, जब वर्षा पर्छ पानीलाई त्यहीँ जोगाउनुहोस्। त्यसैले 4 जुलाईदेखि देशभरि विशेष अभियान पनि चलाइएको छ। यस अन्तर्गत वर्षाको पानीको सञ्चयन, ग्राउन्ड वाटर रिचार्ज, पुरानो जलस्रोतको पुनर्जीवन र वृक्षरोपणलाई नयाँ गति दिएको छ। मलाई धेरै खुसी छ कि गाउँ होस् वा सहर, पञ्चायत होस् वा सामाजिक संस्थाहरू, हरेक ठाउँमा मानिसहरूले जोशपूर्ण रूपमा सहभागिता जनाएका छन्। कतै पुराना तालहरूबाट हिलो निकालिँदैछ, कतै कुवा र इनारहरूलाई फेरि जीवन दिइँदैछ। बन्द भएका बोरवेल अब ग्राउन्ड वाटर रिचार्जको माध्यम बनिरहेका छन्। साथीहरू, मध्यप्रदेशको सिधी जिल्लामा करिब 1500 ताल बनाइएका छन्। नरसिंहपुरमा अमृत सरोवरहरू सँगालिएका छन्। महाराष्ट्रको नासिकमा ठूलो मात्रामा पानी जोगाउने क्षमता विकसित भएको छ। आन्ध्र प्रदेशको नन्द्यालमा सबै ग्राम पञ्चायतहरू यस अभियानसँग जोडिएका छन् र पुराना तालहरूलाई फेरि उपयोगी बनाइएको छ। हाम्रो सहरहरू पनि पछाडि छैनन्। छत्तिसगढको कोराबा, ओडिसाको भुवनेश्वर र आन्ध्र प्रदेशको विजयनगरम यस अभियानका उत्साहजनक परिणामहरू देखिँदैछन्। आउनुहोस्, हामी पनि आफ्नो वरपरको कुनै एक ताल, कुवा वा इनारको जिम्मेवारी लियौँ। पानीको हरेक थोपा बचाउँ। आज बचाएको हरेक थोपा आउने पुस्ताको भविष्यको सबैभन्दा ठूलो पुँजी हो। मेरा प्यारा देशवासीहरू, केही दिन अघि ग्लास्गोमा कमनवेल्थ गेम्स सुरु भएका छन्। हरेक देशवासीले भारतीय दललाई निरन्तर आफ्ना शुभकामना दिइरहेका छन्। उनीहरूको कामना छ कि सबै खेलाडी र एथलेट उत्कृष्ट प्रदर्शन गरून् र मानिसहरूको मन पनि जितुन्। साथीहरू, हाम्रा युवाहरूले हालका दिनहरूमा स्पोर्ट्समा धेरै उत्कृष्ट उपलब्धिहरू हासिल गरेका छन्। पीवी सिन्धु ब्याडमिन्टनमा जापान ओपनको उपाधि जित्ने पहिलो भारतीय बनेकी छिन्। उनको यस उपलब्धिमा पुरा देश गर्वित छ। भारतीय महिला क्रिकेट टोलीले पनि लन्डनको लर्ड्स स्टेडियममा आफ्नो पहिलो टेस्ट म्याच जितेको छ। यो एक ऐतिहासिक जित हो। हाम्रो टोलीले 270 रनको ठूलो अन्तरले यो प्रतिस्पर्धा जितेको छ। तर कुरा यति मात्र होइन, लर्ड्सको लामो इतिहासमा यो महिला टोलीको पहिलो टेस्ट म्याच थियो। 1983 यही मैदानमा भारतले आफ्नो पहिलो क्रिकेट विश्वकप जितेको थियो। अब हाम्रो नारी शक्तिले यहाँ देशको नाम रोशन गरेको छ। साथीहरू, केही साना प्रयासहरू यस्ता पनि हुन्छन् जसको धेरै अर्थ हुन्छ। मलाई केरलमको एर्नाकुलमको दक्षिण चितुरमा स्पोर्ट्सको यस्तै एक प्रयासबारे थाहा भयो। त्यहाँको एउटा स्कुलमा संस्कृत क्लब छ। त्यहाँका टिचर अभिलाषजीले अति अनौठो तरिकाले संस्कृतलाई लोकप्रिय बनाइरहेका छन्। यस प्रोजेक्टलाई अक्षर कन्दुक नाम दिएको छ। यसमा संस्कृतका अक्षरहरूलाई फुटबलमा प्रयोग हुने शब्दहरूसँग जोडेर सजिलो तरिकाले बुझाइन्छ। यसबाट सिक्नमा आनन्द प्राप्त हुँदछ, साथै खेलहरूसँग मानिसहरूको जोडिने क्रम पनि बढ्छ। मेरा प्यारा देशवासीहरू, गत आइतबार विक्रम 1 सफल लन्चबाट हरेक देशवासी गौरवले भरिएका छन्। हामी सबै भारतीय स्पेस सेक्टरको यस ऐतिहासिक क्षणका साक्षी बनेका छौँ। यो प्राइभेट सेक्टरद्वारा विकसित भारतको पहिलो रकेट हो। हाम्रा युवा इनोभेटर्सले त्यो गरेर देखाए जसको कल्पनासम्म कठिन थियो। उनीहरूले गजबको स्किल, प्यासन र प्यासेन्स देखाए। लामो समयसम्म हाम्रो स्पेस सेक्टर निजी क्षेत्रका लागि बन्द थियो। यस सेक्टरमा रुचि राख्ने धेरै युवाहरूले आफ्नो प्रतिभा देखाउने अवसर पाइरहेका थिएनन्। युवा हितलाई ध्यान राख्दै हामीले स्पेस सेक्टरलाई प्राइभेट सेक्टरका लागि खोल्यौँ। आज यसको परिणाम संसारले देखिरहेको छ। साथीहरू, हाम्रा युवा साथीहरू साइन्समा पनि भारतको शिर उच्च पारिरहेका छन्। साइन्स ओलम्पियाड संसारका सबैभन्दा महत्त्वपूर्ण कम्पिटिसन्स मध्ये एक हुन्। यिनमा ठूलो सङ्ख्यामा स्टुडेन्ट्सले भाग लिँदैछन्। यही महिना फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथमेटिक्सका ओलम्पियाड भए। यी कम्पिटिसन्समा भारतीय दलको प्रदर्शन उत्कृष्ट रह्यो। फिजिक्स ओलम्पियाडमा हाम्रो सबै 5 स्टुडेन्ट्सले गोल्ड मेडल जिते र भारतले पहिलो ऱ्याङ्क हासिल गर्यो। विगत 1 दशकमा भएका हरेक फिजिक्स ओलम्पियाडमा हाम्रो देशका स्टुडेन्ट्सले गोल्ड वा सिल्भर मेडल अवश्य जिते।

जितेका छन्। केमिस्ट्री ओलम्पियाडमा पनि हाम्रा सबै स्टुडेन्ट्सले गोल्ड मेडल जिते। यो अहिलेसम्मको बेस्ट पर्फर्मेन्स रह्यो। बायोलोजी ओलम्पियाडमा पनि हाम्रा सबै स्टुडेन्ट्सले मेडल जिते, जसमा एक गोल्ड मेडल पनि समाविष्ट छ। त्यस्तै म्याथमेटिक्स ओलम्पियाडमा हाम्रा स्टुडेन्ट्सले 2 गोल्ड र 4 सिल्भर मेडल आफ्नो नाम गरे। मलाई देशको युवा शक्तिमा धेरै गर्व छ। यो देखेर खुसी लाग्छ कि भारतमा ओलम्पियाड्स र ह्याकाथन्सको कल्चर निरन्तर बढिरहेको छ। मलाई विश्वास छ कि देशका अधिक भन्दा अधिक युवाहरू यस्ता फोरम्समा आफ्नो इन्ट्रेस्ट देखाउने छन् र भारतको झण्डा पनि फहराउने छन्। मेरा प्यारा देशवासीहरू, जब सिप पनि होस् र केही गर्ने उत्साह पनि होस्, तब हरेक बाटो सजिलो हुन्छ। कश्मीरको पारम्परिक चटाई बगुलाई लिएर आज भइरहेको प्रयासहरूमा यसैको झल्को मिल्छ। यसलाई नर्कट र धानको परालबाट स्ट्रबाट तयार पारिन्छ। यस चटाई बनाउने परम्परा वर्षौँ पुरानो हो। यसका लागि सबैभन्दा पहिले कश्मीरका दलदली इलाकाका घाँस र नर्कटको कटाई गरिन्छ। घाममा सुकाएपछि छान्ने काम हुन्छ र त्यसपछि सुरु हुन्छ हातले बुनाईको काम। 2 कारिगरलाई एउटा चटाई बनाउन करिब करिब 4 दिन लाग्छ। यो चटाई अनौठो पनि हो र इको फ्रेन्डली पनि हो। एउटा ठूलो विशेषता यो हो कि तपाईँलाई गर्मीमा यसबाट चिसो मिल्छ र जाडोमा न्यानो। पहिले यो कश्मीरका हरेक घरमा देखिन्थ्यो, तर विगत केही वर्षमा यसको प्रयोग कम हुन थालिएको थियो। यस्तोमा श्रीनगरका गुलाम हुसैनजी र उनको छोरी तन्जिलाजीले एउटा संकल्प लिए। दुवै बगुक्राफ्टको परम्परालाई नयाँ जीवन दिन जुटे। गुलाम हुसैनजी धेरै साधारण परिवारबाट आएका हुन्। उनीहरूलाई यस काममा धेरै प्रकारका चुनौतीहरू पनि आए, तर बगु संरक्षणको उनीहरूको संकल्प अडिग थियो। हेर्दा हेर्दै उनीहरूको यस प्रयासबाट धेरै मानिसहरू जोडिँदै गए। गुलाम हुसैनजीले यस सिपलाई धेरै बढाए। आफ्ना मिसनमा उनीहरूलाई स्थानीय स्तरमा सरकारी सहयोग पनि मिल्यो। आज छिटो लोकप्रिय हुँदै गएर बगु देशका अन्य भागहरूमा पनि पुगिरहेका छन्। मलाई यस प्रयाससँग जोडिएका सबै मानिसहरूमा धेरै गर्व छ। आज हामी सबैको लोकल प्रडक्ट्समा जोड छ। हामी भोकल फर लोकलको मन्त्र लिएर हिँडिरहेका छौँ। यस्तोमा कश्मीरको बगु पनि तपाईँको घरको हिस्सा बनोस्। यसबारे एकपटक अवश्य सोच्नुहोला। साथीहरू, हाम्रो देशमा चिया मात्र एउटा पेय होइन, यो आफ्नोपन पनि हो। बिहानको सुरुवात होस्, साथीहरूको भेट होस् वा परिवारसँग केही पल बिताउनुहोस्, चिया हरेक अवसरको हिस्सा बन्छ। त्यसो त तपाईँ पनि राम्ररी जान्नुहुन्छ मेरो चियासँग सम्बन्ध के छ। तर आज म जुन चियाको चर्चा गर्दैछु, त्यसले मात्र स्वाद दिएन, बरु अनेक दिदीबहिनीहरूको जीवनमा आत्मनिर्भरताको नयाँ सुगन्ध पनि घोल्यो। उत्तर प्रदेशको बिजनौर जिल्लाको लखीवाला गाउँमा सेल्फ हेल्प ग्रुपसँग जोडिएका महिलाहरूले विदुर प्रेरणा स्वदेशी हर्बल टी तयार पारेका छन्। यसमा लेमन ग्रास, गुर्जो, जेठी मधु, तुलसी, काँचो हर्दी, दालचिनी, अलैँची र सौप जस्ता प्राकृतिक सामग्रीहरू समावेश छन्। आफ्नो अनौठो स्वाद र गुणहरूका कारण यस चियाले धेरै कम समयमा मानिसहरूबीच विशेष परिचय बनाएको छ। प्रयागराजको महाकुम्भ र दिल्लीको इन्टरनेसनल फुड फेस्टिभलमा यस हर्बल चियालाई धेरै प्रशंसा मिलेको छ। विदेशबाट आएका मानिसहरूले पनि यसमा रुचि देखाएका छन्। साथीहरू, सबैभन्दा प्रेरक कुरा यसको सुरुवात हो। यो पुरा प्रयास मात्र 1 लाख रुपियाँबाट सुरु भएको थियो। आज यो ब्रान्ड देशका ठूला संस्थानहरूसम्म पुगिसकेको छ। यो पहलले हामीलाई बताउँछ कि जब भारतीय ज्ञान प्रकृति र महिलाहरूको आत्मविश्वास सँगै आउँछन्, तब एउटा सानो प्रयास पनि ठूलो परिवर्तनको सुरुवात हुन्छ। मेरा प्यारा देशवासीहरू, आज देशभर एक रुख आमाको नाममा अभियानको माध्यममा मानिसहरू प्रकृतिप्रतिको आफ्नो दायित्व निर्वाह गरिरहेका छन्। जब समाज यस भावनासँग जोडिन्छ, तब धेरै सुन्दर र प्रेरक उदाहरणहरू अगाडि आउँछन्। साथीहरू, अहमदाबादमा जनभागीदारीको अद्भुत शक्ति देखियो। भारत क्षेत्रमा 1 घन्टाभित्र 3.5 लाख भन्दा बढी बिरुवा रोपिए। यसमा 25,000 भन्दा बढी मानिसहरू जुटे। स्कुले नानीहरू, एनसिसी क्याडेट्स, स्वयंसेवक र आम नागरिक सबैले यस अभियानमा भाग लिए। आउने वर्षहरूमा यही बिरुवाहरू एउटा बाक्लो सहरी वनको रूप लिनेछन्। यस प्रयासलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिएको छ। साथीहरू, एक पेड माके नाम अभियान अन्तर्गत युपीमा पनि जनशक्तिको अद्भुत संकल्प देखियो। त्यहाँ एकै दिनमा 12 जुलाईमा 35 करोडभन्दा बढी बिरुवा रोपिएका छन्। युपीको सांसद

आज लगाएको एउटा सानो बिरुवा आउने पुस्ताहरूका लागि हरियाली, स्वच्छ हावा र सुन्दर भविष्यको विरासत बन्न सक्छ। मेरा प्यारा देशवासीहरू, हामी सबै जान्दछौँ कि आज प्लास्टिक प्रदूषण पुरा संसारको पर्यावरणका लागि ठुलो चुनौती बनेको छ। सिङ्गल युज प्लास्टिक्सको फोहोर धेरै वर्षसम्म प्रकृतिलाई हानि पुर्याइरहन्छ। त्यसैले प्लास्टिक्सलाई सही ठाउँमा थन्को लगाउन आवश्यक छ। साथीहरू, बिहारको सत्तामढीमा वेस्ट टु हेल्थको शानदार उदाहरण अगाडि आएको छ। यहाँ फोहोरको रिसाइक्लिङ गरेर त्यहाँबाट आकर्षक बेन्च बनाइँदैछ। एउटा बेन्च तयार हुनमा करिब 40 किलो सिङ्गल युज प्लास्टिक खपत हुन्छ। यो बलियो, टिकाउपूर्ण र सुविधादायक हुनुका साथै इको फ्रेन्डली पनि हुन्छ। यसलाई सरकारी स्कुलहरू, पार्क र सार्वजनिक स्थलहरूमा लगाइन्छ। यसबाट मानिसहरूमा पर्यावरण संरक्षणबारे जागरूकता पनि बढिरहेको छ। यस प्रयासमा स्थानीय इकाइसँगै जिल्ला प्रशासनको महत्त्वपूर्ण भूमिका छ। यसबाट स्थानीय स्तरमा रोजगारका अवसरहरू पनि सिर्जना भइरहेका छन्। सीतामढीको यो प्रयासले हामीलाई बताउँछ कि रिड्युस, रियुज र रिसाइकल आज केवल एउटा नारा होइन, बरु हाम्रो जीवनको हिस्सा बन्दै गएको छ। यो प्रयासले हामीलाई बताउँछ कि रिड्युस, रियुज र रिसाइकल आज केवल एउटा नारा होइन, बरु हाम्रो जीवनको हिस्सा बन्दै गएको छ। साथीहरू, तपाईँहरूलाई थाहा होला, अघिल्लो पटक मन की बातमा मैले गणेश उत्सवको कुरा गरेको थिएँ। मैले आग्रह गरेको थिएँ कि हामीले आफ्नो देशको माटोबाट बनेको गणेशजीको पूजा गर्नुपर्छ। जुन पिओपीबाट बनेका गणेशजी हुन्छन् वा विदेशबाट आएका गणेशजीको मूर्ति हुन्छ, त्यसको सट्टा हामीले देशको माटोबाट बनेका गणेशजीलाई घरमा स्थापना गर्नुपर्छ। यस विषयमा अनेकौँ मानिसहरूले मलाई सन्देश पठाएका छन् र आफ्ना विचार राखेका छन्। मानिसहरूले बताए कि उनीहरूले मेरो आग्रह अप्नाएका छन्। उनीहरूले स्थानीय माटोबाट तयार हुने गणेशजी स्थापना गर्ने सङ्कल्प लिएका छन्। मानिसहरूले लेखेका छन् कि मन की बातमा पहिले नै यसबारे चर्चा भयो, यसले उनीहरूलाई सही समयमा सही कदम चाल्न मद्दत गर्यो। म एकपटक फेरि आफ्नो आग्रह दोहोऱ्याउँदछु, यसपटक गणपति पूजामा देशको माटोबाट बनेका गणेशजीलाई आफ्नो घरमा स्थापना गर्नुहोस्, त्यसैको पूजा गर्नुहोस्। तपाईँको यो प्रयास पनि एक तरिकाले प्रकृतिको नै पूजा हुनेछ। मेरा प्यारा देशवासीहरू, अब म तपाईँलाई एक यस्तो व्यक्तिबारे बताउनेछु जसबारे सुनेर तपाईँलाई धेरै गर्व हुनेछ। एक यस्ता व्यक्ति जो साइन्स र इनोभेसनका क्षेत्रमा पूर्ण जोससँग काम गरिरहेका छन्, संसारमा जसको परिचय बनिरहेको छ, तर यसपछि पनि उनी आफ्ना जहराहरूसँग गहिराईसम्म जोडिएका छन्। अवसर मिल्न साथ उनी आफ्नो माटोको सम्मान गर्न बिर्सदैनन्। ती व्यक्ति हुन् मणिपुरका डाक्टर रोनाल्डो लयसराम। नाम उनको रोनाल्डो, तर कामबाट उनी एक एस्ट्रोफिजिसिस्ट हुन्। उनी जापानमा काम गर्छन् र यङ ग्यालेक्सिसको एउटा विशाल समूहको खोज गर्ने टोलीको हिस्सा रहेका छन्। तपाईँ जान्न चाहनुहुन्छ कि उनीहरूले आखिर के गरेका छन्। यद्यपि उनीहरूले यस पुरा समूहको नाम मणिपुरको एउटा सुन्दर तालसँग जोडेर लोकटक प्रोटो क्लस्टर राखेका छन्। लोकटक ताजा पानीको धेरै ठुलो ताल हो। लोकटक लेकमा तैरिरहेको फुमडी मिलेर एउटा अनौठो ल्यान्डस्केप बनाउँछन्। यस्तो लाग्छ कि विशाल समुद्रमा साना साना टापुहरू तैरिरहेका छन्। यस प्रकार युनिभर्समा यी यङ ग्यालेक्सिस पनि एउटा विशाल संरचनाको निर्माण गर्छन्। आज मणिपुरको लोकटक केवल देशको म्यापमा मात्र होइन, बरु विशाल ब्रह्माण्डमा पनि आफ्नो चमक फैलिँदैछ। यो उपलब्धि हरेक भारतीयको गौरव बढाउने खालको छ। यसबाट हाम्रा युवा साथीहरूलाई पाठ मिल्छ कि उनीहरू आफ्नो परम्परासँग जोडिएर रहँदै पनि नयाँ उचाइहरू छुन सक्छन्। यी यस्ता जराहरू हुन् जसले ताराहरूका संसारलाई पनि झिल मिलाउन सक्छन्। मेरा प्यारा देशवासीहरू, केही दिनपछि 7 अगस्तमा हाम्रो देश नेसनल ह्यान्डलुम डे मनाउनेछ। यस अवसरमा हामी आफ्ना बुनकर दाजुभाइ दिदीबहिनीहरूको सिप र उनीहरूको सृजनशीलताको उत्सव मनाउँछौँ। हाम्रा यी साथीहरू पुस्तौँ अघिदेखि चल्दै आएका परम्परालाई अगाडि बढाइरहेका छन्। साथीहरू, हाते तानबाट बनेको हरेक परिधान कुनै न कुनै क्षेत्र, समुदाय र यससँग जोडिएका असङ्ख्य मानिसहरूको कथालाई अघि बढाउँछ। यी ती मानिसहरू हुन् जो गर्वका साथ भारतको सांस्कृतिक विरासतलाई सजाउन जुटेका छन्। आजको दिन मेरो आग्रह यो हो कि हामी हस्तकला प्रोत्साहित गरेर आफ्नो बुनाई गर्ने साथीहरूको पनि सम्मान गरौँ। आउनुहोस्, हामी भोकल फर लोकलको भावनालाई

अझ सशक्त बनाऊ। साथीहरू, आज देशमा जसरी ह्यान्डलुमलाई प्राथमिकता दिँदैछ त्यसबाट ठूलो संख्यामा मानिसहरूको जीवनस्तर उठेको छ। पोचमपल्लीदेखि पटना अनि कुथमपल्लीदेखि कच्छसम्म यसका धेरै उदाहरणहरू देख्न पाइन्छ। आज यस्ता धेरै मानिसहरू र समूहहरू छन् जो ह्यान्डलुमको हाम्रो गौरवशाली परम्परालाई नयाँ ऊर्जा र परिचय दिइरहेका छन्। कसैले पोचमपल्ली इकतको सुन्दर परम्परालाई अगाडि बढाइरहेका छन् त कसैले महिला बुनाई गर्नेहरूसँग जोडिएर हुल प्रडक्ट्स बनाइरहेका छन्। केही मानिसहरू केरलमको पारम्परिक कसाउ कलालाई संरक्षित गरिरहेका छन्। यसबाट हाम्रा आमा दिदी बहिनीहरूलाई रोजगार पनि प्राप्त भइरहेको छ। साथीहरू, अर्को एक विषय जसको म विशेष रूपमा उल्लेख गर्न चाहन्छु त्यो खादी। हामी सबै जान्दछौँ कि खादी महात्मा गान्धीलाई धेरै प्रिय थियो। विगत केही वर्षहरूमा खादी धेरै लोकप्रिय भएको छ। विगत 12 वर्षहरूमा यसको बिक्री 6 गुणा बढेको छ। बिक्रीको यो आँकडा 8,000 करोड रुपियाँको नजिक पुगेको छ। मेरो तपाईँहरूसँग यो आग्रह छ कि आउने चाडपर्वमा खादीको कुनै न कुनै, ह्यान्डलुमको कुनै न कुनै वा ह्यान्डिक्राफ्टको कुनै न कुनै प्रडक्ट अवश्य किन्नुहोस्। मेरा प्यारा देशवासीहरू, यदि तपाईँलाई सोधिन्छ कि भारतका कति प्रकारका म्युजिकल इन्स्ट्रुमेन्टहरू छन् त तपाईँ सोचमा पर्नुहुनेछ। यस्तो किनकि हाम्रो यहाँ धेरै वाद्ययन्त्रहरू र तिनीसँग जोडिएका परम्पराहरू छन्। यस्तै प्रकारको एक इन्स्ट्रुमेन्ट हो त्रिपुराको चौङ प्रेङ। त्यो त्यहाँका ट्राइबल कम्युनिटीमा धेरै लोकप्रिय छ। बाँसबाट बनेको यो वाद्ययन्त्रमा 3 तार हुन्छन्। यसबाट निस्केको धुन धेरै मधुर हुन्छ जुन सरोदसँग मिल्दो जुल्दो छ। केही कारणले युवाहरू बीच यसको लोकप्रियता कम हुन थालेको थियो। यस्तोमा सूरज कुमार देववर्माजीले यसलाई फेरि लोकप्रिय बनाउने सङ्कल्प लिए। आज उनीहरूको प्रयासले रङ्ग ल्याइरहेको छ। उनी चङ प्रेङसँगै त्यहाँका अन्य पारम्परिक वाद्ययन्त्रहरूमा पनि पर्फर्म गर्दै आएका छन्। कोकबोरोक फोकसङ, बाउलसङ, बङ्गाली फोक उनीहरूलाई धेरै मनपर्छ। अब म तपाईँलाई एउटा सानो क्लिप सुनाउन चाहन्छु। यस सङ्गीतलाई तपाईँ कहिले बिर्सनुहुने छैन।

साथीहरु, मलाई विश्वास छ यसलाई सुनेर तपाईको मनलाई धेरै राम्रो लागेको छ। मलाई देव बर्माजीमा धेरै गर्व छ। पारम्परिक संगीतलाई लोकप्रिय बनाउने उनीहरूको प्रयास धेरै सराहनीय छ। मेरो आग्रह हो कि तपाईँ पनि आफ्नो वरपरका पारम्परिक वाद्ययन्त्रको जानकारी सोसियल मिडियामा अवश्य सेयर गर्नुहोस्। तपाईँको यो प्रयास अरूलाई पनि पारम्परिक भारतीय सङ्गीतसँग जोड्नेछ। मेरा प्यारा देशवासीहरू, भोलि 27 जुलाईमा भारत रत्न डाक्टर एपीजे अब्दुल कलामजीको पुण्यतिथि हो। डाक्टर कलामको व्यक्तित्वमा धेरै प्रेरक रूपहरू थिए, तर उनको हृदयको सबैभन्दा नजिक एउटा शिक्षकको भूमिका थियो। उनी नानीहरू र युवाहरूलाई ठूलो सपना देख्न प्रेरित गर्थे। संयोगवश यही हप्ता हामी गुरु पूर्णिमाको पवन पर्व मनाउनेछौँ। हाम्रा मातापिता हाम्रा प्रथम गुरु हुन्। स्कुलका शिक्षकहरूले हामीलाई अक्षर ज्ञान दिन्छन्। गुरु पूर्णिमामा यस्ता सबै गुरुहरूप्रति कृतज्ञ व्यक्त गर्ने अवसर हो। म देशका सबै शिक्षकहरू र गुरुजनप्रति श्रद्धापूर्वक प्रणाम गर्दछु। साथीहरू, केही हप्तापछि हामी आफ्नो स्वतन्त्रताको महापर्व पनि मनाउनेछौँ। 15 अगस्त हरेक भारतीयका लागि गर्वको दिन हो। यो ती असङ्ख्य वीरहरूलाई सम्झिने दिन हो जसले भारत माताको स्वतन्त्रताका लागि आफ्नो सबै कुरा समर्पित गरे। उनीहरूको त्याग र तपस्याका कारण आज हाम्रो हातमा तिरङ्गा छ। यस तिरङ्गामा हाम्रो संविधानका आदर्शहरू छन्। साथीहरू, विगतका केही वर्षहरूमा हर घर तिरङ्गा अभियानले पुरा देशलाई एउटा अद्भुत भावनासँग जोडेको छ। हरेक घर हरेक गल्लीमा तिरङ्गाको उत्सव देखिन्छ। यस वर्ष पनि हामीले हर घर तिरङ्गा अभियानलाई पुरा उत्साहका साथ अगाडि बढाउनुपर्छ। आफ्नो घरमा पुरा सम्मानका साथ तिरङ्गा फहराउनुपर्छ। साथीहरू, हरेक वर्ष 15 अगस्त अघि तपाईँ मलाई धेरै विचार र सुझावहरू पठाउनुहुन्छ। यस वर्ष पनि तपाईँ आफ्ना विचार माई गभमा होस्

0: अवश्य साझा गर्नुहोस्। मलाई तपाईँका सुझावहरूको प्रतीक्षा छ। साथीहरू, मन की बातमा आज यति नै। अर्को महिना फेरि हामी भेट्नेछौँ देशवासीहरूका अनेकौँ नयाँ उपलब्धि र प्रेरक प्रयासहरूसहित। तबसम्मका लागि मलाई अनुमति दिनुहोस्। धेरै धेरै धन्यवाद। नमस्कार।
1: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषानुवाद।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं। रावको के छन् भने आकाशवाणीको दिल्ली केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौ।
1: अस्माकं प्रथमौ गुरुस्तः

समाचार पछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएमएक्स 103.5 मेगाहर्जमा र अब प्रस्तुत गर्न लागिरहेछौँ फर्मेसी फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा ताजा यस कार्यक्रममा तपाईँहरूको साथमा छु म उद्घोष

करुणा तानो श्रोताहरू कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस्। यहाँ सबै श्रोताहरूको अनुरोधमा काठमाडौँ नेपालबाट सरोज दत्त र चन्द्र दत्त, बडी खन्जरपुर भागलपुरबाट गुरफारस आलम, बेगम समा आरा जमालुद्दिन र सरफुद्दिन अन्सारी, मालबजारबाट अजय धनुका र अशोक खड्का, सरलाही सुकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल वन्दना र प्रियङ्का शर्मा, नटरन जिल्ला मध्यप्रदेशबाट पुष्प सेन, नितिन सेन र जतिन सेन, दुबिहा जिल्ला गाजीपुरबाट प्रतीक राई, रोशनी राई र प्रञ्जल राई, भिलाई छत्तिसगढबाट मुकेश शर्मा, सरिता शर्मा, गौरव शर्मा र गरिमा शर्मा। यहाँ सबै श्रोताहरूको अनुरोधमा कार्यक्रमको पहिलो गीत सिकार्नुहोस्। लता मङ्गेशकर अनि किशोर कुमारको युगल आवाजमा अजनबी फिल्मबाट।

कोटुवा नरेनपुर बलियाबाट ओम प्रकाश राई, उषा राई, ह्याप्पी राई र अमित राई, बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, असलम अन्सारी, अक्रम अन्सारी, अल्ताफ अन्सारी र फातमा खातुन, पाकुर झारखण्डबाट उत्तम कुमार भगत, श्वेता भगत, तासु, किसु, अर्णव र सत्यम, राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी, राजन, कल्पना, सुम्निमा, खुशबू, पूजा, रिङ्की र श्रुति, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम गुप्त, कृष्ण गुप्त, नन्दकिशोर गुप्त,

पञ्चनन्द यादव, अप्पर सिरबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, स्वयं दर्नाल, शीला राई र पुष्पा छेत्री, वीरता मोर्चापा नेपालबाट दिनेश रुचाल र सञ्जिता रुचाल, आजत रेडियो श्रोता संघ अररिया रजखर बजारबाट मोहम्मद सारिफ आर्जु, मोहम्मद मोसिन आर्जु, नवाब आर्जु, सबाब आर्जु र सरफराज खान, मेन रोड रानीगंजबाट नुसरत जानम, फरजाना खानम र साना सबनम, अररिया जोगीहाटबाट सौम्या नाजरिन, रुकैया आफ्रिन, रियाना प्रवीण र माहे आर्जु। यो सबै श्रोताहरूको अनुरोधमा कार्यक्रमको दोस्रो गीत स्वीकार्नुहोस्, लता मङ्गेशकर अनि किशोर कुमारको युगल आवाजमा मेहबुबा फिल्मबाट।

श्रोताहरूले सुन्दै हुनुहुन्छ फर्मेसी फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा र आज तपाईँहरूको साथमा छु म उद्घोषिका करुणा ताउनु श्रोताहरू यहाँ सबै श्रोताहरूको अनुरोधमा अघिल्लो गीत स्वीकार्नुहोस् गोला बजारबाट श्रद्धानन्द आर्य अभयनन्द आर्य परमानन्द आर्य पङ्कज प्रमोद रोहित र मोहित रामपुरचोक बिहारबाट जासिम राही सबना प्रवीण साइन

प्रवीण, तमन्ना बेगम, रकीब आलम, कमरन आलम, फरहान आलम, संजय कुलकर्णी र खुशबू। न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तुर्क्वात्रोस एक्का, स्वर्णलता एक्का, श्रद्धा एक्का, अनिरुद्ध, डेमियन, जुलियन र चार्ल्स एक्का। जाउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु र सानिया खडिया। गडिया मौजी उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी र सुनिता देवी। रिङ्गिनी छत्तिसगढबाट दिनेश वर्मा र करुणा वर्मा। महादेवघाट अमलेश्वरबाट डुमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारिणी ठाकुर, सुरज ठाकुर, सुजला, ज्योति ठाकुर र रेयांश ठाकुर। यो सबै श्रोताहरूको अनुरोधमा अघिल्लो गीत स्वीकार्नुहोस्। किशोर कुमार, लता मङ्गेशकर अनि साथीहरूको स्वरमा मिस्टर नटवरलाल फिल्मबाट यो गीत।

रोज ब्याङ्क दार्जिलिङबाट कमल थापा, चन्द्र थापा, प्रतिमा लोहार, प्रवीणा लोहार, प्रतिष्ठा रोका, आहना रसाइली, एकता रसाइली र अनुराधा राई, जतुका किसनपुरबाट आलम दिलकस, सबना नाज, रिजवन राही, इमरान राजा, आलम शेख, सबना आलम, चाँदनी नाज, सिरजपुरबाट फिरोज आलम, नाज प्रवीण र अर्स बाबु, छत्तीसगढ़ ग्राम दतरङ्गीबाट द्वारिका प्रसाद वर्मा, किशोर कुमार वर्मा, दीपक कुमार र जावेन्द्र कुमार वर्मा, कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी रानी, रिया खुसी र अरब, दौलतबाग मुरादाबादबाट जफार हुसेन, नाइमा बेगम, कासिम अली, नदिम अली र जुनेद अली। यहाँ सबै श्रोताहरूको अनुरोधमा अब प्रस्तुत छ दुसरा आदमी फिल्मबाट लता अनि किशोर कुमारको युगल आवाजमा।

श्रोताहरू अब सुनोस् यहाँ श्रोताहरूको अनुरोधमा कवि कवि फिल्मबाट लता मङ्गेशकर अनि किशोर कुमारको युगल आवाजमा त यस गीतको निम्ति अनुरोध गर्ने श्रोताहरू हुनुहुन्छ मानीगाछी जातुकाबाट विजय कुमार लाली साफी र आलम मिस्त्री सिराजपुरबाट कैसर आलम फिरोज आलम र नाज प्रवीण जतुका किसानपुरबाट आलम शेख सबना आलम र चाँदनी नाज अररिया रजखोर बजारबाट मोहम्मद शरीफ आर्जु मोसिन आर्जु नवाफ आर्जु सबब आर्जु र सरफराज खान इन्दिरा बिहार रायगढबाट अक्रम नुर्जा डब्लु नुर्जा सहित नुर्जा वासिम नुर्जा र वलिउल्ला नुर्जा जेल रोड रायगढबाट रिश्मा तिवारी सोनाम तिवारी र आदिबा तिवारी राजनाथ गाउँबाट यकुब आस्मा युसुफ आस्मा इमरान आस्मा र इरफान आस्मा अन्तमा सुनोस् यहाँ सबै श्रोताहरूको अनुरोधमा कवि कवि फिल्मबाट लता अनि किशोर कुमारको युगल आवाजमा

हवस् त श्रोताहरू, यस गीतको अन्त साथै आजलाई फर्मेसी फिल्म सङ्गीतको कार्यक्रम यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र म प्रस्तुत गर्न लागिरहेछौँ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो। मुख्य समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले आज कारगिल विजय दिवसको अवसरमा मातृभूमिको लागि आफ्नो जीवन बलिदान गर्ने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले रक्षा निर्यात, राजनैतिक सहयोग र मित्र राष्ट्रहरूसितको सम्बन्धमा निरन्तर नयाँ उचाइ प्राप्त गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालबाट आसामको बाढीको अवस्थाबारे जानकारी लिनुभएको छ। श्री सोनोवाल यस समय बाढी प्रभावित क्षेत्रको भ्रमणमा हुनुहुन्छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले युनेस्को विश्व सम्पदा सूचीमा प्राचीन बौद्ध स्थल सरनाथलाई समावेश गरिनलाई गर्वको क्षणको रूपमा वर्णन गरेका छन्। पहिरोपछि जम्मू श्रीनगर राष्ट्रिय राजमार्गमा यातायात पुनः

भएपछि अमरनाथ यात्राको लागि आज बिहानै जम्मू आधार शिविरबाट लगभग 4,500 तीर्थयात्रीहरूको समूह बालताल आधार शिविरको लागि प्रस्थान गरेको छ। यस समूहमा 166 वाहनहरू समावेश छन्। युक्रेनमा भारतीय दूतावासले हिज ओडिसा बन्दरगाहमा एक मालवाहक जहाजसित सम्बन्धित घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको छ। दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस जहाजमा 4 भारतीय रहेको जनाएको छ। यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले रणनैतिक महत्वको लाल सागर बन्दरगाह सहर हुदैदामा साउदी अरेबियाको हवाई आक्रमणको जवाबमा मिसाइल र ड्रोन आक्रमण गरेको दावी गरेका छन्। मौसम विभागले आज मध्य महाराष्ट्र र ओडिसामा मुसलधारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

최단 시리즈 내림 공 공사자 그룹 건배 긴두반 남네 송도 나와 땜바 소쇼 기신도 신인도 슈스 마신 배셔 같이 생로는

탄다 표시식 센트버시에 레사님의 차진기 투구 레림카 년도 슈주탕 디렌지 투구 레림 티에나 토마르니에

हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ। श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीत। प्रथममा सुनुहोस् लोकगीत सुचिता सिंह लोहारको स्वरमा।

0: श्रोताले अहिले सुन्नुभयो पवन नामदुङको स्वरमा आधुनिक गीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा आज कारगिल विजय दिवसको अवसरमा वीर सैनिकहरूको असाधारण वीरताले प्रत्येक भारतीयलाई गर्वले भरिपूर्ण बनाएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले रक्षा निर्यात, राजनैतिक सहयोग र मित्र राष्ट्रहरूसितको सम्बन्धमा निरन्तर नयाँ उचाइ प्राप्त गरिरहेको बताउनु भएको छ। आज देशभरि कारगिल विजय दिवस मनाइँदैछ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई कालो सागर पार गर्ने जहाजहरूमा रोजगार स्वीकृति गर्न अघि सुरक्षा जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न आग्रह गरेको छ। मौसम विभागले आज मध्य महाराष्ट्र र ओडिसामा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले रक्षा निर्यात, राजनैतिक सहयोग र मित्र राष्ट्रहरूसितको सम्बन्धमा निरन्तर नयाँ उचाइ प्राप्त गरिरहेको बताउनु भएको छ। आज आकाशवाणीमा आयोजित मन की बात कार्यक्रममा बोल्नुहुँदै कारगिल विजय दिवसको वीर सैनिकहरूलाई स्मरण गर्दै उहाँले यो दिनले नागरिकहरूलाई हाम्रा वीर सैनिकहरूको असाधारण वीरताको सम्झना गराउँछ र प्रत्येक भारतीयलाई गर्वले भरिपूर्ण बनाउँछ भनी बताउनुभयो। मातृभूमिको रक्षा गर्दै आफ्नो जीवन बलिदान दिने सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै श्री मोदीले जनतालाई सुरक्षित, सक्षम र आत्मनिर्भर भारत निर्माण गर्ने प्रतिज्ञा गर्न आग्रह गर्नुभयो।
2: आज कारगिल

0: विजय दिवस है। ये दिन हमें गर्व से भर देता है। ये दिन हमें अपने वीर जवानों के अद्भुत साहस की याद दिलाता है। कारगिल की ऊंची ऊंची चोटियां, कठिन मौसम, दुश्मन की चुनौती, हर परिस्थिति हमारे सैनिकों के सामने थी, लेकिन उनका हौसला हर चुनौती से बड़ा था। उन्होंने माँ भारती की रक्षा के लिए अपना सर्वस्व अर्पित कर दिया। आज कारगिल विजय दिवस पर मैं सभी वीर शहीदों और वीर सैनिकों श्रद्धापूर्वक नमन करता हूँ।
1: श्री मोदीले यस वर्ष एक विशेष शौर्य विजय यात्रा आयोजना गरिएको, जुन गत 14 जुलाईमा दिल्लीको राष्ट्रिय समर स्मारकबाट सुरु भएको बताउनुभयो। यो मोटरसाइकल र्यालीले द्रासमा रहेको कारगिल युद्ध स्मारकसम्म यात्रा गर्नेछ भनी प्रधानमन्त्रीले बताउनुभयो। यसको सन्देश हो, वान राइड वान नेसन वान सल्युट। श्री मोदीले भन्नुभयो कि यो यात्राले हामीलाई याद दिलाउँछ कि देशको लागि गरिएको बलिदान कहिल्यै बिर्सने छैनौ। प्रधानमन्त्रीले भारतले आफ्नो प्राविधिक क्षमताहरूलाई निरन्तर बढाइरहेको बताउनुभयो। उहाँले हालै भारतीय नौसेनामा समावेश गरिएको युद्धपोत महेन्द्र गिरीको बारेमा बोल्नुहुँदै भन्नुभयो, यो पूर्ण रूपमा भारतभित्रै निर्माण गरिएको थियो। यसका 75% सामग्रीहरू स्वदेशी छन्। प्रधानमन्त्रीले यसलाई आत्मनिर्भर भारतको बढ्दो शक्तिको प्रतीकको रूपमा वर्णन गर्नुभयो। उहाँले लामो दूरीको पिनाका रकेट र कुश मिजाइलको सफल परीक्षणमा प्रसन्नता व्यक्त गर्नुभयो। श्री मोदीले यी सफलताहरूको श्रेय भारतीय वैज्ञानिक र अभियन्ताहरूका सामूहिक उपलब्धिलाई दिनुभयो। उहाँले भारतको रक्षा उपकरण र प्रविधिमा विश्व समुदायको बढ्दो विश्वासप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो कि गत आइतबार विक्रम 1 को सफल प्रक्षेपणले प्रत्येक भारतीयलाई गर्वले भरिदियो। उहाँले उल्लेख गर्नुभयो कि यो निजी क्षेत्रद्वारा विकसित भारतको पहिलो रकेट हो। श्री मोदीले युवा आविष्कारकहरूको असाधारण सिप, जोस र दृढताको प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो कि भारतको अन्तरिक्ष क्षेत्र लामो समयदेखि निजी क्षेत्रको लागि बन्द थियो, जसले गर्दा युवा प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्नबाट रोकेको थियो। उहाँले अझ भन्नुभयो, सरकारले अब अन्तरिक्ष क्षेत्र निजी उद्यमहरूका लागि खोलेको छ र विश्वले परिणामहरू देखिरहेको छ। क्याच द रेन अभियानको बारेमा बोल्नुहुँदै प्रधानमन्त्रीले यो विशेष राष्ट्रव्यापी पहल 4 जुलाईदेखि चलिरहेको बताउनुभयो। यसले वर्षाको पानी सङ्कलन, भूजल पुनर्भरण र जलस्रोत र बगैँचाको पुनरुत्थानलाई नयाँ गति प्रदान गरिरहेको छ। श्री मोदीले यस अभियानमा गाउँ र सहरदेखि पञ्चायत र सामाजिक संस्थाहरूको उल्लेखनीय सहभागितामा सन्तुष्टि व्यक्त गर्नुभयो।
0: कैच द रेन का संदेश बहुत सीधा है, जब बारिश गिरे पानी को वहीं सहेजिए। इसलिए 4 जुलाई से देश भर में एक विशेष अभियान भी चलाया जा रहा है। इसके तहत बारिश के पानी के संचयन, ग्राउंड वाटर रिचार्ज, पुराने जल स्रोतों के पुनर्जीवन और वृक्षारोपण को नई गति दी जा रही। मुझे बहुत खुशी है कि गांव हो या शहर, पंचायतें हो या सामाजिक संस्थाएं, हर जगह लोगों ने बढ़ चढ़ कर भागीदारी की है।
1: प्रधानमन्त्रीले मध्य प्रदेशको सिधी जिल्लामा लगभग 1500 पोखरीहरू निर्माण गरिएको उल्लेख गर्नुभयो। मध्य प्रदेशको नरसिंहपुरमा अमृत सरोवरहरू पुनरुत्थान गरिएको छ र महाराष्ट्रको नासिकमा असंख्य जलस्रोतहरू विकास गरिएको छ। आन्ध्र प्रदेशको नन्दलायमा सबै ग्राम पञ्चायतहरूले अभियानमा भाग लिइरहेका छन् र पुराना पोखरीहरू फेरि कार्यात्मक बनाएका छन्। श्री मोदीले भन्नुभयो, अभियानले छत्तीसगढको कोरबा, ओडिसाको भुवनेश्वर र आन्ध्र प्रदेशको विजयनगरममा पनि उत्साहजनक परिणामहरू दिएको छ। उहाँले नागरिकहरूलाई आफ्नो वरिपरि रहेका पोखरी अनि कुवाहरूको जिम्मेवारी लिन आग्रह गर्नुभयो, जसद्वारा पानीको प्रत्येक थोपा संरक्षण गर्न सकियोस्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। आज देशभरि कारगिल विजय दिवस मनाइँदैछ। यो दिवस 26 जुलाई 1999 कारगिल युद्धमा भारतीय सेनाको पाकिस्तान विरुद्ध जितको सम्मान अनि देशको रक्षा गर्दा वीरगति प्राप्त गरेका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न मनाइन्छ। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सिपी राधाकृष्णन, गृहमन्त्री अमित शाह अनि लोकसभा अध्यक्ष ओम बिरलाले कारगिल विजय दिवसको अवसरमा मातृभूमिको लागि आफ्नो जीवन बलिदान गर्ने वीर सैनिकहरूलाई श्रद्धाञ्जली दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै राष्ट्रपतिले सैनिकहरूको अदित्य वीरता, अटुट संकल्प र देशभक्तिले भारतीय सशस्त्र बलको उत्कृष्ट परम्पराको उदाहरण दिएको बताउनुभयो।

भएर विश्वले भारतीय सैनिकहरूको अदम्य साहस र वीरता देखेको निर्णायक क्षण पनि रहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालबाट आसामको बाढीको अवस्थाबारे जानकारी लिनुभएको छ। श्री सोनोवाल यस समय बाढी प्रभावित क्षेत्रको भ्रमणमा हुनुहुन्छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री मोदीले आसामलाई सधैँ विशेष महत्व दिनुभएको छ। श्री सोनोवालले भन्नुभयो, एउटा अन्तर मन्त्रालयीय टोली पनि राज्यको भ्रमणमा रहेको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई ब्ल्याक सी अर्थात् कालो सागर पार गर्ने जहाजहरूमा रोजगार स्वीकार गर्नु अघि सुरक्षा जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न आग्रह गर्दै एक परामर्श जारी गरेको छ। परामर्शले यस्तो रोजगार चयन गर्दा अत्याधिक सावधानी अप्नाउनु पर्ने आवश्यकतालाई जोड दिएको छ। जारी द्वन्द्वको कारण कालो सागर र वरिपरिका समुद्री क्षेत्रहरूमा सुरक्षा अवस्था अत्याधिक अस्थिर छ। यी जल क्षेत्रहरू पार गर्ने जहाजहरूले मिजाइल र ड्रोन आक्रमणहरूसहित गम्भीर सुरक्षा जोखिमहरूको सामना गर्छन्। जम्मू श्रीनगर राष्ट्रिय राजमार्गमा पहिरोपछि यातायात पुनर्स्थापित भएपछि 4,474 तीर्थयात्रीहरूको समूह आज बिहानै जम्मू आधार शिविरबाट बालताल आधार शिविरको लागि अमरनाथ यात्रा गर्न प्रस्थान गरेको छ। मौसम विभागले आज मध्य महाराष्ट्र र उडिसामा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। छत्तिसगढ गुजरात कोंकण र गोवामा आगामी 2-3 दिनमा मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा आज कारगिल विजय दिवसको अवसरमा वीर सैनिकहरूको असाधारण वीरताले प्रत्येक भारतीयलाई गर्वले भरिपूर्ण बनाएको बताउनु भएको छ। प्रधानमन्त्रीले भारतले रक्षा निर्यात राजनैतिक सहयोग र मित्र राष्ट्रहरूसितको सम्बन्धमा निरन्तर नयाँ उचाइ प्राप्त गरिरहेको बताउनु भएको छ। आज देशभरि कारगिल विजय दिवस मनाइँदैछ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई कालो सागर पार गर्ने जहाजहरूमा रोजगार स्वीकार गर्नु अघि सुरक्षा जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्ने आग्रह गरेको छ। मौसम विभागले आज मध्य महाराष्ट्र र ओडिसामा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3:15 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यतिन्जेल श्रोताहरूले सुन्नुभयो हिरादेवी वैभवको स्वरमा लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ फिल्म सङ्गीतको कार्यक्रम। प्रथममा सुनुहोस् लता मङ्गेशकर अनि किशोर कुमारको युगल आवाजमा आराधना फिल्मबाट।

0: अवसन होस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, भारतले रक्षा निर्यात, राजनीतिक सहयोग र मित्र राष्ट्रहरूको सन्दर्भमा लगातार नयाँ उचाइहरू प्राप्त गरिरहेको छ। आज आकाशवाणीबाट मन की बात कार्यक्रममा कारगिल विजय दिवसका वीर सैनिकहरूलाई स्मरण गर्दै उहाँले भन्नुभयो, यो दिनले देशवासीहरूलाई हाम्रा वीर सैनिकहरूको असाधारण बहादुरीको स्मरण गराउँछ र प्रत्येक भारतीयलाई गर्वले भरिपूर्ण बनाउँदछ। उहाँले मातृभूमिको रक्षामा आफ्नो प्राणको बलिदान दिने सैनिकहरूलाई श्रद्धाञ्जली अर्पित गर्दै देशवासीहरूलाई एक सुरक्षित, सक्षम र आत्मनिर्भर भारत निर्माण गर्ने संकल्प लिन अपील गर्नुभएको छ। उहाँले देशको लागि गरिएको बलिदान कहिले बिर्सिने छैन भन्नुभयो। प्रधानमन्त्रीले जापानमा कार्यरत खगोल भौतिक विज्ञानी मणिपुरका डाक्टर रोनाल्डो ल्यासरामको उल्लेख गर्नुभयो। डाक्टर ल्यासराम नयाँ आकाश गंगाहरूको एउटा ठूलो समूहको पत्ता लगाउने दलको हिस्सा हुनुहुन्थ्यो। उहाँले यस सम्पूर्ण समूहलाई मणिपुरको सुन्दर लोकटुक झीलसित जोड्दै लोकटुक प्रोटो क्लस्टर नाम दिनुभयो। लोकटुक ताजा पानीको एउटा ठूलो झील हो। श्री मोदीले मणिपुरको लोकगीत आज देशभरि मात्र नभएर ब्रह्माण्डमा चम्किरहेकोमा प्रसन्नता व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले त्रिपुराका जनजातीय समुदायहरूमाझ लोकप्रिय रहेको चोङ प्रेङ वाद्ययन्त्रको जानकारी दिनुभयो। यो बाँसको वाद्ययन्त्रमा 3 तारा छन् र सरोद जस्तै ध्वनि पनि छ। उहाँले भन्नुभयो, युवाहरूमाझ यसको लोकप्रियता घट्न थालेको छ। सूरज कुमार देववर्माले यसलाई पुनर्जीवित गर्ने संकल्प लिएका छन्। प्रधानमन्त्रीले सबैलाई आफ्नो वरिपरिका परम्परागत वाद्ययन्त्रहरूको बारे जानकारी सामाजिक सञ्जालमा साझा गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीले भन्नुभयो, 15 अगस्तको दिन स्वतन्त्रता दिवस स्वतन्त्रताको लागि आफ्नो सर्वस्व बलिदान गर्ने अनगिन्ती नायकहरूलाई स्मरण गर्ने दिन हो। उहाँले भन्नुभयो, पछिल्ला केही वर्षहरूमा हर घर तिरंगा अभियानले सम्पूर्ण देशलाई एकजुट गरेको छ र यस वर्ष पनि यसलाई पूर्ण उत्साहका साथ अगाडि बढाउनु पर्नेछ। उहाँले फेरि

एक पटक सबैलाई 15 अगस्त अघि माई गभ पोर्टलमा आफ्ना विचार र सुझावहरू साझा गर्न आग्रह गर्नुभएको छ। आज कारगिल विजय दिवस मनाइन्दैछ। यस अवसरमा सन् 1999 कारगिल युद्धमा देशको रक्षा गर्दा सर्वोच्च बलिदान दिने भारतीय सैनिकहरूलाई श्रद्धाञ्जली अर्पित गरिँदैछ। कारगिल विजय दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले मातृभूमिको लागि आफ्नो जीवन बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले कारगिल विजय दिवसको अवसरमा कारगिल युद्धका वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै युद्धमा सामेल सबै सैनिकहरूको साहस बहादुरी र राष्ट्रप्रति उनीहरूको समर्पणलाई नमन गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालसित असममा बाढीको स्थितिको समीक्षा गर्नुभएको छ। श्री सोनोवाल हाल बाढी प्रभावित क्षेत्रहरूको भ्रमणमा हुनुहुन्छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री मोदीले सदैव असमलाई विशेष महत्व दिनुभएको छ। श्री सोनोवालले भन्नुभयो, एक अन्तर मन्त्रालय दल पनि राज्यको भ्रमणमा रहेको छ। असममा बाढीको पानी बिस्तारै घट्दैछ, तर माथिल्लो असमको स्थिति अझै पनि गम्भीर छ। असम राज्य आपदा प्रबन्धन प्राधिकरणद्वारा हिजो जारी आँकडा अनुसार राज्यमा थप 4 जनाको मृत्यु भएको पुष्टि भएको छ। यस प्रकार राज्यमा हालसम्म कुल मर्नेहरूको संख्या 66 पुगेको छ। हिजो भएको असम मन्त्री परिषदको बैठकमा बाढीसित जुझ्न राहत कार्यलाई तीव्रता दिने र क्षतिको आकलन गर्ने कामलाई तीव्रता दिने निर्णय गरियो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको निर्देश सबै उपायहरू युद्ध स्तरमा गरिँदैछ। राज्यका मन्त्री र विधायकहरूले प्रभावित क्षेत्रहरूको भ्रमण गरेर राहत कार्यको लगातार निगरानी गरिरहेका छन्। हाल राज्यका 10 जिल्लाहरू बाढीबाट प्रभावित छन्। यसमा गोलाघाट, चराइदेव, कामरूप, होजाई, डिब्रुगढ, शिवसागर, जोरहाट, सोनितपुर, कामरूप मेट्रो र नागाउँ सामेल छन्। सिक्किमको नाथुला मार्ग हुँदै कैलाश मानसरोवर यात्राबाट सुरक्षित रूपमा गान्तोक फर्किएका तीर्थयात्रीहरूको 5 औं जत्थाले तीर्थयात्रा पूरा गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

अभिवादन श्रोताहरुमा, म सञ्चालिका मोना तामाङको तर्फबाट श्रोताहरुले सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी। आजको कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौँ हिन्दी सिने जगतका प्रसिद्ध गायक जसलाई हिन्दी फिल्म जगतका तानसेन पनि भनिन्छ, मोहम्मद रफी बारे। उनी साँच्चै नै एक सम्पूर्ण गायक थिए। उनले शास्त्रीय संगीत, रोमान्टिक गीतहरू, दुखी गीतहरू, खुसीले भरिएका गीतहरू, देशभक्ति गीत, रक एन्ड पप गीत, भजन लगायत कव्वालीसम्म गाएका छन्। आफ्नो समयको उनी एक अति नै लोकप्रिय एवं चर्चित गायक थिए। गायक मोहम्मद रफीले आफ्नो सुमधुर आवाज एवं बहुमुखी प्रतिभाको कारणले गर्दा गायन क्षेत्रमा धेरै उपलब्धिहरू प्राप्त गरे र यसैको निम्ति भारत सरकारद्वारा पनि तिनलाई पद्मश्री सम्मान समेतले सम्मान जनाइएको थियो। 1940 दशकदेखि सुरु गरेर 1980 उनले 5,000 भन्दा पनि धेर सुमधुर गीतहरू गाएका छन् जसको आज पर्यन्त सराहना गरिन्छ। यसरी आफ्नो आवाजको जादूले हिन्दी सिने जगतलाई जीवन्तता प्रदान गर्ने यी लोकप्रिय गायकको जन्म भने 24 दिसम्बर 1924 अमृतसर नजिक कोटला सुल्तान सिंहमा भएको थियो। रफीज्यूलाई सानै उमेरदेखि संगीतमा रुचि थियो। उनको यो रुचिदेखि उनका दाजुले उनलाई उस्ताद अब्दुल वाहिद खान कहाँ संगीतको प्रशिक्षण लिन भर्ना गरिदिए र उनीबाट रफीज्यूले संगीतको शिक्षा लिन आरम्भ गरे। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ हिन्दी सिने जगतका एक महान एवं अति लोकप्रिय पार्श्व गायक मोहम्मद रफी बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, उहाँकै सुमधुर स्वरमा यो गीत यहाँहरू समक्ष प्रस्तुत छ, आनन्द लिनुहोला।

स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक अति प्रसिद्ध एवं लोकप्रिय पार्श्व गायक मोहम्मद रफी बारे। मोहम्मद रफी सानैदेखि सङ्गीतमा रुचि राख्दथे। एकचोटि आकाशवाणी लाहौरमा त्यस समयका प्रख्यात गायक तथा अभिनेता कुन्दन लाल सहगल आफ्नो प्रदर्शनका निम्ति आएका थिए। उनको प्रस्तुतिलाई सुन्न मोहम्मद रफी औ उनका दाजु पनि त्यहाँ गएका थिए। बिजुली आपूर्ति क्षणिक समयको निम्ति बाधित भएको थियो, तब सहगलज्यूले गीत गाउन मनाई गरे। यसोभन्दा भीड़को व्यग्रतालाई शान्त गराउन रफीका दाजुले रफीलाई गाउन दिने आयोजकहरूसित निवेदन गरे र यही समय उनलाई 13 वर्षको आयुमा पहिलो चोटि सार्वजनिक प्रदर्शन दिने मौका प्राप्त भएको थियो। श्रोताहरूमा श्याम सुन्दरज्यू पनि थिए, जो त्यस बेलाका प्रसिद्ध संगीतकार थिए। उनले रफीको गीत सुने औ अति प्रभावित भए र रफीलाई आफूसित काम गर्न निम्तो दिए। यसरी मोहम्मद रफीले चलचित्रको निम्ति आफ्नो प्रथम गीत गाए, जो पन्जाबी चलचित्र थियो। उनले यो गीत 1944 श्याम सुन्दरज्यूको निर्देशनमा गाएका थिए। सन् 1946 रफीज्यू मुम्बई गए औ त्यहाँ उनलाई संगीतकार नौशादसित काम गर्ने मौका प्राप्त भयो र पहले आप नामक चलचित्रको निम्ति उनले गीत गाए। नौसादद्वारा नै सुरबद्ध गीत तेरा खिलौना टुटाबाट मोहम्मद रफीज्यूलाई प्रथमचोटि हिन्दी सिने जगतमा ख्याति प्राप्त भएको थियो। त्यसपछि भने उनले पछि फर्केर हेरेनन् र शहीद, मेला तथा दुलारी जस्ता चलचित्रहरूको निम्ति गीत गाएर प्रसिद्ध बन्दै गए। 1951 चलचित्र बिर्जु बावरा, जो नौसादद्वारा नै निर्देशित थियो, मा गीत गाए बापत रफीज्यूलाई एक सफल पार्श्व गायकको रूपमा स्थापित गर्यो। त्यसपछि रफी औ नौसाद मिलेर कैयन सुमधुर गीतहरूको रचना गर्दै गए। रफीज्यू बिस्तारै यति प्रसिद्ध बन्दै गए कि उनले त्यस्ताका अति प्रसिद्ध संगीतकार एवं निर्देशकहरूसित काम गरे, जसमा संगीतकार शंकर जयकिशन, सचिन देव वर्मन तथा ओपी नायर रहेका छन्। संगीतकार ओपी नायरको नाम यहाँ स्मरणीय छ, किनकि उनले नै रफी औ आशाको जोडीको धेरै प्रयोग गरे, जसबाट रचित सुन्दर गीतहरू आज पनि सुन्नमा सुन्दर लाग्दछ। अबको अघिल्लो क्रममा उनीहरूकै युगल आवाजमा यहाँहरू समक्ष यो सुन्दर गीत प्रस्तुत छ। आनन्द लिनुहोला।

पुनः स्वागत छ यहाँहरु सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमामी जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक अति प्रसिद्ध एवं लोकप्रिय गायक मोहम्मद रफी बारे। श्रोता 1925 को दशकमा प्रसिद्ध संगीतकारहरूको संगीतमा आवाज भर्ने काम रफीज्यूले गरे र उनी सबैको पहिलो रोजाई बन्न पुगे। उनको स्वरको जादुको असर 60 को दशकमा पनि गहिरो रह्यो। 1960 चलचित्र चौधरीका चाँदको शीर्षक गीतको निम्ति रफीज्यूलाई उनको पहिलो फिल्मफेयर पुरस्कार प्राप्त भयो। साल 1961 फिल्म ससुरालको गीत तेरी प्यारी प्यारी मुखको निम्ति दोस्रो फिल्मफेयर पुरस्कार उनलाई प्राप्त भयो र साल 1965 लक्ष्मीकान्त प्यारेलालको संगीत निर्देशनमा चलचित्र दोस्तीको गीत चाहुङ्गा मैं तुझे साँझ सवेरेको निम्ति रफीज्यूलाई तेस्रो चोटि फिल्मफेयर पुरस्कार प्राप्त भएको थियो। गायन क्षेत्रमा उनको कार्य एवं उपलब्धिहरूको सराहना गर्दै साल 1965 नै उनलाई भारत सरकारले पद्मश्रीले पनि सम्मानित जनाएको थियो। वर्ष 1966 उनीद्वारा गाइएको गीत बहारो फूल बर्साओ अति प्रसिद्ध बन्यो र यसैको निम्ति चौथो चोटि उनलाई फिल्मफेयर पुरस्कार प्राप्त भयो। त्यसरी नै वर्ष 1968 चलचित्र ब्रह्मचारीको गीत दिल के झरो के मे तुझको पिठाकरले उनलाई पाँचौं चोटि फिल्मफेयर पुरस्कार प्राप्त गरायो। सन 1977 क्या हुआ तेरा वादा बोल भएको गीतले उनलाई 6 एवं अन्तिम चोटि उनलाई फिल्मफेयर पुरस्कार प्राप्त भएको थियो। यसरी आफ्नो सुमधुर स्वरले एक युग नै रचना गर्ने यी लोकप्रिय गायकको निधन भने 13 जुलाई 1980 हृदय सम्बन्धी बिमारीको कारण भएको थियो। उनको निधनपछि उनको गीतहरूमा सदा उनी अमर रहे। आज पर्यन्त उनको गीतहरू एवं उनको आवाजलाई श्रोताहरूले सराहना गर्छन्।

0: नहीं।
1: श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतका एक महान एवं प्रसिद्ध गायक मोहम्मद रफी बारे। उहाँबारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अनि उहाँकै स्वरमा मिठा मिठा गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति हिँड्ने हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म यहाँहरूकी सञ्चालिका मोना तामाङ, र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौं, जसमा वार्ताको विषय रहनेछ पश्चिम बंगालका केही प्रमुख राष्ट्रिय उद्यान। श्रोता, पश्चिम बंगाल भारतको एक यस्तो राज्य हो जो जैव विविधताले समृद्ध छ। हिमालयको उच्च चोटीदेखि लिएर सुन्दरवनको म्यानग्रोभ वनहरूसम्म यहाँ प्रकृतिका विभिन्न रूपहरू देख्न पाइन्छ। वन्यजीव औ प्रकृतिको संरक्षणको निम्ति पश्चिम बंगालमा कैयन महत्वपूर्ण राष्ट्रिय उद्यानहरू स्थापित गरिएको छ, जसमध्येमा आज हामी यहाँ स्थापित चार प्रमुख राष्ट्रिय उद्यानहरू बारे चर्चा गर्नेछौ, जसमा सर्वप्रथम हामी चर्चा गरौं सुन्दरवन राष्ट्रिय उद्यान बारे। सुन्दरवन राष्ट्रिय उद्यान 10,000 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको एक ठूलो राष्ट्रिय उद्यान हो, जसमा 260 प्रजातिहरूको पक्षी औ अन्य लुप्त प्राय प्रजातिहरू बस्ने गर्छन्। सुन्दरवन पश्चिम बंगालको उत्तर 24 परगना औ दक्षिण 24 परगना जिल्लाको 19 विशाल खण्डमा फैलिएको छ। भारतीय क्षेत्रमा स्थित सुन्दरवन युनेस्को विश्व धरोहर स्थल पनि हो। यो लगभग 10,000 वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ, जसमा 104 द्वीप पनि रहेको छ। क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठूलो म्यानग्रोभ वन हो यो सुन्दरवन। यहाँ दुर्लभ एवं लुप्तप्राय प्रजातिका जीव जन्तुहरू वास गर्ने गर्छन्, जसमा बाघ, जलीय स्तनधारी प्राणी, पक्षी, सरीसृप आदि आदि सामेल छन्। भारत औ बंगलादेशको बीच गंगा औ ब्रह्मपुत्र नदीको मुहानमा स्थित यो राष्ट्रिय उद्यानको वन औ जलमार्गले कैयन प्रकारको जीव जन्तुहरूलाई आश्रय प्रदान गरेको छ। म्यानग्रोभ प्राकृतिक आवास एकमात्र यस्तो स्थान हो जहाँ विश्वका बाघहरूलाई ठूलो संख्यामा आश्रय प्रदान गर्दछ। यहाँको बाघहरूले लगभग उभयचरीय जीवन अप्नाइसकेका छन्। तिनीहरू लामो दूरीसम्म पानीमा तैरिन सक्छन् र पानीमा रहने विभिन्न प्रकारको जीव जन्तुहरूको शिकार गरी यसको भक्षण गर्ने गर्छन्। यो स्थललाई नोभेम्बर 2001 चिन्हित गरिएको एक विशाल युनेस्को संरक्षित जैव मण्डल हो। यो क्षेत्र सम्पूर्ण रूपले संरक्षित रहेको छ र 3 वन्यजीव अभयारण्यहरूले घेरिएको छ। यो स्थललाई पर्याप्त कानूनी संरक्षण प्राप्त रहेको छ। सुन्दरवनको 40% भाग भारतमा औ शेष बंगलादेशमा स्थित छ। वर्तमान सुन्दरवन राष्ट्रिय उद्यान 1973 मूल सुन्दरवन बाघ रिजर्भ क्षेत्रको रूपमा स्थापित भएको थियो। त्यसपछि साल 1977 वन्यजीव अभयारण्य घोषित भयो र 4 मई 1984 यसलाई राष्ट्रिय उद्यान घोषित गरिएको थियो। सुन्दरवन पर्यटनको रूपले पनि अति नै प्रसिद्ध छ। युनेस्को मान्यता प्राप्त म्यानग्रोभ वन, रोयल बेङ्गल टाइगर औ समृद्ध जैव विविधताको निम्ति यहाँ पर्यटकहरू भारी संख्यामा पुग्ने गर्छन्। सुन्दरवन राष्ट्रिय उद्यानपछि पश्चिम बंगालमा अर्को महत्वपूर्ण राष्ट्रिय उद्यान हो श्रोता, जल्दापाडा राष्ट्रिय उद्यान। यो राष्ट्रिय उद्यान पनि पश्चिम बंगाल भित्र नै पर्छ, जो तोर्सा नदीको छेवै हिमालयको फेदमा स्थित आफ्नो विशाल घाँसको मैदान एवं जंगलहरूको निम्ति अति नै प्रसिद्ध छ। उत्तर पश्चिम बंगालको पूर्वीय हिमाली तटमा अलिपुरद्वारमा तोर्सा नदीको किनारमा स्थित यो जल्दापाडा राष्ट्रिय उद्यानलाई साल 2012 राष्ट्रिय उद्यान घोषित गरिएको थियो। यसभन्दा अघि मूल रूपले 1941 यो एक अभयारण्यको रूपमा स्थापित भएको थियो। यहाँ गैंडा, हात्ती, बाइसन औ बंगाल फ्लोरिकन जस्तो विभिन्न पक्षीहरू हेर्नको निम्ति एवं हात्ती एवं जीव सफारीको आनन्द लिनको निम्ति टाढा टाढाबाट मानिसहरू पुग्ने गर्छन्। आफ्नो समृद्ध जैव विविधताको निम्ति प्रसिद्ध यो राष्ट्रिय उद्यानमा चितुवा एवं विभिन्न प्रकारको मृगहरू पनि रहेको छ। त्यसैले वन्यजीव प्रेमीहरूको निम्ति यो एक प्रमुख गन्तव्य बन्न सक्छ। जल्दापाडा राष्ट्रिय उद्यानमा आनन्द

लिनको निम्ति हाथी सफारी बिहानै आयोजना गरिन्छ औ यो सफारीको भाग बनेर विशाल घाँसको मैदानको अद्भुत सुन्दरतालाई अनुभव गर्न सक्छौ। हात्तीको सवारी गरी भारतीय गैंडा एवं एसियाई हात्ती जस्तो दुर्लभ प्रजातिहरूलाई देख्ने हेर्ने इच्छाहरू पनि पर्यटकहरूको यहाँ पूरा हुँदछ। यो वन मुख्यत सवाना क्षेत्र हो जहाँ अल्गो अल्गो घाँसहरूले ढाकिएको मैदान छ र यसबीच बहँदो तोर्सा नदी अति नै सुन्दर देखिन्छ। यहाँ एकसिङे गैंडा अतिरिक्त अन्य कैयन जीव जन्तुहरू पाइन्छ जसमा रोयल बंगाल टाइगर, जंगली हात्ती, विभिन्न प्रकारको हिरणहरू, दलदली हिरण, हङ हिरण, बाइसन, हग ब्याजर आदि आदि दुर्लभ प्रजातिहरू रहेको छ। यहाँको विशाल घाँसको मैदानमा ढुक्क भएर घुम्दै गरेको विभिन्न प्रजातिको पक्षीहरू पनि हामीले देख्न पाउँछौ। यो भारतको ती केही चुनिन्दा स्थानहरू हो जहाँ बंगाल फ्लोरिकन पक्षी पनि पाइन्छ। यहाँ पाइने अन्य पक्षीहरूमा क्रेस्टेड इगल, पालस, फिशिङ इगल, जंगली कुखुरा, बंगाल फ्लोरिकन एवं पाइट हर्नबिल आदि आदि सामेल छन्। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौ पश्चिम बंगालमा अवस्थित चार प्रमुख राष्ट्रिय उद्यानहरू बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

कार्यक्रममा स्वागत छ। यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका पश्चिम बंगाल राज्यमा अवस्थित केही प्रमुख राष्ट्रिय उद्यानहरू बारे। र यसै क्रममा अब हामी चर्चा गरौं बक्सा राष्ट्रिय उद्यान बारे। श्रोता, बक्सा राष्ट्रिय उद्यान पश्चिम बंगालको जलपाइगुडी जिल्लामा स्थित एक महत्वपूर्ण बाघ अभयारण्य हो, जो भूटानको साथ अन्तर्राष्ट्रिय सीमा साझा गर्दछ। यहाँ बाघ, हात्ती लगायत अन्य विभिन्न प्रकारका वन्यजीव जन्तुहरू हामी देख्न सक्छौं। साल 1992 राष्ट्रिय उद्यान घोषित गरिएको यो बक्सा राष्ट्रिय उद्यानले यहाँ वन्यजीव संरक्षणमा अति नै महत्वपूर्ण भूमिका खेल्दछ। यो उद्यान आफ्नो समृद्ध वनस्पति एवं जीवहरूको निम्ति अति नै प्रसिद्ध छ र बाघको संरक्षणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। जलपाइगुडी जिल्लाको अलिपुरद्वार उपमण्डपमा स्थित यो बक्सा राष्ट्रिय उद्यानमा राइदक, जयन्ती, संकोष आदि जस्ता नदीहरू बग्ने गर्दछ र यसको पारिस्थितिक तन्त्रलाई पोषित गर्दछ। यहाँ आद्र उष्ण कटिबन्धीय वन पाइन्छ, जसमा साल, गमर, सिमल औ चिक्रासी जस्ता वृक्षहरू प्रमुख रूपले पाइन्छ। यहाँ बाघ

0: एसियाई हाथी, भारतीय बाइसन, चितुवा, जंगली सुंगुर, सांभर औ विभिन्न प्रकारको पक्षीहरू पाइने गर्छ। चीनी पेंगोलिन औ हग हिरन जस्ता संकटग्रस्त प्रजातिहरू पनि यहाँ पाइन्छ। यो राष्ट्रिय उद्यानको स्थापना साल 1983 भारतको 15 बाघ अभयारण्यको रूपमा गरिएको थियो र पछि साल 1992 यसलाई राष्ट्रिय उद्यान घोषित गरिएको थियो। गोरुमारा राष्ट्रिय उद्यान भारतको राष्ट्रिय उद्यानको मानचित्रहरूमा हालैमा सामेल गरिएको उद्यानहरूमध्ये एक हो। यो भारतको ती केही महत्वपूर्ण एवं चुनिएका क्षेत्रहरूमा पर्दछ जहाँ दुर्लभ भारतीय एकसिङे गैंडाको ठूलो संख्या पाइन्छ। यहाँ देशी हात्ती औ बाइसन पनि प्रचुर मात्रामा पाइन्छ। गोरुमारा राष्ट्रिय उद्यान लाटागुडी, चाल्सा औ नगरकटामा फैलिएको छ, जो राष्ट्रिय राजमार्ग 31 घेरिएको छ। गोरुमारा राष्ट्रिय उद्यान हिमालयको फेदीमा मिलौं मिलसम्म फैलिएको विशाल वनले सुशोभित छ। यो अभयारण्यमा असंख्य प्रकारको जीव जन्तुहरू पाइन्छ, जो छेउछाउको गाउँ एवं चियाको बगानहरूमा समेत घुम्ने गर्दछ। यसलाई 1895 आधिकारिक रूपमा आरक्षित वन घोषित गरिएको थियो, जसले यसको पारिस्थितिक महत्व औ संरक्षणको आवश्यकतालाई मान्यता दिएको थियो। त्यसपछि साल 1949 भारतीय गैंडाको जनसंख्याको कारण गोरुमारालाई वन्यजीव अभयारण्य घोषित गरिएको थियो। साल 1992 गोरुमारालाई राष्ट्रिय उद्यानको दर्जा प्राप्त भएको थियो, जसबाट एक संरक्षित क्षेत्रको रूपमा यसको महत्व अझ बलियो भएर गयो। यो राष्ट्रिय उद्यान ब्रह्मपुत्र नदी प्रणालीको बीच स्थित एक महत्वपूर्ण जल विभाजक क्षेत्र पनि हो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं पश्चिम बंगाल राज्यमा अवस्थित 4 प्रमुख राष्ट्रिय उद्यानहरू बारे। यसरी राष्ट्रिय उद्यानहरू बारे चर्चा गर्दा गर्दै र यसका महत्वहरू बारे बुझ्दा बुझ्दै अब भने हाम्रो कार्यक्रमको निर्धारित समय पनि यही नै पूरा हुँदछ। श्रोता, र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। हवस् त, नमस्ते।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा स्कटल्याण्डको ग्लास्गोमा जारी राष्ट्रमण्डल खेलकुदमा भाग लिने खेलाडीहरूको लागि सम्पूर्ण राष्ट्र उत्साहित भएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले 27 कारगिल दिवस विजय दिवसको अवसरमा आज लद्दाखको द्रासमा रहेको कारगिल युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। केन्द्रीय मन्त्री प्रह्लाद जोशीले आज शिक्षा मन्त्रीको पदभार ग्रहण गर्नुभयो। युक्रेनमा भारतीय दूतावासले हिजो ओडेसा बन्दरगाहमा एक मालवाहक जहाजसँग सम्बन्धित घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको छ। र अनाहत सिंह विश्व जुनियर स्क्वास च्याम्पियनसिप जित्ने पहिलो भारतीय महिला बनेकी छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा स्कटल्याण्डको ग्लास्गोमा केही दिन अघि सुरु भएको राष्ट्रमण्डल खेलकुदमा भाग लिने खेलाडीहरूको लागि सम्पूर्ण राष्ट्र उत्साहित भएको बताउनुभयो। उहाँले उल्लेख गर्नुभयो कि प्रत्येक भारतीयले सबै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरून् भन्ने चाहन्छन्। प्रधानमन्त्रीले हालैका समयमा देशका युवाहरूले खेलकुदमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो।
2: हमारे युवाओं ने हाल के दिनों में स्पोर्ट्स में कई शानदार उपलब्धियां हासिल की। पीवी सिंधु बैडमिंटन में जापान ओपन का खिताब जीतने वाली पहली भारतीय बन गई हैं। उनकी इस उपलब्धि पर पूरे देश को गर्व है। भारतीय महिला क्रिकेट टीम ने भी लंदन में लॉर्ड्स स्टेडियम में अपना पहला टेस्ट मैच जीता है। यह एक ऐतिहासिक जीत है। हमारी टीम ने 270 रनों के बड़े अंतर से यह मुकाबला जीता। लेकिन बात सिर्फ इतनी सी नहीं है। लॉर्ड्स के लंबे इतिहास में यह महिलाओं की टीम का पहला टेस्ट मैच 1983 में इसी मैदान पर भारत ने अपना पहला क्रिकेट विश्व कप जीता था। अब हमारी नारी शक्ति ने यहां देश का नाम रोशन किया है।
1: प्रधानमन्त्रीले केरलाको एर्नाकुलम जिल्लाको दक्षिण चित्तुर क्षेत्रमा खेलकुदसँग सम्बन्धित पहलको प्रकाश पार्नुभयो। स्थानीय विद्यालयमा अभिलाष नामक शिक्षकले संस्कृत भाषालाई अनौठो र अद्भुत तरिकाले लोकप्रिय बनाइरहेका छन्। अक्षरा कण्डुक नामक परियोजना मार्फत

0: और भारत ने पहली रैंक हासिल की। पिछले एक दशक में हुए हर फिजिक्स ओलंपियाड में हमारे देश के स्टूडेंट्स ने गोल्ड या सिल्वर मेडल जरूर जीता है। केमिस्ट्री ओलंपियाड में भी हमारे सभी स्टूडेंट्स ने गोल्ड मेडल जीता, यह अब तक की बेस्ट परफॉर्मेंस रही है। बायोलॉजी ओलंपियाड में भी हमारे सभी स्टूडेंट्स ने मेडल जीते, इनमें एक गोल्ड मेडल भी शामिल है। वहीं मैथमेटिक्स ओलंपियाड में हमारे स्टूडेंट्स ने 2 गोल्ड और 4 सिल्वर मेडल्स अपने नाम किए। मुझे देश की युवा शक्ति पर बहुत गर्व है। यह देखकर खुशी होती है कि भारत में ओलंपियाड्स और हैकेथॉन्स का कल्चर निरंतर बढ़ रहा है।
1: प्रधानमन्त्रीले कश्मीरमा नरकट र धानको परालबाट बनाइने वगु चटाईको बारेमा पनि कुरा गर्नुभयो। यो प्रक्रिया क्षेत्रको दलदली क्षेत्रबाट घाँस र नरकटको संकलनबाट सुरु हुन्छ। श्री मोदीले एउटा चटाई बुन्न 2 कारिगरलाई लगभग 4 दिन लाग्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो कि विगत केही वर्षहरूमा यी चटाईहरूको प्रयोग घटेको थियो। यद्यपि श्रीनगरका गुलाम हुसेन र उहाँकी छोरी तान्जिलाले वगु शिल्पलाई पुनर्जीवित गर्ने संकल्प गर्नुभयो। उनीहरूको अभियानलाई स्थानीय सरकारबाट समर्थन प्राप्त भयो र यो शिल्प अब देशका अन्य भागहरूमा द्रुत गतिमा पुगिरहेको छ। प्रधानमन्त्रीले मानिसहरूलाई कश्मीरी वगु चटाईलाई आफ्नो घरको हिस्सा बनाउन आग्रह गर्नुभयो। प्रधानमन्त्रीले बिजनौरको लखीवाला गाउँको एक स्वसहायता समूहको बारेमा चर्चा गर्दै विदुर प्रेरणा स्वदेशी हर्बल चिया उत्पादन गरेको कुरा व्यक्त गर्नुभयो। यो चिया लेमन ग्रास, गिलोय, मुलेठी, तुलसी, काँचो हर्दी, दालचिनी, अलैची र सौँफ जस्ता प्राकृतिक सामग्रीहरूको मिश्रण हो। श्री मोदीले भन्नुभयो यसको असाधारण स्वाद र गुणस्तरको कारण चियाले उपभोक्ताहरूमाझ द्रुत गतिमा आफ्नो स्थान बनाएको छ। श्री मोदीले उल्लेख गर्नुभयो कि सम्पूर्ण उद्यम केवल 1 लाख रुपियाँको लगानीबाट सुरु भएको थियो र ब्रान्डले अब देशभरिका प्रमुख संस्थानहरूमा उपस्थिति स्थापित गरेको छ। प्रधानमन्त्रीले एक पेड़ माके नाम अभियानमा भाग लिएर देशभरिका मानिसहरूले प्रकृतिप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् भन्ने कुरामा सन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले अहमदाबादको भदज क्षेत्रको उदाहरण दिनुभयो, जहाँ 1 घण्टामा 3.5 लाख भन्दा बढी बिरुवा रोपिएको थियो। यो गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रेकर्ड गरिएको उपलब्धि हो। श्री मोदीले 12 जुलाईमा उत्तर प्रदेशमा एकै दिनमा 35 करोड भन्दा बढी बिरुवा रोपिएको कुरा पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले लगभग 60 वर्षपछि गुजरातको गिरवन फेरि एकपटक भारतीय ग्रे हर्नबिलको वासस्थान बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले प्लास्टिक प्रदूषणको बारेमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले एकल प्रयोग प्लास्टिक फोहोरले प्रकृतिलाई खतरामा पार्ने बताउनुभयो र उचित प्लास्टिक विसर्जनको महत्वमा जोड़ दिनुभयो। श्री मोदीले बिहारको सीतामढ़ीबाट कचरे सेकञ्चनको उदाहरण दिनुभयो, जहाँ फोहोर पदार्थलाई सुन्दर बेन्चहरू बनाउन पुनः प्रयोग गरिँदैछ। प्रधानमन्त्रीले गणेश उत्सवको समयमा माटोबाट बनेको भगवान गणेशको मूर्तिहरू प्रयोग गर्न पनि अपील गर्नुभयो। प्रधानमन्त्रीले जापानमा काम गर्ने मणिपुरका खगोल भौतिक शास्त्री डाक्टर रोनाल्डो लेस्ट्रम पनि उल्लेख गर्नुभयो। उहाँ नयाँ आकाशगंगाहरूको ठूलो समूह पत्ता लगाउने टोलीको हिस्सा हुनुहुन्थ्यो। यो सम्पूर्ण समूहलाई मणिपुरको सुन्दर लोकटुक तालसँग जोड्दै तिनीहरूले यसलाई लोकटुक प्रोटो क्लस्टर नाम दिए। 7 अगस्तमा देशभरि राष्ट्रिय हतकर्घा दिवस मनाइनेछ। प्रधानमन्त्रीले यो दिन देशका बुनकरहरूको सिप र रचनात्मकताको सम्मानको प्रतीक भएको बताउनुभयो। उहाँले मानिसहरूलाई हतकर्घा कलालाई प्रोत्साहन गरेर भोकल फर लोकलको भावनालाई अझ बलियो बनाएर बुनकरहरूलाई सम्मान गर्न अपील गर्नुभयो। श्री मोदीले देशभरि हतकर्घा उद्योगको प्रवर्धनले ठूलो संख्यामा मानिसहरूको जीवनमा सुधार गरिरहेको उल्लेख गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNewsKorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंहले 27 औं कारगिल विजय दिवसको अवसरमा आज लद्दाखको द्रासमा रहेको कारगिल युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। कार्यक्रममा शहीदहरूका परिवारका सदस्यहरू पनि उपस्थित थिए। श्री सिंहले कारगिल युद्ध भारतको लागि सैन्य र कूटनीतिक विजय मात्र नभई विश्वले भारतीय सैनिकहरूको अदम्य साहस र वीरता देखेको निर्णायक क्षण पनि भएको बताउनुभयो। श्री सिंहले कारगिल युद्ध स्मारकको लागि भर्चुअल वक थ्रू पोर्टलको पनि उद्घाटन गर्नुभयो। लद्दाखका उपराज्यपाल र सेना प्रमुखको पनि समारोहमा उपस्थिति रहेको थियो। केन्द्रीय मन्त्री प्रहलाद जोशीले आज शिक्षा मन्त्रीको पदभार ग्रहण गर्नुभयो। श्री धर्मेन्द्र प्रधानको राजीनामापछि उहाँलाई हिजो यो पदमा नियुक्त गरिएको थियो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री जोशीले यो नयाँ जिम्मेवारी सुम्पिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्नुभयो।

युक्रेनमा भारतीय दूतावासले हिजो ओडेसा बन्दरगाहमा एक मालवाहक जहाजसँग सम्बन्धित घटनाक्रमलाई लिएर निगरानी गरिरहेको छ। दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै एमभी एजीएन राग्नरमा चारजना भारतीय रहेको जनाएको छ। तीमध्ये दुईजना सकुशल रहेको पुष्टि भएको छ। खोजी तथा उद्धार कार्य जारी रहेको र दूतावास निरन्तर सम्पर्कमा रहेको दूतावासले जनाएको छ। अनाहत सिंह विश्व जुनियर स्क्वास च्याम्पियनसिप जित्ने पहिलो भारतीय महिला बनेकी छन्। धेरै केन्द्रीय मन्त्रीहरूले यस उपलब्धिको लागि अनाहतालाई बधाई दिएका छन्। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले आफ्नो विजयलाई अभूतपूर्व र प्रत्येक भारतीयका लागि गर्वको क्षण भएको बताउनु भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा स्कटल्याण्डको ग्लास्गोमा जारी राष्ट्रमण्डल खेलकुदमा भाग लिने खेलाडीहरूको लागि सम्पूर्ण राष्ट्र उत्साहित भएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले 27 कारगिल विजय दिवसको अवसरमा आज लद्दाखको द्रासमा रहेको कारगिल युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। केन्द्रीय मन्त्री प्रह्लाद जोशीले आज शिक्षा मन्त्रीको पदभार ग्रहण गर्नुभयो। युक्रेनमा भारतीय दूतावासले हिजो ओडेसा बन्दरगाहमा एक मालवाहक जहाजसँग सम्बन्धित घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको छ र अनाहत सिंह विश्व जुनियर स्क्वास च्याम्पियनसिप जित्ने पहिलो भारतीय महिला बनेकी छन्। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

अहिले श्रोताहरूले सुन्नुभयो देशभक्ति गीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम सामूहिक गायन अनि पाठ।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो समूह शर्मा सामूहिक गान। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ र अब प्रस्तुत गर्न लागिरहेछौ कार्यक्रम बाल बगैचा।

0: नमस्ते नानी हो।
1: नमस्ते दिदी।
0: तिमीहरू सन्चै छौ?
1: सन्चै छौ दिदी।
0: ठिक छ, आज आइतबार हामी सबै सधैँ आइतबार बाल बगैँचा कार्यक्रममा भेला हुने गर्छौ। भेला भएर हामी ससाना नानीहरूको निम्ति काम लाग्ने विषयहरूमा बातचित गर्ने गर्छौ र आज तिमीहरूसित एक सप्ताह बाद भेट गर्न पाउँदा धेरै खुसी लागिरहेको छ। सर्वप्रथम तिमीहरू साथै हाम्रो कार्यक्रमलाई कुरेर बस्नुहुने सम्पूर्ण श्रोतालाई यस कार्यक्रममा स्वागत एवं न्यानो अभिवादन। नानी हो, आज पनि हाम्रो कार्यक्रममा दुई नानीहरू उपस्थित भइसकेका छन्। यी नानीहरू क्रमैले पन्दी लेप्चा अनि प्रतीक्षा छेत्री। आज प्रतीक्षाले हामीलाई कविता सुनाउने छन् भने पन्दीले किबोर्डमा राम्रा राम्रा धुन बजाएर सुनाउने छ, होइन?
1: हजुर दिदी।
0: ठिक छ, तर आज कार्यक्रमको थालनीमा प्रतीक्षाको कविता सुनेर कार्यक्रमको थालनी गरौँ है। त प्रतीक्षा, अघि आऊ कविता सुनाउनलाई।
2: कविता सुनाउनु गइरहेको छु। मेरो कविताको शीर्षक छ हावा। कवित्री हुनुहुन्छ ललिता दोषी। हुँदैन है हावाको कुनै पनि रङ्ग, तर पनि खेल्छ हावा त्यो बादलुसँग। फुलसँग खेल्छ हावा, पातसँग खेल्छ, रूप रङ्ग नभए नि सबैतिर डुल्छ। कहिले काहीँ हेर्न खोज्छु म हावाको रङ्ग, सौठी गर्दै भन्छ हावा म छु तिमीसँग। सबैले चाहिन्छ है हावा नि पानी, रहँदैन हावा पानी बिना जिन्दगानी। नमस्ते।
0: प्रतीक्षा छेत्रीलाई धेरै धेरै धन्यवाद कविताको निम्ति। कविताको शीर्षक थियो हावा। हावा बिना हामी बाँच्न सक्छौँ?
2: सक्दैनौ।
0: हो, हामी हावा बिना बाँच्न सक्दैनौ, पानी बिना पनि बाँच्न सक्दैनौ। अब प्रतीक्षाको कविता पश्चात

0: नानी हो, तिमीहरूले क्रिकेट खेलेको त देखेको छौ, होइन?
1: हजुर दिदी।
0: अहिले घरी क्रिकेट होस् वा अरू खेल, केटा होस् वा केटी, दुवैले खेल्ने गरेका हामीले देखेका छौ। केटाहरू सँगसँगै केटीहरू पनि दक्ष भइसकेका छन् सबै खेलमा। तर आज चाहिँ हामी एक क्रिकेट खेलाडी सूर्य कुमार यादवको बारेमा जान्नेछौ। उहाँको पुरा नाम हो सूर्य अशोक कुमार यादव र उहाँको जीवनी बारे जानकारी गराउन आज हामीसित हुनुहुन्छ दिदी अञ्जना राई। दिदी पनि आइसक्नु भएको छ, अब दिदीबाट ध्यान लगाएर सुन उहाँको विषयमा, अनि दिदीलाई बीच बीचमा प्रश्न पनि गर्ने, नजानेका नबुझेका कुराहरू दिदीलाई सोध्ने पनि है।
1: हुन्छ दिदी।
2: नमस्ते दिदी।
3: नमस्ते नानीहरू, नमस्ते। अन्त तिमीहरू कस्तो छौ?
2: कुशलै छौ दिदी।
3: अति राम्रो। तिमीहरूको अर्धवार्षिक परीक्षा पनि सक्यो होला, होइन?
2: हजुर दिदी।
3: अन्त रिजल्ट कस्तो भयो
4: दिदी? मेरो राम्रो भयो, म सेकेन्ड भए।
3: अति राम्रो। अन्त नानी तिमी के भयो?
1: मेरो रिजल्ट आएको छैन दिदी।
3: ए, अब त पढाइ पनि धर्मधाम सुरु हुँदैछ होला है। अब वार्षिक परीक्षाको लागि ध्यान लगाएर पढ्नु है।
2: हुन्छ दिदी।
3: के तिमीहरूलाई क्रिकेट खेल मन पर्छ?
2: मन पर्छ दिदी।
3: उसो भए तिमीहरूले अवश्य नै सूर्य कुमार यादवको नाम पनि सुनेका छौ होला, होइन?
2: हजुर दिदी, सुनेका छौ।
3: आज म तिमीहरूलाई भारतीय क्रिकेट टिमको खेलाडी सूर्य कुमार यादव, जसलाई सम्पूर्ण क्रिकेट प्रेमीहरूले SKY र मिस्टर 360 नामले चिनिन्छ वा बोलाइन्छ, उहाँको बारेमा शिक्षामूलक जानकारी दिन गइरहेको छु। लगाएर सुन है।
2: हुन्छ दिदी।
3: उनी युवाहरूको लागि कसरी प्रेरणाको स्रोत बन्न पुगेका छन्, साथै साधारण परिवारमा जन्मेर पनि कसरी आफ्नो दृढ विश्वास, लगन र परिश्रमबाट शिखरमा पुग्न सकिन्छ भन्ने कुरा पनि बताउनेछु है।
2: हुन्छ दिदी।
3: सूर्य कुमार यादव, उनलाई छोटकरीमा SKY भनेर पनि चिनिन्छ, उनी भारतीय क्रिकेट टिमको शानदार बल्लेबाज र T20 को कप्तान हुनुहुन्छ। उहाँको नाम आज सम्पूर्ण संसारमा अति नै सम्मानसित लिने गर्छ, जसलाई उनको 360 डिग्री सटको कारणले गर्दा मिस्टर 360 नामले नै बेसी प्रचलित छ। उनको दाहिने हातले हिर्काउने विस्फोटक बल्लेबाजीको कारणले र IPL उत्कृष्ट प्रदर्शनको कारणले गर्दा नै उनी विश्व प्रसिद्ध भएका छन्। बुझ्यौ नानीहरू?
1: बुझ्यौ दिदी। दिदी, उनको जन्म कहिले र कहाँ भएको थियो?
3: उनको जीवन अति नै सङ्घर्षपूर्ण थियो भनेर पनि भनिन्छ। सूर्य कुमार यादवको जन्म 14 सितम्बर 1990 सालमा मुम्बईको महाराष्ट्रमा भएको थियो। उनको माता पिता मूल रूपमा उत्तर प्रदेशको गाजीपुरमा बस्थे, तर राम्रो काम र अवसरको खोजीमा उनीहरू छोरालाई लिएर मुम्बई आए। भनिन्छ उनको माता पिता मुम्बई आउनु नै सूर्य कुमार यादवको भविष्यको लागि उत्तम मार्ग साबित भयो। उनी सानैदेखि क्रिकेट खेल भनेपछि हुरुक्कै हुन्थे। उनको खेलप्रतिको रुचिलाई देखेर नै मुम्बईको क्रिकेट संस्थानले उनलाई खेल्ने मञ्च प्रदान गर्यो, जुन मञ्चको खाँचो उसलाई थियो। बुझ्यौ नानीहरू?
4: बुझ्यौ दिदी। दिदी, उनको बाबुले के काम गर्थ्यो?
3: अति राम्रो प्रश्न गर्यौ तिमीले। सूर्य कुमारको पिता अशोक कुमार यादव भाभा परमाणु अनुसन्धान केन्द्र, जसलाई BARC भनिन्छ, त्यहाँका इन्जिनियर थिए र उनको माता स्वप्न यादव एक कुशल गृहिणी थिइन्। सूर्य कुमारको परिवार मध्यम वर्गीय परिवार भए तापनि अति नै संस्कारी परिवार थियो। उनको पिताले सूर्य कुमारको क्रिकेट प्रतिको रुचि र लगन सानैदेखि अनुभव गरेका थिए। त्यसै कारण उनले छोरालाई पढाइ र खेल दुवैमा सन्तुलित राख्न सहायता र प्रोत्साहन गर्थे। यस बाहेक उनको एकजना बहिनी दिनल यादव पनि छ। वास्तवमा उनको परिवार मुम्बईको एक सानो र साधारण इलाका चेम्बुरमा बस्छन्। यहाँबाट नै उनले आफ्नो क्रिकेट खेल यात्रा सुरु गरेका थिए। सुन्दैछौ नानीहरू?
2: हजुर दिदी, सुन्दैछौ दिदी।
1: दिदी, उनले कुन स्कुलबाट पढाइ सुरु गरेका थिए?
3: प्रश्न राम्रो तिम्रो। उनको प्राथमिक शिक्षा एटामिक एनर्जी सेन्ट्रल स्कुलबाट सुरु भएको थियो, किनभने यो स्कुल BARC केन्द्रमा काम गर्ने कर्मचारीहरूको नानीहरूलाई पढाउनको लागि स्थापना गरे।

0: को थियो। स्कूलमा क्रिकेट खेल्दा खेल्दै उनको खेल प्रतिको रुचिलाई ध्यानमा राखेर उनका पिताले उनलाई एल्फ ब्याङ सरकार अकादमीमा क्रिकेट सम्बन्धी प्रशिक्षण केन्द्रमा भर्ना गरिदिए। भनिन्छ यो प्रशिक्षण केन्द्र मुम्बईको सबैभन्दा प्रतिष्ठित अकादमी केन्द्र मध्ये एक थियो। त्यसपछि उनले एटामिक एनर्जी जुनियर कलेजबाट इन्टरमिडिएट गरे। यसको साथसाथै पढाइमा कमर्स एन्ड साइन्सबाट बीकमको डिग्री पनि प्राप्त गरे। यसरी कलेज पढ्दा पढ्दै उनको पत्नी देविसा सेट्टीसित भेट भयो। तिनीहरूलाई पनि थाहा थिएन कि एक दिन उनीहरूले विवाह गर्नेछन् भनेर। वास्तवमा देविसा डान्स कोच थिइन्। पहिले उनीहरू बीच घनिष्ठ मित्रता स्थापित भएको थियो, तर समय बित्दै जाँदा दुवैमा माया प्रेम बढेर गयो। त्यसपछि दुवैले विवाह पनि गरे र 2024 सालमा उनीहरूको एकजना छोरीको पनि जन्म भयो। बुझ्यौ नानीहरू?
1: बुझ्यौ दिदी।

0: अब म तिमीहरूलाई सूर्यकुमार यादवले कसरी मुम्बईको युवा टिममा खेल्ने मौका पाए त्यो बताउनेछु है।
1: हुन्छ दिदी।
0: उनले मुम्बईको अन्डर 16, अन्डर 19 र अन्डर 22 टिममा उत्कृष्ट प्रदर्शन गरे। उनले 2009 सिजन 10 मुम्बई अन्डर 22 टिमको लागि शानदार बल्लेबाजी गरेका थिए। यही खेलबाट नै उनको घरेलु क्रिकेट टिममा प्रवेश गर्ने बाटो खोलियो। तरै पनि प्रतियोगिता अति नै कठिन थियो किनकि यस्ता खेल खेल्ने खेलाडीहरूको संख्या मुम्बईमा कमी थिएन। यस्तो प्रतिस्पर्धाको अवस्थामा आफूलाई अब्बल बनाउन कम गाह्रो कार्य थिएन। सचिन तेन्दुलकर, रोहित शर्मा जस्ता दिग्गज पुरुषहरूको सामु आफूलाई उभ्याउन कम गाह्रो काम थिएन। त्यसैले सूर्यकुमारले दिनरात कठोर परिश्रम गरिरहे र अन्तमा सफलता पनि प्राप्त गरे। बुझ्यौ नानीहरू?
1: बुझ्यौ दिदी।
0: यसरी उनले आइपिएलमा खेल्नका लागि धेरै संघर्ष गर्नु पर्यो। 2012-2013 मुम्बई इन्डियनले सूर्य कुमारलाई आफ्नो टिममा सामेल गरे। यो टिममा सामेल हुनु नै उनको सपना पूरा हुनु जत्तिकै थियो। तर यी 2 उनले खाली एउटा म्याच मात्र खेल्ने मौका पाए किनकि त्यस टिममा धेरैजना खेलाडीहरू अति नै दक्ष थिए। तरै पनि उनले खेल अभ्यास गर्न छोडेनन्। तर पछि 2014 मुम्बई टिमले उनलाई छोडिदिए। यो समय उनको जीवनको अति नै कठिन समय थियो।
1: दिदी, त्यसपछि के भयो?
0: त्यसपछि 2014 आइपिएल निलामीमा कोलकातामा नाइट राइडर्सले सूर्य कुमारलाई किने। यो उनको नयाँ सुरुवात थियो। तर त्यहाँ पनि आफूले सोचेको जस्तो सफलता प्राप्त गर्न सकेन। तरै पनि 4 2014 लिएर 2017 उनले खाली 608 रन मात्र बनाए। यस

0: 2015 मा खेलिएको एउटा म्याचमा उनले मुम्बई इन्डियनको विरुद्धमा 20 बलमा 46 रन बनाए। उनको यो खेल एकदमै चर्चित भयो। त्यसपछि 2017 सालपछि कोलकाताले पनि उनलाई रिलिज गरिदिए वा छोडिदिए। यो समय सूर्य कुमारको करियरको अति नै अध्यारो समय थियो। त्यसपछि 2018 सालमा भएको मेगा अक्सनमा फेरि मुम्बई इन्डियनले उनलाई किने। यो उनको प्रतिभा देखाउने दोस्रो मौका थियो। यस बेलासम्म उनले आफ्नो बल्लेबाजमा धेरै सुधार ल्याइसकेका थिए। उनले प्रथम पल्ट 400 प्लस रन बनाएपछि उनको नाम राष्ट्रिय चयनकर्ताको सूचीमा राखियो। वास्तवमा हार्दिक पाण्डे र सूर्य कुमारको जोडी अति नै प्रभावशाली साबित भयो। त्यसपछि 2021 सालमा सूर्य कुमारले भारतीय टिममा खेल्ने मौका पाए। इङ्ल्यान्डको विरुद्ध घरेलु T20 सिरिजमा उनी चुनिए। भनिन्छ पहिलो म्याचमा उनले बल्लेबाजको मौका पाएन, तर दोस्रो म्याचमा जे भयो त्यो अविश्वसनीय थियो। के भयो भने पहिलो बलमा नै उनले छक्का मारे। यो देखेर सम्पूर्ण स्टेडियममा बसेका दर्शकहरू चकित भए। उनले आत्मविश्वास सहित 57 रन बनाए। त्यही बेलादेखि एसकेवाईको अन्तर्राष्ट्रिय खेल यात्रा सुरु भयो। त्यसपछि उनले कहिले पनि पछि फर्केर हेर्नु परेन। पछि गएर उनी T20 मुख्य खेलाडी बने। 2022 त्यो साल थियो जब सूर्य कुमारले सम्पूर्ण विश्वलाई चकित पारिदिए। यो साल उनले 1164 T20 अन्तर्राष्ट्रिय रन बनाए। उनले प्रत्येक बलमा नै रन बनाउने कोसिस गर्थे। उनले नै 4 वा यसको मुनि बल्लेबाजी गरेर शतक बनाउने दोस्रो भारतीय बने। युवराज सिंहको रेकर्ड पनि उनले तोडे। यही सालदेखि उनी मिस्टर 360 भनेर चिनिन पनि थाले। बुझ्यौ नानीहरू?
1: बुझ्यौ दिदी। दिदी, उनलाई नम्बर एक बल्लेबाज पनि भनिन्छ नि।
0: हो, ठिक भन्यौ तिमीले। उनलाई बल्लेबाजमा नम्बर 1 भनेर चिनिन्छ। वास्तवमा 30 अक्टोबर 2022 सूर्य कुमार यादव आइसिसी T20 रेङ्किङमा नम्बर 1 पुगेका थिए। यो रेङ्किङमा पुग्ने उनी पहिलो भारतीय थिए। उनले पुरस्कारहरू पनि पाएका छन्। सन् 2022 र 2023 दुई सालको लागि उनलाई आइसिसी मेन्स T20 क्रिकेटर अफ द इयर पुरस्कार दियो। साथै उनलाई आइसिसी मेन्स T20 अफ द इयर पनि चुनियो। साथै 2023 सालमा उनलाई यही टिमको कप्तान पनि बनायो। यही नै उनको महानताको प्रमाण हो। 2025 सालमा पाकिस्तानको विरुद्धमा खेलेको खेलमा उनले 7 विकेटमा 45 रन बनाएर देशलाई अहम योगदान दिए। यो उनको कप्तानी करियरको पहिलो ट्रफी थियो। त्यसैले सम्पूर्ण भारतवासी खुसीले नाचेका थिए। एसकेवाईले यो साबित गरे कि उनी खेलाडी मात्र नभएर महान कप्तान पनि बन्न सफल छन् भनेर। उनको छोरी र उनको पत्नी नै मेरो ताकत हो भनेर उनी भन्ने गर्छन्।
1: दिदी, उनलाई 360 भनेर किन भनिन्छ?
0: उनलाई 360 भनेर भनिन्छ किनभने उनी मैदानको हरेक कुनाबाट साट खेल्न सक्छन्। उनको 360 डिग्री बल्लेबाजले क्रिकेटको परिभाषामा नै परिवर्तन गरिदिएको छ। उनको जीवन प्रत्येक युवाहरूको लागि प्रेरणाको स्रोत भएको छ। आज आएर सूर्य कुमार भारतीय क्रिकेटको इतिहासमा खिलो तारा बनिएको छ। उनको क्रिकेटको यात्रा लामो छ, साथै उनी माथि जिम्मेवारी पनि धेरै छ। उनी हरेक युवा जमातको लागि प्रेरणाको स्रोत भएकोले भारतीय क्रिकेटको इतिहासमा उनको नाम ससम्मान लिन्छ। मेरोमा त धन छैन, म गरिब छु, केही गर्न पनि सक्दिन जस्ता कुराहरूलाई भूल साबित गरिदिएका छन् हाम्रा युवा क्रिकेट खेलाडी सूर्य कुमार यादवले। बुझ्यौ नानीहरू?
1: बुझ्यौ दिदी।
0: यसरी आफ्नो गर्छु भन्ने हिम्मत र जोश कायम गर्न सके, के चाहिँ हासिल गर्न सक्दैन भन्ने कुराको ज्ञान हाम्रा युवा पिँढीलाई दिनुभएको छ र आजको युवाहरूले पनि उनलाई आदर्श मानेर आफ्नो भविष्य उज्जवल पार्ने शिक्षा सूर्य कुमार यादवको सङ्घर्षपूर्ण जीवनबाट सिक्नुपर्छ।
2: नानी हो, दिदी अञ्जना राईबाट क्रिकेट खेलाडी सूर्य कुमार यादवको बारेमा धेरै जानकारी पायौ, राम्ररी बुझ्यौ पनि होला। अब दिदीलाई बिदा दिऊ।
1: नमस्ते दिदी, धन्यवाद दिदी।
0: नमस्ते नानीहरू, धन्यवाद तिमीहरूलाई।

0: गीतपछि पुनः स्वागत छ बाल बगैँचा कार्यक्रममा। अब नानी हो हामी पनि बाल बगैँचा कार्यक्रमको अन्ततिर आइसकेका छौँ। अब अन्तमा पन्दी लेप्चाबाट सुनौ किबोर्डमा धुन। पन्दी तयार छौ?
1: हजुर दिदी।
0: लौ त सुरु गर।
1: हुन्छ दिदी।

0: बन्दी लेप्चाले किबोर्डमा धेरै राम्रा राम्रा धुन सुनाएर हामीलाई मनोरञ्जन गरायो। यसको निम्ति बन्दीलाई धेरै धेरै धन्यवाद। अब हामी पनि कार्यक्रमबाट बिदा माग्ने समय भइसकेको छ। अर्को आइतबारसम्मलाई हामी पनि बाल बगैचा कार्यक्रमबाट बिदा लिऊ। नमस्ते
1: नमस्ते दिदी।

0: अभिवादन। श्रोता मित्र, शौर्य गाथा जहाँ हामी वीर सपुतहरूको शौर्य गाथा सुनाउने गर्छौँ, सोही क्रममा आज हामी इतिहासको एउटा गौरवशाली अध्याय सम्झँदैछौँ, कारगिल विजय दिवस। प्रत्येक वर्ष जुलाई 26 मनाइने यो दिन भारतीय सेनाका ती वीर सपुतहरूको अदम्य साहस, अटल देशभक्ति र सर्वोच्च बलिदानप्रति सम्मान व्यक्त गर्ने दिन पनि हो। हरेक कार्यक्रममा झै आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ आफ्नो सेनाबाट कार्यकाल पुरा गरिसक्नुभएका अति सम्माननीय कर्नल सञ्जय प्रधानज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ सर।
1: हजुर, धन्यवाद
0: सर। सुरुमा श्रोताहरूलाई हजुरको परिचय साटिदिनुहोस् न।
1: हवस्, धन्यवाद। आकाशवाणीका सम्पूर्ण श्रोतावृन्दलाई मेरो हार्दिक नमन। जय हिन्द, जय गोर्खा। म कर्नल सञ्जयमणि प्रधान, अवकाश प्राप्त। म एउटा थल सेना अधिकृत हुँ, जसलाई अङ्ग्रेजीमा इन्फेन्ट्री भन्छ, र म 1990 कमिसन प्राप्त भएपछि सर्वप्रथम डोगरा रेजिमेन्टमा मेरो कमिसन भएको थियो, 7 द डोगरा रेजिमेन्ट। र 7 डोगरामा कार्यरत हुँदाखेरि मैले धेरै, जस्तै हाम्रो अपरेसनल एरिया हुन्छ जम्मू कश्मीर अनि यता उत्तर पूर्व क्षेत्रमा, आतंकवाद विरोधी जति अभियानहरूमा मैले भाग लिने मौका पाएँ। त्यसपछि गएर 1998 एउटा पल्टन या एउटा रेजिमेन्ट, जसलाई चाहिँ जम्मू एन्ड कश्मीर लाइट इन्फेन्ट्री रेजिमेन्ट भन्छ, र त्यसको जवानहरू प्राय जम्मू कश्मीरबाट हुन्छ, र त्यसको चाहिँ नयाँ हामी रेजिङ भन्छौँ, नयाँ पल्टनहरू, त्यसलाई जब हामीले खडा गर्दाखेरि चाहिँ 15 द जम्मू एन्ड कश्मीर लाइट इन्फेन्ट्री रेजिमेन्टमा त्यसको जुन चाहिँ हामी रेजिङ भन्छौँ त्यसलाई खडा गर्ने सौभाग्य प्राप्त भयो। त्यसपछि म जबसम्म फौजबाट अवकाश प्राप्त लिन, तबसम्म म जम्मू एन्ड कश्मीर लाइट इन्फेन्ट्री रेजिमेन्टमै थिएँ।
0: र मैले अघि भनेले श्रोताहरू, आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ अति सम्माननीय कर्नल सञ्जय मणि प्रधानज्यू। र सर, यो आज हामी जुन चाहिँ कारगिल विजय दिवस मनाइरहेका छौँ है, यो विशेष 26 जुलाईमा नै मनाइने गरिन्छ,
1: र
0: यो मनाउनुको औचित्य 26 जुलाईमा नै किन मनाइन्छ सर?
1: यसको सर्वप्रथम चाहिँ म के भन्न चाहन्छु भने, यो 26 जुलाई जो हामी कारगिल विजय दिवस मनाउँछौँ हरेक वर्ष, यो चाहिँ प्रत्येक भारतीयको लागि एउटा गौरव, सम्मान र भावनासँग जोडिएको दिन हो।
0: ज्यू,
1: यसमा चाहिँ म सुरुवात गर्न चाहन्छु, हिमालहरू कहिले बोल्दैन तर कहिलेकाहीँ ती हिमालको काखमा बगेको रगतले इतिहास सुनाउँछ। र आज हामी सायद त्यही इतिहासै अलिकति दोहोऱ्याउन आएको हौँ यहाँ है। र कारगिलका जति पनि हिंसकहरू छन् आज पनि मौन छ, त्यहाँ जे पनि भयो जसो पनि भयो, र त्यहाँको त्यो चिसो हावा, नाङ्गो चट्टान, सेतो हिमरेखाहरूले कुनै शब्द उच्चारण गर्दैन है। तर प्रत्येक त्यहाँको ढुङ्गा माटोमा एउटा कथा सुनाइरहेको हुन्छ, कर्तव्यको, साहसको र बलिदानको, जसमा राष्ट्रप्रेमको भावना छल्केको हुन्छ। र सन् 1999 गर्मियाममा यिनै निर्जन शिखरहरूमा लेखिएको इतिहासको एउटा युद्धको विजयगाथा मात्रै थिएन कारगिल, जसलाई हामी अपरेसन विजय भन्छौँ, त्यो भारतीय सैनिकहरूको अदम्य आत्मबल, राष्ट्रको अटल सङ्कल्प र राष्ट्रिय स्वाभिमानको अमर दस्तावेज पनि हो। र यहाँ कुनै पनि एउटा सामान्य मान्छेले त्यो जग्गामा केही मिनट पनि उभिन गाह्रो हुन्छ। त्यो ठाउँमा हाम्रो भारतीय सैनिकहरूले धेरै दिन युद्ध लडे, त्यो पनि तलबाट माथि चढ्दै गरेको हो। र यो यही कारणहरूले गर्दा कारगिलको जो युद्ध छ, यसलाई चाहिँ आजको आधुनिक इतिहासको सबैभन्दा कठिन पर्वतीय युद्धहरूमध्ये एक मानिने गर्छ। र कारगिल विजय दिवस केवल एउटा युद्ध जितेको दिन होइन, यो साहसको दिन हो, त्यो त्यागहरूको दिन हो, कर्तव्यप्रति अघि मैले भनेको जस्तो समर्पणको दिन हो। र यो दिनले चाहिँ हामीलाई के सिकाउँछ, हामी कुनै योभन्दा अगाडि भन्नुभन्दा चाहिँ, हामीले देशभन्दा ठुलो चाहिँ अरू केही पनि हुँदैन, सर्वव्यापी। र यो हरेक वर्ष जो जुलाई 26 हामी कारगिल विजय दिवस मनाउँछौँ, यो कुनै उत्सव होइन मेरो विचारमा चाहिँ, यो चाहिँ एउटा राष्ट्रको लागि आफ्नो जीवन अर्पण गर्ने ती अमर वीर सैनिकहरू जो हुन्छ, उनीहरूको या जसले पनि आफ्नो वीरगति प्राप्त गरे आफ्नो देशको निम्ति लड्दै र उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने दिन पनि हो।
0: दिन पनि हो हजुर। सर अवश्य पनि हामी आजको यस बसाइमा आज हामी कारगिल दिवसमा छौँ र आज हामी कारगिल विजय दिवसकै रूपमा हामी कुराकानी पनि गरिरहेछौँ है। सर सबैभन्दा पहिला जुन चाहिँ कारगिल युद्धको पृष्ठभूमि

0: र यसको ऐतिहासिक महत्त्वबारे श्रोताहरूलाई अलिकति बताइदिनुहोस् न सर, कारगिल युद्धको पृष्ठभूमि।
1: अवश्य, यो कारगिल युद्धको कथा चाहिँ के हो भने यो युद्धबाट सुरु हुँदैन।
0: ज्यूज्यू,
1: यो चाहिँ एउटा शान्तिको प्रयासबाट सुरु भएको थियो। सबैलाई, हाम्रो श्रोतावृन्दहरूलाई थाहा छ होला, 1998 सालमा भारत र पाकिस्तानले आणविक परीक्षण, एटोमिक जुन चाहिँ हामीले परीक्षण गऱ्यौँ, र त्यो भएपछि हाम्रो दक्षिण एसियामा, साउथ एसियामा चाहिँ के भयो, एउटा सामरिक वातावरण अत्यन्तै संवेदनशील बनेको थियो। र यस्तो अवस्थामा चाहिँ तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीज्यूले इतिहासकै दुर्लभ कूटनीतिका साहस प्रदर्शन गर्दै फरवरी 1999 दिल्लीबाट लाहौर बस मार्फत यात्रा गरेका थिए। त्यस भ्रमणले दुई देशको बिच एउटा नयाँ विश्वासको वातावरण निर्माण गर्ने आशा जगाएको थियो, र जुन चाहिँ लाहोरको घोषणापत्रले विवादहरू संवाद र शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। तर जब भारतले विश्वासको हात अघि बढाएको थियो, त्यही बेला तत्कालीन पाकिस्तानका सेना प्रमुख जनरल परवेज मुशरफको नेतृत्वमा एकदमै गोप्य रूपमा अर्को योजना कार्यान्वयन भइरहेको थियो। र उनीहरूले चाहिँ पाकिस्तानको एउटा यो अपरेसनको नाम दिएको थियो, अपरेसन कोहे पाइमा। अपरेसन कोहे पाइमाको अन्तर्गत चाहिँ पाकिस्तानी सेनाले चाहिँ जुन चाहिँ कारगिलको त्यो चोटीहरूमा नियन्त्रण रेखा पार गरेर भारतीय भूमिमा घुसपैठ गर्ने, रणनीतिक हिम शिखरहरू जति पनि थियो त्यहाँनिर त्यसलाई कब्जा गर्ने, र लद्दाखदेखि श्रीनगरको जुन चाहिँ बाटो थियो राष्ट्रिय राजमार्ग त्यसलाई नियन्त्रणमा लिने उनीहरूको त्यो योजना थियो। र यो केवल एउटा सीमाको उल्लङ्घन थिएन, यो विश्वास, कूटनीति र अन्तर्राष्ट्रिय मर्यादामाथि गम्भीर विश्वासघात थियो। र खासमा चाहिँ कारगिलमा के हुन्छ भने, कारगिलको ती उचाइहरूमा चाहिँ अत्याधिक वर्षपात, हिमपात हुनाले चाहिँ त्यो नियन्त्रण रेखामा चाहिँ कतिवटा चौकीहरू जो एकदमै माथि उच्च शिखरमा हुन्छ, त्यो चाहिँ दुइटै भारत र पाकिस्तानकै सेनाहरूले चाहिँ हिउँदो महिनामा चाहिँ त्यो त्यहाँ भएको चौकीहरूमा चाहिँ अस्थायी रूपमा खाली गर्ने गरिन्थ्यो। यो चाहिँ एउटा एग्रिमेन्टै थियो। र मौसम सामान्य भएपछि फेरि दुवै देशको सैनिकहरू पुनः आफ्नो आफ्नो चौकीमा फर्किन्थे। तर पाकिस्तानले चाहिँ यही सैनिक जुन चाहिँ अभ्यास थियो यसलाई दुरुपयोग गर्यो, र पाकिस्तानले चाहिँ उनीहरूको एउटा रेजिमेन्ट छ नर्दर्न लाइट इन्फेन्ट्री, जो चाहिँ पाकिस्तान अधिकृत कश्मीरको जवानहरूले मिलेर बनाउँछ, नर्दर्न लाइट इन्फेन्ट्री, अनि जो हाम्रो जस्तै प्यारा स्पेसल फोर्सेस भन्छ त्यस्तै उनीहरूको चाहिँ स्पेसल सर्भिस ग्रुप भन्छ जसलाई एसएसजी भन्छ, र त्यो सैनिकहरूलाई चाहिँ आतङ्कवादीहरूको भेषमा द्रास, कारगिल, बटालिक, कक्सर र मुस्को उपत्यकामा चाहिँ भारतीय जो चौकीहरूमा चाहिँ गुप्त रूपले गएर उनीहरूले त्यहाँ तैनात गर्यो, र उनीहरूले त्यहाँनिर बङ्करहरू निर्माण गरेर हतियार भण्डारणहरू भयो, र यो सबै लिएर चाहिँ भारतको जो सामरिक जीवनरेखा मानिने श्रीनगर लेह राजमार्ग, जसलाई नेसनल हाइवे 1D भन्छ, त्योमाथि नियन्त्रण स्थापित गर्ने प्रयास गर्न थाल्यो। र यो योजना सफल भएको भए चाहिँ लद्दाखलाई चाहिँ भारतको अन्य जग्गासँग चाहिँ यसलाई के हुन्थ्यो, काटिन्थ्यो, त्यहाँनिर लद्दाख आइसोलेट हुन्थ्यो। अनि सियाचेन क्षेत्रमा जो सैनिकहरू छन्, सियाचेन ग्लासियर हिम जो नदी भन्छ, त्यहाँनिर फेरि हामीले जति पनि रसद आपूर्ति त्यसको जोखिममा पर्ने थियो। यो चाहिँ एकदमै अब स्ट्राटेजिकली रणनीतिक तौरले चाहिँ हामीलाई एकदमै यो एउटा हामीलाई साह्रो पर्ने थियो, र जति पनि उत्तरी सीमाहरू छ त्यसको सुरक्षा चुनौतीपूर्ण बन्ने थियो। र यसमा चाहिँ अहिलेसम्म पनि भारतलाई चाहिँ थाहा थिएन यिनीहरू माथि बसेको, र 1999 मईमा चाहिँ त्यहाँको जो गोठालाहरू हुन्छ, कारगिलको एउटा गोठाला, उसको चाहिँ नाम, जो स्थानीय गोठालाको नाम टासी नामगेलले चाहिँ त्यो भेडा बाख्रा वस्तुहरू चराउँदै जाँदाखेरि चाहिँ उहाँले चाहिँ त्यहाँनिर पाकिस्तानी सैनिकहरूले बङ्कर बनाउँदै गरेको र भारतीय चौकीलाई चाहिँ उनीहरूले त्यहाँ कब्जा गरेको देखे, र उसले चाहिँ त्यो देख्नु साथ तत्कालै भारत सेनालाई खबर गर्यो, र त्यो सूचना बुझ्नुको लागि त्यसलाई चाहिँ अब हो कि होइन भन्नुको लागि चाहिँ सबैले श्रोतावृन्दहरूलाई थाहा छ होला, एकजना क्याप्टन सौरभ कालिया भन्ने, उसको नेतृत्वमा चाहिँ एउटा गस्ती पेट्रोलिङ त्यहाँ पठाएको थियो। दुर्भाग्यवश उनीहरू चाहिँ सब शत्रुको कब्जामा परे, र उनीहरूलाई एकदमै अमानवीय यातना र हत्या, जो चाहिँ जेनेभी महासन्धि भन्छ, जेनेभी कन्भेन्सनको चाहिँ एकदम खुल्ला उल्लङ्घन गरेर उनीहरूलाई एकदमै क्रूरतापूर्वक उनीहरूलाई चाहिँ त्यो मारियो। र यो घटनाले चाहिँ सम्पूर्ण भारतवर्षलाई के गर्यो, एउटा स्तम्भ बनायो है। र अब कुनै शङ्का रहेन कि यो चाहिँ एउटा सामान्य घुसपेठ थिएन, यो चाहिँ अब उनीहरूले हामी माथि नै आक्रमणै हो भन्ने गर्दाखेरि चाहिँ अब भारत सरकारले तत्कालीन एउटा

0: अपरेसन विजय
1: अपरेसन
0: विजय भन्ने चाहिँ एउटा यो नाम दिएर चाहिँ हाम्रो जुन चाहिँ सैन्य अभियान सुरु गरेको हो
1: सर. जस्तो प्रकारले हजुरले जुन कारगिल युद्धको पृष्ठभूमिबारे बताउनु भयो है, हामीले जानकारी लियौँ कारगिल युद्धको पृष्ठभूमिबारे. हजुरलाई जुन चाहिँ कारगिल युद्ध छ त्यसमा सहभागी हुने अवसर प्राप्त भयो कि भएन सर?
0: कारगिल युद्धमा चाहिँ के भयो भने हाम्रो पल्टन चाहिँ त्यसमा अब भाग लिनु पाएन.
1: ए ज्यू
0: त्यति बेला मेरो पल्टन चाहिँ पुन्छ क्षेत्रको जुन चाहिँ लाइन अफ कन्ट्रोलमा हामी त्यति बेला हामी त्यहाँ तैनात थियौँ. तर म चाहिँ त्यति बेला कारगिलकै 1-1 ब्रिगेड भन्छ त्यहाँनिर चाहिँ मेरो पोस्टिङ गएको थियो र हामी चाहिँ प्रायः प्रायः म स्वयं आफ्नो टिमसँग चाहिँ त्यसको जति पनि रणनीति तयार गर्ने जति पनि हामीलाई अब खबरहरू आउँछ अब चाहिँ इन्फर्मेसन भन्नाले के हुन्छ, कुनै पनि युद्धमा सबैभन्दा महत्त्वपूर्ण कुरो नै खबर हो, इन्फर्मेसन. यदि हाम्रोमा सठिक खबर छ भने हामीले 50% युद्ध जितेको हुन्छौँ. पहिला दुश्मनलाई शत्रुलाई जान्नु पर्यो नि त, उनीहरूको कति मात्रामा छ, उनीहरूकोमा के हतियारहरू छ, कुन चाहिँ पल्टन उसको क्षमता के, उनीहरूको लड्ने र त्यसमा चाहिँ मेरो एउटा सहभागिता थियो.
1: सरलाई कस्तो अनुभव रह्यो कारगिल युद्धमा आफ्नो सहभागिता दिनु पाउँदाको अनुभव चाहिँ कस्तो थियो?
0: त्यो चाहिँ एक शब्दमा भन्नु भने मेरो अहोभाग्य थियो, किनभने फौजमा त सबै नै कार्यरत हुन्छ.
1: ज्यू
0: तर यस्तो प्रमुख युद्धहरूमा भाग लिने अवसर एकदमै कमै व्यक्तिहरूले पाउँछ र त्यसलाई भाग्यमानी नै भन्नु पर्यो, भाग्य भन्नु पर्यो. र मलाई चाहिँ आफूलाई एकदमै गर्व लाग्छ कि म पनि अपरेसन विजयको चाहिँ एउटा सानो अंश भए पनि त्यसमा म पनि जोडिएको थिएँ.
1: सर अघि हजुरले कुरा गर्नुहुँदै थियो हिमाली क्षेत्रको युद्ध लड्दाखेरिको कुराहरू गर्नुहुँदै थियो, त्यो प्रसङ्गलाई अलिकति जोड्नु पर्दाखेरि सर जुन चाहिँ जस्तो प्रकारले अब उच्च हिमाली क्षेत्रमा युद्ध लडिन्छ है, त्यो जग्गाको सैनिकहरूले जुन चाहिँ शारीरिक र मानसिक रूपमा कस्तो कठिनाइहरू भोगिरहेका हुन्छन् सर?
0: हेर्नुहोस् यसमा के हुन्छ भने हाम्रो प्रशिक्षणै त्यस्तो हुन्छ.
1: ज्यू
0: हामीलाई अब भारतको दृष्टिकोणले हेर्नुभयो भने हाम्रो देशमा हर किसिमको हामी क्षेत्र पाउँछौँ. सियाचेन हिमनदी जसले सियाचेन ग्लेसियर भन्छौँ त्यो अब 21,000 फिटमा अवस्थित -50°C लिएर राजस्थानको मरुभूमि +50°C, जम्मू कश्मीरको आतंकवाद क्षेत्रहरूदेखि लिएर उत्तर पूर्वको घना जङ्गलहरू र भारतीय सैनिकहरूलाई चाहिँ हरेक किसिमको क्षेत्रमा चाहिँ काम गर्ने अवसर प्राप्त हुँदछ. हामी जुन जुन जग्गामा पनि जान्छौँ त्यही मुताबिक चाहिँ हामी आफ्नो प्रशिक्षण त्यही मुताबिक गर्छौँ र त्यो प्रशिक्षण चाहिँ हाम्रो दुइटै शारीरिक अनि मानसिक अवस्थाले चाहिँ हामी त्यही प्रकारले चाहिँ उनीहरूलाई त्यसमा ढाल्ने गर्छौँ र गर्दाखेरि एकपल्ट जब त्यो उत्तरदायित्व आएपछि हामी पछि हट्दैनौँ र जस्तै चाहे हाम्रोमा त्यहाँको लागि त्यो क्षेत्रको लागि चाहे त्यो लुगाफाटा होस् कि नहोस्, हतियारहरू होस् कि नहोस्, अब त्यो चिसोमा हतियार पनि जम्ने गर्छ कोही बेला, त्यस्तोमा पनि हामी चाहिँ सक्षमै हुन्छौँ. त्यो चाहिँ भारतीय सेनाकै एउटा प्रतीक हो.
1: सर विषयवस्तुबाट अलिकति टाढिँदाखेरि जुन चाहिँ जस्तो प्रकारले हजुरले यत्तिका वर्ष सेनामा बिताउनु भयो है, त्यसपछि अहिले अवकाश प्राप्त जीवन बाँचिराख्नु भएको छ, के गर्नुहुँदैछ आजभोलि?
0: हेर्नुहोस् प्राय प्राय जो पनि हुन्छ सरकारी नोकरी या अन्य नोकरीबाट पनि जब अवकाश प्राप्त भएपछि चाहिँ धेरै व्यक्तिहरूले चाहिँ अब म एकदम अब मेरो म चाहिँ अब मेरो जति पनि त्यो मलाई दिएको कामहरू भयो या मेरो जुन चाहिँ उत्तरदायित्वबाट अब मैले चाहिँ छुटकारा पाएँ भने बस्ने गर्छन्. तर मेरो निम्ति चाहिँ म स्वयंलाई भन्नुपर्दा चाहिँ मेरो एउटा अर्को अध्याय सुरु भयो जीवनको. अब आएर घरमा बस्यो भने त खिया लाग्छ, मिसिन पनि चलाएन भने. अनि मैले जति पनि अर्जित गरेँ 30 वर्ष मैले सेनामा जुन चाहिँ सेवा दिएपछि चाहिँ त्यो मैले सिकेको कुरोहरू मैले जानेको कुरोहरू चाहिँ आएर अब चाहिँ मेरो गोर्खाली समाजमा आउने भावी पिँढीहरूलाई चाहिँ त्यो म दिन चाहन्छु भन्ने त्यो उद्देश्यले चाहिँ आज म धेरै सङ्घ संस्थासँग जोडिएको छु. अनि अर्को चाहिँ 2-3 हाम्रो भूतपूर्व सैनिक सङ्गठनहरू छ, त्यसमा चाहिँ हाम्रो प्यान इन्डिया जो भन्छौँ अखिल भारतीयमा चाहिँ हाम्रो अखिल भारतीय पूर्व सेना सेवा परिषद, त्यसको चाहिँ म अध्यक्ष पनि हो हाम्रो पश्चिम बङ्गाल राज्यको. र यस्तै प्रकारले गर्दै अनि मेरो जब पनि म समय पाउँछु मलाई स्कुल कलेज विद्यालय विद्यालयहरूबाट बोलाउँछु सिलगढीमा, त्यहाँ गएर मेरो चाहिँ मुख्य जो हुन्छ वक्तव्य त्यो चाहिँ करियर इन आर्म फोर्सेस, जस्तै अग्निवीरहरूको लागि कसरी गर्नुपर्ने तयारी, कमिसन अफिसर हुनु, अधिकारी हुनु भारतीय सेनामा कस्तो तयारी गर्नु, र यही विषयहरूमा चाहिँ म प्रायः प्रायः

0: यो हाम्रो विद्यालयमा विद्यालयमा गएर चाहिँ मेरो वक्तव्य दिने गर्छु अनि गाउँघर समस्त सधैँ छ जहाँ पनि पढ्दा पुगिरहेकै हुन्छु र त्यसरी गरेर म अझै झन् आफैलाई व्यस्त भएको जस्तो लाग्दैछ।
1: मैले जाने अनुसार हजुरको जीवनमा हजुरको जुन चाहिँ साहित्यिक पृष्ठभूमिले पनि छोएको मैले सुन्नमा आएको छु, के यो सत्य हो सर?
0: हजुर, यो चाहिँ के भयो भने यसको पनि म अलिकति भनिहालौँ श्रोतावृन्दहरूलाई। मैले जब सेनामा कार्यरत हुँदा अब म त अब डोगरा रेजिमेन्ट जोमेन्ट कस्टल रेजिमेन्ट हुँदाखेरि अब प्रायः प्रायः सेनामा चाहिँ अफिसरहरू अधिकारीहरू चाहिँ हामी अङ्ग्रेजीमा नै हामी प्रायः प्रायः काम गर्ने बातचित गर्ने गर्छौँ किनभने यो हाम्रो एउटा आधिकारिक भाषा पनि है, अफिसियल ल्याङ्ग्वेज। त्यस पश्चात अब हिन्दी डोगरी पन्जाबी कश्मीरी सिक्नै पर्छ किनभने कुनै पनि अफिसर कोही पनि होस् त्यो पल्टनमा त्यो पल्टनको भाषा त्यो जवानहरूको भाषा बोल्नुपर्छ। जस्तै मानिलिनुहोस् गोर्खा पल्टनमा पनि अन्य भाषी अफसरहरू आउँदा अधिकारीहरू आउँदा जस्तै तमिलनाडुको छ भने पनि उहाँले गोर्खा भाषा सिकेकै हुनुपर्छ। र त्यो गर्दा गर्दा जब म सेवानिवृत्त भएर आए पश्चात आफैलाई नेपाली भाषा बिर्सिसुक्यो जस्तो अनुभव भयो। होइन यो त मेरो मातृभाषा हो, जीवनमा सर्वप्रथम मैले बोलेको भाषा नै आमा। त्यस उसले मैले भने होइन अब चाहिँ म लागि पर्छु नेपाली साहित्य नेपाली भाषालाई अलिकति भए पनि म केही योगदान दिउँ कि भनेर त्यहाँदेखि सिक्नु थालेँ अनि बिस्तारै बिस्तारै लेखहरू लेख्नु थालेँ। पहिला चाहिँ अब अङ्ग्रेजीमा लेखिन्थ्यो मिलिट्री
1: जर्नल्सतिर
0: छापिन्थ्यो। म चाहिँ प्रायः प्रायः समसामयिक विषय र रणनीतिक विषयहरूमा लेख्ने गर्छु, अन्य मलाई त्यति त्यसको ज्ञान पनि छैन र जो मैले मलाई अब मैले जानेको त्यो म गर्ने गर्छु। अनि त्यसपछि चाहिँ त्यही साहित्य गोष्ठीहरूतिर जाँदा त्यहाँ सहभागिता जनाउँदा चाहिँ धेरै साहित्यकारले भन्नुभयो कर्नल साहब हाम्रो त नेपाली साहित्यमा युद्ध साहित्य नै छैन, एकदमै कम छ भने पनि लेख्नेहरू सबै असैनिकहरू नै हुन्छ। जस्तै अब एउटा उपन्यास फ्रन्टियर भन्ने श्रद्धेय श्री शिवकुमार राईज्यूले लेख्नुभएको हो, हाम्रो सुभाष घिसिङज्यूले लुङथुङ क्याम्प लेख्नुभएको र यस्तो एकदमै विरलै पाउँदाखेरि चाहिँ एउटा अधिकारी अधिकृतको नजरले चाहिँ कसरी चाहिँ युद्ध साहित्य लेख्ने भन्दा अनि मैले मेरो प्रथम प्रयास एउटा मैले किताब कथा सङ्ग्रह निकालेँ त्यो चाहिँ 8 मार्च 2026 मेरै कदमतला ग्राम सहयोग समितिमा चाहिँ मैले त्यसको विमोचन गरेको थिएँ र त्यो पुस्तकको नाम चाहिँ जानबाज मेरो कश्मीर डायरी र त्यसमा 20 कथा सङ्ग्रहमा चाहिँ मेरो कश्मीर जुन चाहिँ घाँटीमा मैले जति पनि मैले अनुभव गरेको त्यसमा युद्धको पनि छ मानवताको छ र मैले जे भोगेँ मेरो आफ्नै जो त्यो कुरोहरू चाहिँ मैले त्यसमा लेखेको छु र अब अर्को कथा सङ्ग्रह पनि सुरु भयो हिमनदीका योद्धाहरू भन्ने लेख्दैछु र अर्को साल अवश्य त्यो पनि प्रकाशित हुन्छ होला र कोसिस गर्दैछु चेष्टा गर्दैछु।
1: आजको विषयमा हामी कुराकानी गरिरहेछौँ कारगिल विजय दिवसको। जस्तो प्रकारले एउटा नेतृत्व हुन्छ अनुशासन र सही निर्णयले युद्धको परिणाममा कतिको प्रभाव पार्छ जस्तो लाग्छ सर हजुरलाई?
0: हेर्नुहोस् कुनै पनि युद्ध मात्रै होइन सैनिकहरू पनि होइन काहीँ पनि भयो भने नेतृत्व नै सबैभन्दा ठुलो कुरो। किनभने यसमा म एउटा के भन्न चाहन्छु भने कुनै पनि सङ्घ संस्था हेर्नुभयो कुनै पनि सङ्गठनलाई हेर्नुभयो भने दुई कुरो हुन्छ, एउटा हुन्छ समूह ग्रुप एउटा हुन्छ टोली टिम। अब यसमा के फरक मैले महसुस गरेको भने ग्रुप भन्नाले समूह भन्नाले त्यसमा कुनै नेतृत्व हुँदैन, आयो बस्यो गफ गर्यो, त्यस कुनै लक्ष्य छैन उद्देश्य छैन। टोली टिम भन्नाले चाहिँ टिममा टोलीमा चाहिँ नेतृत्व हुन्छ, त्यो नेतृत्वले चाहिँ आफ्नो टोलीलाई एकजुट गरेर अगाडि बढेर लान्छ, उनीहरू अनुशासित हुन्छ उनीहरूको लक्ष्य हुन्छ। त्यही कारण आज हेर्नुहोस् न कुनै पनि खेल क्षेत्रमा फुटबल ग्रुप भन्दैन फुटबल टिम भन्छ भलिबल टिम भन्छ, त्यसो उसले नेतृत्वमाथि नै निर्भर गर्छ किनभने जवानहरूले त सैनिक उयसमा हो भन्नु हो भने फौजी लहजमा हो भन्नु हो भने त नेतृत्वमाथि नै निर्भर गर्छ कि त्यो कुनै पनि अभियानलाई सफल पार्ने हो कि नपार्ने हो। जुन प्रकारको प्रोत्साहन हामी दिन्छौँ मोटिभेसन भन्छौँ हामी अगाडिबाट हामी उनीहरूलाई नेतृत्व गर्छौँ, पछाडि हुँदैनौँ हामी, उनीहरूलाई देखाउनु पर्छ। अनि नेतृत्व भन्ने चाहिँ के हुन्छ भने हेर्नुहोस् आज मैले यदि एउटा कुनै कम्पनी कमान्ड गर्दैछु है कम्पनी भन्छ बटालियन्स भन्छ कम्पनी कमान्ड गर्दा 125 जवानहरू तपाईँको नेतृत्वमा छ र त्यो नेतृत्व त्यो कम्पनी कमान्डरको एउटा गलत निर्णयले कतिजना शहीद हुन्छ वीरगति प्राप्त गर्छ कतिजना विधवाहरू हुन्छ कति नानीहरू अनाथ हुन्छ र कुनै पनि निर्णय लिँदाखेरि चाहिँ सोचेर सम्झेर लिनुपर्छ। तर अब युद्ध क्षेत्रमा चाहिँ के हुन्छ भने त्यो सोच्ने समय हुँदैन, अङ्ग्रेजीमा फ्र्याक्सन अफ सेकेन्ड भन्छ नि।

0: अब सेकेन्ड सेकेन्डमा हामीले त्यो निर्णय लिनुपर्ने हुन्छ. अनि यदि जवानहरूले जब देख्छ कि मेरो कमान्डरले चाहिँ एकदम हामीलाई नेतृत्व गर्न सक्षम हुनुहुन्छ, उहाँको नेतृत्व चाहिँ हामी यसलाई फतेह गर्न सक्छौँ, विजय प्राप्त गर्न सक्छौँ भने तपाईँले उनीहरू नरकै ढोकामा लगे पनि, चारैपट्टि गोलीहरू बौछार भइरहेको छ भने पनि उनीहरू पछि हट्दैन. र नेतृत्व चाहिँ सबैभन्दा एकदमै महत्त्वपूर्ण कुरो.
1: सर, हजुरसँगै कुराकानी गर्दै जाँदाखेरि हजुरले एउटा युवाहरूलाई प्रोत्साहन गर्ने काम पनि गरिराख्नु भएको छ. सर, आजको युवा पुस्ताले चाहिँ भारतीय सेना वीरहरूबाट चाहिँ कुन कुन जीवन मूल्यहरू सिक्न आवश्यक छ जस्तो लाग्छ हजुरलाई?
0: हेर्नुहोस्, सर्वप्रथम चाहिँ अनुशासन एकदमै महत्त्वपूर्ण कुरो. यो अनुशासन त हरेकको जीवनमा हुनु पर्यो नि त.
1: सही.
0: अनि समयको पाबन्दी जुन चाहिँ भन्छ, हामी समयको त्यसको महत्त्व बुझेर समयलाई हामीले एउटा इज्जत दिनु. आज कुनै पनि चिज हेर्नुभयो भने 12 बजी बोलाएको छ भने 1 बजीसम्म मानिसहरू आएको हुँदैन. तर सेनामा चाहिँ हामी अनुशासन, समय, एकता, यो तिनवटा चिज चाहिँ एकदम महत्त्वपूर्ण छ. हामी जबसम्म एक हुँदैनौँ कुनै पनि कार्य गर्नु सक्दैनौँ. र जो पनि सेनामा जान्छन् हाम्रो भाइ बहिनीहरू, आजकल त हाम्रो महिलाहरू पनि जाँदैछ, र यही चिज सिकेर चाहिँ उनीहरूले चाहिँ एउटा राष्ट्रको सक्षम नागरिक बनाउनुमा चाहिँ धेरै ठुलो एउटा महत्त्वपूर्ण भूमिका चाहिँ सेनाले खेलेको छ.
1: श्रोता मित्र, हामी छौँ 103.5 MHz आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम शौर्य गाथामा, र आजको बसाइमा हामी कुराकानी गरिरहेछौँ कारगिल विजय दिवसको. र यस विषयमाथि कुराकानी गर्न आजको स्टुडियोमा हामी सामु उपस्थित हुनुहुन्छ आफ्नो सेना कार्यकाल पुरा गरिसक्नुभएका अति सम्माननीय कर्नल सञ्जय मणि प्रधानज्यू. र अब हामी कार्यक्रमको लगभग अन्ततिर आइसकेका छौँ. सर, अन्तमा जस्तो प्रकारले यो कारगिल विजय दिवसको विषयमा आज हामीले वार्ता गरिरहेका छौँ है, यो दिवसकै अवसरमा सम्पूर्ण श्रोताहरूलाई, सुनिराख्नु भएका सम्पूर्ण श्रोताहरूलाई आफ्नो सन्देश दिनु पऱ्यो, के दिनुहुन्छ सर?
0: सर्वप्रथम म सम्पूर्ण श्रोता बिन्द्रलाई मेरो सन्देश भन्नुहुन्छ या मेरो आग्रह निवेदन भन्नुहुन्छ, त्यो चाहिँ के हुन्छ भने हामी सबैले सम्पूर्णले भन्नुपर्नेछ राष्ट्र सर्वोपरि, अनि हाम्रो वीरहरूलाई सम्मान जसले वीरगति प्राप्त गरे, किनभने उनीहरू कहिले मर्दैन, उनीहरू अमर छन् र उनीहरू इतिहासको पानामा मात्र होइन तर राष्ट्रको आत्मामा पनि अमर भएर बाँचिरहेको हुन्छन्. र म सम्पूर्ण श्रोताबृन्दले एउटा के आग्रह गर्न चाहन्छु भने आजदेखि कुनै पनि दिन, कुनै पनि क्षण हजुरहरू हिँड्दै हुनुहुन्छ, कहीँ जाँदै हुनुहुन्छ र कहीँ पनि हाम्रो भारतीय तिरङ्गा झन्डा देख्नुभयो भने चाहिँ एकछिन भए पनि उभिएर मौन बसेर ती जति पनि कारगिलमा त 527 जना शहीद भएका थिए, वीरगति प्राप्त गरेको थिए र अझै पनि भइरहेकै छ. हजुरहरूले के अरे हाम्रो न्युजमा देख्नुहुन्छ है, खबरमा देख्नुहुन्छ, आज पनि वीरगति प्राप्त गरेको छ र उहाँहरूलाई चाहिँ श्रद्धाञ्जली अर्पण गर्दै केही क्षण मौन भएर त्यो राष्ट्र झन्डामा उभिदिनु भयो या हेरिदिनु भयो भने चाहिँ हामीले उनीहरूलाई चाहिँ सदैव अमर राख्नेछौँ र हामी आफ्नो श्रद्धाञ्जली उहाँहरूलाई हाम्रो चढाउनेछौँ.
1: धन्यवाद अति आदरणीय सम्माननीय कर्नल सञ्जय मणि प्रधानज्यू. र तपाईँले जुन चाहिँ जस्तो प्रकारले हामी सामु बाँड्नुभयो अनुभव, विचार र प्रेरणाले आजको यो कार्यक्रम अझै अर्थपूर्ण बनेको हामीले महसुस गरेका छौँ. सम्पूर्ण आकाशवाणी खरसाङको टिमबाट हजुरलाई धेरै धेरै धन्यवाद. प्रिय श्रोता मित्र, कारगिल विजय दिवस केवल एउटा ऐतिहासिक दिन होइन, यो साहस, त्याग, कर्तव्य र राष्ट्रिय प्रेमको प्रतीक पनि हो. आउनुहोस्, वीर शहीदहरूको बलिदानलाई सदैव सम्मान गर्दै देशप्रतिको आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निभाउने सङ्कल्प गरौँ भन्दै आजको सूर्यगाथा कार्यक्रमबाट प्रस्तुता राजीव सुब्बा लगायत म प्रस्तुता सहयोगी नवराजलाई पनि यो मिठो देशभक्ति गीतको साथ दिनुहोस् बिदा. हवस् त, नमस्ते.
0: जय हिन्द.
2: जय हिन्द.

नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले अनाहत सिंहलाई विश्व जुनियर स्क्वास च्याम्पियनसिपमा स्वर्ण पदक जितेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले यसलाई ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्दै यसले युवाहरूमाझ स्क्वासलाई लोकप्रिय बनाउने बताउनु भएको छ। केन्द्रीय मन्त्री प्रह्लाद जोशीले आज शिक्षा मन्त्रीको पदभार ग्रहण गर्नुभएको छ। धर्मेन्द्र प्रधानको राजीनामापछि हिजो मात्र उहाँलाई यो पदमा नियुक्त गरिएको थियो। श्री जोशीले पहिलेबाट नै उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण, नवीन तथा नवकरणीय ऊर्जा मन्त्रालयको पनि कार्यभार सम्हालिराख्नु भएको छ। भारतीय मजदुर सँग सम्बन्ध भारतीय डाक कर्मचारी सङ्घको 12 सदस्यीय प्रतिनिधिमण्डलले आज सेवा सम्बन्धी विषयमा छलफल गर्न कार्मिक लोक शिकायत अनि पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहलाई भेटेको छ। जलशक्ति मन्त्रालयले छत्तिसगढको

0: राजनांदगांव जिला क्याच द रेन अभियान र जल रक्षा मिशन अन्तर्गत वैज्ञानिक योजना र सामुदायिक सहभागिता मार्फत पानी संरक्षणमा राष्ट्रिय स्तरमा अग्रणी बनेको बताएको छ। जम्मू कश्मीरका अधिकारीहरूले हालैको मुसलधारे वर्षाका कारण असुरक्षित अथवा क्षतिग्रस्त भएका सबै विद्यालयहरू तुरन्तै बन्द गर्ने र आवश्यक मर्मत पूरा नभएसम्म बन्द राख्ने निर्देशन दिएका छन्। आन्ध्र प्रदेशको विशाखापट्टनम नजिकै समुद्रको किनारमा अवस्थित विजय स्मारकमा आज कारगिल विश्व दिवस मनाइयो। जिल्ला कलेक्टर एम अभिषित किशोरले शहीदहरूलाई पुष्पाञ्जली अर्पित गर्नुभयो अनि 1999 कारगिल युद्धमा आफ्नो जीवन बलिदान दिने सैनिकहरूको साहस वीरता र सर्वोच्च बलिदानलाई सम्मान गर्नुभयो। अनि दक्षिण पश्चिमी फ्रान्सको जङ्गलमा आगो लगातार फैलनका कारण 2,50,000 भन्दा अधिक मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको छ। आकाशवाणीबाट अहिलेलाई मुख्य समाचार पूरा भयो।
1: श्रोतागण, मुख्य समाचारपछि अब सुन्नुहोस् केही सुमधुर हिन्दी चलचित्रका गीतहरू। प्रथममा सुन्नुहोस् फिल्म द डुप्लिकेटबाट वरुण जैन रोमी अनि अनुराग साइकियाको स्वरमा, बोल कौशर मुनिरको अनि धुन अनुराग साइकियाकै।

अहिले भर्खर यहाँले सुन्नुहुँदै थियो फिल्म जुनुनबाट अनुराधा पौडेल अनि विपिन सचदेवाको स्वरमा यो फिल्म मी गीत जसमा थियो बोल समरको अनि धुन नदिन श्रवणको। साधारण अब यस गीतको सँगसँगै सामेल भइरहेछ अघिल्लो कार्यक्रम बोल्छ चियाबारीको।

साप्ताहिक कार्यक्रम बोल्छ च्याबारी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा म च्याङबाको करजोडी नमस्ते। त श्रोता, सधैँ नै हामीले च्याबारी अन्तर्गत विभिन्न कुरोहरूमा बताउँदै आएका छौँ र श्रोता, सभा सुरु गर्नुभन्दा अघि यस गीत सुनि रमाइलो गरौँ।

स्वत यसरी हामीले केही क्षण रमाइलो गराए पश्चात अब हामी विशेष चिया बगानमा कसरी स्वनिर्भर बन्ने विषयमा बताउन पर्दाखेरि चाहिँ सर्वसाधारणलाई विदित भएको कुरो हो कि पानीको बातमा चिया नै सबैभन्दा उपयोगी पेय वस्तु हो, जसले मानिसलाई पिउन साथ नयाँ स्फूर्ति र तृष्णा मुक्त हुनलाई सहायक सिद्ध हुन्छ। प्राय जसो स्थानहरूमा समस्त मानव जातिले बिहान उठ्न साथ चियाको चुस्कीबाट नै आफ्नो दिनचर्या सुरु गर्दछन् भनेदेखिलाई जबसम्म चियाको गुटकी ननिलिन्जेल सम्म चाहिँ प्राय जसोलाई चाहिँ कुनै कार्य गर्न जोस नै सुरु हुँदैन भन्नमा अतियुक्त चाहिँ नहोला। र यसले गर्दाखेरि चिया एउटा यस्तो पेय पदार्थ हो जुन चिजको अभावमा मानिसलाई दिन बिताउन अति नै कठिन हुनेछ। अब अर्को पट्टि पल्टाएर हेर्दाखेरि चाहिँ चिया जस्तो अति उपयोगी पदार्थ जसलाई विश्वको धेर जसो मानिसहरूले दिनरात चाहना गरिरहेका हुन्छन् भनेदेखि यसलाई उत्पादन गर्ने कमीहरूको अवस्था भने दिन प्रतिदिन दुःखदायी भएर जीर्ण अवस्थामा गइरहेको सबैको नजरबाट लुकिएको भने छैन। वास्तवमा भन्ने हो भनेदेखि लाखौं मानिसहरू जो पुस्ता पुस्तादेखि नै यो व्यवसायको तल्लो श्रेणीमा जडित छन् उनीहरूको भविष्य डबडोल पनि छ र उनीहरूलाई दुई सास मिठो मसिनो खानु, राम्रो वस्त्र पहिरनु, नानीहरूको भविष्य बनाउनु र साधारण तौरले सुखी जीवन व्यतीत गर्नु दिवा सपना साबित नै भइरहेको छ। र आजको यो आकाश छुने महँगाईमा दैनिक हाजिराले घर संसार चलाउन अवश्य नै असम्भव हुँदा हुँदै पनि उनीहरू यस कार्यसँग सञ्चालनमा चाहिँ बाध्यतापूर्वक संसार चलाउन परिरहेको छ। र अब यो अवस्थामा कसरी यो परिवेशबाट मुक्ति पाउने हो भनी सोच्ने समय पनि आएको छ। हुन त जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखानको चरितार्थ बमोजिम मानिसले दृढ संकल्प गरेको खण्डमा चाहिँ सबै समस्याहरूको केही मात्रामा भए पनि समाधान गर्न भने सकिन्छ। र यसरी नै निमुख असहाय श्रेणीको निम्ति पनि वर्तमान समयमा सरकारले पनि कतिपय सुझावहरू दिँदै सहायता प्रदान पनि गरी यो अवस्थाको निराकरण गरी खटिखाने जनता जनजनलाई पनि स्वनिर्भर हुनमा धेरै सहायता सिद्ध होला भन्ने आशा राख्न सकिन्छ। अनि सरकारले यसरी विभिन्न माध्यमबाट यो श्रेणीका नागरिकहरूलाई जागरूक बनाएर चिया खेतीलाई निरन्तरता दिन सकेको खण्ड चाहिँ चियाको गुणकोष

मा पनि श्रेष्ठताको आधारमा यसको विश्व बजारमा भएको चाहनाकै सरकारले विदेशी मुद्रा आर्जन गर्नमा पनि धेरै ठूलो उपलब्धि प्राप्त गर्न सक्छ र वास्तवमा चिया उत्पादन विदेशी मुद्रा आर्जन गरी देशको अर्थव्यवस्थालाई पनि मजबुत पार्ने गतिलो मेरुदण्ड नै हो। वास्तवमा सरकारको तर्फबाट पनि वर्तमान अवस्थामा बगानमा खट्टी खाने जनता जनधनलाई कसरी स्वनिर्भर बनाउन सकिन्छ भनी धेरै सुझावहरू साथै कार्यक्रमहरूको परिचालना सुरु गरिसकेको पनि छ र यी कार्यक्रमहरूको माध्यमबाट आफूलाई लाभान्वित बनाउनको निम्ति विशेष गरी उनीहरू स्वयं पनि जागरूक हुनु नितान्त अनिवार्य छ र सर्वप्रथम त सरकारले प्राय सबै जसो विभागहरूमा निम्नतम मजदुरी ज्यालाको निम्ति नियम लागू गराएको हुँदाहुँदै पनि चिया खेतीको व्यवसायमा यो लागू नगराइदिनु अति नै दुःखदायी विषय पनि बन्न गएको छ। यदि अन्य व्यवसायमा झैं यो खेतीमा पनि निम्नतम मजदुरी ज्याला लागू भएको खण्डमा स्वनिर्भर बन्नमा धेरै सहायता सिद्ध हुनेछ। पुस्तोदेखि बगानमा खटेर कार्यरत हुँदाहुँदै पनि आजसम्म यी श्रेणीका मानिसहरूको आफ्नो घर घडेरीसम्मको पर्जापट्टा आफ्नो नाममा नभएको कारणले सरकारबाट ब्याङ्क मार्फत पाइने सहुलियतहरूबाट पनि यी वर्गका भुक्तभोगीहरू आज पर्यन्त वञ्चित छन् भनौँ उनीहरू यहाँको बासिन्दा नै होइनन्। यसले गर्दाखेरि सर्वप्रथम सरकारले कुनै हिचकिचाहट बेगर यिनीहरूलाई आफूले उपयोग गरिरहेका घर घडेरीको पर्जापट्टा आफ्नै नाममा पारित गरिदिए स्वनिर्भर बन्ने प्रथम खुड्किलोको सुरुवात अवश्य नै हुने थियो अनि हालमा सरकारका विभिन्न निकायहरूको माध्यमद्वारा स्वनिर्भर समूह निर्माण पनि गरी कतिपय सहुलियत प्रदान पनि गरी यो विषयमा सुधार ल्याउने प्रयास पनि भइरहेको छ। तर यसमा पनि यी सहुलियतहरू प्राप्त गर्न हेतु सरकारी तौरमा पञ्जीकृत हुनु परम आवश्यक ठहर्दछ जुन चाहिँ 10% जस्तो मात्र यसमा सामेल हुन्छन् र 90% यसबाट पनि वञ्चित हुने गर्दछन्। यसले गर्दाखेरि यदि टी बोर्डले चाहिँ यो पञ्जीकृत हुने दिशामा कतिपय कदम चाले र 90%लाई पनि पञ्जीकृत हुनुमा सुगम उपायहरू निकालिदिए स्वनिर्भर हुनमा अर्को मार्गदर्शन हुनेछ किटान गर्न सकिन्छ। निष्पक्ष रूपले यो विषयमा ध्यान दिएर हेर्दा यस्तो पाइन्छ कि एकातिर बगानमा खटिखाने कर्मचारी वर्गको दिन प्रतिदिन बिग्रदो अवस्थाको सामु मालिक पक्षको दिन दुई गुणा रात चौगुना वृद्धि भइरहेको छ अनि यो परिवेशमा यदि सरकारले यी कर्मीहरूलाई पनि सहकारी समितिको रूपमा कमसे कम 1-20% मालिक नामाको हक कुनै प्रकारले हासिल गर्नमा सक्षम बनाइदिए चाहिँ वास्तवमा विस्तार स्वनिर्भर बन्ने दिशामा सुधार आउने थियो। यहाँ हामीले हेर्दाखेरि पहाडी क्षेत्रमा दार्जिलिङलाई हिउँद वार्षिक बोनस वितरणमा करोड रुपियाँ खर्च हुन्छ र यदि यो रकमबाट प्रत्येक बोनस वितरणमा सबै जनसाधारणलाई विश्वासमा लिएर कमसे कम 10% रकमलाई चाहिँ मालिक नामाको अङ्गदान बनाउन पाए चाहिँ विस्तार कर्मचारीहरू पनि मालिक नामाको अधिकार ग्रहण गर्दै जाँदा मुनाफाको केही अंश उनीहरूले पनि ग्रहण गर्न सक्षम हुँदा स्वनिर्भर बन्नमा प्रशस्त सहायता दिनु हुने थियो। अवस्था छ त अहिले हामीले चिया बगानमा कसरी स्वनिर्भर बन्ने यस विषयमा छोटकरीमा बतिहाल्यौँ र यसरी बताए पश्चात आउनु श्रोता अब हामी फेरि गीत सुनौ।

त श्रोता, यसरी हामीले केही क्षण गीत सुनेर रमाइलो गराए पश्चात आज हामी विशेष चिया गाछहरूको सुरक्षा कसरी गर्नुपर्ने यस विषयमा जानेका कुराहरू बताउन लागिरहेछौँ। र चिया गाछहरूको हेरचाह अथवा सुरक्षा विषयमा चर्चा गर्नुभन्दा अघि हाम्रो देश भारतमा चियाको भूमिका कस्तो छ भन्ने कुरामा अलिकति बताउनु पर्दाखेरि चाहिँ चिया भारतको एक मुख्य कृषि आधारित उद्योग हो भन्दा सायद दुई मत नहोला। किनभनेदेखि राष्ट्रिय आयस्रोतको निम्ति विदेशी मुद्रा आर्जन गर्नमा चियाको सहभागिता साँच्चै नै उल्लेख योग्य छ। कारण विश्वका उपभोक्ता देशहरूलाई लिएर चिया निर्यात गर्ने दिशामा उत्पादक राष्ट्रको नाममा भारतको नाम अग्रिम पंक्तिमा आउँछ भने यसैले चियाको उत्पादनलाई राष्ट्रको मेरुदण्ड भनेर पनि जान्न सकिन्छ। यसै कारण राष्ट्रको निम्ति चियाले यति ठुलो

आयस्रोतको भूमिका निभाउन सक्छ भने ती चियाका गाछहरूको सुरक्षा पनि कसरी गर्न सकिन्छ भन्ने प्रश्न उठ्नु पनि एकदमै स्वाभाविक कुरो नै हो। आजको वार्तामा यही विषयमा बताउन गइरहेछौँ। र जसरी हाम्रा कृषक दाजुभाइहरूले आआफ्नो खेतीबारीमा मौसम अनुसार विभिन्न किसिमका फसलहरू लगाउँछन्, जस्तै धान, गहुँ, जहुँ, चाना, बाजरा, मकै, उखु इत्यादि, रबी फसल होस् अथवा खरिन फसल होस्, जे पनि लगाउँछन्, ती सबै फसलहरूमा विभिन्न किसिमका किट पतङहरूले आक्रमण गर्ने गर्छन्। त्यस समय सुरक्षा अथवा रोकथामको निम्ति कृषि वैज्ञानिकहरूको परामर्श अनुसार कीटनाशक औषधिहरू छिड्काउ गर्नुपर्छ, सार मलहरू पनि प्रयोग गर्नुपर्छ, तब मात्र ती किसानहरूले आफ्नो पसिनाको कमाई भरपूर खान पाउँछन्। र त्यसरी नै चियाको खेती पनि कृषि जन्य उत्पादन भएको हुनाले चियाका गाछहरूको पनि विशेष हेरचाह र सुरक्षा गर्नु अति नै जरुरी रहन्छ, कारण चिया गाछहरूमा पनि विभिन्न प्रकारका कीटाणुहरूले आक्रमण गर्न सक्छन्। यदि ती चिया गाछहरूको समयमा स्याहार सुसार गर्न सकिएन भने त्यसबाट उचित उत्पादनको आशा नगर्दा पनि हुन्छ। तसर्थ चिया गाछहरूको सुरक्षामा सर्वप्रथम कुरा आउँछ जमिनको अथवा माटोको जाँच। जुन माटोमा चियाका गाछहरूलाई रोप्नको निम्ति तयार गरिन्छ त्यो जमिनको माटोको परीक्षण गराउनु आवश्यक रहन्छ। र माटोको जाँच गराउनलाई आजभोलि तपाईँ हामी आसामको जोरहाट पुग्नु पर्दैन। TRA अर्थात् चिया अनुसन्धानको केन्द्र हाम्रो नजिकै खरसाङमा पनि छ, त्यही लगेर हामी माटोको जाँच गराउन सक्छौँ। प्रत्येक चार वर्षको अन्तरालमा माटो परीक्षण गराउनु अति नै आवश्यक रहन्छ। माटोको जाँच गरेपछि उहाँहरूले त्यो जमिनको माटोमा कुन चाहिँ पोषण तत्त्वहरूको खाँचो छ त्यही लिखित रूपमा दिनुहुन्छ। परीक्षण केन्द्रबाट आएका परामर्श अनुसार त्यो जमिनको माटोमा सार तत्त्वहरू दिएर त्यहाँको माटोलाई पुन उर्वरशील बनाइन्छ। उत्पादनको आवश्यकतालाई पूरा गर्नको निम्ति चियाका गाछहरूले जमिनको माटोबाट खनिज पोषण तत्त्वहरू ग्रहण गर्छन् भनेर, किनभनेदेखि चियाका बोटहरू भित्र विभिन्न प्रकारका अन्तर्क्रिया र प्रकाश तत्त्वहरूको संश्लेषण बराबर भइरहन्छन्। यही अन्तर्क्रिया र प्रकाश तत्त्वहरूको संश्लेषणलाई यथावत राख्नको निम्ति नै समय समयमा माटोको जाँच कार्य चार वर्षको अन्तरालमा हुनुपर्छ, नत्र भनेदेखि सठिक परिणाममा उत्पादन प्राप्त गर्न भने सकिँदैन। र यसबाहेक अब चिया गाछहरूमा आक्रमण गर्ने किट पतङहरू र यसलाई कीटनाशक औषधिहरू प्रयोग गरेर चिया गाछहरूलाई सुरक्षित राख्न सक्ने विषयपट्टि पनि जानुपर्छ। चिया गाछहरूमा थुप्रै प्रकारका रोगहरू लाग्छन्, जस्तै फङ्गस, जसलाई चल्ती भाषामा ढुसी किरा पनि भन्छौँ हामी, र यो रोग चिया गाछहरूमा फैलिन थालेपछि चिया गाछका पत्ताहरू बटरिन थाल्छ, फलस्वरूप चियाका कलिला मुना र पातहरू नष्ट हुँदै जान्छ अनि उत्पादनमा घाटा पर्न थाल्छ। यो रोगले चिया गाछहरूमा आक्रमण गर्न साथ नियन्त्रणको निम्ति ट्रिकोस्टर नामक कीटनाशक औषधि पाउडरमा पाइन्छ। 1 केजी ट्राइसल लिटर पानीमा फिटेर 1 एकर चिया गाछहरूमा छिड्काउ गरेर चिया गाछहरूलाई लागेको रोगदेखि चाहिँ सुरक्षित राख्न सकिन्छ। र यस्तै अर्को रोग हो पहिलो पत्तीको टिपाई सुरु भएपछि फर्स्ट प्लस प्लकिङको समय मार्च, अप्रेल र मई महिनामा रेड स्पाइडर अथवा सिन्दुरे किराले पनि चिया गाछहरूलाई आक्रमण गर्न थाल्छ। सिन्दुरे लागेर प्राय गाछहरू रातै देखिन्छ। यो रोगहरूबाट चिया गाछहरूलाई सुरक्षित राख्नको निम्ति निम ओइल 1 लिटर 200 लिटर पानीमा फिटेर स्प्रे गर्न सकिन्छ। यदि यो औषधिले असर परेन भने चाहिँ अर्को असरदार औषधि टी स्प्रे ओइल 1 लिटर 200 लिटर पानीमा घोल बनाएर छिड्काउ गरिदिनुपर्छ। यो औषधिको असरले सुरु सुरुमा लागेका सिन्दुरे किराहरू हटेर जान सक्छ, तर फेरि यो सिन्दुरे भन्ने रोग विशेष गरेर सेप्टेम्बर, अक्टोबर अनि नोभेम्बर महिनामा पनि चिया गाछहरूमा लागेर पुरा सताउँछन्। यस रोगबाट चिया गाछहरूलाई सुरक्षित राख्नको निम्ति 1 किलो सल्फर 200 लिटर पानीमा घोलेर 1 एकर जमिनमा छिड्काउ गरिदिनुपर्छ। यदि त्यो औषधिले पनि असर गरेन भने तत्कालै अझ असरदार कीटनाशक औषधि क्लोरोमिक्स 1 लिटर अथवा मेटन नामक दबाई 80 मिलिलिटर 200 लिटर पानीमा घोलेर 1 एकर जमिनमा स्प्रे गरिदिनु पर्छ। अनि यसरी नै जुन, जुलाई र अगस्त महिनामा ब्लिस्टर नामक रोग चिया गाछहरूमा लाग्छ, जसलाई हामी फोके रोगको नामले पनि जान्दछौँ। र चिया गाछहरूमा यस किसिमको रोग लागेपछि चाहिँ चिया
कलिला मुनाहरू पत्ताहरू खाएर सर्वनाशै गर्न सक्छ अनि चिया गाछ

सुरुमा यस किसिमका किराहरूले दुःख दिन साथ तत्कालै एलएन टक्स नामक औषधि आधा लिटर 200 लिटर पानीमा घोलेर 1 एकर जमिनमा स्प्रे गरिदिनु पर्छ। यसरी नै अगस्त सेप्टेम्बर अनि अक्टोबर महिनामा चिया गाछहरूमा हेलोपेल्टिस भन्ने किराहरूले साह्रै नै दुःख दिन्छ। चियाका पत्ता र नयाँ मुनाहरू जब ती किराहरूले खान थाल्छन् तब चियाका सम्पूर्ण पातहरू कालो भएर सुक्न थाल्छ अनि समयमा त्यो रोगको रोकथाम गर्न सकिएन भने गाछहरू सबै नै मर्छन्। तसर्थ रोकथामको निम्ति अघि थाइडिन भन्ने दबाई प्रयोग गरिन्थ्यो तर आजकल प्रतिबन्ध लगाएको हुनाले गर्दा सलायर भन्ने निकै असरदार औषधि 40 ग्राम 200 लिटर पानीमा फिटेर 1 एकर जमिनमा स्प्रे गरेर चिया गाछहरूलाई सुरक्षित राख्न सकिन्छ। यो सलेयर भन्ने औषधि हुन सके बिहानको घाम झुल्किनुभन्दा अघि नै 1 एकर चिया गाछहरूमा छिड्काउ गरिदिनु सक्यो भने चाहिँ एकदमै प्रभावकारी हुन सक्छ। शीत ऋतुमा कतिवटा सेक्सनहरू कलम काटेका चिया गाछहरू हुन्छन्, त्यस समय पनि यो हेलोपेल्टिस भन्ने किराहरूले चाहिँ कलम काटेका डालीका चोटहरूमा आक्रमण गर्न थाल्छन्। त्यस समय पनि कलम काटेका प्रुनिङ सेक्सनहरूमा थली गोडेर झ्याउहरू खुर्केर गाछका फेदहरू क्लिन आउट गर्न लाएर त्यहाँ भएका जीवाणुहरूको आक्रमणबाट बचाउनुको निम्ति ट्राइकोस्टर र ब्लाइटेक्स औषधिको प्रयोग गरिदिनु पर्छ। कलम काटेका चिया गाछहरूलाई विशेष गरेर झुसुले किराहरूदेखि सुरक्षित राख्नलाई समय समयमा कीटनाशक औषधि ट्राइसेल स्प्रे गरिदिनु पर्छ। अवस्था श्रोता, अहिले हामीले चियाका गाछहरूको सुरक्षा विषयमा छोटकरीमा जानकारी गराइहाल्यौँ र यसरी जानकारी गराए पश्चात आउनुहोस् अब फेरि हामी केही छन् गीत सुनेर रमाइलो गरौँ।

अवस्थ श्रोता, यसरी गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले अर्को सप्ताह फेरि भेट्ने आशा राख्दै आजलाई भने म च्याङबालाई पनि बिदा दिनुहोस्। अवस्थ नमस्ते।

प्रादेशिक समाचार अभिगेल राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कारगिल विजय दिवसको अवसरमा देशका वीरहरूलाई सम्झँदै भारतले निरन्तर नयाँ उचाइहरू प्राप्त गरिरहेको बताउनु भएको छ। आकाशवाणीमा मन की बात कार्यक्रममा राष्ट्रलाई सम्बोधन गर्दै श्री मोदीले

शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न र सुरक्षित, सक्षम र आत्मनिर्भर भारत निर्माण गर्ने संकल्पलाई अझ बलियो बनाउन सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्रीले भारतले आफ्नो प्राविधिक क्षमताहरूलाई निरन्तर बलियो बनाइरहेको चर्चा गर्नुभयो। क्याच द रेन अभियानको बारेमा बोल्दै प्रधानमन्त्री मोदीले जुलाई 4 देखि विशेष राष्ट्रव्यापी अभियान चलिरहेको र यसमा सबैतिरका मानिसहरूले अत्यधिक सहभागिता जनाइरहेको बताउनुभयो। प्रधानमन्त्रीले केही दिन अघि ग्लास्गोमा सुरु भएको राष्ट्रमण्डल खेलकुदको चर्चा गर्दै हालै खेलकुदको क्षेत्रमा भारतीय युवाहरूले उल्लेखनीय उपलब्धि हासिल गरिरहेकोमा गर्व व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले यसै महिना भौतिक शास्त्र, रसायनशास्त्र, जीवविज्ञान र गणितमा आयोजना गरिएका ओलम्पियाडहरूमा भारतीयहरूले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले एक पेड माँ के नाम अभियानको विषयमा बताउँदै देशभरका मानिसहरू प्रकृतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् भन्नुभयो। प्रधानमन्त्रीले प्लास्टिक प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै प्लास्टिकलाई ठिकसित टुङ्गो लगाउन जोड दिनुभयो। उहाँले गणेश उत्सवको अवसरमा माटोको मूर्तिहरू प्रयोग गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले अगस्त 7 राष्ट्रिय हतकर्ता दिवस देशभर मनाइने उल्लेख गर्दै मानिसहरूलाई ह्यान्डलुम शिल्पकलालाई प्रोत्साहित गर्न अपिल गर्नुभयो। श्री मोदीले भोलि जुलाई 27 भारत रत्न डाक्टर एपीजे अब्दुल कलामको पुण्यतिथिको स्मरण गर्दै डाक्टर कलामको व्यक्तित्वका धेरै प्रेरणादायी पक्षहरू छन् भन्नुभयो। सम्बोधनको अन्तमा प्रधानमन्त्रीले अगस्त 15 स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने अनगिन्ती नायकहरूलाई सम्झने दिन हो भन्नुभयो। प्रधानमन्त्री श्री मोदीले फेरि एकपटक सबैलाई अगस्त 15 अघि माई गभ पोर्टलमा आफ्ना विचार र सुझावहरू साझा गर्न आग्रह गर्नुभयो। कारगिल विजय दिवसको अवसरमा राज्यपाल ओम प्रकाश माथुरले आज बर्दाङस्थित सिक्किम प्रेरणा स्थलमा कारगिल युद्धका वीर नायकहरू र राष्ट्रको सिमानाको रक्षा गर्न आफ्नो जीवन बलिदान दिने भारतीय सेनाका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्रद्धाञ्जली समारोहपछि राज्यपालले प्रेरणा स्थल परिसरमा चलिरहेका विभिन्न विकास परियोजनाहरूको निरीक्षण गर्नुभयो। उहाँले अधिकारीहरूसँग कामको प्रगतिको समीक्षा गर्नुभयो र यस स्मारकको गरिमा अनुरूप सबै निर्माण कार्य समयमै र उच्च गुणस्तरका साथ सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। कारगिल विजय दिवसको अवसरमा आज मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकमा राज्य सैनिक बोर्ड कार्यालय तथा सैनिक विश्राम गृहको उद्घाटन गर्नुभयो। उहाँले कारगिलका वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय सेनाको साहस र योगदानको प्रशंसा गर्नुभयो। दुर्गम क्षेत्रबाट राजधानी आउने भूतपूर्व सैनिकहरूको सुविधाका लागि यो भवन निर्माण गरिएको हो। यस अवसरमा उहाँले भूतपूर्व सैनिक बोर्डलाई सरकार र सैनिक बीचको प्रभावकारी सेतुका रूपमा उल्लेख गर्दै पूर्व सैनिक र अग्निवीरका लागि सरकारका विभिन्न योजनाहरूबारे जानकारी दिनुभयो। अखिल सिक्किम थामी संघको साधारण सभा बुर्तुक थामी गाउँमा वरिष्ठ सदस्य डीबी थामीको अध्यक्षतामा हिजो सम्पन्न भयो। बैठकमा अखिल सिक्किम थामी संघका अध्यक्ष पूर्ण थामी लगायत राज्यभरका वरिष्ठ सदस्यहरू र संघका सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा वर्ष 1994 सिक्किममा थामी सदस्यहरूको सङ्घर्ष र एकीकरणको बारेमा प्रकाश पारिनुका साथै थामी समुदायलाई केन्द्रीय ओबीसी दर्जा प्राप्त गर्न संस्थापक सदस्यहरूले सामना गरेको सङ्घर्षको बारेमा जानकारी गराएको थियो। संघका कार्यवाहक अध्यक्ष दिल बहादुर थामीले युवाहरूलाई अग्रजहरूको पथ प्रदर्शनलाई अनुकरण गर्दै संघलाई अगाडि बढाउन जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो। उहाँले प्रेमसिंह तामाङको नेतृत्वमा रहेको वर्तमान सरकारले सिक्किमका सबै 21 समुदायलाई धेरै सहयोग गरिरहेको अनि उनीहरूले अधिकार र सुविधाहरू पाइरहेको उल्लेख गर्नुभयो। उहाँले संघको दर्ता गरिएको जग्गा बुर्तुकमा थामी भवन निर्माण गर्न सरकारबाट मार्गदर्शन लिने पनि जानकारी दिनुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

श्रोताले सुन्नु हुँदै थियो गान्तोक केन्द्रको प्रादेशिक समाचार। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब सुन्नुहोस् हाम्रो अहिले लगायत भोलि प्रसारण गरिने केही प्रमुख कार्यक्रमहरूको संक्षिप्त रूपरेखा। सदाधन अहिले 6:50 प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार कथा 7:30 जसमा यसपल्ट रहनेछ शिवकुमार राईद्वारा लिखित कथा वाचन। 8 माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषा अनुवादको पुनः प्रसारण। यस अतिरिक्त पनि आज रात्रि सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रम तमैले 9:15 स्पोटलाइट, 9:30 पुरावो सागर लेखमाथि आधारित कार्यक्रम, त्यसपछि रात्रि 10 सङ्गीतको अखिल भारतीय कार्यक्रम। बिहान 6:22 आरम्भ हुनेछ भोलिका हाम्रो प्रभातकालीन अधिवेशन 6:30 अर्चनाबाट, जसमा अशोक गुरुङद्वारा आफ्नो चित्तलाई कसरी वशमा राख्नुबारे एक चिन्तन प्रस्तुत गरिनेछ। दारिमको खेतीबारे जानकारी दिइनेछ जसको 7:05 जसको साथमा रहनेछन् राजेन आलीको स्वरमा आधुनिक गीतहरू पनि। 7:35 साप्ताहिक सङ्गीतमय प्रसारण स्पन्दन, अभिनेता इफ्तेकारको सङ्घर्ष अनि सफलताको कथा लिएर आउनेछौँ 8:30। 8:45 सन्दर्भको साथमा हिन्दी चलचित्रका गीतहरू, जसमा भोलिको सन्दर्भको विषय रहनेछ सामाजिक सञ्जालको प्रभाव र जिम्मेवारी। मार्गदर्शन 9:30 जसमा बुनु शर्मासँगको कुराकानी प्रसारण गरिनेछ, त्यसपछि हेलो खरसाङ 10:02। 11:05 शर्माधुरी, मध्याह बाह्र बजेर 5 तपाईँको रोडमा, त्यसपछि मेलोडी टाइम 12:30। सदा जाने 1:02 तिब्बती कार्यक्रम, विश्वमा हामी 3:20 जसमा डाक्टर एबिजे अब्दुल कलामको जीवनीबारे जानकारी दिनुहुनेछ मना तामाङले। 4:30 शिक्षा ज्योति, जसमा सेरन लेप्चाद्वारा लियो टोलिस्टयबारे चर्चा गरिनेछ। फौजी कार्यक्रम जय जवान 5:05 अनि त्यसपछि 5:30 इभिनिङ मेरोडिस, पहाडी कृषि क्षेत्रमा माटो संरक्षणका उपायहरूबारे जानकारी दिनेछ 6:10 गाउँले सभामा। यस केन्द्रको प्राधिक समाचार 6:50 सुमन थापा शर्माको स्वरमा लोकलहरी 7, त्यसपछि 7:05 सुरसङ्गम कलाकार सङ्गीता छेत्री। 8 युवावाणी, जसमा भोलि प्रयास प्रधानद्वारा प्रेमभन्दा पहिला आफूलाई चिन्ने यात्राबारे जानकारी दिनेछ। समाचार एकांशको प्रस्तुति चर्चा चौतरी 8:30। यसबाहेक पनि भोलि रात्रि रिले गरेर सुन्नेछौँ दिल्ली केन्द्रका कार्यक्रमहरू, क्रमशः 9:15 स्पोटलाइट, 9:30 विज्ञान भारती, त्यसपछि रात्रि 10 संसदमा भएको प्रश्नकालको रेकर्डिङ। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति पनि। पश्चिम बङ्गालका उपहिमालय क्षेत्रका अलिपुरद्वार, जलपाइगुडी, कालेबुङ र दार्जिलिङ लगायत सिक्किमका सीमावर्ती भूभागहरूमा आगामी 24 घन्टासम्म पुनः मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कारगिल विजय दिवसमा देशका वीर सपूतहरूलाई स्मरण गर्दै भन्नुभएको छ, देशका लागि उनीहरूको बलिदानमा सबैलाई गर्व छ। आकाशवाणीबाट मन की बात कार्यक्रममा श्री मोदीले रक्षा उत्पादन र अन्तरिक्ष क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन भारतीय वैज्ञानिक र अभियन्ताहरूको सामूहिक प्रयासको प्रशंसा गर्नुभयो। दार्जिलिङको बतासे स्थित ऐतिहासिक वार मेमोरियलमा 27 कारगिल विजय दिवस पालन गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भोलि सिलगढी स्थित वर्धमान रोड फ्लाइओभरको उद्घाटन गर्नुहुनेछ। साहित्यकार डाक्टर जस योन्जन प्यासीको साहित्यिक कर्ममा आधारित मूल्याङ्कन कृति एउटा खुल्ला किताब कीर्ति कीर्ति वृत्तमा जस योन्जन प्यासी पुस्तकको आज लोकार्पण गरिएको छ।

0: अपना गराउ छ
1: आज कारगिल विजय दिवस है ये दिन हमें गर्व से भर देता है ये दिन हमें अपने वीर जवानों के अद्भुत साहस की याद दिलाता है कारगिल की ऊंची ऊंची चोटियां कठिन मौसम दुश्मन की चुनौती हर परिस्थिति हमारे सैनिकों के सामने थी लेकिन उनका हौसला हर चुनौती से बड़ा था उन्होंने मां भारती की रक्षा के लिए अपना सर्वस्व अर्पित कर दिया आज कारगिल विजय दिवस पर मैं सभी वीर शहीदों और वीर सैनिकों श्रद्धापूर्वक नमन करता हूँ
0: प्रधानमन्त्रीले भन्नुभयो भारतले आफ्नो तकनिकी क्षमताहरू लगातार बढाइरहेको छ
1: रक्षा उत्पादन हो रक्षा निर्यात हो या मित्र देशों के साथ राजनीतिक सहयोग भारत लगातार नई ऊंचाइयों की ओर बढ़ रहा है इस महीने की शुरुआत में मैं इंडोनेशिया में था जहां ब्रह्मोस और अस्त्र मिसाइलों के लिए एक बड़ा समझौता हुआ है दुनिया का भरोसा भारत के रक्षा उपकरणों और तकनीक पर बढ़ रहा है आइए इस कारगिल विजय दिवस पर हम अपने अमर शहीदों को नमन करें और एक सुरक्षित सक्षम और आत्मनिर्भर भारत के निर्माण का अपना संकल्प और मजबूत करे
0: प्रधानमन्त्रीले भन्नुभयो गत आइतबार विक्रम वनको सफल प्रक्षेपणले हरेक भारतीयलाई गौरवान्वित गर्यो उहाँले भन्नुभयो यो भारतको निजी क्षेत्रको पहिलो रकेट हो क्याच द रेन अभियानबारे प्रधानमन्त्रीले भन्नुभयो 4 जुलाईदेखि यो विशेष राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको छ यस अन्तर्गत वर्षाको जल संकलन भूजल पुनर्भरण र जलाशय तथा बगैंचाहरूको जीर्णोद्धारले नयाँ गति लिइरहेको छ प्रधानमन्त्रीले भन्नुभयो केही दिन अघि ग्लास्गोमा शुरू भएको राष्ट्रमण्डल खेलहरूमा भाग लिने खेलाडीहरूलाई सम्पूर्ण देशले उत्साहवर्धन गरिरहेको छ देशभरि 7 अगस्तमा राष्ट्रिय हतकर्घा दिवस मनाइनेछ प्रधानमन्त्रीले भन्नुभयो यो दिवस देशका बुनकरहरूको कौशल र सृजनशीलताको सम्मानको प्रतीक हो श्री मोदीले त्रिपुराको चोङप्रेङ वाद्य यन्त्रबारे पनि उल्लेख गर्नुभयो प्रधानमन्त्रीले परम्परागत संगीतलाई लोकप्रिय बनाउने श्री देव वर्माको प्रयासको प्रशंसा गर्नुभयो प्रधानमन्त्रीले 15 अगस्तमा मनाइने स्वतन्त्रता दिवसबारे भन्नुभयो पछिल्ला केही वर्षहरूमा हर घर तिरङ्गा अभियानले सम्पूर्ण देशलाई एकजुट गरेको छ र यस वर्ष पनि यसलाई पूर्ण उत्साहका साथ अगाडि बढाउनु पर्नेछ उहाँले फेरि एकपटक सबैलाई 15 अगस्त अघि माई गभ पोर्टलमा आफ्ना विचार र सुझावहरू साझा गर्नु आग्रह गर्नुभएको छ राष्ट्रले आज कारगिल विजय दिवस मनाइरहेको छ यस अवसरमा वर्ष 1999 कारगिल युद्धमा देशको लागि सर्वोच्च बलिदान दिने सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरिँदैछ राष्ट्रपति द्रौपदी मुर्मू उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले कारगिल विजय दिवसमा मातृभूमिको लागि आफ्नो ज्यानको बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो पश्चिम बंगालका राज्यपाल आरएन रविले कारगिल विजय दिवसको अवसरमा देशका वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पित गर्दै भन्नुभयो कारगिल युद्धमा अदम्य साहस र पराक्रमको परिचय दिने सैनिकहरूको बलिदानले राष्ट्रलाई सदैव प्रेरित गरिरहनेछ दार्जीलिङमा पनि 27 कारगिल विजय दिवस श्रद्धा सम्मान र राष्ट्रिय गौरवका साथ पालन गरिएको छ दार्जीलिङको बतासे स्थित ऐतिहासिक वार मेमोरियलमा आयोजित विशेष समारोहमा भारतीय सेनाका ब्रिग्रेडियर कमाण्डर जिल्लापाल आईएएस पुलिस अधीक्षक जीटीए प्रमुख सचिव भारतीय सेनाका वरिष्ठ अधिकारीहरू भूतपूर्व सैनिक सेनाका जवानहरू एनसीसी क्याडेटहरू तथा विभिन्न सरकारी एवं गैर सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो कार्यक्रममा उपस्थित वरिष्ठ व्यक्तित्वहरूले शहीद स्मारकमा पुष्पगुच्छ अर्पण गर्दै शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे यस अवसरमा कारगिल युद्धमा वीरहरूले देखाएका अदम्य साहस वीरता समर्पण र बलिदानको स्मरण गर्दै शहीदहरूको योगदान राष्ट्रको लागि सदैव प्रेरणाको स्रोत रहने धारणा व्यक्त गरिएको थियो मुख्यमन्त्री शुभेन्दु अधिकारी उत्तर बंगाल भ्रमणको क्रममा भोलि सिलगढी आउने कार्यक्रम रहेको छ बागडोरा विमानस्थलबाट जलपाइगुडी जाने क्रममा उहाँले लामो समयदेखि प्रतीक्षित वर्धमान रोड फ्लाइओभरको उद्घाटन गर्नुहुनेछ शहरको ट्राफिक जाम कम गर्ने उद्देश्यले निर्माण गरिएको यो महत्वपूर्ण पूर्वाधार परियोजना अब सञ्चालनमा आउने भएको छ समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AI@NewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ

0: यो आकाशवाणी खरसाङ हो। भारतीय नेपाली साहित्यका मूर्धन्य साहित्यकार डाक्टर जस योञ्जन प्यासीका साहित्यिक कर्ममा आधारित मूल्याङ्कन कृति एउटा खुल्ला किताब कृति कृतिवृत्तमा जस योञ्जन प्यासी पुस्तकको लोकार्पण आज सम्पन्न भयो। सम्बोधन पब्लिकेशन सालुगुडा सिलगढीको प्रकाशनमा रहेको पुस्तक सिलगढीको देवकोटा संघमा लोकार्पण गरिएको हो। यसबारे अधिक जानकारी हाम्रा संवाददाताबाट सुन्नुहोस्।
1: पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता साहित्य अकादमी पुरस्कार प्रापक वरिष्ठ स्रष्टा विन्ध्या सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। कमल रेग्मीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण सम्बोधन पब्लिकेशनको तर्फबाट सूरज गुरुङले राखेका थिए। यस कार्यक्रममा सभाध्यक्ष वरिष्ठ साहित्यकार विन्ध्या सुब्बा, विशिष्ट अतिथिहरू क्रमैले नेपालबाट आउनुभएका चन्द्र भण्डारी, असमबाट आउनुभएका समाजसेवी कृष्ण भुजेल, वरिष्ठ साहित्यकारहरू डाक्टर कृष्णराज घतानी, ज्ञानेन्द्र खतिवडा, जय क्याक्टस स्रष्टा, डाक्टर जस्योन्जन प्यासी, प्रकाशक सूरज गुरुङ, पुस्तकका सम्पादक लक्ष्मण दाहाल आदिको उपस्थिति रहेको थियो। कार्यक्रममा डाक्टर जस्योन्जन प्यासीद्वारा लिखित गीतहरू कलाकारहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा डाक्टर जस्योन्जन प्यासीले आफ्नो सम्बोधन राख्नुहुँदै आज उहाँ अत्यन्तै खुसी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, म एउटा खुला किताब हुँ, मलाई जसरी पढ्दा हुन्छ। मेरो उद्देश्य केवल मानिसलाई माथि उठाउनु हो। यो पुस्तक पढेर म भित्रभित्रै रुएँ। उहाँले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुभएको छ। आकाशवाणी खरसाङ समाचारको निम्ति दिव्यतम अधिकारी।
0: सन्त्रोबर्ज स्कूल दार्जिलिङका भूतपूर्व शिक्षक अनि नेपाली संगीतका अभूतपूर्व संयोजक संगीतकार दीप वाइवाको आज निधन भयो। दीप वाइवाले आफ्नो जीवनको ठूलो अंश शिक्षा र नेपाली संगीतलाई समर्पण गर्नुभएको छ। उहाँ सहकर्मी अनि विद्यार्थीहरू बीच अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो। उहाँले वर्ष 2017 शिक्षाको पेसाबाट अवकाश ग्रहण गर्नुभएको थियो। नेपाली संगीत क्षेत्रमा उहाँको आजीवन योगदानको सम्मान स्वरूप उहाँलाई वर्ष 2024 अरुणा लामा स्मृति पुरस्कार प्रदान गरिएको थियो। उहाँको निधनले दार्जिलिङ अनि सम्पूर्ण पहाडमा शोकको लहर छाएको छ। पश्चिम बङ्गाल सरकारले उत्तर बङ्गालको राष्ट्रिय राजमार्ग 12 सञ्चालित अवैध बल जफ्ती असुली ऱ्याकेट विरुद्ध कार्यवाही शुरू गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस मामिलामा 5 पक्राउ गरिएको तथा 3 पुलिसकर्मीलाई निलम्बन गरिएको जानकारी दिनुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कारगिल विजय दिवसमा देशका वीर सपूतहरूलाई स्मरण गर्दै भन्नुभयो, देशका लागि उनीहरूको बलिदानमा सबैलाई गर्व छ। आकाशवाणीबाट मन की बात कार्यक्रममा श्री मोदीले रक्षा उत्पादन र अन्तरिक्ष क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन भारतीय वैज्ञानिक र अभियन्ताहरूको सामूहिक प्रयासको प्रशंसा गर्नुभएको छ। दार्जिलिङको बतासे स्थित ऐतिहासिक वार मेमोरियलमा 27 कारगिल विजय दिवस पालन गरिएको छ। साहित्यकार डाक्टर जस योञ्जन प्यासीको साहित्यिक कर्ममा आधारित मूल्याङ्कन कृति एउटा खुल्ला किताब कृति कृतिवृत्तमा जस योञ्जन प्यासी पुस्तकको लोकार्पण गरिएको छ र सन्त्रोबज स्कूल दार्जिलिङका भूतपूर्व शिक्षक अनि नेपाली संगीतका अभूतपूर्व संगीतकार दीप वाइबाको आज निधन भयो। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
2: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलेका छौँ। श्रोताले हाम्रो प्रसारण एफएम 103.5 मेगाहर्स लगायत मोबाइल एप्लिकेसन न्युज अन एआर अनि प्रसार भारती ओटिटी वेब प्लेटफर्म अनि सँगसँगै पूर्वनिर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 103.2 मेगाहर्स पनि उपलब्ध हुने गर्दछ। त श्रोताबन अब सुन्नुहोस् यहाँनिर यो सन्देशलाई।
3: पीएम जय अब गरीबों की जय बन गई।

0: अबको अघिल्लो प्रस्तुति कथा सारथी।
1: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। आजको विषयमा म हाम्रो आफ्नै नेपाली साहित्यको महान स्रष्टा शिवकुमार राईज्यूको कथा सङ्ग्रहबाट कथा पढ्न गइरहेछु। मलाई लाग्छ आजको पिँढीले पनि हाम्रो नेपाली साहित्यको महान महान स्रष्टाहरूलाई जान्नुपर्छ। म यही ध्येय लिएर कतिपय बसाइहरूमा म महान महान स्रष्टाहरूको कथाहरू पढिरहेको हुन्छु। आउनुहोस् उहाँको परिचय हजुरहरू समक्ष म साट्न चाहन्छु। 26 अप्रेल 1919 दिन सिक्किमको रिनकमा शिवकुमार राईको जन्म भएको थियो। बिएसम्मको शिक्षा ग्रहण गरेका शिवकुमार राईले नेपाली कथा साहित्यमा गरेको योगदान प्रशंसनीय छ। नेपाली सामाजिक जीवनलाई यथार्थवादी धरातालमा नै उभ्याएर हेर्न उनी सफल भएका छन्। उहाँको कथाहरूमा सामाजिक जीवनका अनुभूतिहरू, निम्न वर्गका सुख दुःखसित जोड्दै पनि उनले एउटै छुट्टै आयाम नेपाली कथामा थपिदिएका छन्, जुन आयाम हो कथामा ऐतिहासिक सन्दर्भको प्रवेश। फ्रन्टियर, नूर आलम, तिब्बतको हुलाकपत जस्ता कथाहरूद्वारा नेपाली कथामा ऐतिहासिक सन्दर्भका कथाको प्रवेश गराउनु उनको मौलिकता पनि हो। पात्र पात्र अनुसारको आचार व्यवहार र बोलीचाली, पारम्परिक सांस्कृतिक जीवनशैली, झर्रा शब्दहरूको प्रयोग, सामाजिक यथार्थता उनका कथाका विशेषताहरू हुन्। खरे कथा सङ्ग्रहका लागि उनले साहित्य अकादमी पुरस्कार प्राप्त गरे। उनी उपन्यासकार पनि हुन्। आकाशवाणी खरसाङसित सम्बन्धित रही शिवकुमार राईले धेरै रेडियो रूपकहरू पनि तयार गरेका छन्। साहित्यमा उनको योगदानलाई सम्मान जनाउँदै उनलाई रथयात्रा पनि गराइयो। राजनीतिको क्षेत्रमा चुनाव जितेर एमएलए भई उनी पश्चिम बङ्गालका उपमन्त्रीसम्म पनि बनेका थिए। 22 जुलाई 1995 दिन उनको निधन भयो। उनका प्रकाशित कृति हुन् फ्रन्टियर कथा सङ्ग्रह सन् 1956, यात्री कथा सङ्ग्रह सन् 1956, खरे कथा सङ्ग्रह सन् 1976, शिवकुमार राईका 7 कथा सङ्ग्रह 1994, डाकबङ्गला उपन्यास सन् 1956, बडा डिनर कथा सङ्ग्रह सन् 1978, डाँफेसरी खण्डकाव्य सन् 1954। उहाँको नेपाली साहित्यप्रतिको योगदान मैले यो एउटा बसाइमा मात्र हजुरहरू समक्ष साट्न चाहे भने समय कम्ती हुन जाला। आउनुहोस् उहाँको कथा सुनौ। आउनुहोस् आजको बसाइमा यिनै महान स्रष्टा शिवकुमार राईद्वारा रचित एउटा मिठो कथा सुनौ। आजको बसाइमा कथा पढ्न गएको छ साहित्यिक। कथा प्रस्तुत छ साहित्यिक। नेपाली साहित्य सम्मेलनको घडेरी खन्ने साहित्यिक महारथीहरू धेर थोर अझ छँदैछन्। यी 30 वर्षभित्र यी हाम्रा कतिपय साहित्यकारहरूलाई हामीहरूले गुमाए तापनि आचार्य भानुभक्तले हँसियाको टुप्पाले खोस्रेर लगाएको बिरुवा मासिन पाएको छैन। भटाभटी नयाँ लेखक लेखिकाहरू साहित्य क्षेत्रमा उत्रिन लागेका छन्। दिनहुँ साहित्य विषय चर्चा हुन लागिरहेछ। भटाभटी साप्ताहिक, पाक्षिक, मासिक पत्रिकाहरू निस्कन लागेका छन्। कहानी प्रतियोगिता, कवि सम्मेलन, साहित्यिक गोष्ठी ठाउँ ठाउँमा भइरहेछन्। मेरो साथी धनसिंहलाई पनि एकचोटि साहित्यिक हुने ठुलो चस्को पसेको थियो। ऊ नआत्तिएको भए अहिलेसम्ममा उसले हाम्रा साहित्यिकहरू बीच निश्चय पनि एक ठोस स्थान पाइसक्ने थियो। तर दुःखको कुरो लेख्न छाडिदियो। किन लेख्न छाडिदियो त्यसको अर्कै कथा छ। प्राय 20-25 वर्ष अघिको कुरो, दार्जिलिङमा साहित्यिक सम्मेलनको 9 वर्षगाँठ बडो धुमधामले हुने भएको थियो। नेपालबाट पनि कतिपय प्रतिष्ठालब्ध लेखकहरू आउने कुरा थियो। त्यसताक हामी दुवै 10औँ श्रेणीमा सँगै पढ्थ्यौँ। शनिबार परेको हुनाले हामी दुवै स्कुलको बिदापछि वर्षगाँठको उत्सव हेर्न गयौँ। वर्षगाँठ बडो समारोहको साथ सम्पन्न भयो। कविता पाठ, आवृत्ति, समालोचक र समालोचना विषय, व्याख्यान इत्यादि विषयहरू बडा रोचक थिए। कतिपय तरुण लेखक लेखिकाहरूले पनि भाग लिएका थिए। सभा भङ्ग भयो। मानिसहरू झरी थामिएर पलबाट बट्टारिँदै निस्किएको छिचिमिरा झैँ ढोकाबाट अचेटिँदै निस्किए। हामीलाई पनि त्यही भेलले हुत्याएर बाटोमा अफालिदियो। मेरो साथी धनसिंह अल्पभाषी थियो। आजको सभाले उसको हृदयमा कस्तो असर पारे कुन्नि। ऊ बाटामा घोरिएर हिँड्न लाग्यो। मलाई भने अस्पष्ट, कस्तो अस्वाभाविक लाग्यो। म अलिक छटपटिन लागे। ऊ हिँड्दा हिँड्दै टप्प अडेर मतिर हेरी भन्न लाग्यो, सुन्नुभयो राईज्यू, म पनि आजदेखि साहित्यिक हुन्छु। म यस प्रकारको आक्रमणका लागि तयार थिइनँ। मैले के उत्तर दिने शब्दै पाइनँ। यसै दिनदेखि हो उसले कलम घोट्न लागेको र साहित्यिक हुनका लागि कम्मर कसेको। समाजवादी, साम्यवादी सिद्धान्त

अन्तले मानिसलाई सम्मान अधिकार दिएर सम्मान स्तरमा उभ्याउने चेष्टा गरे तापनि मानिसको मस्तिष्कमा धेर थोर सम्मान उन्नति ल्याउन सके पनि अझ मानिसको प्रकृतिमा समानता ल्याउन गाह्रो मात्र होइन असम्भव छ। मानिसको आफ्ना आफ्नै स्वतन्त्र प्रकृति हुन्छन्। त्यसै कारण न हामी मानिसलाई अनेक थरीका प्रत्यजोडी ध्यान गर्छौँ व्यक्तित्व भएको, विशाल हृदयको, टुमाउटे, कन्जुस, ढेबु, घोसे इत्यादि। मेरो साथी धनसिंह त्यस्तै उद्वेगको प्रकृतिको भएको मानिस थियो। जे विषयमा पनि उसको आफ्नै उद्वेगको स्वतन्त्र विचार हुन्थ्यो। उसको गिदीमा कुनै कुराको प्रभाव परे हत्तपत्त उसको मस्तिष्कबाट त्यो कुरा निस्किँदैन थियो। एक दिन रामकृष्ण आश्रममा स्वामी चेतानन्दको योग विषय भाषण सुनेपछि मेरो धनसिंहले महिनौ दिनसम्म अन्न त्यागी फलफुल खाने गर्यो। अघिका ऋषिहरू हावा मात्र खाएर पनि योग साधन गर्थे भन्ने हामी फलफुल खाएर बाँच्न किन सक्दैनौँ र भन्ने उसको बहस थियो। पछिबाट काँचो आरूले मासी परेर पल्लो फालदेखि बाँचेपछि मात्र ऊ फेरि अन्नमा फर्कियो। साथीहरू उसलाई दार्शनिक भनी गिज्याउँथे। यसवाला पनि त्यस्तै परिवर्तन देखियो। पहिलेदेखि नै अल्पाभाषी त थिँदै थियो, अब भने एकवरिना लाग्यो। कसैसित पनि हत्तपत्त नबोल्ने, साथीहरूदेखि टाढा बस्ने एउटा गजबकै परिवर्तन देखिन लाग्यो। कहिले झिसमिसे उज्यालोमै घरदेखि फुत्त निस्कन्थ्यो र धोबी खोलाको ठुलो चप्लेरी ढुङ्गामाथि बसेर तल छर छर गर्दै छाँगोबाट झरेको जलबिन्दुलाई घन्टौँसम्म हेरिरहन्थ्यो। कहिले जुनेली रातमा घरबाट सुटुक्क निस्किन्थ्यो र त्यो ढुङ्गामाथि बसेर एकोर जुन र ताराहरूलाई हेरिरहन्थ्यो। मानो गेलिलियो सौर जगत विषय पत्ता लगाइरहेछन्। मेरो साथी साहित्यिक भएपछि उसको प्रकृतिमा, बोलीमा, भाषामा, लेखाइमा मात्र होइन तर उसको आकृतिसम्म परिवर्तन आएको थियो। उसले झ्याप झ्याप्ती दारी पालेको थियो। उसको अनुहार सधैँ गम्भीर देखिन्थ्यो। अब ऊ प्रश्नको उत्तर सोझो दिँदैनथ्यो, घुमाएर पेचिलो कुरा गर्थ्यो। भाव अलङ्कार, शब्द अलङ्कार, अझ के हो के जम्मै प्रकारका अलङ्कार थपेर कुरा गर्थ्यो। तर कुन अर्थमा कुन उपमा प्रयोग गर्नुपर्छ उसलाई त्यस कुराको वास्ता थिएन। ऊ आफैलाई भुइँफुट्टा कवि सम्झन्थ्यो। गाउँमा बिस्तार बिस्तार लौ फलानु त अलिक हावा बिग्रेको जस्तो पो छ अरे भन्ने हल्ला फिजियो। माइथे भएको एउटै छोरो, बाबु सानैमा मरे तापनि कत्रो दुःखले तिन तिनजना बाल्डङ बुल्डुङको स्याहार गरी हुर्काएकी थिए। मन तार अब आमा समानको भइसकेका थिए। एक लगनी काम पुरै थेक्ने, तरै पनि माइथेबाले विश्राम लिएकी थिएन। आफू साग सिस्नु खाएर पनि छोरालाई म्याट्रिक गराउने उसको ठुलो रहर थियो। बढेका छोरीहरू त चिल्ले चल्ला टिपे जस्तो एक दिन ज्वाइँले टिपेर लगिहाल्छ, आखिरी छोराकै भर पर्ने हो भन्ने कुरो ऊ राम्ररी जान्दथे। तर छोरामा त्यस्तो परिवर्तन देखि ऊ त्यसै गल्ली। छोरो साहित्यिक भएको छ भन्ने उसलाई के थाहा? साहित्यिक भन्ने कुन छोराको नाउँ? धनसिंहले ज्यादै बुझे तापनि त्यो कुरा बुझ्न माइथेबाले फेरि जन्मनु पर्थ्यो। ठिक पनि मेरो छोरा कुनै ठिटीको जालमा परेको छ, कसैले मोहनी लगाएको छ, नत्र आधी रातमा घर छोडेर किन निस्कनु पर्थ्यो भन्ने ऊ सोच्दथे। आमा चाहिएको शङ्का गाउँभरि अर्कै रूपमा घुइरो घुइरो फैलियो। लौ माइथे भएको छोरालाई त धोबी खोलाको चुँडेले पो भेटेको छ अरे, आधी रातमा उठेर ऊ त्यहीँ भएकोमा जान्छ अरे। उसलाई रुङ्न मानिसहरूसम्म फाटाक फुटुक आउन लागे। अनि त मूल फुटेको धारो झैँ बेलुका मानिसको ओहिरो लाग्न थाल्यो। अनि भने उसको ध्यानमा बिघ्नै बाधा पर्न गयो। एक रात उसलाई साह्रै असह्य भयो। आमा चाहिँ छिमेकीहरूसित कुरा गर्न लागेकी थिए। ऊ सोझै सबैको सामने आएर भन्न लाग्यो, आमा आजकल चारैतिर मानिसहरूको घेरा लागेको देख्छु, यति बिघ्न कनिका किन थुपारेकी, मलाई के भएको छ र? विवेकको नाङ्लोमा यी कनिकाहरूलाई निफानेर हेर्नुहोस्, के साँच्चै टिठ्याएर आएका हुन् र? होइनन्, तमासा हेर्न आएका। मलाई केही भएको छैन, म साहित्यिक हुन लागेको छु। बर्फको पहाडलाई पगाल्नेछु, इन्द्रधनुषको पंखमा चढी नक्षत्र लोकको यात्रा गर्नेछु, निरस बलौटे मरुभूमिमा हरियो लहलह दुबो उमार्नेछु, खलपट्ट तालुका रेशमी केशसम्म उमार्ने या राखेको छु। मेरो भावनाको पोखरीबाट प्रतिभाको छहर छुट्न लागेको बेला यो बाधामा पहाड नडाउनुहोला। छोराको यस्तो कुरा सुनि आमा चाहिँ मात्र होइन तर त्यहाँ भएका मानिसहरू पनि सबै छक्कै परे। एउटा बुढीले अर्की स्वास्नी मानिसको कानमा बिस्तारै भने, बोली पनि त नबुझि नै भइसकेछ, मानिस त साह्रै पो बिग्रिसकेछ त। आमाको अनुहारमा विषादको रेखा झन लामो तानियो। अनि त्यो टोलीमा किसिम किसिमका कुरा चल्न लागे। बुढो घिसिङ अघिदेखि अरूको कुरा सुनिरहेथ्यो। बासाबाट सुर्ती निकालेर एक फाँक हालेपछि उसले भन्यो, होइन हो नानी, म एउटा कुरा गरौँ, लामा पढाएर र तोर्मा मान्छे र केही हुन्न, यसो केटाको बिहे गरिदिनुपर्छ, चुडेल आफै पन्छिन्छ, तिमीहरू ठट्टा नगर, चालै नपाई यसले।

मुटु कलेजो छामिसक्छ। अनि त सबैजना हो बिहे गरिदिनै पर्छ भन्न लागे। त्यस दिनको त्यो सभाले वैशाखको 15 दुलही भित्राउनु पर्छ भन्ने प्रस्ताव एकमतले पास गर्यो। भोलिपल्ट आमा चाहिँले खुबै परिपाटीसँग छोरालाई सम्झाइन्, हेर बाबु, म बुढी भइसकेँ, अब कति दिन बाँचुला र? अब घर सम्हाल्ने पनि त कोही चाहियो। यो बुढी हड्डी कति दिनसम्म घोट्नु र? बहिनीहरूको के आशा? पखेटा लागेपछि एक दिन उडिहाल्ने हो। आमा बाबुलाई समयमै छोराछोरीको हात खुट्टा बाँधिदिन पाए मर्ने बेलामा सन्तोक हुन्छ। ल, एउटै भएको छोरोको बिहे गरिदिन पनि माइथेबाले सकिन भन्न दुनियाँले नपाओस्। यही वैशाखभित्रै बाहुनले लगन निकालेको छन्। तेरो हात खुट्टा बाँधिदिन पाए मलाई पनि सन्तोक हुन्छ, त के भन्छस्? आमा चाहिँको यस्तो तर्क सुनि मेरो साहित्यिक साथी खङ्ग्रङ्ग भयो। ऊ भन्न लाग्यो, आमा, मलाई फाँसीको डोरीले टन्काएर तपाईँ आदर्शको भर्याङमा उक्लिनु चाहनुहुन्छ। दुनियाँको अघि यो ढटुवारे मुखुण्डो लगाई बदनामीको मादल भिरी म कता जाने? यो हात खुट्टा मात्र बाँध्ने कुरो होइन, यो त घिच्रोमा सुर्काउने लाउनु हो। साहित्यको छपनीमा भावना र प्रेरणालाई निचोरी साहित्य जगतमा अमृत बाँड्ने मेरो ध्येय छ। बुद्धिको डल्लो लडाएर हेर्नुहोस्, विवेकको तराजुमा आफैलाई जोखेर हेर्नुहोस्। के मेरो प्रेम गर्ने समय छ र? तपाईँहरू अझ पनि अन्धविश्वासको गुफाभित्र गुम्सिएर बस्नुभएको छ, वास्तविकताको गोरेटोसम्म पनि निस्कनु भएको छैन। जात र पात खोइ भात, देउता र बाहुन तर खोइ तिउन, नाक र धाक तर खोइ छाक, यी सब अनुप्रासिक शब्द मात्र हुन्। यसदेखि पुरो यसको महत्त्व छैन। नाक राख्न म बिहे गर्दिन, यसबाट दुर्गन्ध निस्के यो नाकको के काम? आमा चाहिँले एकछिन छोरालाई टल टल्ती हेरी र ऊ उत्तर नदिइँली। हावा बिग्रिसकेको मानिसको कुरा कसले सुन्ने? उसको बिहेको कुरा पक्क भयो। बाँस धुराका मण्डलकी छोरी माया निकै डाल परेकी थिए। चुल्हा चौका धारा पानी बारी बिरुवा वस्तु भाउ भित्र बाहिर चारैतिरको काम भ्याउन सक्ने, तर लेख्न पढ्न भने लौ यो चिठी लिए आउनेलाई काट्नु भनेर लेखेर दिए पनि सरासर चिठी लिएर जाने खालकी थिए। एक दिन बिहानै म आँगनमा बसेर घाम ताप्न लागेको थिएँ। मेरो साहित्यिक साथी टुप्लुक्क आइपुग्यो। मेरो पाङ्रे छेउमा सुतिरहेको थियो। एक्कासी हाउ गरी झम्टिन लाग्यो। ऊ दुई औँलाको भर चुट्की बजाउँदै पाङ्रे पाङ्रे भन्थ्यो, तर पाङ्रे भने भूत देखे झैँ गरी झम्टी झम्टी टोक्न जाइ लाग्थ्यो। बडो मुस्किलले मैले पाङ्रेलाई समातेर साङ्लोले बाँधेपछि ऊ भन्न लाग्यो, झन्डै बिताएको हन, सधैँ त काखमा आएर लुटुपुटु हुन्थ्यो, आज के भनेर चिनेन? के भनेर चिन्थ्यो र हौ? दारी झ्याप झ्याप्ती पालेर साहित्यिक हुन गएको मेरो साथीलाई चिन्न मलाई त गाह्रो पर्थ्यो भने ऊ त दारी जुङ्ग खौरिनै नपर्ने राईको सन्तानमा पालिएको न हो। मेरो अघिल्तिर मृगको छाला मरेको मुढा थियो। ऊ त्यसैमाथि बस्यो र भन्न लाग्यो, तपाईँसित सल्लाह माग्न आएको म। गुरेनमा सेतो गुलाबको बोट थियो, रातिको असिनाले फुल भक्रल्ल झारिदिएछ। उसको दृष्टि त्यहीँ पर्न गयो। ऊ भुइँमा झरेको फुल टिप्दै भन्न लाग्यो, आहा, हेर्नुहोस् न राईज्यू, गरिबको घर गुरेनबीच प्रणय फुलेको, त्यो सानो मुटु फक्रन नपाई दैवले हरेको। मैले भने, छाडिदिनुहोस् तपाईँको कविता, कस्तो सल्लाह माग्न आउनु भएको भन्नुहोस्। उसले भन्यो, राईज्यू, तपाईँलाई थाहा छ म साहित्यिक हुँ, मेरो आफ्नै शैली छ, आफ्नै स्वतन्त्र विचार विषय छन्। ऊ भावुक हुँदै गयो, नयाँ विचारको भेल ल्याउनेछु, भावनाको असिना बर्साउनेछु। अनि भन्नुहोस् राईज्यू, नेपाली साहित्यमा क्रान्ति आउँछ कि आउँदैन? ऊ एकछिन घोरेर बस्यो र फेरि भन्न लाग्यो, तर मैले त्यसो गर्न नपाउने भए, मेरो आमा नामले रुख भएर बाटो छेक्न लागेकी छन्। सुन्नुभयो राईज्यू, दही जस्तो गरी जमेका मेरा विचारहरू दुध फाटे चाहिँ भयो, आकासिन लागेका मेरा भावनाहरू बाधाको चप्लेरी ढुङ्गामाथि बजारिन पुगे, बरर फुल उड्दै गरेका मेरा कल्पनाहरू आगो निभेको बगडा जस्तो जिम्लिन लागे। मेरो साहित्यिक हुने विचारमाथि आमाले चिसो पानी खनाइदिन्, मैले बिहे गर्नुपर्ने भयो। मैले भने, हेर्नुहोस् धनसिंहजी, म त केही दोष देख्दिनँ। के संसारका सबै लेखक कवि साहित्यिक अविवाहित नै छन् र? विवाह एउटा पवित्र बन्धन हो, दाम्पत्य जीवनको प्रेम, बिछोडको जलन, आनन्दपूर्ण स्मृतिको मिठो पीडा के कविहरूले अनुभव गरेनन्? र औती कटु अनुभवले कविको प्रतिभामा अझ धार हालेन भनेर भन्न सक्नुहुन्छ? प्रदेश लागेका पतिको याद, सुहाग रातको कारचोपी स्मृति के कविहरूको चिरकालदेखिको प्रिय विषय थिएन र? हुनसक्छ बिहेपछि तपाईँको प्रतिभा अझ जागेर उठ्ला। ऊ एकछिन घोरिएर बस्यो, र तपाईँको त्यस्तै राय छ भने लौ हुन्छ भनेर हिँड्यो। बिहे सकिएको एक हप्तापछिको कुरा हो। पुण्यको रात थियो, जुन टहट लागिरहेको थियो धोबी खोलाको जङ्गलै उज्यालो पारेर। धनसिंहलाई निन्द्रा परेको थिएन। माया दिनभरिको थकानले गलेर भुस भएर छेवैमा सुतिरहेको थिए।
उसको गोरो सुन

सुन्दर अनुहार जुनको उज्यालोमा भर्खर फक्रेको कमल जस्तो देखिन्थ्यो। जुनेली रातको उज्यालोमा धनसिंहको मन भने धोबी खोलाको जङ्गल भिर छहरो चर्न पुगेको थियो। उजुरुक्क उठेर मायालाई घसघस्याउँदै भन्न लाग्यो, उठा उठा माया, हिँड नजाउँ। माया आँखा मिच्दै उठेर भन्न लागि, कहाँ जाने यति बेला, यस्तो रातमा पनि तिमीलाई कसरी सुत्न मन लागेको, उसले भावुक हुँदै भन्यो। अनि के गर्ने त, हिँड परसम्म घुमेर आऊ। ओइ के लाग्यो भने, के लाग्छ र, हिँड न हिँड, किन जानु र। हेर माया, तिमी यो घरमा नयाँ आएकी छौ, तिमीलाई थाहा छैन तिम्रो बिहे कोसित भएको छ। तिम्रो स्वामी यानि म एक महान साहित्यिक हुँ। जुनली रातमा मेरो साहित्यिक भोक प्रबल भएर जान्छ, धोबी खोलाको पानी नखाएसम्म मेरो भोक मेटिँदैन। मकै भुटी दिउँ है, किन भोक लाग्यो भन्नुभएको होइन। हेर माया, कहानीको प्लट बिग्रिसक्यो, मेरो भावनाहरू बिच्किसके, कथा कि नायिकाले यस्तो कुरा गर्नुहुन्न, म केही सुन्न चाहन्न हिँड। ऊ मायाको हात समय तान्न लाग्यो, अनि माया कलपुर्जाले चल्ने मानिस चाहिँ पछि पछि लागि। बाटामा मायाले कतिचोटि विरोध गरे तर ऊ किन सुन्थ्यो र। धोबी खोलाको छाँगोको सिरानमा ठुलो चप्लेटी ढुङ्गा थियो, ऊ त्यहीँ गएर बस्यो र मायाको हात सुमसिम्याउँदै भन्न लाग्यो, हेर माया, जुन टह टह लागिरहेछ। मायाले एकचोटि पुर्णेको जुनलाई हेरिर भनी, आज पुर्णे हो, एक धर्सो पातलो बादलको रेखा तानियो। धनसिंहले भावुक भएर भन्यो, हेर माया, घुम्टो हाली लजाएको चन्द्रमा। मायाले बुझ्ने कोसिस गरे झैँ गरिर भनी, के जुन लागेको देखाउन ल्याउनु भएको, जुन लागेको त घरैबाट पनि देखिन्छ नि। फेरि बिच्किसकेका भावनाहरू गाँच्ने प्रयास गर्दै धनसिंह भन्न लाग्यो, यो सुनसान रात्रि, प्रकृतिको शान्त साम्राज्य, खोलोको एकलासे कलकल ध्वानी। मायाले चारैतिर एकचोटि हेरेर छ्याप्पट नासिन आइपुगी। धनसिंहलाई कविताको असर मायामाथि पर्न आँट्यो भन्ने लाग्यो कि कसो, झन भावुक भएर भन्न लाग्यो, चकमन्न मृत प्राय दुनियाँ, स्वप्न प्रदेशमा बसन्त छ उत्सव मनाइरहेछ। यो गम्भीर रात्रिबीच ढुङ्गाको पर्खाल फेरि प्रणयको फुल फक्रन लागेको छ, यहाँ कोही छैन सिर्फ तिमी र म। यो वाक्यले माया जसङ्ग भई आङ फुलेर आयो। तिनले चारैतिर भयभीत आँखाले फलक पुलक हेरी र भन्न लागे, अबुई डर लाग्यो, नभन्नुहोस्। ऊ झन तुफान मेलको रफ्तारमा जान लाग्यो। हजार हजार वर्षदेखि यस दुनियाँमा लाखौँ प्रणय फुल फुले, फक्री औजरे, मृत्युको कालो हातले कति फुल फक्रन नपाई चुडेर अफालिदियो। ती अतृप्त प्रेमीको चिहानबाट निस्केको आँसुको नदी भएकै छ। मायालाई आङमा हिउँ जस्तो चिसो हातले टप्प छोए जस्तो लाग्यो। अबुई कि अबुई भन्दै काली नलागि, आमालाई पो भनिदिन्छु, मलाई यहाँ ल्याएर तर्साएको हुँ। धनसिंह फर्केको बादलसँगै माथि माथि उनी हिँड्दै थियो, एक्कासी आफै बसेको चप्लेटी ढुङ्गामाथि बजारिन आइपुग्यो। माया रुतै घर आइपुगी। आधी रातबीच गमै हल्ला भयो, भुइँसालो भर्खर मात्र गए जस्तो गाउँका मानिसहरू सबै घरबाट बाहिर निस्के। लौ भएन, चुँडेल त गाउँभित्रै बस्न आँट्यो भन्ने हल्ला फिज्यो। भालु गाउँमा उपटको झाँक्री गएको थियो, त्यसैले ल्याएर भोलिपल्ट चिन्ता राख्नुपर्छ, चुँडेललाई गाउँदेखि लगार्नुपर्छ भन्ने कमिटी त्यसै बेला बस्यो। भोलिपल्ट गजा ढ्याङ्ग्रो सामा सरजाम र दुई धुपौरे साथ माझमा झाँक्री आइपुगे। आँगनमा मानिसहरूको धुइरो लागेको थियो। एउटा गाउँमा बस्ने हुनाले म पनि चिन्ता बसेको नै ठाउँमा गएको थिएँ। उसले चारैतिर सेउला गाडेर विवाह मण्डप जस्तो बनाइ थान सिँगार्यो र बेतले बुनेको डेलीबाट कालो चिल्लो अण्डाकार ढुङ्गाहरू निकाली चामल गाड्यो। चारैतिर धजाको खाँबो झै दुम्सीको प्वाख खोगेर चामल वरिपरि हालेपछि फेरि डेलीबाट थुर्पी निकाल्यो र थान अघिल्तिर गाड्यो। जामा फेटा रुद्राक्ष र रिठाको मालाले आफैलाई सिँगारेपछि गजाले ढ्याङ्ग्रो बिस्तारै ठोक्दै देवी देउता सिमे भूमे नाक नगिनी सबैलाई पुकार्न थाल्यो। आधा घन्टा जति फलाकेपछि जिउमा देउता चढ्यो अरे, ऊ शरीर जम्मै डगडग्दी कमै, मालामा उनको घन्टीहरू पनि छिङछिङ बजाउँदै स्वास्वा र फफा गर्न लाग्यो। एक झमट बेसारी कामेपछि जामाको फेरले पसिना पुछ्दै भन्न लाग्यो, साह्रै छिप्पिसकेकी रहेछ, साल आउन मान्दै मान्दैन, बिचकै पनि दिएको रहेछ, परपरै भाग्छे। मैथेबाले फिर्के लगाएको एक डबाका भाती जाँड अघिल्तिर राखिदिए। उनले पनि सासै नबिसै तनतन पार्यो र घोप्टेजुङ्गाभरि सेतै तर लागेको जाँडको थेक्रो जामाको फेरले पुछ्यो र कटुवा बेरी सल्काएर तान्न लाग्यो। दुई चार सर्को तानेपछि ऊ फेरि ढ्याङ्ग्रो टिपेर, लौ फेरि कोसिस गरी हेरौँ है।

अनि फलाक्न लाग्यो। एकछिनपछि आजुङले कामेर थुर्पी टिपेर उभियो र वल्लो कुना र पल्लो कुना छिटकिनी मारी नाच्न लाग्यो। फेरि थुर्पीले घेरो हाली थचक्क बस्यो र दुम्सीको प्वाँख टिपी मन्तर्दै फुफु गर्न लाग्यो। रमिता हेर्न आएका मानिसहरू सासै नफेरी हेरिरहेका थिए। ऊ जोडसित शरीर जम्मै डग डग्दी कमाएर हट भनी चिच्यायो र उसले दुम्सीको प्वाँख फ्याँक्यो। प्वाँख चार हात पर काँक्रोमा गाडियो। उसले एकछिनसम्म चारैतिर पालकपुलक हेऱ्यो र फेरि अर्को प्वाँख टिपी मन्तरेर त्यसरी नै हान्यो। काम नछुटेपछि अनुहारको पसिना पुछ्दै भन्यो, झन्डा के रहेछ, छेउमा पर्दै पर्दिन, त्यहाँ मैले हानेको ऊ फुत्त उडेर गई, केटोलाई नल्याइ भएन, उसैलाई अघिल्तिर राखी उसको जिउमा चढाइ झारिदिनुपर्छ। एकछिनपछि धनसिंहलाई मानिसहरूले भित्रबाट झ्याङ्कुटी पार्दै ल्याए। ऊ चिच्याइरहेथ्यो तर पागल ठरिसकेको मानिसको कुरा कसले सुन्ने। आमा साईले छोराको केस मसार्दै भनी, एकछिन बसिँदैन नानी, हेर तँलाई हामीले राम्रै गरेको हो, तँलाई दुःख दिने बोक्सी डाइनी सबै भागोस्। एकजनाले झाँक्रीको अघि एक मुठा भाँग्रा सिस्नु र एक भाँडा उम्लेको पानी ल्याएर राखिदियो। झाँक्री मन्तर गर्दै सिस्नु र उम्लेको पानीको बिस मार्न लाग्यो। धनसिंह झरिलो सिस्नु देखेर भाग्ने सुर गर्थ्यो, तर उसको के जोड चल्थ्यो र उसलाई तीन चार मरतले हल्न चल्सित अठ्याएर राखेका थिए। झाँक्रीले मन्तर गर्दै सिस्नु पानीमा डुबाउँदै धनसिंहको नाङ्गो आङमा छ्याप्छ्याप्ती हान्न लाग्यो। ऊ चिच्याइ चिच्याइ विरोध गर्थ्यो, यो के गरेको, मलाई यहाँ ल्याएर यत्रो मानिसहरूको माझमा किन बेजती गरेको। मैथेवा भन्न लागि, तँ छाड्दैनस्, तँलाई बेजती मात्र होइन छोरो, र डल्सिङ ढुङ्गा हानेर सात समुद्र खट्याउँछु, भन आजदेखि छाड्छस् कि छाड्दैनस्। बोबो यत्रो बेजती सहेर बस्दिन, गाउँ छोडेर जान्छु, जान्छु भनेर हुन्न बाचा बाँध, तँ मेरो छोरालाई छाड्छस् कि छाड्दैनस्, गाउँघरमा दुःख दिन्छस् कि दिँदैनस्। आइमाईहरू काने खुसी गर्न लागे, झाँक्री त झन्डाकै हो, हेर बक्कै छाड्यो। धनसिंहले वाल्ल परेर आमालाई हेरिरह्यो। एक हप्तासम्म धनसिंह घरदेखि बाहिर निस्केन। आठ दिनको दिन ऊ काम बिगारेको छात्र झैँ सशङ्कित नेत्रले चारैतिर पालक पुलक हेर्दै किताबको ठेली लिएर बिस्तारै क्लासभित्र पस्यो र मेरो छेउमा आएर बस्यो। फेरि अघि पछि सबैको अनुहार एकचोटि हेऱ्यो र बिस्तारैसित भन्यो, राइज्यू, साथीहरूले चाल त पाएनन्। हवस् श्रोतावर्ग, यति मिठो कथा, एउटा बितेको चलचित्र हेरेज लाग्छ हाम्रो स्रष्टाहरूको कथाहरू पढ्दा। यस्तो मिठो कथा पढ्दा पढ्दै भए तापनि आजको बसाइबाट भने मैले बिदा लिने समय भइसकेको छ। यी मिठा मिठा गीतहरूको साथमा मलाई बिदा दिनुहोस् अर्को बसाइसम्मको लागि। धन्यवाद।

सुरु गरौं आजका मुख्य समाचारहरूबाट। कारगिल विजय दिवसमा भारतवर्षद्वारा वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण। विकसित भाइब्रेन्ट भिलेज कार्यक्रमले राष्ट्रिय एकता सुदृढ बनाएको प्रधानमन्त्री मोदीको भनाई। केन्द्रीय शिक्षा मन्त्रीको रूपमा प्रह्लाद जोशीले गरे पदभार ग्रहण। मन की बात कार्यक्रममा प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारत, जल संरक्षण र युवाको उपलब्धिमा दिए जोड। अब समाचार विस्तारमा। कारगिल विजय दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले मातृभूमिको रक्षाका लागि सर्वोच्च बलिदान दिने वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जाल मार्फत राष्ट्रपति मुर्मूले सैनिकहरूको अद्वितीय शौर्य, अटल संकल्प र देशभक्ति भारतीय सशस्त्र बलको उत्कृष्ट परम्पराको प्रतीक भएको उल्लेख गर्दै उनीहरूको वीरताले

0: राष्ट्र सेवा र कर्तव्य निष्ठाका लागि धेरै प्रेरणा दिइरहने बताएका छन्। उपराष्ट्रपति राधाकृष्णनले कारगिल युद्धमा ऐतिहासिक विजय दिलाउने वीर सैनिकहरूको असाधारण साहस, अटल संकल्प र सर्वोच्च बलिदानप्रति राष्ट्रले सम्मान व्यक्त गरेको बताएका छन्। उनले यो विजय भारतको सैन्य शक्ति, राष्ट्रिय एकता र मातृभूमि रक्षाको दृढ प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरेका छन्। प्रधानमन्त्री मोदीले कठिनतम परिस्थितिमा पनि भारतीय सैनिकहरूले प्रदर्शन गरेको शौर्य सधैँ राष्ट्रिय गौरवको स्रोत रहने बताउँदै उनीहरूको देशभक्ति र कर्तव्य निष्ठाले भावी पुस्तालाई निरन्तर प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सामूहिक सहभागिता भारतको सांस्कृतिक परम्पराको प्रमुख शक्ति रहेको बताएका छन्। आज भिडियो कन्फरेन्स मार्फत विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम 2026 का सहभागीहरूसँग संवाद गर्दै उनले यस्तो धारणा व्यक्त गरेका छन्। कार्यक्रममा विभिन्न राज्य तथा केन्द्र शासित प्रदेशका 400 भन्दा बढी युवाले आफ्नो अनुभव साझा गरेका थिए। श्री मोदीले धेरै युवा एक्लै यात्रामा सहभागी भए पनि माई भारत पहल मार्फत उनीहरू एउटै परिवारका सदस्य झैं भएर फर्किएको बताउँदै यस्तै कार्यक्रमको महत्त्वपूर्ण उपलब्धि भएको बताए। प्रधानमन्त्रीले स्वतन्त्र रूपमा कार्यक्रममा सहभागी भएका युवतीहरूको प्रशंसा गर्दै उनीहरूको सहभागिता भारतका स्त्रीहरूको आत्मविश्वास र साहसको प्रतीक भएको बताए। सरकारले विशेष गरी स्त्रीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रोत्साहन गरिरहेको उनले स्पष्ट पारे। विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम मार्फत सहभागीहरूले सीमावर्ती गाउँहरूको सामाजिक आर्थिक अवस्था, सांस्कृतिक सम्पदा र विकासका सम्भावनाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर पाउने व्यवस्था गरिएको छ। कार्यक्रमले राष्ट्रिय एकता सुदृढ गर्नुका साथै सीमावर्ती गाउँहरूको रणनीतिक महत्त्वबारे जनचेतना बढाउने उद्देश्य गरिएको छ। श्री मोदीले कन्फरेन्समा थप बोल्दै भन्नुभएको छ,
1: हमारे सीमावर्ती गांवों में विकास की आकांक्षा और देशभक्ति की भावना, ये हम बराबर बराबर और कभी तो लगता है कि उनके लिए खुद से ज्यादा देश होता है। देश पहले, बाकी सारी सुविधाएं बाद में, ये हमको सीमावर्ती गांवों में खास अनुभव आती है। और इसलिए उद्देश्य ये था कि देश के अलग अलग जिलों के युवा हिमाचल, उत्तराखंड और लद्दाख के गांवों की यात्रा करें।
0: केन्द्रीय मन्त्री प्रह्लाद जोशीले आज सरकारका शिक्षा मन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन्। धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि हिजो मात्रै श्री जोशीलाई शिक्षा मन्त्रीमा नियुक्त गरिएको हो। उनले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण र नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि यथावत सम्हाल्ने छन्। पदभार ग्रहण गरे लगत्तै मन्त्री जोशीले शिक्षा मन्त्रालयको समीक्षा बैठकको अध्यक्षता गर्दै विभिन्न योजना तथा प्रमुख कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरेका छन्। बैठकमा शिक्षा राज्य मन्त्री जयन्त चौधरी तथा मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री जोशीले आफूलाई यो महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे। उनले मन्त्रालयको कार्यप्रणाली, नीति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे विस्तृत जानकारी लिन समीक्षा बैठकहरू भइरहेको बताएका छन्।
2: आज सुबह चार्ज लिया हूँ, पूरा डिटेल्स हमको देखना है, निर्णय लेना है, इस सब के बारे में इंफॉर्मेशन लेने का और पूरा मिनिस्ट्री समझने का कोशिश मैंने किया हूँ। मुझे विषय नया है और सीनियर ऑफिसर्स पे मैंने डिटेल में बातचीत करने का कोशिश किया हूँ। एक बहुत बड़ी डिपार्टमेंट है, इसलिए पूरा समझ के मैं आपके साथ बात करूँगा।
0: उनले शिक्षा मन्त्रालय ठूलो र महत्त्वपूर्ण मन्त्रालय भएकाले यसको सम्पूर्ण कार्यलाई गहिरो रूपमा बुझ्दै कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने तथा आवश्यक नयाँ पहलहरू कार्यान्वयन गर्ने आफ्नो प्राथमिकता रहने स्पष्ट पारेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी

आकाशवाणीका नेपाली र बङ्गला समाचारपछिको समय हो रात्रिको 7:45 अनि 32 सेकेन्ड भइरहेको छ त हुन् र अब सुन्नुहोस् भुटानी गीत।

0: प्रधानमन्त्रीले भन्नुभयो भारतका मानिसहरूले लामो समयदेखि सँगै काम गर्दा गीतहरू गाउँदै आएका छन्। यो अभ्यासले एकतालाई बलियो बनाउँछ र सामूहिक प्रयासहरूलाई अझ रमाइलो र तनावमुक्त बनाउँछ। उहाँले सरकार पहिला त ती मानिसहरूलाई विकासको मुख्य धारासँग जोड्नका लागि लगातार प्रयास गरिरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो धेरै युवाहरूले व्यक्तिगत रूपमा यो यात्रा सुरु गरे पनि तिनीहरू माई भारत पहल मार्फत एकबद्ध परिवारको रूपमा फर्किए। यसलाई कार्यक्रमको प्रमुख उपलब्धिको रूपमा वर्णन गर्नुहुँदै उहाँले व्यक्तिगत अनुभवहरू राष्ट्रिय एकता र अपनौताको भावनामा परिणत भएको उल्लेख गर्नुभयो। स्वतन्त्र रूपमा यात्रामा सामेल भएका युवतीहरूको सहभागितालाई प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो कि उनीहरूको संलग्नता भारतका छोरीहरूको आत्मविश्वास र साहसको प्रतीक हो। उहाँले प्रत्येक युवालाई विशेष गरी देशका छोरीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ अगाडि बढ्न सशक्त बनाउने सरकारको प्रतिबद्धतालाई पुष्टि गर्नुभयो। विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम अन्तर्गत सहभागीहरूले सीमा क्षेत्रका सामाजिक आर्थिक अवस्था सांस्कृतिक सम्पदा र विकास सम्भावनाको बारेमा प्रत्यक्ष अन्तर्दृष्टि प्राप्त गर्ने अवसर पाउँछन्। कार्यक्रमले सीमावर्ती गाउँहरूको रणनैतिक महत्वको बारेमा जागरूकता जगाउँदै समुदायको सहभागिता र राष्ट्रिय एकतालाई बढावा दिने लक्ष्य पनि राखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ भारतले रक्षा निर्यात राजनैतिक सहयोग र मित्र देशहरूको मामिलामा लगातार नयाँ उचाइहरू छुइरहेको छ। आकाशवाणीबाट आफ्नो मन की बात कार्यक्रममा कारगिल विजय दिवसका बहादुर सैनिकहरूलाई स्मरण गर्दै श्री मोदीले भन्नुभयो यो दिनले देशवासीहरूलाई हाम्रा बहादुर सैनिकहरूको असाधारण शौर्यको सम्झना गराउँछ। प्रधानमन्त्रीले भन्नुभयो गत आइतबार विक्रम 1 सफल प्रक्षेपणले हरेक भारतीयलाई गौरवान्वित गर्यो। उहाँले भन्नुभयो यो भारतको निजी क्षेत्रको पहिलो रकेट हो। क्याच द रेन अभियानबारे प्रधानमन्त्रीले भन्नुभयो 4 जुलाईदेखि यो विशेष राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको छ। देशभरि 7 अगस्तमा राष्ट्रिय हतकर्घा दिवस मनाइनेछ। प्रधानमन्त्रीले भन्नुभयो यो दिवस देशका बुनकरहरूको कौशल र सृजनशीलताको सम्मानको प्रतीक हो। प्रधानमन्त्री संग्रहालयमा आज पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको आर्टिफिसियल इन्टेलिजेन्स होलो बक्सको उद्घाटन गरिएको छ। यसले आगन्तुकहरूलाई श्री वाजपेयीको जीवन नेतृत्व र विरासतको बारेमा एक जीवन्त अनुभव प्रदान गर्नेछ। उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्रीका परिवारका सदस्यहरू उपस्थित थिए। 1999 कारगिल युद्ध तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीको कार्यकालमा भएको हुनाले संग्रहालयले कारगिल विजय दिवसमा विशेष प्रदर्शनी पनि आयोजना गरिरहेको छ। यस प्रदर्शनीमा भारतीय सशस्त्र बलको वीरता र बलिदानलाई उजागर गर्ने माइक्रो फिल्म अभिलेखकीय भिडियो तस्विर र व्यक्तिगत पत्रहरू प्रस्तुत गरिएको छ। होलोबक्स इन्टरेक्टिभ 3D मार्फत प्रमुख भारतीय नेताहरूको दृष्टिकोण विचार र योगदान प्रस्तुत गर्न AI प्रविधिको प्रयोग गर्दछ। यसमा महात्मा गान्धी, सरदार वल्लभ भाई पटेल, अटल बिहारी वाजपेयी र डाक्टर APJ अब्दुल कलामलाई प्रस्तुत गरिएको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सरकारले भोलि लोकसभामा लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पेश गर्नेछ। यो विधेयक सोमबारका लागि लोकसभाको कार्यसूचीमा सामेल छ। यसको उद्देश्य लोक परीक्षा अनुचित साधन रोकथाम अधिनियम 2024 संशोधन गर्नु रहेको छ। केन्द्रीय मन्त्री प्रह्लाद जोशीले आज शिक्षा मन्त्रीको पदभार ग्रहण गर्नुभयो। धर्मेन्द्र प्रधानको राजीनामापछि उहाँलाई हिजो यस पदमा नियुक्त गरिएको थियो। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण र नवीन तथा नवकरणीय ऊर्जा मन्त्रालयको कार्यभार सम्हाल्न जारी राख्नुहुनेछ। कार्यभार सम्हालेपछि उहाँले विभिन्न योजना र प्रमुख कार्यक्रमहरूको कार्यान्वयनको मूल्याङ्कन गर्न शिक्षा मन्त्रालयको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो।
1: आज सुबह चार्ज लिया हूँ, पूरा डिटेल्स हमको देखना है, निर्णय लेना है, इस सब के बारे में इन्फॉर्मेशन देने का और पूरा मिनिस्ट्री समझने का कोशिश मैंने किया। मुझे विषय नया है और सीनियर ऑफिसर्स पे मैंने डिटेल में बातचीत करने का कोशिश किया हूँ। बहुत बड़ी डिपार्टमेंट है, इसलिए पूरा समझ के मैं आपके साथ बात।
0: शिक्षा राज्य मंत्री जयंत चौधरी र मन्त्रालयका धेरै वरिष्ठ अधिकारीहरू बैठकमा उपस्थित रहेका थिए। केन्द्रीय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले राष्ट्रिय जनतान्त्रिक गठबन्धनका नवनिर्वाचित राज्यसभा सदस्यहरूका लागि आज संसद भवनमा आयोजित प्रारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुभयो। कार्यक्रमको क्रममा उहाँले विभागसँग सम्बन्धित संसदीय स्थायी समितिहरूमा आफ्नो विचार साझा गर्नुभयो। श्री यादवले आशा व्यक्त

0: गर्नुभयो कि सबै नयाँ सदस्यहरूले अर्थपूर्ण छलफल मार्फत संसदीय लोकतन्त्र र विधायी प्रक्रियाहरूलाई सुदृढ पार्न योगदान गर्नेछन्। ओडिसाको पुरीमा आज साँझ भगवान जगन्नाथ, भगवान बलभद्र अनि देवी सुभद्राको पवित्र अधारापना अनुष्ठान भक्तिभावका साथ मनाइँदैछ। अनुष्ठानमा हजारौँ भक्तजनहरू सहभागी छन्। रथयात्रापछि आयोजित यो समारोहमा ठूलो माटोको भाँडाहरूमा तीन देवताहरूलाई विशेष रूपमा तयार पारिएको मिठो पेय पदार्थ चढाइन्छ। विधिको अन्त्यमा भाँडाहरू औपचारिक रूपमा फुटाइन्छ। यो अनुष्ठानले जगन्नाथ मन्दिरको गर्भगृहमा फर्कनु अघि देवताहरूलाई विदाईको प्रतीक हो। भोलि पवित्र निलाद्री विजे अनुष्ठान मनाइनेछ, जब 12 शताब्दीको मन्दिरभित्र रहेको रत्न सिंहासनमा देवताहरू फर्किनेछन्। यसले भक्ति र धार्मिक उत्साहको वातावरण बीच वार्षिक रथयात्रा उत्सवलाई आध्यात्मिक समापन गर्नेछ। युनेस्कोले आज फ्रान्सको डी डे ल्यान्डिङ बीच, ग्रिसको माउन्ट ओलम्पस, जापानको प्राचीन राजधानीहरू आसुका अनि फुजीवारा तथा दक्षिण सुडानको विशाल प्रवासी प्राकृतिक क्षेत्र बोमा बड्नी गोललाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। दक्षिण कोरियाको बुसानमा भएको युनेस्को समितिको बैठकमा विश्वव्यापी नामाङ्कनहरूको समीक्षापछि यो स्वीकृति प्रदान गरिएको हो। नयाँ सूचीबद्ध स्थलहरूले उत्कृष्ट सांस्कृतिक र प्राकृतिक सम्पदा प्रतिनिधित्व गर्नेछन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज परीक्षा सुधारहरूका लागि एउटा हाई पावर्ड टास्क फोर्स बनाउने घोषणा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सामूहिक सहभागिता सधैँ भारतको सांस्कृतिक परम्पराको बल रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले आज मन की बात कार्यक्रममा पछिल्ला केही वर्षहरूमा जस्तै यस वर्ष पनि हर घर तिरङ्गा अभियान पूर्ण उत्साहका साथ अगाडि बढाउनु पर्ने बताउनु भएको छ। ओडिसाको पुरीमा आज साँझ भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्राको पवित्र अधारापना अनुष्ठान भक्तिभावका साथ मनाइँदैछ अनि युनेस्कोले आज विश्वव्यापी नामाङ्कनहरूको समीक्षापछि विश्व सम्पदा सूचीमा धेरै नयाँ स्थलहरू समावेश गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषा अनुवादको पुनः प्रसारण।
2: मेरा प्यारा देशवासीहरू नमस्कार। हाम्रो जीवनमा केही मितिहरू यस्ता हुन्छन् जसलाई सम्झनका लागि क्यालेन्डर हेर्नु पर्दैन। आज 26 जुलाई यस्तै एउटा मिति हो। आज कारगिल विजय दिवस हो। यस दिनले हामीलाई गर्वले भर्छ। यस दिनले हामीलाई आफ्ना वीर जवानहरूको अद्भुत साहसको सम्झना दिलाउँछ। कारगिलका अग्ला अग्ला चुचुराहरू, कठिन मौसम, दुश्मनको चुनौती, हरेक परिस्थिति हाम्रा सैनिकहरूका अगाडि थियो, तर उनीहरूको हौसला हरेक चुनौतीभन्दा ठूलो थियो। उनीहरूले माता भारतीको रक्षाका लागि आफ्नो सर्वस्व अर्पण गरे। आज कारगिल विजय दिवसमा म सबै वीर शहीदहरू र वीर सैनिकहरूलाई श्रद्धापूर्वक नमन गर्दछु। साथीहरू, आजको भारतले आफ्ना वीरहरूलाई मात्र सम्झदैन, बरु नयाँ पुस्तासम्म उनीहरूको गाथा पनि पुर्याउँछ। यही भावनाले यस वर्ष एक विशेष शौर्य विजय यात्रा निकालिएको छ। 14 जुलाईमा दिल्लीको नेसनल वार मेमोरियलबाट सुरु भएको यो मोटरसाइकल यात्रा द्रासको कारगिल वार मेमोरियलसम्म पुग्नेछ। यसको सन्देश हो वान राइट, वान नेसन, वान सेल्युट। यो यात्राले हामीलाई सम्झाउँछ कि राष्ट्रका लागि दिएको बलिदान कहिले भुलिने छैन। साथीहरू, आज भारतले आफ्ना सैनिकहरूको साहससँगै आफ्ना प्राविधिक क्षमतालाई पनि लगातार बलियो बनाउँदैछ। केही दिन अघि भारतीय नौसेनामा आइएनएस महेन्द्रगिरी समावेश गरियो। यो आधुनिक जङ्गी जहाज भारतमै डिजाइन गरिएको हो, भारतमै बनेको हो। यसमा 75% भन्दा बढी स्वदेशी सामग्रीको प्रयोग भएको छ। यो आत्मनिर्भर भारतको बढ्दो शक्तिको प्रतीक हो। यही महिना डिआरडिओले पिनाका लङ रेन्ज गाइडेड रकेटको पनि सफल परीक्षण गर्यो। यस सफलता पछाडि हाम्रा वैज्ञानिकहरू र इन्जिनियरहरूको सामूहिक परिश्रम छ। 2-3 दिन अघि नै डिआरडिओले कुसा मिसाइलको पनि सफल परीक्षण गरेको छ। साथीहरू, आज रक्षा उत्पादन होस्, रक्षा निर्यात

दोष वा मित्र राष्ट्रसँग राजनीतिक सहयोग भारत लगातार नयाँ उचाइतिर बढिरहेको छ। यस महिनाको सुरुमा म इन्डोनेसियामा थिएँ जहाँ ब्रह्मोस्र अस्त्र मिसाइलहरूका लागि एउटा ठूलो सम्झौता भएको छ। संसारको विश्वास भारतका रक्षा उपकरण र प्रविधिमा बढिरहेको छ। आउनुहोस् यस कारगिल विजय दिवसमा हामी आफ्ना अमर शहीदहरूलाई नमन गरौँ र एक सुरक्षित सक्षम र आत्मनिर्भर भारतको निर्माणको आफ्नो संकल्प अझ बलियो बनाऊ। मेरा प्यारा देशवासीहरू, मन की बातको पछिल्लो एपिसोडमा मैले तपाईँसँग क्याच द रेन अभियानको चर्चा गरेको थिएँ। मैले आग्रह गरेको थिएँ कि वर्षाको हरेक थोपा जोगाउने यस अभियानलाई जन आन्दोलन बनाउनुहोस्। क्याच द रेनको सन्देश धेरै सिधा छ, जहाँ वर्षा पर्छ जब वर्षा पर्छ पानीलाई त्यहीँ जोगाउनुहोस्। त्यसैले 4 जुलाईदेखि देशभर एक विशेष अभियान पनि चलाइएको छ। यस अन्तर्गत वर्षाको पानीको सञ्चयन, ग्राउन्ड वाटर रिचार्ज, पुरानो जलस्रोतको पुनर्जीवन र वृक्षारोपणलाई नयाँ गति दिएको छ। मलाई धेरै खुसी छ कि गाउँ होस् वा सहर, पञ्चायत होस् वा सामाजिक संस्थाहरू, हरेक ठाउँमा मानिसहरूले जोशपूर्ण रूपमा सहभागिता जनाएका छन्। कतै पुराना तालहरूबाट हिलो निकालिँदैछ, कतै कुवा र इनारहरूलाई फेरि जीवन दिइँदैछ, बन्द भएका बोरवेल अब ग्राउन्ड वाटर रिचार्जको माध्यम बनिरहेका छन्। साथीहरू, मध्य प्रदेशको सिधी जिल्लामा करिब 1500 ताल बनाइएका छन्। नरसिंहपुरमा अमृत सरोवरहरू सँगालिएका छन्। महाराष्ट्रको नासिकमा ठूलो मात्रामा पानी जोगाउने क्षमता विकसित भएको छ। आन्ध्र प्रदेशको नन्द्यालमा सबै ग्राम पञ्चायतहरू यस अभियानसँग जोडिएका छन् र पुराना तालहरूलाई फेरि उपयोगी बनाइएको छ। हाम्रो सहरहरू पनि पछाडि छैनन्। छत्तिसगढको कोराबा, ओडिसाको भुवनेश्वर र आन्ध्र प्रदेशको विजयनगरम यस अभियानका उत्साहजनक परिणामहरू देखिँदैछन्। आउनुहोस् हामी पनि आफ्नो वरपरको कुनै एक ताल, कुवा वा इनारको जिम्मेवारी लियौँ, पानीको हरेक थोपा बचाउँ। आज बचाएको हरेक थोपा आउने पुस्ताको भविष्यको सबैभन्दा ठूलो पुँजी हो। मेरा प्यारा देशवासीहरू, केही दिनअघि ग्लास्गोमा कमनवेल्थ गेम्स सुरु भएका छन्। हरेक देशवासीले भारतीय दललाई निरन्तर आफ्ना शुभकामना दिइरहेका छन्। उनीहरूको कामना छ कि सबै खेलाडी र एथलेट उत्कृष्ट प्रदर्शन गरून् र मानिसहरूको मन पनि जितुन्। साथीहरू, हाम्रा युवाहरूले हालका दिनहरूमा स्पोर्ट्समा धेरै उत्कृष्ट उपलब्धिहरू हासिल गरेका छन्। पीवी सिन्धु ब्याडमिन्टनमा जापान ओपनको उपाधि जित्ने पहिलो भारतीय बनेकी छिन्। उनको यस उपलब्धिमा पुरा देश गर्वित छ। भारतीय महिला क्रिकेट टोलीले पनि लन्डनको लर्ड्स स्टेडियममा आफ्नो पहिलो टेस्ट म्याच जितेको छ। यो एक ऐतिहासिक जित हो। हाम्रो टोलीले 270 रनको ठूलो अन्तरले यो प्रतिस्पर्धा जितेको छ। तर कुरा यति मात्र होइन, लर्ड्सको लामो इतिहासमा यो महिला टोलीको पहिलो टेस्ट म्याच थियो। 1983 यही मैदानमा भारतले आफ्नो पहिलो क्रिकेट विश्वकप जितेको थियो। अब हाम्रो नारी शक्तिले यहाँ देशको नाम रोशन गरेको छ। साथीहरू, केही साना प्रयासहरू यस्ता पनि हुन्छन् जसको धेरै अर्थ हुन्छ। मलाई केरलमको एर्नाकुलमको दक्षिण चितुरमा स्पोर्ट्सको यस्तै एक प्रयासबारे थाहा भयो। त्यहाँको एउटा स्कुलमा संस्कृत क्लब छ। त्यहाँका टिचर अभिलाषजीले अति अनौठो तरिकाले संस्कृतलाई लोकप्रिय बनाइरहेका छन्। यस प्रोजेक्टलाई अक्षर कन्दुक नाम दिएको छ। यसमा संस्कृतका अक्षरहरूलाई फुटबलमा प्रयोग हुने शब्दहरूसँग जोडेर सजिलो तरिकाले बुझाइन्छ। यसबाट सिक्नमा आनन्द प्राप्त हुँदछ, साथै खेलहरूसँग मानिसहरूको जोडिने क्रम पनि बढ्छ। मेरा प्यारा देशवासीहरू, गत आइतबार विक्रम 1 सफल लन्चबाट हरेक देशवासी गौरवले भरिएका छन्। हामी सबै भारतीय स्पेस सेक्टरको यस ऐतिहासिक क्षणका साक्षी बनेका छौँ। यो प्राइभेट सेक्टरद्वारा विकसित भारतको पहिलो रकेट हो। हाम्रा युवा इनोभेटर्सले त्यो गरेर देखाए जसको कल्पनासम्म कठिन थियो। उनीहरूले गजबको स्किल, प्यासन र प्यासेन्स देखाए। लामो समयसम्म हाम्रो स्पेस सेक्टर निजी क्षेत्रका लागि बन्द थियो। यस सेक्टरमा रुचि राख्ने धेरै युवाहरूले आफ्नो प्रतिभा देखाउने अवसर पाइरहेका थिएनन्। युवा हितलाई ध्यान राख्दै हामीले स्पेस सेक्टरलाई प्राइभेट सेक्टरका लागि खोल्यौँ। आज यसको परिणाम संसार

सरकारले देखिरहेको छ। साथीहरू, हाम्रा युवा साथीहरू साइन्समा पनि भारतको शिर उच्च पारिरहेका छन्। साइन्स ओलम्पियाड संसारका सबैभन्दा महत्त्वपूर्ण कम्पिटिसन्स मध्ये एक हुन्। यिनमा ठुलो सङ्ख्यामा स्टुडेन्ट्सले भाग लिँदैछन्। यही महिना फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथमेटिक्सका ओलम्पियाड भए। यी कम्पिटिसन्समा भारतीय दलको प्रदर्शन उत्कृष्ट रह्यो। फिजिक्स ओलम्पियाडमा हाम्रो सबै 5 स्टुडेन्ट्सले गोल्ड मेडल जिते र भारतले पहिलो ऱ्याङ्क हासिल गर्यो। विगत एक दशकमा भएका हरेक फिजिक्स ओलम्पियाडमा हाम्रो देशका स्टुडेन्ट्सले गोल्ड वा सिल्भर मेडल अवश्य जितेका छन्। केमिस्ट्री ओलम्पियाडमा पनि हाम्रा सबै स्टुडेन्ट्सले गोल्ड मेडल जिते। यो अहिलेसम्मको बेस्ट पर्फर्मेन्स रह्यो। बायोलोजी ओलम्पियाडमा पनि हाम्रा सबै स्टुडेन्ट्सले मेडल जिते, जसमा एक गोल्ड मेडल पनि समाविष्ट छ। त्यस्तै म्याथमेटिक्स ओलम्पियाडमा हाम्रा स्टुडेन्ट्सले 2 गोल्ड र 4 सिल्भर मेडल आफ्नो नाम गरे। मलाई देशको युवा शक्तिमा धेरै गर्व छ। यो देखेर खुसी लाग्छ कि भारतमा ओलम्पियाड्स र ह्याकाथन्सको कल्चर निरन्तर बढिरहेको छ। मलाई विश्वास छ कि देशका अधिकभन्दा अधिक युवाहरू यस्ता फोरम्समा आफ्नो इन्ट्रेस्ट देखाउनेछन् र भारतको झण्डा पनि फहराउनेछन्। मेरा प्यारा देशवासीहरू, जब सिप पनि होस् र केही गर्ने उत्साह पनि होस्, तब हरेक बाटो सजिलो हुन्छ। कश्मीरको पारम्परिक चटाई बगुलाई लिएर आज भइरहेका प्रयासहरूमा यसैको झल्को मिल्छ। यसलाई नर्कट र धानको परालबाट स्ट्रबाट तयार पारिन्छ। यस चटाई बनाउने परम्परा वर्षौँ पुरानो हो। यसका लागि सबैभन्दा पहिले कश्मीरका दलदली इलाकाका घाँस र नर्कटको कटाई गरिन्छ। घाममा सुकाएपछि छान्ने काम हुन्छ र त्यसपछि सुरु हुन्छ हातले बुनाइको काम। 2 कारिगरलाई एउटा चटाई बनाउन करिब करिब 4 दिन लाग्छ। यो चटाई अनौठो पनि हो र इको फ्रेन्डली पनि हो। एउटा ठुलो विशेषता यो हो कि तपाईँलाई गर्मीमा यसबाट चिसो मिल्छ र जाडोमा न्यानो। पहिले यो कश्मीरका हरेक घरमा देखिन्थ्यो, तर विगत केही वर्षमा यसको प्रयोग कम हुन थालिएको थियो। यस्तोमा श्रीनगरका गुलाम हुसैनजी र उनको छोरी तन्जिलाजीले एउटा संकल्प लिए। दुवै बगु क्राफ्टको परम्परालाई नयाँ जीवन दिन जुटे। गुलाम हुसैनजी धेरै साधारण परिवारबाट आएका हुन्। उनीहरूलाई यस काममा धेरै प्रकारका चुनौतीहरू पनि आए, तर बगु संरक्षणको उनीहरूको संकल्प अडिग थियो। हेर्दा हेर्दै उनीहरूको यस प्रयासबाट धेरै मानिसहरू जोडिँदै गए। गुलाम हुसैनजीले यस सिपलाई धेरै बढाए। आफ्ना मिसनमा उनीहरूलाई स्थानीय स्तरमा सरकारी सहयोग पनि मिल्यो। आज छिटो लोकप्रिय हुँदै गएर बगु देशका अन्य भागहरूमा पनि पुगिरहेका छन्। मलाई यस प्रयाससँग जोडिएका सबै मानिसहरूमा धेरै गर्व छ। आज हामी सबैको लोकल प्रडक्ट्समा जोड छ। हामी भोकल फर लोकलको मन्त्र लिएर हिँडिरहेका छौँ। यस्तोमा कश्मीरको बगु पनि तपाईँको घरको हिस्सा बनोस्। यसबारे एकपटक अवश्य सोच्नुहोला। साथीहरू, हाम्रो देशमा चिया मात्र एउटा पेय होइन, यो आफ्नोपन पनि हो। बिहानको सुरुवात होस्, साथीहरूको भेट होस् वा परिवारसँग केही पल बिताउनुहोस्, चिया हरेक अवसरको हिस्सा बन्छ। त्यसो त तपाईँ पनि राम्ररी जान्नुहुन्छ मेरो चियासँग सम्बन्ध के छ। तर आज म जुन चियाको चर्चा गर्दैछु, त्यसले मात्र स्वाद दिएन, बरु अनेक दिदीबहिनीहरूको जीवनमा आत्मनिर्भरताको नयाँ सुगन्ध पनि घोल्यो। उत्तर प्रदेशको बिजनौर जिल्लाको लखीवाला गाउँमा सेल्फ हेल्प ग्रुपसँग जोडिएका महिलाहरूले विदुर प्रेरणा स्वदेशी हर्बल टी तयार पारेका छन्। यसमा लेमन ग्रास, गुर्जो, जेठी मधु, तुलसी, काँचो हर्दी, दालचिनी, अलैँची र सौप जस्ता प्राकृतिक सामग्रीहरू समावेश छन्। आफ्नो अनौठो स्वाद र गुणहरूका कारण यस चियाले धेरै कम समयमा मानिसहरूबीच विशेष परिचय बनाएको छ। प्रयागराजको महाकुम्भ र दिल्लीको इन्टरनेसनल फुड फेस्टिभलमा यस हर्बल चियालाई धेरै प्रशंसा मिलेको छ। विदेशबाट आएका मानिसहरूले पनि यसमा रुचि देखाएका छन्। साथीहरू, सबैभन्दा प्रेरक कुरा यसको सुरुवात हो। यो पुरा प्रयास मात्र 1,00,000 रुपियाँबाट सुरु भएको थियो। आज यो ब्रान्ड देशका ठूला संस्थानहरूसम्म पुगिसकेको छ। यो पहलले हामीलाई बताउँछ कि जब भारतीय ज्ञान, प्रकृति र महिलाहरूको आत्मविश्वास सँगै आउँछन्, तब एउटा सानो प्रयास पनि ठूलो परिवर्तनको सुरुवात हुन्छ। मेरा प्यारा देशवासीहरू, आज देशभर एक रुख आमाको नाममा अभियानको माध्यममा मानिसहरू प्रकृतिप्रतिको आफ्नो दायित्व निर्वाह गरिरहेका छन्। जब समाज यस भावनासँग जोडिन्छ, तब धेरै सुन्दर र प्रेरक उदाहरणहरू अगाडि आउँछन्। साथीहरू, अमा

आपातमा जनभागीदारीको अद्भुत शक्ति देखियो। भारत क्षेत्रमा एक घन्टाभित्र 3.5 लाख भन्दा बढी बिरुवा रोपिए। यसमा 25,000 भन्दा बढी मानिसहरू जुटे। स्कुले नानीहरू, एनसिसी क्याडेट्स, स्वयंसेवक र आम नागरिक सबैले यस अभियानमा भाग लिए। आउने वर्षहरूमा यही बिरुवाहरू एउटा बाक्लो सहरी वनको रूप लिनेछन्। यस प्रयासलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिएको छ। साथीहरू, एक पेड माके नाम अभियान अन्तर्गत युपीमा पनि जनशक्तिको अद्भुत सङ्कल्प देखियो। त्यहाँ एकै दिनमा 12 जुलाईमा 35 करोड भन्दा बढी बिरुवा रोपिएका छन्। युपीको सांसद भएको नाताले मेरो लागि यो पनि विशेष गर्वको कुरा हो। मेरा प्यारा देशवासीहरू, रुखहरू केवल मानिसहरूका लागि हुँदैनन्, यी अनगन्ती जीवहरूका घर पनि हुन्। गुजरातका गिरका जङ्गलहरूमा करिब 60 वर्षपछि इन्डियन ग्रे हर्नबिलले फेरि बासस्थान बनाइरहेको छ। यो गिरमा वर्षौंदेखि भइरहेको संरक्षण र पुनर्स्थापनका प्रयासहरूको परिणाम हो। हर्नबिललाई जङ्गलहरूको किसान भनिन्छ। यी फल खान्छन् र बिउहरूलाई टाढा टाढासम्म पुर्याउँछन्। तिनै बिउबाट जङ्गलका नयाँ रुखहरू उम्रन्छन्। यसबाट एउटा चरा जङ्गललाई फेरि हरियो भरियो बनाउनमा मद्दत गर्छ। म तपाईँ सबैलाई भन्नेछु, हामी सबै आफ्नो जीवनको कुनै विशेष अवसरलाई प्रकृतिसँग अवश्य जोडौँ। एक रुख आमाको नाममा रोपौँ। आज लगाएको एउटा सानो बिरुवा आउने पुस्ताहरूका लागि हरियाली, स्वच्छ हावा र सुन्दर भविष्यको विरासत बन्न सक्छ। मेरा प्यारा देशवासीहरू, हामी सबै जान्दछौँ कि आज प्लास्टिक प्रदूषण पुरा संसारको पर्यावरणका लागि ठूलो चुनौती बनेको छ। सिङ्गल युज प्लास्टिक्सको फोहोर धेरै वर्षसम्म प्रकृतिलाई हानि पुर्याइरहन्छ। त्यसैले प्लास्टिक्सलाई सही ठाउँमा थन्को लगाउन आवश्यक छ। साथीहरू, बिहारको सत्तामढीमा वेस्ट टु हेल्थको शानदार उदाहरण अगाडि आएको छ। यहाँ फोहोरको रिसाइक्लिङ गरेर त्यहाँबाट आकर्षक बेन्च बनाइँदैछ। एउटा बेन्च तयार हुनमा करिब 40 किलो सिङ्गल युज प्लास्टिक खपत हुन्छ। यो बलियो, टिकाउपूर्ण र सुविधादायक हुनुका साथै इको फ्रेन्डली पनि हुन्छ। यसलाई सरकारी स्कुलहरू, पार्क र सार्वजनिक स्थलहरूमा लगाइन्छ। यसबाट मानिसहरूमा पर्यावरण संरक्षणबारे जागरूकता पनि बढिरहेको छ। यस प्रयासमा स्थानीय इकाइसँगै जिल्ला प्रशासनको महत्त्वपूर्ण भूमिका छ। यसबाट स्थानीय स्तरमा रोजगारका अवसरहरू पनि सिर्जना भइरहेका छन्। सीतामढीको यो प्रयासले हामीलाई बताउँछ कि रिड्युस, रियुज र रिसाइकल आज केवल एउटा नारा होइन, बरु हाम्रो जीवनको हिस्सा बन्दै गएको छ। यो प्रयासले हामीलाई बताउँछ कि रिड्युज, रियुज र रिसाइकल आज केवल एउटा नारा होइन, बरु हाम्रो जीवनको हिस्सा बन्दै गएको छ। साथीहरू, तपाईँहरूलाई थाहा होला, अघिल्लो पटक मन की बातमा मैले गणेश उत्सवको कुरा गरेको थिएँ। मैले आग्रह गरेको थिएँ कि हामीले आफ्नो देशको माटोबाट बनेको गणेशजीको पूजा गर्नुपर्छ। जुन पिओपीबाट बनेका गणेशजी हुन्छन् वा विदेशबाट आएका गणेशजीको मूर्ति हुन्छ, त्यसको सट्टा हामीले देशको माटोबाट बनेका गणेशजीलाई घरमा स्थापना गर्नुपर्छ। यस विषयमा अनेकौँ मानिसहरूले मलाई सन्देश पठाएका छन् र आफ्ना विचार राखेका छन्। मानिसहरूले बताए कि उनीहरूले मेरो आग्रह अपनाएका छन्। उनीहरूले स्थानीय माटोबाट तयार हुने गणेशजी स्थापना गर्ने सङ्कल्प लिएका छन्। मानिसहरूले लेखेका छन् कि मन की बातमा पहिले नै यसबारे चर्चा भयो, यसले उनीहरूलाई सही समयमा सही कदम चाल्न मद्दत गर्यो। म एकपटक फेरि आफ्नो आग्रह दोहोऱ्याउँदछु। यसपटक गणपति पूजामा देशको माटोबाट बनेका गणेशजीलाई आफ्नो घरमा स्थापना गर्नुहोस्, त्यसैको पूजा गर्नुहोस्। तपाईँको यो प्रयास पनि एक तरिकाले प्रकृतिको नै पूजा हुनेछ। मेरा प्यारा देशवासीहरू, अब म तपाईँलाई एक यस्तो व्यक्तिबारे बताउनेछु जसबारे सुनेर तपाईँलाई धेरै गर्व हुनेछ। एक यस्ता व्यक्ति जो साइन्स र इनोभेसनका क्षेत्रमा पूर्ण जोससँग काम गरिरहेका छन्, संसारमा जसको परिचय बनिरहेको छ, तर यसपछि पनि उनी आफ्ना जराहरूसँग गहिराईसम्म जोडिएका छन्। अवसर मिल्न साथ उनी आफ्नो माटोको सम्मान गर्न बिर्सदैनन्। ती व्यक्ति हुन् मणिपुरका डाक्टर रोनाल्डो लयसराम। नाम उनको रोनाल्डो, तर कामबाट उनी एक एस्ट्रोफिजिसिस्ट हुन्। उनी जापानमा काम गर्छन् र यङ ग्यालेक्सीको एउटा विशाल समूहको खोज गर्ने टोलीको हिस्सा रहेका छन्। तपाईँ जान्न चाहनुहुन्छ कि उनीहरूले आखिर के गरेका छन्। यद्यपि उनीहरूले यस पुरा समूहको नाम मणिपुरको एउटा सुन्दर तालसँग जोडेर लोकटक प्रोटो क्लस्टर राखेका छन्।

लोकटक ताजा पानीको धेरै ठुलो तालो, लोकटक लेकमा तैरिरहेको फुमडी मिलेर एउटा अनौठो ल्यान्डस्केप बनाउँछन्। यस्तो लाग्छ कि विशाल समुद्रमा साना साना टापुहरू तैरिरहेका छन्। यस प्रकार युनिभर्समा यी यङ ग्ल्याक्सिस पनि एउटा विशाल संरचनाको निर्माण गर्छन्। आज मणिपुरको लोकटक केवल देशको म्यापमा मात्र होइन, बरु विशाल ब्रह्माण्डमा पनि आफ्नो चमक फैलिँदैछ। यो उपलब्धि हरेक भारतीयको गौरव बढाउने खालको छ। यसबाट हाम्रा युवा साथीहरूलाई पाठ मिल्छ कि उनीहरू आफ्नो परम्परासँग जोडिएर रहँदै पनि नयाँ उचाइहरू छुन सक्छन्। यी यस्ता जराहरू हुन् जसले ताराहरूका संसारलाई पनि झिल मिलाउन सक्छन्। मेरा प्यारा देशवासीहरू, केही दिनपछि 7 अगस्तमा हाम्रो देश नेसनल ह्यान्डलुम डे मनाउनेछ। यस अवसरमा हामी आफ्ना बुनकर दाजुभाइ दिदीबहिनीहरूको सिप र उनीहरूको सृजनशीलताको उत्सव मनाउँछौँ। हाम्रा यी साथीहरू पुस्तौँ अघिदेखि चल्दै आएका परम्परालाई अगाडि बढाइरहेका छन्। साथीहरू, हाते तानबाट बनेको हरेक परिधान कुनै न कुनै क्षेत्र, समुदाय र यससँग जोडिएका असङ्ख्य मानिसहरूको कथालाई अघि बढाउँछ। यी ती मानिसहरू हुन् जो गर्वका साथ भारतको सांस्कृतिक विरासतलाई सजाउन जुटेका छन्। आजको दिन मेरो आग्रह यो हो कि हामी हस्तकला प्रोत्साहित गरेर आफ्नो बुनाई गर्ने साथीहरूको पनि सम्मान गरौँ। आउनुहोस् हामी भोकल फर लोकलको भावनालाई अझ सशक्त बनाऊ। साथीहरू, आज देशमा जसरी ह्यान्डलुमलाई प्राथमिकता दिँदैछ, त्यसबाट ठूलो संख्यामा मानिसहरूको जीवनस्तर उठेको छ। पोचमपल्लीदेखि पटना अनि कुथमपल्लीदेखि कच्छसम्म यसका धेरै उदाहरणहरू देख्न पाइन्छ। आज यस्ता धेरै मानिसहरू र समूहहरू छन् जो ह्यान्डलुमको हाम्रो गौरवशाली परम्परालाई नयाँ ऊर्जा र परिचय दिइरहेका छन्। कसैले पोचमपल्ली इकतको सुन्दर परम्परालाई अगाडि बढाइरहेका छन्, त कसैले महिला बुनाई गर्नेहरूसँग जोडिएर हुल प्रडक्ट्स बनाइरहेका छन्। केही मानिसहरू केरलमको पारम्परिक कसाउ कलालाई संरक्षित गरिरहेका छन्। यसबाट हाम्रा आमा दिदीबहिनीहरूलाई रोजगार पनि प्राप्त भइरहेको छ। साथीहरू, अर्को एक विषय जसको म विशेष रूपमा उल्लेख गर्न चाहन्छु, त्यो खादी। हामी सबै जान्दछौँ कि खादी महात्मा गान्धीलाई धेरै प्रिय थियो। विगत केही वर्षहरूमा खादी धेरै लोकप्रिय भएको छ। विगत 12 वर्षहरूमा यसको बिक्री 6 गुणा बढेको छ। बिक्रीको यो आँकडा 8,000 करोड रुपियाँको नजिक पुगेको छ। मेरो तपाईँहरूसँग यो आग्रह छ कि आउने चाडपर्वमा खादीको कुनै न कुनै, ह्यान्डलुमको कुनै न कुनै वा ह्यान्डिक्राफ्टको कुनै न कुनै प्रडक्ट अवश्य किन्नुहोस्। मेरा प्यारा देशवासीहरू, यदि तपाईँलाई सोधिन्छ कि भारतका कति प्रकारका म्युजिकल इन्स्ट्रुमेन्टहरू छन्, त तपाईँ सोचमा पर्नुहुनेछ। यस्तो किनकि हाम्रो यहाँ धेरै वाद्ययन्त्रहरू र तिनीसँग जोडिएका परम्पराहरू छन्। यस्तै प्रकारको एक इन्स्ट्रुमेन्ट हो त्रिपुराको चौङ प्रेङ। त्यो त्यहाँका ट्राइबल कम्युनिटीमा धेरै लोकप्रिय छ। बाँसबाट बनेको यो वाद्ययन्त्रमा 3 तार हुन्छन्। यसबाट निस्केको धुन धेरै मधुर हुन्छ, जुन सरोदसँग मिल्दो जुल्दो छ। केही कारणले युवाहरू बीच यसको लोकप्रियता कम हुन थालेको थियो। यस्तोमा सूरज कुमार देववर्माजीले यसलाई फेरि लोकप्रिय बनाउने सङ्कल्प लिए। आज उनीहरूको प्रयासले रङ्ग ल्याइरहेको छ। उनी चङ प्रेङसँगै त्यहाँका अन्य पारम्परिक वाद्ययन्त्रहरूमा पनि पर्फर्म गर्दै आएका छन्। कोकबोरोक फोकसङ, बाउलसङ, बङ्गाली फोक उनीहरूलाई धेरै मनपर्छ। अब म तपाईँलाई एउटा सानो क्लिप सुनाउन चाहन्छु। यस सङ्गीतलाई तपाईँ कहिले बिर्सनुहुने छैन।

साथीहरू, मलाई विश्वास छ यसलाई सुनेर तपाईँको मनलाई धेरै राम्रो लागेको छ। मलाई देव बर्माजीमा धेरै गर्व छ। पारम्परिक सङ्गीतलाई लोकप्रिय बनाउने उनीहरूको प्रयास धेरै सराहनीय छ। मेरो आग्रह हो कि तपाईँ पनि आफ्नो वरपरका पारम्परिक वाद्य यन्त्रको जानकारी सोसियल मिडियामा अवश्य सेयर गर्नुहोस्। तपाईँको यो प्रयास अरूलाई पनि पारम्परिक भारतीय सङ्गीतसँग जोड्नेछ। मेरा प्यारा देशवासीहरू, भोलि 27 जुलाईमा भारत रत्न डाक्टर एपीजे अब्दुल कलामजीको पुण्यतिथि

0: थियो। डाक्टर कलामको व्यक्तित्वमा धेरै प्रेरक रूपहरू थिए, तर उनको हृदयको सबैभन्दा नजिक एउटा शिक्षकको भूमिका थियो। उनी नानीहरू र युवाहरूलाई ठूलो सपना देख्न प्रेरित गर्थे। संयोगवश यही हप्ता हामी गुरु पूर्णिमाको पवन पर्व मनाउनेछौँ। हाम्रा मातापिता हाम्रा प्रथम गुरु हुन्। स्कुलका शिक्षकहरूले हामीलाई अक्षर ज्ञान दिन्छन्। गुरु पूर्णिमामा यस्ता सबै गुरुहरूप्रति कृतज्ञ व्यक्त गर्ने अवसर हो। म देशका सबै शिक्षकहरू र गुरुजनप्रति श्रद्धापूर्वक प्रणाम गर्दछु। साथीहरू, केही हप्तापछि हामी आफ्नो स्वतन्त्रताको महापर्व पनि मनाउनेछौँ। 15 अगस्त हरेक भारतीयका लागि गर्वको दिन हो। यो ती असङ्ख्य वीरहरूलाई सम्झिने दिन हो जसले भारत माताको स्वतन्त्रताका लागि आफ्नो सबै कुरा समर्पित गरे। उनीहरूको त्याग र तपस्याका कारण आज हाम्रो हातमा तिरङ्गा छ। यस तिरङ्गामा हाम्रो संविधानका आदर्शहरू छन्। साथीहरू, विगतका केही वर्षहरूमा हर घर तिरङ्गा अभियानले पुरा देशलाई एउटा अद्भुत भावनासँग जोडेको छ। हरेक घर हरेक गल्लीमा तिरङ्गाको उत्सव देखिन्छ। यस वर्ष पनि हामीले हर घर तिरङ्गा अभियानलाई पुरा उत्साहका साथ अगाडि बढाउनुपर्छ। आफ्नो घरमा पुरा सम्मानका साथ तिरङ्गा फहराउनुपर्छ। साथीहरू, हरेक वर्ष 15 अगस्त अघि तपाईँ मलाई धेरै विचार र सुझाउहरू पठाउनुहुन्छ। यस वर्ष पनि तपाईँ आफ्ना विचार माई गभमा अवश्य साझा गर्नुहोस्। मलाई तपाईँका सुझाउहरूको प्रतीक्षा छ। साथीहरू, मन की बातमा आज यति नै। अर्को महिना फेरि हामी भेट्नेछौँ देशवासीहरूका अनेकौँ नयाँ उपलब्धि र प्रेरक प्रयासहरूसहित। तबसम्मका लागि मलाई अनुमति दिनुहोस्। धेरै धेरै धन्यवाद। नमस्कार।
1: श्रोताहरूले अहिले सुन्नुहुँदै थियो माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषा अनुवादको पुनः प्रसारण। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ।
2: बड़ी बहू,
3: ये तुम्हारे नाम
2: इतनी भी क्या जल्दी थी?
3: अरे और छोटी, ये तुम्हारे नाम
2: और ये मेरी गुड़िया के
4: नाम। दादी,
3: हाँ,
4: आपके नाम?
5: सब कुछ, मैंने बैंक, लॉकर, फिक्स डिपॉजिट सब में इन्हें ही तो नॉमिनी बनाया है। कल जब मैं ना रहूं तब पैसे मिलने में इन्हें आसानी हो।
3: शुभ शुभ बोलो।
4: क्या
5: RBI कहता है?
6: जानकार बनिए, सतर्क रहिए।

गरी हामी आकाशवाणीको खरसाङ्केन्द्रबाट बोलिरहेका छौँ। श्रोताले हाम्रो प्रसारण एफएम 103.5 मेगाहर्ज सँगसँगै मोबाइल एप्लिकेसन न्युज अन एयर अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्मको साथमा पूर्वनिर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 103.5 मेगाहर्ज पनि सुन्न सक्नुहुनेछ। समय रात्रिको 8:30 अनि 18 सेकेन्ड भइरहेछ। अब सुन्नुहोस् विविध शर्मा केही लोकगीतहरू। प्रथममा सुन्नुहोस् यसै क्रममा गायक मानसिंह मोक्तानको स्वरमा यो पहिलो लोक भाकालाई।